हजुर, हामी तपाईँका निमित्त यो सन्देशमूलक गीत राख्यौँ, जहाँ महिलाका कुराहरू र महिलालाई बुझ्नुपर्छ, अहिले पनि विभिन्न महिला सम्बन्धीका हिंसात्मक घटनाहरू हामीले समाचारमा सुनिरहेका छौँ, यिनलाई चाहिँ न्यूनीकरण गर्नुपर्छ भन्ने सन्देश बोकेको गीत थियो, विशेष गरेर तपाईँका लागि हामीले प्रस्तुत गर्यौँ। विशेष त हामी तपाईँको संसाथमा छौँ र तपाईँले हामीलाई सुनिरहनु भएको सही उमेरमा मात्र विवाह गरौं वा विवाहलाई नो भन्न सिकौं भन्ने सन्देश पनि रहेको छ भने बाल विवाह मुक्त समाज निर्माण गर्न चाहिँ प्रेरणा मिलोस् भन्ने पनि हाम्रो यस कार्यक्रमको मुख्य उद्देश्य रहेको छ। र मैले गीत सँगसँगै छोटो व्यापारी विश्रामपछि पनि फेरि तपाईँहरूलाई स्वागत गर्न चाहन्छु। विशेष गरेर महिला सम्बन्धी हामी तपाईँको लागि विभिन्न सन्देशहरू लिएर आउने गर्छौं। रेडियो दिदी बहिनी 95.2 MHz www.radiodidibahini.org लगन गरेर तपाईँ संसारभर सुन्न सक्नुहुन्छ भने हाम्रो पात्रो नेपाली पात्रो मार्फत पनि तपाईँ हामीलाई सुनिरहनु भएको छ भन्ने हामीले आशा अनि विश्वास पनि गरेका छौँ। विभिन्न सन्देशमूलक कुराकानी हामी गर्ने गर्छौँ हरेक हप्ता, फरक विषयवस्तु, फरक विषयवस्तुमा पनि केन्द्रित रहेर हामी विशेष गरेर महिला सचेतनाका लागि र महिला सशक्तिकरणका लागि यो कार्यक्रमलाई हामीले प्रसारण गर्ने गरेका छौँ। नेपाल सरकार महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको आर्थिक सहयोगको सुनगरपालिका कुसुमा पर्वत र रेडियो दिदी बहिनी 95.2 MHz सहकारीमा यो कार्यक्रम सञ्चालित छ र विशेष गरेर हामी तपाईँको संसारमा छौँ। महिला बाल बालिकाको अधिकार, सम्मान, सुरक्षा सन्देश फैलाउने उद्देश्यका साथ हामीले यो कार्यक्रमलाई प्रसारण गर्ने गर्छौं। समाजमा महिला बाल बालिकाको सुरक्षा सम्मान सुनिश्चित गर्नु हामी सबैको जिम्मेवार हो। यो कुनै नेपाल सरकारबाट वा नगरपालिकाबाट वा गाउँपालिकाबाट मात्रै नभई विशेष गरेर हाम्रो समाजबाट, हाम्रा समाजमा भइरहेका क्रियाकलापबाट पनि हामी सचेत हुनुपर्छ र महिलाहरू महिलाको अगाडि उभिनुपर्छ भन्ने पनि विशेष सन्देश हो आजको लागि। महिला सशक्तिकरण र बाल अधिकारको महत्व उजागर गर्ने सन्देश बोकेको सन्देशमूलक गीत चाहिँ हामीले तपाईँका लागि प्रसारण गरेका छौँ र विशेष गरेर महिला बाल बालिकाको अधिकार सुरक्षाको सन्देश बोकेको छ र महिलाहरू कमजोर छैनन्, महिलाहरू बलवान छन्, महिलाहरू देवी हुन् जसलाई तपाईँ पुज्ने गरिन्छ, त्यो कुरा चाहिँ बिर्सनु भएन। विभिन्न अहिले चाहिँ विशेष गरेर प्रविधिको विकास सँगसँगै प्रविधिको विकासले धेरै खालको विकृति पनि ल्याएको छ र विकास एकातिर छ, विकृति अर्कोतिर छ, त्यसलाई चाहिँ न्यूनीकरण गर्नु आवश्यक देखिन्छ। हस्त कार्यक्रमको हामी अन्त्यमा छौँ, जसले हामीलाई सुनिदिनुभयो सबैलाई धेरै धेरै आभार प्रकट गर्न चाहन्छु। सुनहुने सबैजनालाई धन्यवाद र हामीलाई विशेष गरेर www.radiodidibahini.org लगन गरेर सुनहुने हाम्रो पात्रो नेपाली पात्रो मार्फत सुनहुने सबै सबैलाई विशेष विशेष धन्यवाद। भोलि अर्को हप्ता अर्को समय अर्को श्रृंखलामा हामी उपस्थित हुनेछौँ र हामीलाई सुन्दै गर्नुहोला, कार्यक्रम कस्तो लाग्छ सल्लाह सुझाव प्रतिक्रिया पनि दिँदै गर्नुहोला। आजको विषयबाट आवाजबाट म दुर्गा शर्मा पनि बिदा हुन्छु। नमस्कार, तपाईँको बाँकी शुभ रहोस्। नमस्कार।

0: आवाज पीढ़ी को आवाज परिवर्तन को संवाद रेडियो दीदी बहनी 95.2 MHz
1: मध्य पूर्वमा जारी द्वन्द्वका कारण अफगानिस्तानमा कुपोषणको संकट गहिरिँदै रूसमा कैदी बन्दीको संख्या घट्दै ओमनको तटीय क्षेत्रमा भारतीय जहाजमा क्षेप्रास्त प्रहार
2: र असार 15 भित्र 33 खेलकुद संघलाई नवीकरण गर्न राखेपछि परिपत्र आईसीसी विश्वकप लीग दुईमा अमेरिकालाई हराउँदै स्कटल्याण्ड शीर्ष स्थानमा फिफा वरियतामा नेपालको सुधार
3: सयौं रेडियो हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन
2: साझा खबरको सबैभन्दा शुरूमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम हिजो पारित भएको प्रसंग
1: विरोधका बीच नीति तथा कार्यक्रम पारित भएको छ. प्रधानमन्त्री बालेन्द्र शाहको अनुपस्थितिलाई लिएर विपक्षी दलहरूले सदनमा गरेको अवरोध र बहिष्कारका बीच सरकारको नीति तथा कार्यक्रम हिजो पारित भएको हो.
4: हुन्न भन्ने आवाज सुनिएन. तसर्थ सम्माननीय राष्ट्रपतिले 2083 वैशाख 28 गते सोमबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा गर्नुभएको सम्बोधनमा उल्लेखित आर्थिक वर्ष 2083-84 नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित भएको घोषणा गर्दछु.
1: सदनमा संसद बैठकमा उठेका प्रश्नहरूको जवाब दिने प्रधानमन्त्रीका तर्फबाट अर्थमन्त्री सोनिम वाग्लेले दिनुभएको थियो. नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुन र सांसदका प्रश्नको जवाब दिन उहाँलाई प्रधानमन्त्री शाहले मंगलबार नै जिम्मेवारी दिइसक्नु भएको थियो. सांसदहरूले लगातार आवाज उठाइरहँदा पनि सभामुख डोलप्रसाद अरियालले उपस्थितिका लागि प्रधानमन्त्रीलाई किन रूलिङ गर्नु भएन त. सभामुख अरियालले भने प्रतिनिधि सभा नियमावली 2079 नियम 38 देखाएर प्रधानमन्त्री नआए पनि हुने बताउनु भएको थियो. गत 21 फागुनको निर्वाचनबाट गठित प्रतिनिधि सभाले नयाँ नियमावली बनाउन बाँकी रहेकाले अहिले 2079 नियमावली बमोजिम कार्य सञ्चालन भइरहेको छ. नियमावलीको नियम 38 नीति तथा कार्यक्रममाथि छलफलमा प्रधानमन्त्री वा निजले तोकेको व्यक्तिले जवाब दिन सक्ने व्यवस्था छ. सत्तारूढ राष्ट्रपाका सांसदहरू पनि यही नियम उल्लेख गर्दै प्रधानमन्त्रीको अनिवार्य उपस्थिति जरूरी नभएको समेत बताएका थिए.
2: सरकारले सुशासन आर्थिक वृद्धि र गुणस्तरीय सेवालाई केन्द्रमा राखेर आगामी बजेट ल्याउने उद्घोष गरेको छ. अर्थमन्त्री डाक्टर वाग्लेले हिजो संसदको दुवै सदनमा आगामी आर्थिक वर्ष 2083-84 बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै विद्यमान आर्थिक चुनौती चिर्ने र तिथि बसाल्ने बजेट ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो. सुशासन र न्याय रोजगारमूलक आर्थिक वृद्धि तथा गुणस्तरीय सार्वजनिक सेवा र सम्मान अवसरलाई केन्द्रमा राख्दै बजेट निर्माणको क्रममा हामी छौं. मन्त्रीले भन्नुभयो नेपालको संविधान लोकतान्त्रिक मूल्य मान्यता र असल शासनका मूल आदर्शप्रति अविचल रहँदै तिथि बसाल्ने संकल्पसहित नीतिगत स्थायित्व संस्थागत सुदृढीकरण र परिणाममुखी शासन प्रणाली स्थापित गर्ने दिशातर्फ वर्तमान सरकार अघि बढ़ेको उहाँले बताउनुभयो. अर्थमन्त्रीले राष्ट्रिय सभा र प्रतिनिधि सभामा आगामी बजेटको सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्नुभयो. अर्थमन्त्रीले संसदमा सुशासन अर्थतन्त्रको पुनर्संरचना एकीकृत पूर्वाधार मध्यम वर्गको विस्तार र सौम्य शक्तिको सुदृढीकरणलाई समेटेर बजेटका मुख्य पाँच सिद्धान्त प्रस्तुत गर्नुभयो.

0: गर्नुभयो। उहाँले आगामी बजेट नागरिकको समय, श्रम र लागत बचत हुने गरी द्रुत एवं विश्वसनीय सार्वजनिक सेवा सुनिश्चित गर्ने दिशामा केन्द्रित हुने बताउनुभयो। राज्यलाई उत्तरदायी र प्रविधि मैत्री बनाउँदै सुशासनको प्रत्यक्ष लाभ नागरिकको दैनिक जीवनमा अनुभूत हुने गरी शासकीय सुधारको श्रृंखला कार्यान्वयन गर्ने पनि अर्थमन्त्री
1: वैशाखमा बसेको मन्त्री परिषद बैठकले समिति गठनको निर्णय गरेको थियो। मन्त्री हुँदा र त्यसपछि उठेका सार्वजनिक सरोकारका विषयमा अध्ययन गर्न समिति गठन गरिएको प्रधानमन्त्रीको सचिवालय जनाएको छ। समितिलाई तथ्य सत्य अध्ययन गर्न छानबिन गरी सरकार समक्ष राय सुझाव सहित 15 दिनभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी समेत दिइएको छ। विवादास्पद व्यवसायी दीपक भट्टले सेटिङमा लाइसेन्स दिएको कम्पनीमा गुरूङको संस्थापक शेयर भेटिएपछि गुरूङमाथि प्रश्न उठेको थियो। माइक्रो इन्सुरेन्स कम्पनी लिमिटेडमा गुरूङको 25 लाख मूल्यको 25,000 किता शेयर भेटिएको थियो। भट्टसँग गुरूङको पुरानो साझेदारी देखिएको र उहाँको सम्पत्ति विवरणमा पनि स्रोत खुल्ने आधार नदेखिएको भन्दै सार्वजनिक रूपमा प्रश्न उठेको थियो। सो विषयमा छानबिनका लागि सहजीकरण गर्न भन्दै उहाँले गत 9 वैशाखमा राजीनामा दिइसक्नु भएको छ।
0: यसैबीच गठन भएको एक महिनापछि सम्पत्ति छानबिन आयोगले काम शुरू गरेको छ। राजनीतिक र प्रशासनिक पदाधिकारीसँग परिवारका सदस्य समेतको नाममा स्वदेशदेखि विदेशसम्म रहेको सम्पत्तिको विवरण मागेर छानबिन प्रक्रियामा प्रवेश गरेको हो। पालिका अध्यक्षदेखि प्रधानमन्त्रीसम्म, उपसचिव र सोभन्दा उच्च पदका कर्मचारीदेखि उच्च पदस्थका पीएसम्म सार्वजनिक पदमा रहेका वा पदबाट सेवानिवृत्त भएका वा हटिसकेका गरी 16 समूह बनाएर सम्पत्ति विवरण माग गरिएको हो। आयोगले हिजो गोर्खापत्रमा सूचना प्रकाशित गर्दै 30 दिनभित्र आयोगमा आफै वा आफ्नो प्रतिनिधि हुलाक मार्फत वा आयोगको ईमेल ठेगानामा सम्पत्ति विवरण दाखेला गर्न भनिएको छ। पहिलो चरण अन्तर्गत पदाधिकारीहरूलाई सम्पत्ति विवरण पेश गर्न भनिएको छ। आयोगले उनीहरूको सम्पत्तिबारे उजुरी दिन पनि सार्वजनिक सूचना आह्वान गरेको छ। जाँचबुझ आयोग ऐन 2026 दफा 3 बमोजिम सर्वोच्च अदालतका पूर्व न्यायाधीश राजेन्द्र कुमार भण्डारीको अध्यक्षतामा 2 वैशाखको मन्त्री परिषदले सम्पत्ति छानबिन आयोग गठन गरेको थियो। आयोगमा तत्कालीन पुनरावेदन अदालत, हाल उच्चका पूर्व न्यायाधीश पुरूषोत्तम पराजुली, सर्वोच्चकै पूर्व न्यायाधीश चण्डीराज ढकाल, नेपाल प्रहरीका पूर्व नायब महानिरीक्षक गणेश केसी र चार्टर्ड एकाउन्टेन्ट प्रकाश लम्साल सदस्य रहनु भएको छ।
1: यस वर्षको पहिलो महिनामा वैशाखमा आगलागी र वन डढेलोका घटनामा परेर हुने मानवीय क्षति पोहोरको तुलनामा करिब 63% घटेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यस वर्ष वैशाख महिनामा आगलागी र डढेलोका कारण 10 जनाको ज्यान गएको छ भने जुन संख्या पोहोरको 27 तुलनामा करिब 62.96% कमी हो। यो वर्ष घटना घट्नुको कारणबारे सीआईएमसँग कुरा गर्दै प्राधिकरणका प्रवक्ता शान्ति महतले भन्नुभयो,
2: आगलागीका घटनाहरू चाहिँ विगतका घटनाहरू मध्ये अलिक बढी घटना आगलागीको नै हुने गरेको छ। त्यसको विशेष कारण चाहिँ अब यो ग्यासको पनि लिकेजका कुराहरू, ग्यासको प्रयोगमा लापरवाही गर्ने विषयहरू पनि भयो भने अर्को चाहिँ यो विद्युत सर्किटद्वारा पनि बढी भएको छ। मेन चाहिँ विद्युत सर्किट र ग्यासका केसहरू छन् भने अरू चाहिँ आगो बाल्दाखेरि, जाडो महिनामा विशेष गरी आगो ताप्दाखेरि होइन, मकलहरू बाल्दाखेरि विशेष तराई क्षेत्रहरूमा चाहिँ बढी आगलागीका घटना घटेको छ।
1: गएको एक वर्षमा भने डढेलो र आगलागीमा परेर 109 जनाको मृत्यु भएको छ। त्यस्तै एक वर्षको अवधिमा आगलागी र डढेलोमा परेर 1405 घर पालुवा जनावर मरेका छन्।
0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा संसदमा नयाँ अभ्यास गर्ने वा पुरानै अभ्यास स्थापित गर्ने विषयमा सत्ता र विपक्षी दलबीच आरोप प्रत्यारोप।
3: संविधानमा या कानूनी कुनै प्रोभिजनमा भएको बाध्यकारी व्यवस्थालाई टेकेर त्यो गर्न मिल्दैन, असल परम्परा त मान्नुपर्छ। हेर्नुहोस्,
1: चिनी निर्यातमा भारतले रोक लगाएपछि भाउ बढ़ने डर, कैलालीमा बाढ़ीको त्रास, धान उत्पादनको अवसर लगायतका खबर र कार्टुन बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
4: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफपीओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई, चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु, वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुखा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
5: स्ट्रङ ढंगले चाहिँ यहाँहरूले आवाज उठाउनु पर्यो।
1: के तपाईँको सुझाव विचारले पनि कानून निर्माण प्रक्रियामा सहयोग पुर्याउँछ?
6: हो, सक्छ। जनताको आवाज संसदसम्म पुग्छ, कानून निर्माण प्रक्रियामा जोडिन्छ।
5: यो संसदमा समितिमा छलफल गर्ने वातावरणको लागि हामी प्रेसर क्रिएट गर्छौ।
1: सरकारबाट प्रस्तुत विधेयकमा तपाईँको विचार, तपाईँको सुझाव र सरकार बारे सांसद अनि विज्ञ संघको छलफल पछि निष्कर्ष
7: हाम्रा उपलब्धिहरूलाई जनताको बीचमा चाहिँ स्थापित गर्ने कुरामा चाहिँ तपाईँहरू सक्नुहुन्छ, सक्नु पर्छ। फेरि
8: प्रतिनिधि सभामा तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको बहुमतबाट पारित भयो।
4: अनि संसदीय समिति हुँदै संसदले पारित गर्नेछ विधेयक र समेटिनेछन् तपाईँका सवालहरू।
9: हाम्रा दुःखमै त सरकारी खेती गरिछौँ र पानी पिग्रला, अखन तो हाम्रो खेती र बाल्छ।
1: संसदका काम कारवाहीसँग जनताको सरोकार जोड्ने विशेष रेडियो श्रृंखला हेलो संसद।
4: कानून निर्माण प्रक्रियामा तपाईँका सरोकार राख्ने थलो, नीति निर्माणमा जनप्रतिनिधिसँगै तपाईँको सहभागिताको साथी।
1: हरेक बिहिबार बेलुका 7:30 बजे, पुनः प्रसारण शुक्रबार बिहान 6:30 बजे, कार्यक्रम हेलो सांसद। हेलो सांसद।
10: रामे, यो के चलाएको हो यस्तो? धुवाले त आँखै पोल्यो नि, सासै फेर्न गाह्रो भयो।
11: यसरी चलायो भने खेत छिट्टै सफा हुन्छ के भाउजू?
1: रामे दाईको कुरा त ठिकै हो, तर भारी अवशेष जलाउँदा कार्बन डाइअक्साइड, कार्बन मोनोअक्साइड र सूक्ष्म कणहरू निस्किन्छन्। यसले हावा प्रदूषण गर्छ र खेतमा काम गर्ने मानिसको स्वास्थ्यमा पनि गम्भीर असर पार्छ।
10: छ्वाली, पराल र मकैको ढोडबाट बायो ग्यास, कम्पोस्ट मल, पशु आहार र इन्धन ब्रिकेट बनाउन सकिन्छ।
12: नमस्कार, नमस्कार। कस्तो राम्रो विषयमा कुरा गरिराख्नु भएको नि त।
11: ए, जनप्रतिनिधि नानी पनि आउनु भएछ नि।
12: हो नि, यसमा सरकार, उद्योगी र सहकारी मिलेर किसानलाई तालिम, अनुदान र बजारको व्यवस्था पनि गर्दैछन् नि।
11: ओहो, धन्यवाद नानी। अब त म जलाउँदै जलाउँदिन, अवशेष त मेरो धन रहेछ नि।
1: भारी अवशेष जलाउँदा धुवा, प्रयोग गर्दा आमदानी र स्वस्थ भविष्य। एकीकृत पर्वतीय विकास केन्द्र इसिमोर, राष्ट्रिय कृषक समूह महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकोराब नेपालद्वारा जनहितका लागि जारी सन्देश।
13: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो CIN खबर .com तथा मोबाइल एप CIN र नेपाली पात्रोबाट पनि CIN को साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
1: आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा फैसलाको 14 वर्षपछि खुम्बहादुरको जग्गा जफत शीर्षकमा खबर प्रकाशित छ। दिगम्बर कांग्रेस नेता खुम्बहादुर खड्काले भ्रष्टाचारबाट आर्जन गरेको रोपनी जग्गा अदालतको फैसलाको 14 वर्षपछि जफत भएको छ। गृह मन्त्रालय अन्तर्गतको कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागले गत 2 वैशाखमा खटकाको ललितपुरको सानेपा स्थित 1 रोपनी 6 आना 1 पैसा 1 दाम जग्गा सरकारको नाममा फिर्ता लिएको हो। त्यस्तै भित्र पृष्ठमा बागमतीमा हिउँदे अधिवेशन अन्त्य गर्न सिफारिश शीर्षकमा खबर प्रकाशित छ। बागमती प्रदेश सरकारले प्रदेश सभाको चालू हिउँदे अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुख समक्ष सिफारिश गर्ने निर्णय गरेको छ। हिजो बसेको मन्त्री परिषद बैठकले 1 जेठ राति 11:59

0: मिनट में अधिवेशन अन्त्य गर्ने सिफारिश को निर्णय गरेको हो। त्यस्तै भित्रपृष्ठमा कूटनीतिक नियोग पुनर्संरचना र राजदूत नियुक्तिमा ढिलाई शीर्षकमा खबर प्रकाशित छ। 17 कूटनीतिक नियोग नेतृत्वविहीन र नियुक्तिका विषयमा परराष्ट्र मन्त्रालय नै अलमल रहेको खबर।
1: रम्बराज कडेल कहाँ पुगेर यस विषयमा सोधीखोजी गरे। प्राध्यापक कडेलले विद्यालयको सिफारिश, परीक्षा केन्द्रको नम्बर र सिम्बल नम्बर सहित तीनैजना विद्यार्थीलाई अभिभावकको साथमा परीक्षा नियन्त्रण कार्यालयमा पठाइदिनुभयो। कसैको विषय उल्टो पाल्टो परेको वा कुनै त्रुटि भएको छ भने पनिका भक्तपुरसम्म धाई रहनु पर्दैन। जिल्लाको शिक्षा विकास तथा समन्वय इकाईमा गएर त्रुटि भएका विषयबारे स्पष्ट निवेदन दिनुपर्ने व्यवस्था बोर्डले गरेको छ। दक्षिण एशियामा हेरचाह अर्थतन्त्र, 10 करोड़लाई रोजगारी दिने मोडेल कहाँ पुगेर यस विषयमा सोधीखोजी गरे। प्राध्यापक कडेलले विद्यालयको सिफारिश, परीक्षा केन्द्रको नम्बर र सिम्बल नम्बर सहित तीनैजना विद्यार्थीलाई अभिभावकको साथमा परीक्षा नियन्त्रण कार्यालयमा पठाइदिनुभयो।

पुल निर्माणमा ढिलासुस्ती भएपछि तोडियो सम्झौता शीर्षकमा तनहुँबाट लेखिएको खबर छापिएको छ। तराई र पहाड़ी क्षेत्र जोड्ने वैकल्पिक मार्गको रूपमा रहेको पोखरा नारायणगढ़ सड़क बुद्धसिंह मार्ग अन्तर्गत गुमाउने स्थित त्रिशुली नदीमा निर्माणाधीन मोटरेबल पुलको ठेक्का सम्झौता अन्त्य गरिएको छ। निर्माण शुरू भएको 12 वर्षपछि काम सम्पन्न नभएको र निर्माण व्यवसायीले पटक पटकको निर्देशन अटेर गरेपछि सड़क डिभिजन कार्यालय दमौलीले मंगलबार सार्वजनिक सूचना जारी गर्दै ठेक्का अन्त्य भएको जानकारी दिएको हो। कान्तिपुर दैनिकमा जो संसद बैठकलाई सांकेतिक भाषामा बुझाउँछन् शीर्षकमा प्रकृति दहालले लेख्नु भएको खबर छापिएको छ भने न्यायको पर्खाईमा आमा 15 पटकमा पेशी सर्यो खर्च जुटाउन कानको मुन्द्री बेच्दै शीर्षकमा गौरव पोखरेलले लेख्नु भएको खबर छ। 2071 शिवरात्रि मेला हिँडेका सूर्यबहादुरको हत्या भएपछि आमा विष्णु कुमारीले

0: छोराकै तीन साथी रामचन्द्र मानन्धर बुद्ध श्रेष्ठ र ध्रुव मानन्धर विरूद्ध उद्धरी दिएपछि कास्की जिल्ला अदालतमा मुद्दा दायर भएको थियो। विभिन्न चरणमा जिल्ला र उच्च अदालतले दुईजनालाई दावी नपुग्ने भन्दै सफाई दियो। ती फैसला विरूद्ध विष्णु कुमारी न्याय खोज्दै ससोजको बाढीले एकै रातमा सखा पारिदिन्थ्यो। असारे मेहनत मोहना कान्द्रा काँडा र पत्रैया नदीको भेलमा मिसिएपछि त्यहाँका किसानको चुलो बल्न धौधौ हुन्थ्यो। बाढीबाट सधैँ प्रभावित हुने कैलालीका भजनी टीकापुर जोशीपुर र कैलारी गाउँपालिकाका विभिन्न ठाउँमा चैते धान खेती विस्तार भएपछि भने किसानहरूले राहतको महसुस गरेका छन्। नागरिक अन्नपूर्ण पोस्ट दैनिकमा चन्द्रागिरीमा मापदण्ड विपरीत दोस्रो केबलकार शीर्षकमा यो खबर छापिएको छ भने प्रधानमन्त्रीको जवाफ विनय सरकारको नीति तथा कार्यक्रम पारित शीर्षकमा खबर अर्को छ। श्रम मन्त्रालयबाट हराएको प्रतिवेदन अझै नभेटिएको बारेमा अजबी पौड्यालले लेख्नु भएको छ। डेढ़ महिनादेखि श्रम मन्त्रालयको टेबलबाट हराएको श्रमिकको स्वास्थ्य संस्था अनुगमन प्रतिवेदन अझै भेटिएको छैन।
1: साझा खबरमा अब विदेशका खबर। अफगानिस्तानमा कुपोषणको संकट गहिरिँदै गएको एक अध्ययनले देखाएको छ। पाकिस्तानसँगको जारी तनाव र इरान युद्धका कारण आपूर्ति श्रृंखला अवरूद्ध हुँदा कुपोषणको संकट गहिरिँदै गएको हो। संयुक्त राष्ट्रसंघले पर्याप्त स्रोत र सहज ढुवानी सम्भव नहुँदा 10 लाख बढ़ी बालबालिकालाई सहयोग पुर्याउन नसकिएको बताएको छ। रूसमा 5 वर्षमा कैदीहरूको संख्या 1,80,000 भन्दा बढ़ीले घटेको छ। मस्कोले युक्रेनमा युद्धमा कैदीहरूलाई पठाएका कारण कैदीबन्दीको संख्या घटेको जनाइएको छ। 4 वर्षको युद्धमा रूसले कैदीहरूलाई युक्रेनमा लड्न र उनीहरूको सजायको अवधि मिनाहा गर्न सेनासँग करार प्रस्ताव गरेको छ। विगत 20 वर्ष यता यो संख्या घट्दै गएको पनि अध्ययनले देखाएको हो। र ओमनको तटीय क्षेत्रमा भारतीय जहाजमा क्षिप्रास्त आक्रमण भएको छ। घटनाप्रति भारतले कड़ा असन्तुष्टि व्यक्त गरेको छ। भारतीय विदेश मन्त्रालयले घटनाको विरोध गर्दै अन्तर्राष्ट्रिय समुद्री व्यापार र आम नाविकहरूलाई लक्षित गर्न कुनै पनि परिस्थितिमा स्वीकार्य नहुने समेत बताएको छ। यो आक्रमण हर्मुज र आसपासको अन्तर्राष्ट्रिय जल क्षेत्रमा बढ़दो तनावका बीचमा भएको पनि विदेश मन्त्रालयले जनाएको हो।
0: साझा खबरमा अब खेल खबर। फिफा वरियतामा नेपाली राष्ट्रिय पुरूष फुटबल टोलीले 6 स्थान सुधार गरेको छ। फिफाले हिजो मे महिनाको नयाँ वरियता सार्वजनिक गर्दा नेपाल 176 स्थानमा रहेको छ। यसअघि नेपाल 182 स्थानमा थियो। नेपालले साउदी अरबमा सन् 2027 हुने एएफसी एसियन कप छनौट प्रतियोगितामा 1 जीत निकालेको थियो। मलेसियाले नेपाल विरूद्ध गैर खेलाड़ी समावेश गरेको प्रमाणित भएपछि एएफसीले नेपाललाई 3-0 विजय भएको

0: घोषणा गरेको थियो। राष्ट्रिय खेलकुद परिषद राखेपले आगामी 15 असार भित्र 33 विभिन्न संघ र संस्थालाई नवीकरण गर्न निर्देशन दिएको छ। राखेपले हिजो सार्वजनिक सूचना जारी गर्दै निर्धारित समयभित्र नवीकरण गर्न र नगरेको खण्डमा प्रचलित कानून अनुसार संघ नै खारेज हुने चेतावनी समेत दिएको छ। राखेपमा अहिले 77 संघ छन्। राखेपमा दर्ता भएका 42 संघले भने वार्षिक रूपमा नवीकरण गरिसकेका छन्। र अमेरिकालाई डकवर्थ लेविस नियम अनुसार 2 रनको रोमाञ्चक जित निकाली स्कटल्याण्ड आईसीसी विश्वकप लीग 2 को शीर्ष स्थानमा उक्लिएको छ। कीर्तिपुर स्थित त्रिवी मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्याण्डले निर्धारित 47 ओभरमा 6 विकेट गुमाएर 321 रनको योगफल खड़ा गरेको थियो। अमेरिकाले लक्ष्य पछ्याएको इनिङ्समा वर्षा भएको थियो। फिल्ड अम्पायर बुद्धि प्रधान र दुर्गा सुवेदीले डकवर्थ लेविस अनुसार अमेरिकालाई 32 ओभरमा 248 रनको नयाँ लक्ष्य दिनुभएको थियो। अमेरिकाले स्कटल्याण्डलाई अन्तिम ओभरमा चुनौती दिएको थियो। नेपालका अनुभवी अम्पायर बुद्धि प्रधानले एक दिवसीय अन्तर्राष्ट्रियमा 50 खेल पूरा गर्नु भएको छ। अम्पायर प्रधानले आईसीसी क्रिकेट विश्वकप लीग 2 अन्तर्गत अमेरिका र स्कटल्याण्ड बीचको खेलमा अम्पायर बन्दै 50 खेलको आँकडा छोड्नु भएको हो।
1: संसदमा प्रधानमन्त्रीको उपस्थिति मागलाई के राजनीतिक स्वार्थका रूपमा लिन खोजिएको हो? कुराकानी कार्टुन लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
2: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बालेश्वर जमल र ओम अस्पतालमा।
3: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट दृष्टि आई डट ओआरजी, फोन नम्बर 01-5224-352-5224-353।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
1: साझा खबरमा संसदमा प्रधानमन्त्रीको उपस्थिति र विपक्षीका कुरा। सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सदनमा बहुमतले पारित गरेको छ। नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको जवाब प्रधानमन्त्रीले दिनुपर्ने विपक्षीको माग पूरा भएन। संसदमा प्रधानमन्त्रीको उपस्थिति मागलाई के राजनीतिक स्वार्थका रूपमा लिन खोजिएको हो? हामीले नेकपाका प्रमुख सचेतक युवराज दुलालसँग कुराकानी गरेका छौं।
5: संविधानमा भन्दा माथि राष्ट्रपति या सरकार प्रधानमन्त्री कोही पनि हुँदैन भन्ने कुरा चाहिँ हाम्रो संविधानमा छ। त्यसकारणले हामीले त्यही कुरालाई जनताको आवाजको रूपमा सदनमा उठाएका हौं।
1: हिजोको परम्परा त थियो नि, तर

0: संसदीय अभ्यासमा हिजोको परम्परालाई अहिले निरन्तरता दिने या प्रधानमन्त्रीले तोकेको कुनै एउटा व्यक्तिले त्यसमा जवाफहरू दिनुहुन्छ भन्दै गर्दाखेरि विपक्षले चाहिँ राजनैतिक स्वार्थका लागि प्रश्न गर्दैछ या त राजनैतिक स्वार्थका लागि या त राजनैतिक
1: प्रधानमन्त्रीले किन नबोलिकन टेबल गरेको भन्ने कुरा पनि आयो, हामी त्यसमा पनि लागेनौ। त्यसपछि संसद के अरे सरकारवादी दलको बैठक भयो र त्यसका निर्णयहरू त्यहाँ भएका कुराहरू बाहिर आए। यो नीति कार्यक्रमको जवाफ पनि प्रधानमन्त्रीले नदिने, प्रधानमन्त्री तोकेको मन्त्रीले दिने भन्ने कुराहरू आए र हेर्दै जाँदाखेरि प्रधानमन्त्री चाहिँ डमी हुने यो व्यवस्थाको यो सरकारको र प्रधानमन्त्रीका नाममा कार्यक्रम चाहिँ सबै अरूले गर्ने त्यो मात्रै होइन, उहाँका विधेयकहरू यस अगाडिका पनि संसदमा अध्यादेशका चाहिँ पेश गर्ने कुराहरू कोही पनि प्रधानमन्त्रीले नगर्ने, कुनै कुरामा नि प्रधानमन्त्रीले नबोल्ने र संविधानमा र कानूनमा भएको व्यवस्थालाई वकालत गरेर अगाडि बढ्ने हो भने तपाईँलाई म उदाहरण दिन्छु। उहाँहरूले 8 अध्यादेश ल्याउनुभयो, संविधानमा अध्यादेश ल्याउने प्रोभिजन छ, कस्तो अवस्थामा ल्याउने भन्ने कुरा त्यो अहिले छोडौं। कुनै पनि संसदको बैठक नराखेर अहिले करिब 40-45 विधेयक हामीले तयार गरेका छौं भन्ने कुरा सरकारबाट इन्फर्मल्ली आएको छ। सबै संविधानमा प्रोभिजन छ नि त, सबै विधेयक अध्यादेशबाट ल्याए भइहाल्यो, छलफल गराउन नि परेन। आजको आजै पनि उहाँले कार्यान्वयन गर्न पाउनुभयो भनेपछि संविधानमा या कानूनी कुनै प्रोभिजनमा भएको बाध्यकारी व्यवस्थालाई टेकेर त्यो गर्न मिल्दैन। असल परम्परा त मान्नुपर्छ। हेर्नुहोस्,
2: सांसद युवराज दुलालसँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
0: आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित, सुशासन, आर्थिक वृद्धि र गुणस्तरीय सेवालाई केन्द्रमा राखिने घोषणा। बागमतीमा हिउँदे अधिवेशन अन्त्य गर्न सिफारिश, कोशी प्रदेशको बजेट अधिवेशन जेठ 6 देखि।
2: छानबिन आयोगले माग्यो उच्च पदस्थसँग सम्पत्ति विवरण, पूर्व गृहमन्त्री गुरूङमाथि छानबिन गर्न समिति गठन, चालू आर्थिक वर्षमा 3 खर्बको निर्यात लक्ष्य, चैतसम्म 2.25 खर्ब निर्यात।
0: चीनी निर्यातमा भारतले रोक लगाएपछि भाव बढ़ने डर, कैरालीमा बाढ़ीको त्रास, धान उत्पादनको अवसर।
2: मध्यपूर्वमा जारी द्वन्द्वका कारण अफगानिस्तानमा कुपोषणको संकट गहिँदै, रूसमा कैदी बन्दीहरूको संख्या घट्दै, ओमनको तटीय क्षेत्रमा भारतीय जहाजमा क्षेपास्त्र आक्रमण।
0: र असार 15 भित्र 33 खेलकुद संघलाई नवीकरण गर्न राखेपछि परिपत्र, आईसीसी विश्वकप लीग 2 अमेरिकालाई हराउँदै स्कटल्याण्ड शीर्ष स्थानमा, फिफा वरियतामा नेपालको सुधार।
2: साझा खबरको अन्त्यमा कार्टुन, नयाँ पत्रिका दैनिकमा रवि मिश्रले बनाउनु भएको कर्नर किक शीर्षकको कार्टुन हामीले लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ कर्मचारीहरूलाई राजनीतिबाट अलग गर्ने सरकारको नीति कठोरताका साथ लागू गर्न खोजिएको जस्तो देखिन्छ। सामान्य प्रशासन मन्त्रालयले पटक पटक तारन्तार यसबारेमा स्मरण गराउँदै आवश्यक निर्देशनहरू दिँदै आएको छ। यसले कर्मचारीहरूमा राजनीति गर्न नपाइने भयो भनेर चिन्ता छाएको भनेर पनि कतिपयले व्याख्या र विश्लेषण गरिराखेका छन्। एउटा बन्द कोठा देखाइएको छ, त्यहाँ कोट पाइन्ट त्यसै गरी दौरा सुरुवाल लगाएका कर्मचारी जस्ता देखिने 2 व्यक्तिहरू छन्। ती 2 एकजनाले राखेको केही जिज्ञासा अथवा विचारको प्रत्युत्तरमा अर्का कर्मचारी जस्ता देखिने व्यक्ति केही भन्दैछन्। माथि यस्तो लेखिएको छ, जानेको काम नै त्यही थियो, देश त सबै ठप्पै हुने भयो नि।
0: हवस् त प्राविधिक साथी रवि धिताललाई धन्यवाद। अहिलेलाई लीलप्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार। यसपछि
3: हामी सबैको साझा आवाज रेडियो दिदी बहिनी 95.2 MHz।

0: extreme energy drink.
1: ए श्याम भाई, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
2: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
1: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौ न त के भएको रहेछ।
2: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
1: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
2: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
1: कहाँ जाने दिदी, उपप्रमुखलाई भेट्न? नमस्कार उपप्रमुख ज्यू।
3: ओहो नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौ बसौ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
4: खासमा कुरा के हो भने उपप्रमुख ज्यू, हाम्रो गाउँपारीको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
3: ए त्यो पारीको बाटो बन्दैछ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउने भनेर त आएका हौ नि, हतार नगरौ न साथीहरू, बन्छ।
2: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुख ज्यू।
3: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौ हेर्नुहोस्, अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
2: अब यतिकै छोड्नुहुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छाड्नुपर्छ।
1: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो।
4: अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौ न के भएको रहेछ।
5: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो, तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सड़क, धारा वा अन्य योजनाको निगरानी गरौ, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौं।
6: नेपाल सरकार विज्ञापन बोर्ड।

0: बिमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आजै बनौ सानीमा रिलायन्स लाइफ इन्स्योरेन्सको बिमा अधिकर्ता सानीमा रिलायन्स लाइफ इन्स्योरेन्स खुलेर जिउँ।
1: ए हेर्नुस् त यो समाचार त कस्तो असम्मको छ, शेयर गर्दिन कि क्या हो?
2: राख्नुस् नानी, जे पाए त्यही कुरा सत्य हुँदैन, पहिले स्रोत जाँचौ अनि मात्र विश्वास गरौ।
3: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ। कुनै पनि कुरा शेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौं, अफवाह नफैलाऊ, सत्य जाँचौ, भ्रमबाट बचौ, जिम्मेवार संचार संस्कृति अपनाऊ।
1: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

0: मानसिक समस्याबाट बच्ने उपायहरू।
1: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
0: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
1: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
0: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
1: असल साथीहरूसँग मात्रै संगत गरौं।
0: मादक पदार्थ र लागू औषध सेवन नगरौं।
1: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
0: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिउँ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: छिटी भिटी प्रवेश आवेदन फारम खुलेको सम्बन्धी सूचना।
4: एसई उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूमा हार्दिक बधाई तथा सफल भविष्यको शुभकामना।
3: आफ्नो उज्जवल भविष्य प्राविधिक क्षेत्रमा बनाउन चाहने विद्यार्थीहरूका लागि यस धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानमा शैक्षिक सत्र 2083-84 लागि विभिन्न कार्यक्रमहरूमा भर्ना आवेदन फारम खुलेको सहर्ष जानकारी गराउँदछौ।
4: उपलब्ध कार्यक्रमहरू सामान्य चिकित्सा, एचए, फार्मेसी, मेडिकल ल्याब, टेक्नोलोजी।
3: फारम वितरण सम्बन्धी विवरण, अनलाइन आवेदन दिने मिति 2083 वैशाख 29 गतेदेखि 2083 जेठ 13 गतेसम्म। न्यूनतम योग्यता एसईमा न्यूनतम 2 GPA प्राप्त गरेको वा एसएलसी पास वा टीएसएलसी 68.33% उत्तीर्ण।
4: विशेष जानकारी, एसई प्राविधिक धारबाट उत्तीर्ण विद्यार्थीहरूले जुनसुकै कार्यक्रममा अध्ययन गर्न पाउनेछन्।
3: हाम्रा सेवाहरू, धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानको आफ्नै सुविधा सम्पन्न होस्टेलमा बस्न चाहने कलेजका विद्यार्थीहरू साथै अन्य पेसा व्यवसायमा आबद्ध गर्ल्सहरूको लागि होस्टेल भर्ना खुला गरिएको छ।
4: छोटो अवधिको केयर गिभर तालिम तेस्रो समूहको समेत भर्ना धमाधम शुरू भइरहेको छ। समयमै आफ्नो सिट सुरक्षित गरिहाल्नुहोस्।
3: विस्तृत जानकारीका लागि धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठान बानापचार द्वारेगौंडा बागलुङ, बागलुङ बजारदेखि उपल्ला चौर हुँदै कुनुले जाने बाटोमा। सम्पर्क नम्बर 068-420-003, 420-001, मोबाइल नम्बर 98-576-21-917, 98-576-36-567 र 98-451-20-736।
5: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज, हामी सबैको साझा आवाज।
6: कार्यक्रमको ओनरसिप सरकारले लिने र नीति कार्यक्रममाथि सांसदहरूले उठाएको प्रश्नको जवाब सरकार प्रमुखले दिने, 275 सदस्यीय अथवा 334 सदस्यीय संघीय संसदका सांसदहरू जनताका प्रतिनिधि हुन्, नेपाली जनताबाट निर्वाचित भएर आएका प्रतिनिधि हुन्, उनीहरूले बोल्ने भावनाहरू नेपाली जनताका भावनाहरू, त्यसको जवाब चाहिँ प्रधानमन्त्रीले नै दिनुपर्छ र नदिने हो भने के कारण हो? अस्वस्थता, पढ्न नसक्ने हो कि? हो भने भन्नु पर्यो नि त, बोल्न नसक्ने हो कि? अथवा मधेस बाहिर हुनुहुन्छ त, के हो त कारण? त्यो त चाहियो नि त। कति सजिलोको कुरा, प्रधानमन्त्री सिंहदरबारमा बस्ने, प्रधानमन्त्री आफ्नो निवासमा बसिराखिदिने, कहीँ पब्लिक फेस केही पनि गर्न नपर्ने, यो होइन नि त।
7: त्यसपछि विपक्षले अरूमा गरेको छैन, प्रधानमन्त्रीले जवाब दिन नसक्नुको कारण मात्रै
6: हो। कारण दिँदा पनि हुन्छ, कारण दिएर अहिले चाहिँ यसकारणले प्रधानमन्त्रीले जवाब दिन सक्नुहुन्न, तर आगामी दिनमा यो संसदलाई प्रधानमन्त्रीले सम्बोधन गर्नुहुन्छ भन्नु पर्दैन। तपाईँलाई म एउटा प्रश्न सोध्छु, अथवा जति पनि अहिले यो सुनिराख्नु भएको छ या प्रधानमन्त्रीको पक्षमा रहेको जनमत पनि छ नि त, उहाँलाई पनि म सोध्न चाहन्छु, यो पार्लियामेन्टबाट प्रधानमन्त्रीले नेपाली नागरिकलाई सम्बोधन गर्नु पर्दैन? यसको जवाफको मात्रै सवाल छैन, देशवासीका नाममा कुनै सम्बोधन हामीले सुन्न नपाउने, त्यसकारणले केही पनि नपाउने, प्रधानमन्त्रीको अभिव्यक्ति नै नआउने हो भने त देश प्रधानमन्त्रीले चलाइराखेका छ या प्रधानमन्त्रीलाई डमी बनाएर अरू कसैले चलाइराखेका छ? प्रश्न जिज्ञासा स्वाभाविक रूपमा उठ्छ।
7: जस्तो कि आजको दिनमा प्रधानमन्त्रीले संसदमा बोल्नुपर्छ पर्दैन भन्ने बीचमा धेरै त्यस्ता टिका टिप्पणीहरू पनि भएका छन्, प्रश्नहरू पनि उठेका छन्। अघि यहाँले भने जस्तो चाहिँ नीति तथा कार्यक्रममा वाचन हुँदै गर्दाखेरि प्रधानमन्त्री बाहिर निस्किने गरेको विषय, त्यस पछाडि संसदमा विपक्षले उठाएका प्रश्नहरूमा नीति तथा कार्यक्रममाथि नै प्रधानमन्त्रीले दिनुपर्ने जवाबका विषयहरू उठ्दै गर्दाखेरि चाहिँ प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्रीको जवाफको टुंगो नलाग्दासम्म सदन नबस्ने खालको अभिव्यक्तिहरू पनि दिइरहेछ। त्यसै गरी एमाले चाहिँ नीति तथा कार्यक्रम नै खारेज गर्नुपर्छ भनिरहेछ भने नेकपाको लाइन चाहिँ के हो खासमा?
8: नेकपाको लाइन यो नीति कार्यक्रममा सक्दाखेरि प्रधानमन्त्रीले टेबल गर्नुपर्थ्यो, सक्दाखेरि प्रधानमन्त्री बसेर सांसदहरूले उठाएका जिज्ञासाहरू उहाँले सुन्नु पर्थ्यो, दुईटै कुरा नसक्दाखेरि प्रधानमन्त्रीले आएर जवाफ दिने जिम्मेवारी चाहिँ बोक्नुपर्छ। हामी त्यो दुईटै सबै हुनुपर्छ भन्दैनौं, त्यसको कार्यकारी अन्य काममा पनि व्यस्तता हुन्छ, त्यसकारणले उहाँका प्रतिनिधिहरूले पनि त्यो रिपोर्ट गर्न सक्नुहुन्छ संसदमा उठेका सवालहरू, तर त्यसलाई सम्बोधन गर्ने त्यो नीति कार्यक्रममा उठेका सवालहरू स्पष्टीकरण दिने, राम्रा पक्षहरूलाई समेट्ने, कमिटमेन्ट गर्ने र के गर्न खोजेको हो भन्ने कुरा सरकारको त्यसलाई थप क्लेरिफाई गर्ने काम चाहिँ प्रधानमन्त्रीकै मुखबाट हुनैपर्छ भन्ने नेकपाको हाम्रो अडान छ।
7: त्यसको लागि आजको संसद
8: हामी संसदमा छलफल निर्वाध हुन दिन्छौं। हिजो पनि हामीले भनेको हो, हामी विपक्षीकै साथीहरू उठिरहँदा पनि हामी बसिरहेकै थियौं, किनभने प्रधानमन्त्री भोलि नै जवाफ दिने भएको हुनाले भोलिको लागि आजको रोक्नु पर्दैन, आज छलफल हुँदा पनि हुन्छ र भोलि पनि भनेको आज पनि शुरूमा निर्वाध छलफल हुँदा हुन्छ र अन्तिममा जवाफ दिन प्रधानमन्त्री आउनु भएन भने र प्रधानमन्त्रीको प्रतिनिधि कुनै मन्त्रीले जवाफ दिने हो भने चाहिँ अहिलेसम्मको हाम्रो निर्णय हामी त्यो सुन्दैनौ, हामी प्रधानमन्त्रीकै मुखबाट सुन्न चाहन्छौ।
7: बैठक बहिष्कार गर्नुहुन्छ या त
8: हामी प्रधानमन्त्रीलाई बोलाउनको लागि पहिला त हाउसमा उठेरै माग गर्छौं र हामी प्रधानमन्त्री नआएसम्म हाम्रो पोजिसन कायमै राख्छौ र सरकारसँग त विभिन्न टुल्सहरू त हुन्छ नै, सरकारले जबरजस्ती पनि गर्न सक्छ होइन, पास भयो त्यतिकै भनिदिन पनि सक्छ, किन सरकारसँग त एब्सोल्युट मेजोरिटी छ, त्यस्तो बलजफ्ती गर्ने अवस्था आयो भने हामीले संसदलाई बहिष्कार पनि गर्न सक्छौ। यो सवालमा
7: कारणसहित आयो भने त्यसलाई समर्थन गर्न सकियो,
8: कारणसहित कारण भनेको जेन्युन कारण आउनु पर्यो, जेन्युन कारणसहित आयो भने त त्यसलाई अन्यथा लिने कुरा हुँदैन।
7: अब सरकारको नीति तथा कार्यक्रमतिर लागौं, खासमा अहिले सरकारले नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ र यो सदनमा छलफल पनि चलिरहेछ, यहाँले नीति तथा कार्यक्रममाथि आफ्नो विचार पनि राखिसक्नु भएको छ सदनमा, समग्र हेर्दाखेरि चाहिँ नेकपाले नीति तथा कार्यक्रमलाई कसरी लिएको छ? यसले अहिलेको चाहिँ तत्कालको जनमतलाई कदर गर्छ गर्दैन होइन, अहिले हामीले भोगिरहेका विभिन्न विषयहरू छन् ती विषयलाई सम्बोधन गर्छ गर्दैन, फेरि नीति तथा कार्यक्रम आउँदै गर्दाखेरि सबै कुरा यो बजेटमा समावेश हुन्छ भन्न पनि नसकेला, बजेटमा आउँदाखेरि केही परिमार्जन होला, केही थपगढ होला, तर त्यो हुँदै गर्दाखेरि चाहिँ अहिलेको नीति तथा कार्यक्रमलाई तपाईँको पार्टीले कसरी लिन्छ र यसले चाहिँ जनताको समस्या सम्बोधन गर्छ गर्दैन?
8: यो नीति तथा कार्यक्रममा जसरी नीति तथा कार्यक्रम भनिन्छ त्यसको दुईटा पाटा हुन्छ, नीति र कार्यक्रम। नीति एउटा नारा जस्तो हो अथवा लक्ष्य जस्तो हो, त्यसले सबैले बुझ्ने एउटा कर्णप्रिय शब्द त्यसले निर्माण गरे हुन्छ, तर कार्यक्रम चाहिँ त्यो हो त्यो नीतिलाई पूरा गर्नलाई त्यसले सपोर्ट गरे हुन्छ र यो परिस्थिति यस्तो हो, यो नीति कार्यक्रममा नै लेखिएको छ, नेपालको इतिहासमा जुन अवसर अहिले प्राप्त भएको छ त्यसलाई ऐतिहासिक दुर्लभ अवसर नीति कार्यक्रममा लेखिएको छ र यो हो र यो ऐतिहासिक दुर्लभ अवसर नेपालको विकास र समृद्धिको उत्कट चाहनालाई परिपूर्ति गर्नको लागि प्राप्त भएको हो, यो सामान्य अवस्था होइन, यो असामान्य जनमत जुन प्राप्त भएको छ, असाधारण विश्वास जुन प्राप्त भएको छ त्यसलाई परिणाममा निकाल्नको लागि सरकारसँग एउटा दृष्टिकोण चाहिन्छ, त्यो दृष्टिकोणलाई हामीले पोलिटिकल आइडियोलोजी अथवा सरकारको आर्थिक राजनीतिक दृष्टिकोण के हो भन्ने बाट हामीले मापन गर्छौं। यो नीति कार्यक्रम सरकार संसदमा दुईटा बेन्च हुन्छ, सरकारी बेन्च र प्रतिपक्षको बेन्च, एउटा बेन्चबाट हेर्दाखेरि एकदमै राम्रो देखिन्छ, अर्को बेन्चबाट हेर्दाखेरि अभावहरू देखिन्छन्, तर हामीले निष्पक्ष एउटा बेन्चबाट हेर्ने हो भने यो नीति तथा कार्यक्रम पढ्दा सुन्दा र हेर्दा जति उहाँले लोकप्रिय बनाउन कोशिश गर्नुभएको छ तर डेस्टिनेशनको हिसाबले गन्तव्यको हिसाबले हेर्दाखेरि संविधानसँग संगति राख्दैन यो नीति तथा कार्यक्रमले र दृष्टिकोण के हो भन्ने कुरा नै क्लियर गर्दैन। सबैभन्दा ठूलो नीति कार्यक्रम भएको अभाव चाहिँ यो हो, त्यो भनेको के हो भने हाम्रो संविधानले स्रोत र साधनको समन्यायिक परिचालन गरेर समतामूलक समाज निर्माण गर्दै समाजवादी राष्ट्र निर्माण गर्ने भन्ने कुरा संविधानको प्रस्तावनामा स्पष्ट लेखेको छ, जुन शब्द नीति कार्यक्रमको कुनै एउटा बुँदामा पनि छैन। यो नीति कार्यक्रमले आकर्षक कुराहरू ल्याएको छ, दश वर्षमा 30,000 मेगावाट जल विद्युत उत्पादन गर्ने, जलविद्युत मात्र होइन सबै किसिमका विद्युत उत्पादन गर्ने जुन कुरा नारा लोकप्रिय छ, तर 10 वर्षमा 30,000 मेगावाट विद्युत चाहिँ हाम्रो सम्पूर्ण सामर्थ्यको परिचालन गर्दा पनि र उहाँहरूले प्रस्तावित गर्नुभएका सबै कानूनहरू सुधार गर्दा पनि, संरचना सुधार गर्दा पनि 10 वर्षमा 30,000 मेगावाट नेपालको अवस्थितिले सम्भव छैन। म पनि यसको धेरथोर जानकार हो, सम्भव छैन, यो कुरा भोलि देखिने कुरा होइन। यस्तो एकदमै अति महत्वाकांक्षी नारा पनि उहाँले राखिदिनु भएको छ, किन त्यसको एट्र्याक्सन तान्नको लागि वैकल्पिक वित्त विकास डायस्पोरा पुँजी निजी लगानी र राज्यका विभिन्न कोषहरूमा रहेको फ्रिज भएको रकमहरूलाई परिचालन गर्ने कुरा ल्याउनु भएको छ, यो गर्नै पर्छ। यो एक हिसाबले हेर्दाखेरि विकासलाई तीव्र ढंगले गर्नको लागि हामीलाई वैकल्पिक स्रोतको आवश्यकता छ, त्यो हिसाबले ठिकै छ, यसलाई मैले अन्यथा रूपमा लिइन। तर यसमा एउटा आलोचनात्मक प्रश्न के छ भने आन्तरिक अर्थतन्त्रको सुदृढ नगरिकन, विकास नगरिकन, आन्तरिक सम्भावनाहरूको खोज नगरिकन र त्यसलाई उजागर नगरिकन गरिने विकासले चाहिँ परनिर्भरता बढ़ाउँछ, हामीलाई डिपेन्डेन्सी बढ़ाउँछ। आन्तरिक उत्पादन र स्रोत साधनको, प्राकृतिक स्रोत साधनको अधिकतम प्रयोगबाट गरिने हो भने चाहिँ हामीलाई आत्मनिर्भरता बढ़ाउँछ, स्वाभिमान बढ़ाउँछ, राष्ट्रियताको सुदृढ गर्छ। त्यसकारणले बाह्य स्रोतलाई, वैकल्पिक स्रोतलाई परिचालन गर्ने कुरामा नीति कार्यक्रमले राम्रो कार्यक्रम ल्याएको छ, तर आन्तरिक स्रोत चाहिँ जुन मुख्य हो, प्रमुख हो, त्यसलाई परिचालन गर्ने कुरामा चाहिँ यो चुकेको छ।
9: नीति तथा कार्यक्रमले देशको सामर्थ्य, आफ्नो सामर्थ्य
8: पहिचान गर्न सकेन, होइन आफ्नो सामर्थ्यको पहिचान गर्न सकेन। जलविद्युतको क्षेत्रमा ठिक छ, उसले पहिचान गरेको मैले भने त्यति अहिले नसके पनि जलविद्युत एउटा मेजर होइन तपाईँको सम्भावना हो भन्ने कुरा उसले राखे, त्यो ठिक छ। हामीसँग के छ, खनिज छ, हामीसँग खनिज तत्वहरू पर्याप्त छ, पेट्रोलियम ग्यासको कुरा होस्, खनिजको कुरा होस्, युरेनियमको कुरा होस्, ढुङ्गा मार्बलका कुरा होस्, चुनढुङ्गाको कुरा होस्, ग्रेनाइटको कुरा होस्, होइन सिसा रूबी जस्ता अमूल्य खनिज पदार्थहरू, अमूल्य जडीबुटीहरू र वनजन्य काष्ठजन्य उत्पादनको प्रचुर सम्भावना नेपालमा मौजूद रहेको छ, पोटेन्सियल क्षेत्र हो त्यो, त्यो क्षेत्रलाई यसले उजागरै गरेन, त्यो खनिज क्षेत्रलाई यसले यो नीति कार्यक्रमले केही पनि सम्बोधन गरेन,
9: सम्भावना देखाउने तर समस्याको पहिचान नभएको।
8: यो सरकारले गर्न सक्थ्यो, यसमा मेजोरिटी थियो, डिसिजन गर्न सक्थ्यो, होइन अन्तर्राष्ट्रिय कूटनीतिक सन्तुलन कायम गरेर यो सरकारले गर्न सक्ने अवसर थियो, तर त्यो गरेन। किन भन्दा त्यो दृष्टिकोणै सरकारको भएन, सरकार बढ़ी पुँजीवादी दृष्टिकोणबाट गाइडेड भयो, सिधा कुरा भन्दाखेरि त्यो दृष्टिकोण सरकारमा भएन। दोस्रो कुरा, हाम्रो जीडीपीको एउटा मेजर सेक्टर भनेको एग्रिकल्चर सेक्टर हो, कृषि क्षेत्रको कन्ट्रिब्युसन जीडीपीमा धेरै ठूलो छ नेपालमा, र अर्को कन्ट्रिब्युसन भनेको रेमिट्यान्सको हो, र अर्को कन्ट्रिब्युसन भनेको सेवा क्षेत्र र उद्योगको हो, होइन। यो चारवटा क्षेत्र मध्ये सरकारले कृषि क्षेत्रलाई इग्नोर गर्यो, अर्को उद्योग क्षेत्रलाई गर्यो, त्यसपछि कृषि क्षेत्रलाई पनि इग्नोर गर्यो, किनभने कृषिको, कृषि उत्पादनमा आत्मनिर्भरता र निर्यात गर्ने पोटेन्सियालिटी नेपालमा छ। अहिलेको विश्वमा नै कृषि अर्थतन्त्रको भ्यालु बढ़दै गइरहेछ, कि इम्पोर्टेन्स बढ़दै गइरहेको छ, र त्यो कुरालाई समेत ख्याल गरेर नेपालको, फेरि नेपालको धेरै नागरिक कृषि पेसामा आश्रित भएको कारणले नागरिकको जीवन स्तर माथि ल्याउनको लागि पनि कृषि पेसालाई प्रायोरिटी दिनु पर्थ्यो, तर यो नीति कार्यक्रममा कृषि पेसा त सम्पूर्ण रूपमा उपेक्षामा परेको छ भन्दा अतियुक्ति हुँदैन, किन भन्दा निरन्तरताका केही कार्यक्रमका भाषा बाहेक नीति कार्यक्रममा केही पनि छैन, किसानलाई कसरी हँसाउने भन्ने कुरा यसमा छैन। त्यसकारणले मैले भने आइडियोलोजिकल हिसाबले नीति कार्यक्रम चुकेको छ, आकर्षणको हिसाबले केही नयाँ कार्यक्रम ल्याएको छ, रोजगारी सृजना गर्ने कुरा, रोजगारी दशक, रोजगार नीति जस्ता कुराहरू नीति कार्यक्रममा आएका छन्, त्यो ठिक छ, त्यसलाई सम्बोधन गर्ने, सपोर्ट गर्ने कार्यक्रम विषयगत मन्त्रालयबाट आउनुपर्छ, त्यो आउन सकेको छैन। त्यसकारणले उद्योग धन्दाको विकास नभइकन, कृषिलाई प्रोत्साहन नगरिकन रोजगारी त सृजना हुँदैन। अहिलेको आईटीको जमानामा तपाईँले टेक्नोलोजीमा गर्ने विकासले रोजगारी सृजना कम हुन्छ, पुँजीको निर्माण हुन्छ तर रोजगारीको सृजना कम हुन्छ। अहिले रिमोटमा गइसकेका छ, के अरे रोबोटमा गइसकेका छ, रोबोटिकमा गइसकेको अवस्थामा हामीले त्यो पक्षलाई पनि हेर्नुपर्छ भन्दाखेरि रोजगारी सृजना गर्ने कुरा बोल्या छ तर कार्यक्रममा त्यो देखिँदैन। त्यसकारणले गर्दाखेरि नीति कार्यक्रमलाई द्वन्द्वात्मक तरिकाले विवेचना गर्दाखेरि राम्रा कुराहरू पनि छन् र अभावहरू पनि छन्।
9: अब सांसद भइसकेपछि अलिकति कानून निर्माणका कुराहरूमा पनि अगाडि बढौं है। संसदमा सांसद भएर आइसकेपछि विभिन्न सपनाहरू होलान् या जनताको अपेक्षा पूरा गर्ने विभिन्न बाचाहरू होलान्, त्यो सँगसँगै चाहिँ केही योजनासहित संसद भवन प्रवेश गर्ने हो। तर पछिल्लो समय सरकारले 8 अध्यादेश ल्याएको छ र त्यो अध्यादेशमा चाहिँ यहाँहरूको दल या त विपक्षी दलहरूले पनि असहमति जनाइरहनु भएको छ। खासमा संसद छलेर अध्यादेश ल्याउन नमिल्ने हो भनिरहेछ, तर कानूनमा व्यवस्था छ त्यसकारण सरकारले गरिरहेछ। यता कता सुन्नमा आएको जस्तो छ विपक्षी दलहरू अध्यादेशलाई अस्वीकृत गर्ने काममा एकजुट हुँदैछन् भन्ने सन्देश जाँदै गर्दाखेरि खासो यो के हो?
8: यो अध्यादेशको सवालमा प्रक्रियागत त्रुटि नै हो। संविधानले दिएको प्रोभिजन चाहिँ बाध्यकारी जटिल अवस्थाको लागि हो। अधिवेशन नचलेको अवस्थामा चलिरहेको अवस्था बाहेक तत्काल केही गर्नुपर्ने भन्ने संविधानमा व्यवस्था छ। यहाँ चाहिँ के गरियो भने अधिवेशनको आह्वान गरियो, सहज ढंगले अधिवेशन चल्ने अवस्था थियो र आह्वान गरिएको अधिवेशनलाई 24 घण्टाभित्रै त्यसलाई फेरि स्थगित गरियो, त्यसपछि 8 अध्यादेश ल्यायो। यो इन्टेन्सनल्ली हो, त्यसकारण यो प्रक्रियागत त्रुटि छ। प्रक्रियागत त्रुटि भएको कारणले यो सबै अध्यादेशलाई अस्वीकृत गर्नुपर्ने हो, तर हामी अहिले यो सबै अध्यादेशलाई अस्वीकृत गर्दै छैनौं। केही अध्यादेशलाई हामी अस्वीकृतिको सूचना हाम्रो नेपाली कम्युनिस्ट पार्टीले दिइ नै सकेको छ र हामी त्यो मध्ये केहीलाई हामी अस्वीकृत गर्छौं र केहीलाई हामी गर्दैनौ। किन गर्दैनौ भने मैले भने प्रक्रियागत हिसाबले सबै गर्नुपर्थ्यो, तर सबै हामी गर्दैनौ। किन गर्दैनौ यो पनि नागरिकहरूलाई नेपाली जनतालाई पनि स्पष्ट गर्नुपर्ने हुन्छ। किनभने प्रक्रियागत र संवैधानिक हिसाबले संसद चल्ने सम्भावना हुँदा ल्याएको अध्यादेश अस्वीकृत गर्नुपर्थ्यो, तर हामी सिम्बोलिक मात्र त्यसको विरोध गर्छौं यो गलत हो भनेर, र बाँकी चाहिँ हामी गर्दैनौं भन्दा सरकारले काम पनि गरोस्, काम गर्ने वातावरण पनि दिनुपर्छ भन्ने हिसाबले हामी गर्दैनौं। किन उसले विधेयक ल्याएर गर्नुपर्थ्यो, अध्यादेश ल्याएर गर्यो भन्ने मात्रै हाम्रो त्यसमा विरोध हो, त्यसकारणले गर्दैनौ। केही चाहिँ किन गर्छौं भने प्रक्रियागत त्रुटिको सिम्बोलिक विरोध जनाउन र कन्टेन्टमा पनि केही समस्या भएको कारणले, जस्तो तपाईँले सोधिहाल्नुभयो, हामी संवैधानिक परिषद सम्बन्धी अध्यादेश हामी अस्वीकृत गर्ने हाम्रो उद्देश्य हो। किन त्यहाँ गलत प्रावधान राखिएको छ, 6 संवैधानिक परिषदको सदस्यहरूमा सहमतिमा संवैधानिक आयोगका पदाधिकारी नियुक्ति गर्ने संविधानको मर्म हो। 6 3 बहुमत हुने गरी संवैधानिक परिषद सम्बन्धी अध्यादेश आएछ, त्यो त्रुटि छ, मैले एउटा मात्रै विषय राखेँ। विश्वविद्यालय सम्बन्धी अध्यादेश पनि त्रुटिपूर्ण छ, किनभने यसअघि नै सरकारले विश्वविद्यालयमा प्रधानमन्त्रीलाई हटाउने कुलपतिबाट भन्ने एउटा दृष्टिकोण अगाडि सारिसकेको छ, बोर्ड अफ ट्रस्टी बनाउने, विज्ञहरूबाट चाहिँ विश्वविद्यालय चल्ने, प्राज्ञिक स्वतन्त्रता कायम राख्ने भनेर एक स्टेप त हामी अगाडि गइसकेका छौं नि। अहिले त्यसलाई हटाएर प्रधानमन्त्रीलाई सर्वाधिकार दिने, विद्यार्थी संगठनहरू जस्तो महत्वपूर्ण संगठनहरू खारेज गर्ने लगायतका प्रोभिजनहरू भएको कारणले विश्वविद्यालय सम्बन्धी अध्यादेश पनि हामी खारेज गर्छौं, हामीले सक्दाखेरि अस्वीकृत गर्ने हाम्रो उद्देश्य छ। र अर्को हो, हामी केही नेपाल ऐन संशोधन सम्बन्धी कानून जुन अध्यादेश आएको छ त्यसलाई पनि हामीले विरोधको सूचना हालेका छौं र त्यसलाई पनि हामीले सदा अस्वीकृत गर्छौं। किन भन्दा त्यसमा पनि अहिलेको विश्वमा लोकतन्त्रको खिलाफमा कोही जान सक्दैन के, संसारभरि छ ट्रेड युनियनहरू, मजदूरहरूको आफ्नो हक हितको रक्षाको लागि लोकतन्त्रमा राज्यले दमन गर्यो भने त्यसका विरूद्ध संघर्ष गर्नकै लागि बनेको ट्रेड युनियन, सौदाबाजी गर्नकै लागि बने हो, विश्वव्यापी बने हो, सबै लोकतान्त्रिक

नागरिक मुलुकमा छ, त्यसकारणले त्यसलाई मर्यादित पारदर्शी र जवाफदेही पो बनाउने त, तपाईँलाई त्यसलाई खारेजै गरिदिने, त्यसलाई पार्टीहरूले नि विकृति गरे भने पार्टीहरू नि खारेज गर्नु पर्यो नि त। कस्तो कुरा गरेको, पार्टी खारेज गर्नु परेन त, पोलिटिकल पार्टीहरू नि खारेज गर्ने निर्दलीय व्यवस्थामा जान खोजेको देखिन्छ नि त यसले कालान्तरमा त। त्यसकारणले कुनै संगठनले गलत गर्छ भने त्यसलाई त करेक्सन पो गर्ने हो त, कानूनी दायरामा ल्याउने हो, त्यसलाई खारेज गर्ने होइन के। मुख्य गरी पहिलो त कानून निर्माण हो, कानून निर्माण भनेको संविधान संशोधनदेखि कानून निर्माण र कानूनहरू संशोधनसम्मका कुराहरू पर्छन्। सरकारका नीति कार्यक्रम र बजेटमाथि आफ्ना धारणाहरू राख्ने र त्यसलाई पारित अथवा स्वीकृत अस्वीकृत गर्ने सम्मका कुराहरू पर्छन्। ती कुराहरूमा अब विधेयकहरू ल्याउने प्रस्तावहरू ल्याउने काम सरकारको हो, म अहिले प्रतिपक्षको रोलमा छु, त्यसकारणले त्यसमाथि आफ्ना धारणा राख्ने काम प्रभावकारी ढंगले गरि नै राखिएको छ। संसदका हरेक बैठकहरूमा उपस्थित भएर त्यसमाथि जनताको भावनाहरूलाई प्रतिनिधित्व हुने गरी मैले बोली नै राखेको छु, पहिलो कुरा। दोस्रो कुरा, सांसदले आफ्नो निर्वाचन क्षेत्रको र देशको समस्याको पहिचान गरेर सरकारलाई ध्यानाकर्षण गराउने र त्यस सम्बन्धी कानून निर्माण गर्ने अथवा समस्याहरू समाधान गर्न कार्यक्रमहरूको विकास गर्ने कुराहरू सांसदले प्रतिनिधित्व गर्ने हो, त्यो काम पनि मैले गरिराखेको छु। मैले सिन्धुपाल्चोक जिल्लाको विकास निर्माणको सवाल होस् अथवा बाढ़ी पहिरोबाट भएका क्षतिहरूको पुननिर्माण र संरक्षणको सवाल होस् अथवा देशमै आएको किसानहरूका समस्याहरू हुन् ती समस्याहरूलाई मैले संसदमा बोली नै राखेको छु, उठाइ नै राख्दैछु र एउटा सांसदले गर्नुपर्ने भूमिकाहरू निर्माणमा गरि नै राख्नेछु। अर्को कुरा, विकास निर्माणको प्रतिनिधित्व पनि हो सांसद, हुन त सांसदले विकास निर्माण गर्ने हो र भन्ने प्रश्न छ, तर निर्वाचन जनताहरूले सांसदसँग पनि हाम्रो बाटो बनाइदिनु पर्यो, धारो बनाइदिनु पर्यो, कुलो बनाइदिनु पर्यो, भवन बनाइदिनु पर्यो।

0: पर्यो, मन्दिर बनाइदिनु पर्यो, गुम्बा बनाइदिनु पर्यो, सरकारबाट बजेट ल्याउनको लागि सहयोग गरिदिनु पर्यो भन्ने कुराहरू माग राखेकै हुन्छ। त्यो जनताको मागको प्रतिनिधित्व गरेर कसले गर्ने त? त्यहाँ अर्को को प्रतिनिधि छ त? जनताको प्रतिनिधित्व गर्ने सार्वजनिक व्यक्तित्व को हो त भन्दा त्यही सांसद हो नि त। त्यसकारणले हामीले सरकारका निकायहरू मन्त्रालयहरूमा ती जनताका विकास निर्माणका आयोजनाहरू पेश गर्ने काम पनि गर्नुपर्छ। त्यो काम पनि मैले गरेको छु। ठूलो नभए पनि सन्देशको हिसाबले त्यो ठूलो हो। त्यसले दिन खोजेको सन्देश के हो भने कम्युनिष्टहरू, वामपन्थीहरू र प्रगतिशील शक्तिहरू एक ठाउँमा आउनुपर्छ अब त्यस निर्माणको लागि भन्ने एउटा अभियान र एउटा सन्देश हामीले दिन खोजेको र हामी निरपेक्ष हिसाबले नेपालमा कम्युनिष्ट पार्टीको एकता हुनुपर्छ भन्ने पक्षमा छौं। त्यसपछि गठित भएको हाम्रो पार्टीमा विभिन्न घटकहरू र व्यक्तिहरू जोड्दाखेरि नेतृत्वको ठूलो टीम ओल्ड जेनेरेशनको भयो र त्यो जेनेरेशनले मात्रै अहिलेको राजनीतिको बागडोर सम्हाल्न गाह्रो हुन्छ। त्यहाँ अनुभव त छ तर ऊर्जा र गति दिनको लागि युवाहरूको पनि आवश्यकता पर्छ भन्ने कुरा हामीले पार्टीभित्र छलफल चलाएका छौं र पार्टीले महाधिवेशन गरेर त्यसलाई सम्बोधन गर्ने भनेर महाधिवेशनको कार्यतालिका पनि सार्वजनिक भइसकेको छ। अहिले एकताको सन्दर्भमा धेरै चुस्त कार्य समिति बनाउन नसकिने भएको कारणले र युवाहरूको प्रतिनिधित्व पनि मनोनित गरेर लानु पर्यो। अहिले त इलेक्सन त छैन, महाधिवेशनभित्र इलेक्सन हुँदैन अगाडि। यो अवस्थामा चाहिँ कसरी सेलेक्सन गर्ने त युवाहरूलाई भन्ने एउटा जटिल अवस्था भएको कारणले केन्द्रीय कार्यकारी संयोजन समितिमा युवा प्रतिनिधित्व अहिले छैन। त्यसको मेकअप हामीले नेतृत्वहरूलाई अनौपचारिक बैठकहरूमा भेटघाट गरेर युवाहरूको टीमले सुझावहरू दिइराखेका छौं र पार्टीका निर्णयमा हाम्रो पनि अपनत्व छ, हाम्रो पनि त्यहाँ भूमिका अहिले पनि छ। र अब हामी तपाईँले भने जस्तै हामी के भन्छौं भने 3-in-1 प्रिन्सिपल छ हाम्रो। वृद्ध अथवा ज्येष्ठ, प्राउड र युवा, युवामा अहिले नवयुवा पनि हुन्छ, जेएनजीपछि नवयुवा सहितको हरेक कमिटीमा त्यो तीनै पुस्ताको प्रतिनिधित्व हुने गरी नेतृत्व विकासको श्रृंखला अगाडि बढ़ाउनुपर्छ भन्ने हिसाबले छलफल गरिराखेका छौं र महाधिवेशनसम्म जाँदाखेरि संगठनमा पनि नयाँ विकास गर्ने, नीतिमा पनि नयाँ विकास गर्ने र अनुभवी जेनेरेशनका र योगदान दिएका नेताहरूलाई सम्मानित हुने र उहाँहरूको भूमिका कुनै न कुनै रूपमा सक्रिय रूपमा नै लिइराख्ने एउटा मेकानिजमको पनि विकास गर्ने र कार्यकारी समिति चाहिँ अलि युवा बाहुलेर नयाँ जेनेरेशनलाई नेतृत्वमा विकास गर्ने गरी लाने भन्ने हिसाबले नेतृत्वले नै छलफल गरिराख्नु भएको छ। हामी पनि त्यसमै छलफल गरिराखेका छौं र जे हुन्छ अब नेपाली कम्युनिष्ट पार्टीको आउँदो मंगिरमा हुने महाधिवेशनमा निर्वाचनका माध्यमबाट चुस्त कमिटीहरू निर्माण हुन्छन्, निर्वाचनका माध्यमबाटै केन्द्रीय कार्यकारी समिति पनि निर्माण हुन्छ।
1: सम्भावना देखिन्छ?
0: सम्भावना पनि छ, हामी गर्ने पनि त्यही हो, हामी योजनामै छौं, सम्भावना मात्रै होइन, हामी त्यो कार्य त्यो गर्ने योजनामा छौं। यथा अवस्थाबाट अहिलेको राजनीति नेतृत्व हुँदैन, म जतिसुकै सक्षम अथवा क्षमतावान अथवा योग्य मलाई लागे पनि मेरा पछाडिको जसलाई मैले प्रतिनिधित्व गर्ने उसलाई नलागेपछि के हुन्छ? त्यसको त अर्थ रहेन, मलाई मात्रै लागेर त भएन नि त। त्यसैले अहिलेको जेनेरेसनले के भन्दियो भने नयाँ चाहियो भन्दियो कि। त्यसकारण म व्यक्तिमा अहिले गइन, पुरानो जेनेरेसनका लिडरहरू पनि आउनुहुन्छ, नयाँ जेनेरेसनमा पनि जानुहुन्छ कि, मिश्रित खालको संगठन बन्छ जसलाई यो ठिकै हो भन्ने आम नागरिकलाई लागोस्, त्यस्तो खालको लाग्ने पार्टी कमिटी हामी बनाउँछौ।
1: हुन्छ, समय र सम्वादका लागि यहाँलाई धेरै धेरै धन्यवाद।
0: धन्यवाद।
2: संसदमा प्रतिपक्षी दल र प्रतिपक्षी दलका सांसदको भूमिका अनि बुझाइका बारेमा नेकपाका प्रमुख सचेतक युवराज दुलालसँग गरिएको यो संवादसँगै आजलाई कार्यक्रम हेलो सांसदको समय सकिने लागेको छ। कार्यक्रम हेलो सांसदको अर्को अंकमा अर्को व्यक्ति र विषय बारेको संवाद लिएर उपस्थित हुनेछौ। तबसम्मको लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: इंटरवेंशनल रेडियोलॉजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भंडारी चरक मेमोरियल हॉस्पिटल नागढुंगा पोखरा में।
1: इंटरवेंशनल रेडियोलॉजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भंडारी आईतवार देखि शुक्रवार सम्म साझा 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हॉस्पिटल नागढुंगा पोखरा में आउनु हुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
0: उपचार सेवाहरू
1: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसाहरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
0: अल्ट्रासाउण्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यू नमूना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
1: रक्तनली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
0: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
1: शरीरमा जम्मा भएको पस, पिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
0: पाठेघरको मासु, युटेरिन फाइब्राइड एम्बोलाइजेसन, पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
1: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-582-7878, 582-7979, 582-7880।

0: भयो यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो तर तपाईँको त केही भएको छैन
1: विचार नपुराई घर बनाउँदा यस्तै हुन्छ मैले पहिले भने होइन ओम श्री दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु घर बलियो छ त्यसैले म सुरक्षित छु
2: ध्यान दिनुहोस् जीवनमा घर धेरै पटक बनाइँदैन त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका घिट्टी इट्टा चिप्स डस्ट वासिङ गरेको बालुवा बाटो खन्नका लागि एक्जाभेटर लोडर
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ कुस्मा बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत
1: फोन 068-26-144 98-510-16-094 98-476-39691
3: मानसिक समस्याबाट बच्ने उपायहरू
4: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं
3: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं
4: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं
3: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ
4: असल साथीहरूसँग मात्रै संगत गरौं
3: मादक पदार्थ र लागू औषध सेवन नगरौं
4: नियमित स्वास्थ्य परीक्षण गरौं मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं
3: स्वस्थ रहौं अरूलाई पनि स्वस्थ रहन सल्लाह दिउँ
5: नेपाल सरकार विज्ञापन बोर्ड

0: ड्रोन भेज र रारा चीज बोल्स मा पनि उपलब्ध छ।
1: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज हामी सबैको साझा आवाज।

लैंगिक हिंसा विरूद्धको 16 दिने अभियान 25 नोभेम्बर देखि 10 डिसेम्बर 2025 प्रविधिको सही प्रयोग गरौं लैंगिक हिंसा अन्त्य गरौं।

0: Extreme energy drink.
1: खुशी को खबर आर्थ तथा नशा रोगीहरूलाई मध्यनजर गर्दै इन्डियाको एपोलो अस्पतालबाट सुपर स्पेशलिस्ट उच्च विशेषज्ञता गर्नुभएका गण्डकी मेडिकल कलेजका प्राध्यापक डाक्टर ईश्वर शर्मा कणेल
2: यही जेठ दुई गते शनिबार
3: पागुङ मेडिकल हल कुस्मामा आउँदै हुनुहुन्छ।
4: त्यसैले हाड भाँचिएका, हात खुट्टा दुख्ने, घुँडा दुख्ने, सुन्निने, नसा दुख्ने, पोल्ने, नसा च्यापिएका, खुम्चिएका, गाँठो परेका, ढाड कम्मर दुख्ने, बाथ युरिक एसिड प्लासर गर्नुपर्ने, गरेर बाङ्गो टिङ्गो भएका तथा जस्तोसुकै हाड जोड्ने तथा नसा सम्बन्धी बिरामीहरूले समयमै सम्पर्क राखी सफल उपचार गर्नुहुन हार्दिक अनुरोध गरिन्छ।
3: साथै उक्त दिन निशुल्क फिजियोथेरापीको पनि व्यवस्था छ। डाक्टर आउने मिति
2: यही जेठ दुई गते शनिबार।
5: यहाँ हरेक दिन होल बडी चेकअप, मधुमेह परीक्षण, HbA1c जाँच, लिपिड प्रोफाइल, लेबर फंक्सनल टेस्ट, युरिक एसिड, बाथ, टाइफाइड, ग्यास्ट्रिक एवं मोटोपनको परीक्षण, रगत गृह एवं दिशा पिसाब परीक्षण गरिनुका साथै अत्याधुनिक मेसिन द्वारा धौलागिरीमा नै पहिलो पटक थाइरोइड एवं भिटामिन डी को जाँच गरिन्छ।
4: स्थान बागलुङ मेडिकल हल तथा सिटी फार्मेसी बडगाउँ।
3: सम्पर्क फोन नम्बर 0767 24 27 27,
4: 24 027।
3: सम्पर्क मोबाइल नम्बर 98572597,
4: 98511 81918।
6: रेडियो दिदी बहिनी 95.2 MHz।

0: म्यूजिक बैंक को प्रस्तुति में आधुनिक गायक इंद्र पाखे मगर को गीत संग्रह वियोग को चोट बाट तिमीले नै घृणा गरेको सफलता पछि आफ्नो शब्द संगीत र स्वर में सजिएको गीत एल्बम नाकाबाट देशभक्ति गीत नेपाली हो नेपाली हो एरेन्जर कृष्ण पुन र रेकर्डिस्ट महेश पुन
1: सलाह र सुझावका लागि आधुनिक गायक इन्द्र पाखे मगर मोबाइल 9848791

0: लगभग सबैजना आइसक्नु भयो। आजको वडा स्तरको छलफल सुरु गरौँ हुन त। आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
1: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिले फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
2: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है।
1: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
0: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
1: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
2: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
1: यस्तो गल्ती चाहिँ झुक्केर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्नेतर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
0: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: छिटी भिटी प्रवेश आवेदन फारम खुलेको सम्बन्धी सूचना।
3: एसई उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूमा हार्दिक बधाई तथा सफल भविष्यको शुभकामना।
4: आफ्नो उज्जवल भविष्य प्राविधिक क्षेत्रमा बनाउन चाहने विद्यार्थीहरूका लागि यस धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानमा शैक्षिक सत्र 2083-84 लागि विभिन्न कार्यक्रमहरूमा भर्ना आवेदन फारम खुलेको सहर्ष जानकारी गराउँदछौ।
3: उपलब्ध कार्यक्रमहरू सामान्य चिकित्सा, एचए, फार्मेसी, मेडिकल ल्याब, टेक्नोलोजी।
4: फारम वितरण सम्बन्धी विवरण, अनलाइन आवेदन दिने मिति 2083 वैशाख 29 गतेदेखि 2083 जेठ 13 गतेसम्म। न्यूनतम योग्यता एसईमा न्यूनतम 2 GPA प्राप्त गरेको वा एसएलसी पास वा टीएसएलसी 68.33% उत्तीर्ण।
3: विशेष जानकारी, एसईई प्राविधिक धारबाट उत्तीर्ण विद्यार्थीहरूले जुनसुकै कार्यक्रममा अध्ययन गर्न पाउनेछन्।
4: हाम्रा सेवाहरू, धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानको आफ्नै सुविधा सम्पन्न होस्टेलमा बस्न चाहने कलेजका विद्यार्थीहरू साथै अन्य पेसा व्यवसायमा आबद्ध गर्ल्सहरूको लागि होस्टेल भर्ना खुला गरिएको छ।
3: छोटो अवधिको केयर गिभर तालिम तेस्रो समूहको समेत भर्ना धमाधम शुरू भइरहेको छ। समयमै आफ्नो सिट सुरक्षित गरिहाल्नुहोस्।
4: विस्तृत जानकारीका लागि धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठान बानापचार द्वारेगौंडा बागलुङ, बागलुङ बजारदेखि उपल्ला चौर हुँदै कुनुले जाने बाटोमा सम्पर्क नम्बर 068-420-003, 420-001, मोबाइल नम्बर 98-576-21-917, 98-576-36-567 र 98-451-20-736।
5: गण्डकी प्रदेश घुम्न त कति धेरै ठाउँ छन् है दाई।
6: हो नि, पोखरा मुस्ताङदेखि बन्दीपुरसम्म, मनाङ, लङजुङ, गोर्खा, स्याङ्जाका विभिन्न गाउँहरू, कति हो कति नि। हाम्रो प्रकृति र संस्कृति नै हाम्रो शान हो नि त।
7: अतिथि देवो भव, पर्यटकीय राजधानी पोखरा र गण्डकी प्रदेश घुमौ। आफ्नै ठाउँका पर्यटकीय स्थलहरूको संरक्षण गरौं र पाहुनालाई हार्दिक सत्कार गरौं। हाम्रा सांस्कृतिक सम्पदाको जगेर्ना गर्नु हामी सबैको दायित्व हो।
6: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा।
8: रेडियो दिदी बहिनी 95.2 MHz, हामी सबैको साझा आवाज।

0: यो रेडियो दिदी बहिनी को समय सूचक हो।
1: अहिले बिहान को ठीक 8 बजे हो।
2: पुर्याइरहेको भन्दै अभियानले तत्काल जैविक अर्थात पर्यावरणीय कृषितर्फ रूपान्तरण हुन सरकारसँग माग गर्दै आएको छ। नीति तथा कार्यक्रमले कृषि क्षेत्रका के कस्ता विषयलाई उठाएको छ त? आजको कृषि विशेष कार्यक्रम बदलिदो नेपालमा हामीसँग कुराकानीमा हुनुहुन्छ खाद्यका लागि कृषि अभियानका संयोजक उद्धव अधिकारी। उहाँलाई मैले शुरूमा सोधेको छु, खाद्यका लागि कृषि अभियान के हो?
3: धेरै धन्यवाद। यो हामीले नेपालमा गएको यो 5-6 दशकदेखि बेच्नका लागि खेतीपाती गर्नुपर्छ भनेर हाम्रो विशेष गरेर सरकार पक्ष नै यसमा निकै ठूलो कम्मर कसेर लाग्यो, जसको परिणाम अब आज हामीले देख्न सक्छौं। उसले उत्पादन वृद्धिका नाममा जसरी कृत्रिम रसायनहरूको सहारा लियो, जसरी नपुंखित बिउहरूको सहारा लियो, जसरी एक खालको भनौँ न यन्त्र उपकरणहरूलाई चाहिँ बढी प्रवर्धन गर्ने एक खालको प्रयास गर्यो, त्यो सबैबाट हामीले सकारात्मक भन्दा अलिकति नकारात्मक परिणामहरू नै हात लाग्यो भन्ने ठाउँमा पुगेका छौँ हामी झन्झन् आधा शताब्दीका वरिपरि रहँदाखेरि। होइन, त्यसले गर्दा हामी गएको 15 वर्षदेखि यो जसरी हामीले चाहिँ उत्पादन वृद्धिका नाममा जसरी हामीले हाम्रो पृथ्वी, हाम्रो माटो, हाम्रो जनस्वास्थ्य, हाम्रो पर्यावरण, हाम्रो जैविक विविधता गुमाउँदै गएका छौं, यो चीजमा चाहिँ खबरदारी गर्नुपर्छ है भन्ने खालको एउटा चिन्तन, एउटा सोचको विकास भएसँगै हामीले यो कृषि चाहिँ खानाका लागि गर्नुपर्छ है भनेर हामीले चाहिँ खाद्यका लागि कृषि अभियान भनेर यो अभियान शुरू गरेका हौं। यद्यपि म आफै पनि खेतीपाती गर्ने मान्छे हुँ र म गएको 22-23 वर्षदेखि चाहिँ म यो भने तामा तुलसी टाउकोमै राखेर प्राङ्गारिक खेतीपाती गर्नुपर्छ भन्ने अभियानमा म मात्रै होइन, म सिङ्गो समुदायलाई लिएर म चाहिँ जोडिएको मान्छे। त्यसैले अहिले चाहिँ यो अभियानले गएको 15 वर्षदेखि यही कुराहरूमा नीति निर्माताहरूलाई अलि बढी सचेत गराउँदै हामी अब त्यो भनौँ न अध्ययन गर्दै एक खालको पैरवी गर्दै दुईटै कुरा सँगसँगै लगिराखेका छौँ। इभिडेन्सको आधारमा हाम्रा पैरवीहरू लेखेर बोलेर होइन कहिले सड़कमै आएर कहिले ज्ञापन पत्र मार्फत होइन कहिले ध्यानाकर्षण पत्र मार्फत विशेष गरेर नीतिगत पैरवीको तहमा हामीले अलि बढी काम गरिराखेका छौँ। होइन, त्यो चाहिँ अब सकेसम्म तिनै तहलाई नै समेट्न खोज्छौं। यद्यपि अब हाम्रो खालको लुज नेटवर्क हो, त्यस्तो खालको दर्ता भएको त्यस्तो खालको स्रोत साधन सम्पन्न संस्था पनि होइन, हामी यो नेपालको माटोलाई बचाउनुपर्छ, नेपालको प्राकृतिक कृषिलाई बचाउनुपर्छ भन्ने खालका विचार भएका व्यक्ति र संस्थाहरू यसको चाहिँ सदस्य हुन सक्नुहुन्छ र यो मुद्दामा चाहिँ उहाँहरू पनि सहयात्री बन्न सक्नुहुन्छ। त्यस्तो खालको लुज नेटवर्क भएको हुनाले यसले चाहिँ एक खालको चाहिँ यसको कार्यक्षेत्र यसले गर्ने एकदम काम म्यासिभ रूपमा जान सक्ने भन्ने हुँदैन। यसले ती प्रतिनिधि पात्रहरूको प्रतिनिधित्व गर्छ जसले जो सूक्ष्म रूपमा माटोमा बसेर सूक्ष्म जीवाणुको रूपमा काम गरिरहेका छन् होइन, जो प्राकृतिक रूपमा चाहिँ एक खालको भनौँ न मान्छे मात्रैको विकासबाट समग्र विकास हुन सक्दैन, नेपालको विकास हुन सक्दैन भन्ने मान्यता राख्ने वर्ग समुदाय सबैका भावनाहरूलाई प्रतिनिधित्व गर्ने एउटा संयुक्त मोर्चाको रूपमा यो छ। सर,
2: तपाईँले विगत 15 वर्षदेखिको चाहिँ अभियान केन्द्रित कार्यहरू चाहिँ जोड्नुभयो, विगतको चाहिँ जागरण यात्रा थियो।
3: हजुर हो,
2: जुन जागरण यात्रा के थियो?
3: एकदमै धन्यवाद सर, तपाईँले ठ्याक्कै एक वर्ष अगाडि हामीलाई लगिदिनुभयो। हामी एक वर्ष अगाडि चाहिँ हामीले ठ्याक्कै एक महिनाको एक महिने जैविक कृषिको जागरण यात्रा शुरू गरेका थियौं। त्यो चाहिँ झन्झन्नै 3 प्रदेश र 25 जति पालिकाहरूलाई हामीले त्यो जागरण यात्रामा समेट्न सक्यौं। त्यो भित्रमा थुप्रै संचारकर्मी, नागरिक समाज, उत्पादक समूहहरू अनि कृषि विषय अध्ययन अध्यापन गर्ने संस्थाहरू लगायत थुप्रै क्षेत्रहरूलाई हामीले त्यो अभियानमा समेट्न सक्यौं र त्यो अभियान चाहिँ साँच्चै एउटा साँच्चै जागरणको अभियान थियो भन्ने लाग्छ। यद्यपि अब हामी नेपालको पश्चिमी भूभागहरूमा जान बाँकी नै छ, पूर्वीय भागहरूलाई हेर्दाखेरि चाहिँ हामी 3 प्रदेशका विशेष गरेर मुख्यमन्त्रीहरू, त्यहाँका माननीयज्यूहरू अनि त्यसपछि गएर पालिकाका प्रमुखहरू, जो कृषिमा काहीँ न काहीँ प्रत्यक्ष परोक्ष रूपमा संलग्न भएका संस्था र व्यक्तिहरूसँग हामी जसरी जोड्यौं र उहाँहरूको विचारहरूलाई हामीले ल्याएर हामीले राजधानीमा एउटा पत्रकार सम्मेलन गरेर एउटा त्यो चीजलाई हामीले जिस्टमा चाहिँ प्रस्तुत गरेका थियौं। त्यतिखेर मलाई लाग्छ थुप्रैको आँखा रसाएका थिए। हामीले कृषि विभागको हलमा चाहिँ हामीले त्यो चीजलाई हामीले प्रस्तुत गर्दै गर्दा होइन कृषि मन्त्री अथवा संसदीय समितिका कृषि समितिका सभापति लगायत थुप्रै जो कृषिका कृषिको विषयमा जिम्मेवारी लिने होइन जनप्रतिनिधि भनौँ या मन्त्रालयको चाहिँ नेतृत्व सम्हालेका मन्त्रीज्यू भनौँ उहाँहरू लगायतको टीमलाई राखेर हामीले चाहिँ त्यो सेयरिङ गरेका थियौँ र त्यो सेयरिङ वास्तवमै यथार्थमा आधारित त्यो सेयरिङमा मान्छेहरूले एक खालको हार्ड टचिङ नै थियो। मान्छेहरूले चाहिँ हामीले कुरा गर्दाखेरि होइन हामी त्यो अभियानको समापन कार्यक्रम मात्रै होइन हामी सुरुवातदेखि नै हाम्रा विचारमा यो विचारमा नेपालको कृषि बिग्रँदै गरेको विचारमा कृषिको माटो मर्दै गरेको विचारमा कृषिको भनौँ न हाम्रो पर्यावरणमा जुन खालको असन्तुलन बढ्दै गएको छ त्यो विषयमा चाहिँ कसैको पनि दुई मत देखेनौँ हामीले होइन
2: भनेको फरक मत देखिएन
3: पटक्कै देखिएन। हामीले त्यहाँ संख्यात्मक रूपले लाखौं मान्छेसँग प्रत्यक्ष परोक्ष रूपमा होइन हामीले चाहिँ त्यो क्षेत्रहरूमा सम्बन्धित जिल्लाहरूमा भएका मीडिया संघहरू पनि हामीले त्यहाँ पत्रकार सम्मेलनहरू गर्दै गर्दै अगाडि बढ्यौं। कहीँ पनि त्यस्तो खालको विशेष गरेर अब मधेसको भूभाग अलिकति भनौ न अब यो जैविक खेतीपातीको सवालमा उहाँहरू भौगोलिक रूपमा अलिकति भनौँ न रसायनकै सहारा लिनुपर्ने भूगोल भए तापनि उहाँहरूले पनि के खालको कुरा स्वीकार्नुभयो भने हामीसँग जसरी रोटाभेटर लगायतका यी चाहिँ ठूला ठूला यन्त्रहरूका कारणले गर्दा हाम्रो माटो थिचिएको छ माटोभित्रको सूक्ष्मजीवाणुहरू मरेको छ माटो कंक्रिट हुँदैछ हामीले चाहिँ माटोलाई एक खालको उर्वर हुनबाट हामीले चाहिँ हाम्रो यन्त्र उपकरणहरूले बचाइरहेका छन् मित्रजीवहरूलाई यन्त्र उपकरणले चाहिँ मारिरहेका छौं भन्ने जस्तो ठाउँमै उहाँहरू हुनुहुन्थ्यो होइन माटोदेखि बिउदेखि लिएर सबै कुराहरूमा समग्रमा हामीले कुनै पनि त्यस्तो एउटा पात्र मात्रै पनि फेला पारेनौ ती चाहिँ हजारौं मान्छेसँग हामीले भेट्दै गर्दा कि जसले यो मुद्दा ठिक छैन भनेर कसैले पनि भनेनन् होइन त्यो हिसाबले पनि हामी यो मुद्दाप्रति हामी गएको 15 वर्षदेखि जहाँ छौं होइन र व्यक्तिगत रूपमा त 22-23 वर्षदेखि म छु र यो मुद्दा चाहिँ हामी ठिकै ठाउँमा छौं भन्ने ठाउँमा चाहिँ हामी त्यसले पनि पुर्याएको हो।
2: खाद्यका लागि कृषि अभियानका संयोजक उद्धव अधिकारी यो कुराकानीमा हामीसँग हुनुहुन्छ। तपाईँले देशभरका विभिन्न ठाउँमा डुलेर घुमेर देख्दाखेरि र जुन एउटा सार संक्षेप प्रस्तुत गर्दाखेरि धेरैका आँखा पनि रसाए भनेर भन्नुभयो, खास गरी कृषि र किसानको अवस्था चाहिँ के रहेछ?
3: अब कृषि र किसानको अवस्था त्यो मलाई लाग्छ पूर्व मेचीदेखि पछि महाकालीसम्म नै अवस्था लगभग उस्तै छ होइन। वास्तवमा जसले वास्तवै खेतीपाती गरिराखेको छ जो किसानी छ किसानी गरिराखेका छ त्यो चाहिँ आजबाट मात्रै शुरू गरेको होइन, उसले आफ्नो पुर्खाको लिगेसीलाई उसले धान्दै धान्दै आजसम्म आएको जुन खालको किसान छ उसलाई चाहिँ अहिलेको राज्य सत्ताले उसलाई समग्रमा हेर्दा यो निर्वाहमुखी किसान हो, यसले चाहिँ यो नेपाललाई उँभो लगाउँदैन, यसको खेतीपातीले चाहिँ यो जति पनि नेपाल विकास हुन नसकेको यिनी किसानहरू यिनी साना किसानहरू जसले निर्वाहमुखी किसानी गरिदिएका कारणले गर्दा हाम्रो देश पछाडि परेको भन्ने जस्तो भाष्य बनाएर उहाँहरू चाहिँ त्यो पात्रलाई चाहिँ उहाँहरूले चाहिँ त्यसरी एउटा खिसीट्युरी गरेको हामी थुप्रै ठाउँमा देख्छौं र अहिले भर्खरै पनि गएको नीति कार्यक्रमकै पनि कुरा गर्नुहुन्छ भने त्यो निर्वाहमुखी कृषिलाई होइन व्यावसायीकरण गर्ने उन्नत बनाउने भन्ने कुरा त्यो अब म जान्ने भएदेखि त्यो शब्द कहिल्यै छुटेको छैन, चाहे त्यो तपाईँ एडिएसमा त्यो कुरा भन्नुहोस् चाहे तपाईँ कृषि नीतिमा भन्नुहोस् चाहे त्यो आवधिक योजनाहरूमा होइन योजना आयोगले बनाउने आवधिक योजनाहरूमा भन्नुहोस् चाहे वार्षिक नीति कार्यक्रममा जहिले त्यो निर्वाहमुखी कृषिलाई चाहिँ उन्नत बनाउने व्यावसायिक बनाउने भन्ने कुरा कहिले छुट्दैन र त्यही निर्वाहमुखी कृषिकै फेरि फेरिमा गएको गरेको चाहिँ एक खालको गएको 5 वर्षदेखि एउटा मेरुदण्डको रूपमा जुन एउटा साना किसानहरूले नेपालको कृषि धान दिएका छन् र जसले नै आज चाहिँ होइन नेपालको यो भनौँ न औपचारिक क्षेत्रको ठूलो क्षेत्र चाहिँ यही किसानहरूका कारणले गर्दा यहाँ अहिले झन्ने 4 खरब जतिको कृषिजन्य उपज आयात हुँदै गर्दा बाँकी उत्पादन चाहिँ तिनी किसानहरूले तिनी साना किसानहरूले उत्पादन गरेर हाम्रो यहाँको एक खालको खाद्य सुरक्षाको अवस्था टिकेको अवस्था छ होइन। भनेपछि ती किसानहरूलाई हामीले जसरी राज्यले व्यवहार गर्नुपर्थ्यो त्यो व्यवहार गरिरहेको पाउँदैनौ मुखले होइन कि यो किसानप्रतिको सम्मान भावमा उहाँहरूको कमजोरी देखिँदैन तर जतिखेर उहाँहरूले व्यवहारमा त्यो कुरा पुष्टि गर्नुपर्ने हुन्छ त्यो कुरामा चाहिँ कतिपय ठाउँमा चुक्नु भएको छ र केही ठाउँमा हामी थुप्रै पालिकाहरूमा गयौं सबै पालिकाहरूमा एउटै व्यवहार रह्यो भन्ने भएन कति कयौं पालिकाहरूले अलिकति यो होइन किसान परिचय पत्र किसानको वर्गीकरणका मुद्दाहरूलाई अलिकति अगाडि लाने कुराहरू पनि गर्नुभएको छ कतिपयले साना किसानहरूलाई अलिकति प्रवर्धन गर्ने कामहरू पनि गर्नुभएको छ। अब एउटा पालिकाभित्र जति स्रोत साधन हुन्छ र जति म्यान्डेट हुन्छ त्योभित्र रहेर उहाँहरूले गर्ने अभ्यासहरू पनि गरिराख्नु भएको छ नगर्नु भएको होइन। र अब कतिपय पालिकाहरूमा चाहिँ के देखिन्छ भने जस्तो अब अहिले जसरी भत्कँदै गरेको परिवार जसरी हाम्रो चाहिँ युवाहरू हामीले विदेश जानुपर्ने जुन खालको बाध्यात्मक अवस्था छ त्यसले चाहिँ होइन बालबच्चा पढाउनका लागि होइन सिङ्गो परिवार चाहिँ सदरमुकाममा आउनुपर्ने अथवा त्यहाँ घरहरूमा विभिन्न खालका समस्याहरू चाहिँ निम्तने अनि त्यो परिवारमा एक खालको विच्छेद सम्बन्ध विच्छेदका घटनाहरू घट्ने त्यसले चाहिँ फेरि के भन्छ यो हाम्रो सुधार केन्द्रतिर चाहिँ बालबालिकाहरूलाई पुर्याउनु पर्ने जस्ता एक खालको डरलाग्दो चित्रहरू पनि त्यहाँभित्र देखिन्थ्यो होइन त्यो अनि जमिनमा बाँझो किन बढ़िरहेको छ भन्दाखेरि परिवार यसरी विखण्डित हुँदैछ र त्यो त्यसले पनि हाम्रो चाहिँ बाँझो जमिन बढ़िरहेको सन्दर्भहरूलाई पनि त्यहाँ झल्काउँथ्यो कतिपय ठाउँमा भने कतिपय स्थानीय तहका प्रमुखहरू चाहिँ साँच्चै यो कुरामा चिन्तित हुनुहुन्थ्यो र उहाँले तदनुसारको नीति कार्यक्रमहरू बजेटहरू बनाउने अभ्यास पनि गरिराख्नु भएको थियो यद्यपि उहाँहरूको त्यो सीमित स्रोत साधनबाट त्यो भ्याउन सक्ने समग्र कृषिलाई सम्बोधन गर्न सक्ने अवस्था पनि थिएन त अब उहाँहरूको चेतनाको हिसाबबाट हेर्दाखेरि चाहिँ यो गलत बाटो हो यसबाट फर्किनुपर्छ भनेर कैयौं पालिकाहरूले त यो के भन्छ अब हाम्रो पालिकालाई प्रांगारिक पालिका बनाउनुपर्छ भनेर होइन उहाँहरूको त्यो नगर परिषदबाट निर्णय पनि गराएका पालिकाहरू पनि हामीले भेट्यौं होइन त्यहाँबाट हेर्दाखेरि चाहिँ अब हामीले धेरै निराशाको कुरा गर्नुभन्दा पनि आशाको कहीँ न कहीँ होइन कालो बादलभित्र चाँदीका घेराहरू हामी कहीँ न कहीँ देख्यौं पनि त्यो यात्रामा अब अझै कतिपय ठाउँमा यस्तो खालको छ कि ठ्याक्कै भन्नुपर्दा तपाईँको चाहिँ तपाईँ उदयपुरको बेलकाको चाहिँ नगर अध्यक्षज्यू हुनुहुन्थ्यो उहाँले चाहिँ त्यहाँ होइन ठूलो क्षेत्रमा हामीले मकै खेती गरेका छौँ भन्नुभयो र त्यो मकैको उत्पादन चाहिँ राम्रो पनि थियो होइन तर त्यसले उत्पादन त वृद्धि गर्यो तर अहिले चाहिँ समग्रमा हेर्नुपर्दाखेरि चाहिँ म दैनिक होइन 7-10 जनासम्मको लागि चाहिँ त्यो क्यान्सर लगायतका जुन असाध्य रोगको लागि जुन चाहिँ राज्यले उपलब्ध गराउने जुन अनुदान रकम छ त्यो अनुदान रकमको लागि चाहिँ मैले सिफारिस गर्नुपर्ने अवस्थामा छु मलाई म त्यो उत्पादन बढेकोमा खुशी हौं कि मैले यो मेरा जनताहरू चाहिँ रोगी भएकोमा दुखी हौं म दोधारमा छु भन्ने आशय थियो उहाँको होइन
2: त्यो भनेको जनप्रतिनिधिले भनेका कुरा र भोग्नु परेको कुरा
3: होइन उहाँ पनि त्यही समुदायकै मान्छे हुनुहुन्छ होइन स्वाभाविक रूपमा जनप्रतिनिधि पालिकाको प्रतिनिधि भने त्यही समुदायकै हुनुहुन्छ भनेको मैले एउटा उदाहरणको रूपमा मात्रै भने होइन अब यस्ता
2: त्यो उदाहरण खोज्न टाढा जानु पर्दैन हामी काठमाडौँ उपत्यकाभित्रैको छिमेकी चाहिँ जिल्ला हेर्ने हो भने काभ्रेमा त्यस्तै चक्र छ धादिङमा त्यस्तै चक्र छ नजिकमा पनि हामी देख्न सक्छौँ
3: एकदमै जुनसुकै पालिकाको मेयरसँग मैले या पालिका अध्यक्षसँग मैले भेट्दाखेरि मैले पहिलो सोध्ने प्रश्न यही हो तपाईँ दैनिक रूपमा यो असाध्य रोगका लागि तपाईँका पालिकाबाट कतिवटा सिफारिस जान्छ भनेर म उहाँलाई सोध्ने गर्छु र मैले अहिलेसम्म भेटेको पालिकाहरूले न्यूनतम 5 भन्दा अधिकतम चाहिँ 10-12 चाहिँ दैनिक सिफारिस गरिरहेको अवस्थाहरू छ होइन यसलाई 5 न्यूनतम 5 मान्नुहुन्छ भने पनि त्यसलाई 365 लानुहोस् र त्यसलाई 753 लानुभयो भने तपाईँले यो देश होइन वास्तव कहिले निको नहुने रोगहरूको रोगीहरूको एउटा देशको रूपमा हामी त्यतातिर जाँदैछौं होइन यसलाई यो हेर्दा सामान्य भइ त राखेछ चलि त राखेछ भन्ने जस्तो देखिन्छ आज किन अस्पतालहरूमा मेला लागिराखेका छ किन मान्छेहरू कहिले निको नहुने रोगहरूको चाहिँ रोगहरू शरीरमा बोकेर हिँड्नु परिराखेका छ यो यावत कुराहरूको कुरा फेरि काहीँ न काहीँ होइन 100% त नहोला तर धेरै प्रतिशत चाहिँ त्यही खानेकुरासँग जोडिन्छ त्यही जमिनसँग जोडिन्छ त्यही पर्यावरणसँग जोडिन्छ होइन त्यसले गर्दा त्यसलाई सुधार्न नसुधार्ने हो भने अरू हामीले जति प्रयास गरे पनि ती चाहिँ असफल हुन्छन् त्यसैले हाम्रो कृषि खेतीपाती चाहिँ खानका लागि हुनुपर्छ स्वच्छ हुनुपर्छ र खान योग्य हुनुपर्छ र मान्छे मात्रै बाँच्नका लागि यो पृथ्वी बनेको होइन त्यसैले त्यसको जुन खालको इको सिस्टम छ जो सिस्टमभित्र बस्ने सम्पूर्ण प्राणीहरू छन् ती प्राणीहरूको पनि अधिकार रक्षा गर्दै हामीले चाहिँ एक खालको भनौँ न 84 लाख जीवहरू मध्ये होइन अब हामी एउटा वर्ग नहौं मान्छे भनेको होइन अब त्यो मान्छेले मात्रै उसको स्वार्थका लागि सबै प्राणीहरूलाई चाहिँ होइन उनीहरूको अस्तित्व समाप्त पारिदिने र मान्छे मात्रै चाहिँ होइन ऊ चाहिँ उसको आयु चाहिँ लगातार वृद्धि गर्दै जाने जुन खालको एउटा यो भनौँ न भस्मासुर लाइनमा छौं यसले चाहिँ काहीँ न काहीँ ठूलै विपत्तिहरूमा चाहिँ फेरि यो मानव सभ्यतालाई नै पुर्याउँछ भन्ने लाग्छ त्यसको लागि पहिलो खुड्किलो भनेको नेपालको यो जुन चीज हामी एकछिन खान पाएन भने एकछिनमा चाहिँ हामी होइन आँखा तिरमिराउन थाल्छ त्यस्तो खानेकुरा चाहिँ शुद्ध हुनु पर्यो र त्यो शुद्ध खानेकुरा उत्पादन गर्ने समुदाय र उत्पादनमा उत्पादन प्रवर्धन गर्ने निकायहरूलाई चाहिँ हामी हिजोदेखि आजसम्म त्यही खबरदारीमै छौं।
2: कुराकानीमा हुनुहुन्छ खाद्यका लागि कृषि अभियानका संयोजक उद्धव अधिकारी। उहाँले विशेष गरी अघिल्लो बुदामा चाहिँ जोड्न खोजेको एउटा मानव स्वास्थ्य अर्को चाहिँ माटो संरक्षण र दिगो कृषिको अवधारणा हो जानेर विषाक्त खाना अहिले हामी खान बाध्य छौं र उत्पादन विषाक्त हुँदा र त्यो विषाक्त उत्पादनमा संलग्न हुँदा मानव स्वास्थ्य पनि जोखिममा छ भन्ने यो कुराकानीमा चाहिँ हामी बुझ्न सक्छौ। यो बुझाइ चाहिँ खास हुनुपर्ने चाहिँ एउटा युवा वर्ग युवा किसान त्यसमध्ये पनि अहिले जो कृषि पढ्दैछ त्यो विद्यार्थीले अझ बढी बुझ्ने र बुझाउने काम गर्न सक्छन्। तपाईँहरूले अभियान चलाउनुभयो, त्यस्तो वर्गको चासो र चिन्ता कति भेट्नु?
4: मदन सर धेरै धन्यवाद। हामीले अलि बढी फोकस गरेको यिनी विद्यार्थीहरू जो पहिलो चाहिँ कृषि रोजेर विज्ञान विषय पढेर र कृषि रोजेर जो कृषि पढ्दै हुनुहुन्छ पूर्वदेखि पश्चिमसम्मका विद्यार्थी भाइ बहिनीहरू जो चाहिँ होइन ब्याचलर मास्टर्स गरिराख्नु भएको छ होइन
2: भनेको यो पुस्ताले अब सिक्दै र सिकाउन पनि सक्छ भन्ने कुरा चाहिँ मैले
4: होइन एकदमै पुस्तागत रूपमा सरले भनेको एकदमै जायज हो होइन त्यहीँ जानुपर्छ। तर अझै हाम्रो चाहिँ अहिले बिग्रिएको कुरा के छ भने हाम्रो कृषि बिग्रनुको मुख्य कारण चाहिँ यहाँ पढेकै मान्छेहरूले नै नेपालको कृषिलाई बिगार्नलाई बल पुर्यायो कि भन्ने पनि लाग्छ कहिलेकाहीँ। त्यहाँ त्यो मात्रै पनि होइन, त्यहाँ विभिन्न स्रोत साधनको अभाव लगायतका अन्य विविध कारणहरू पनि होला। तर सरसर्दी हेर्दाखेरि चाहिँ जसले कृषि पढ्यो उसले नै त्यो चाहिँ उत्पादन वृद्धिको मात्रै जुन खालको एउटा मूल मन्त्र घोक्यो त्यो उत्पादन वृद्धिको जुन खालको एकोरो रटानले नै हाम्रो यो सबै चिजहरू चाहिँ भनौँ न यो प्रकृतिको असन्तुलन माटोमा अम्लेपन माटोमा घट्ने प्राङ्गारिक पदार्थ अनि हाम्रो जमिन मुनिको पानी होइन त्यसपछि हाम्रो आयातमा रसायन लगायतका चिजहरूमा आयातमा लाग्ने लगानीहरूको वृद्धिको कुरा होइन वार्षिक 17-18 लाख किलो बिखको आयातको कुरा होइन त्यसले हाम्रो शरीरमा पार्ने प्रभावहरूको कुरा यो सबैतिर त्यसले एकदम अप्ठ्यारोमा पार्यो। त्यसले गर्दा पढेकै मान्छेहरू नै भोलि उनीहरू नै सेलेक्ट हुने हुन् र उनीहरू नै इलेक्ट हुने हुन् होइन त्यसैले ती निर्वाचित भएर आउने हुन् या कतै चाहिँ नियुक्ति पाएर जागिर खानेहरू हुने हुन् उनीहरू त्यही कृषि पढेकै मान्छेहरू नै त्यहाँ प्राय कृषिका वरिपरि नै भेटिने भए हुनाले उहाँहरूको रूट भनेको चाहिँ फेरि पनि त्यही कृषि पढ्ने अध्ययन अध्यापन गर्ने कलेजहरू हुन्। त्यसैले हामी उहाँहरूलाई नै केन्द्रित गरेर हामीले अभियानहरू चलाइराखेका छौँ र थुप्रै भाइ बहिनीहरू चाहिँ यो मुद्दामा सहकार्य गरिराख्नु भएको छ। यो हामीसँग हाम्रा मुद्दामा उहाँहरू कन्भिन्स हुनुहुन्छ र यतिसम्म उहाँहरू भन्ने ठाउँमा पुगिसक्नु भएको छ कि आफ्नै गुरुवर्गहरूलाई अगाडि राख्दै भोलि उनीहरू नै सेलेक्ट हुने हुन् र उनीहरू नै इलेक्ट हुने हुन् होइन त्यसैले ती निर्वाचित भएर आउने हुन् या कतै चाहिँ नियुक्ति पाएर जागिर खानेहरू हुने हुन् उनीहरू त्यही कृषि पढेकै मान्छेहरू नै त्यहाँ प्राय कृषिका वरिपरि नै भेटिने भए हुनाले

0: गर्नुपर्ने ठाउँमा यहाँहरूले पुर्याउनु भयो, त्यसैले तपाईँले पढाएको ज्ञान चाहिँ हाम्रो भन्नु जीवनको लागि र जगतको लागि यसले चाहिँ भलो गरिरहेको छैन भन्ने खालको कुरा आफ्नै विद्यार्थीले आफ्नै अगाडि भन्दाखेरि ती गुरूवर्गहरूले पनि त्यो महसुस गर्नुपर्ने कुरा हो होइन। त्यसैले हुन त करिकुलममा जे छ त्यही पढाउने कुरा होला, थुप्रै कुराहरू, तर कस्तो भने हामी चाहिँ ती युवाहरू खोज्दै हिँडिरहेका छौँ जसले अहिले कृषि पढिराख्नु भएको छ, र तिनी गुरूवर्गहरूलाई बढी केन्द्रमा राखिरहेको छौँ जसले कृषि पढाइराख्नु भएको छ होइन, जसले यो विषयमा उहाँले आत्मसात त गर्नुहुन्छ, तदनुसारको व्यवहार गर्नका लागि सबैभन्दा पहिलो चाहिँ एक खालको शक्ति सहितको पात्र चाहिँ उहाँहरू नै हो। र त्योभन्दा पर गएर हेर्ने हो भने यो शिक्षाबाट नै सुधार्न जरूरी छ, यहाँले भनेको एकदम जायज हो। हामीले स्कूल लेभलदेखि नै होइन अहिले जुन ड्रप आउटको रेट जो छ होइन त्यहाँबाट हेर्ने हो भने चाहिँ अहिले स्कूल लेभलदेखि नै हामीले यो खेतीपातीका कुराहरू, श्रमप्रतिको सम्मानको कुराहरू, अनि त्यसपछि गएर यो माटोको चाहिने उर्वरा शक्तिको कुराहरू, हाम्रो अहिले भनौँ न माटोलाई एक खालको फोहोर भन्ने खालको कल्चर विकास हुँदै गएको छ होइन, त्यसलाई चाहिँ एक खालको प्रकृतिसँग नजिक बनाउने, खेतीपातीसँग नजिक बनाउने जुन खालको जुन अभ्यास गराउनु पर्नेछ, त्यो चाहिँ हाम्रो प्राथमिक तहबाटै नै अभ्यास गर्नु जरूरी छ, जसले नेपालको कृषि भोलिका दिनमा उहाँहरूको काँधमा जाँदैछ होइन। अब अब अब दुःख लाग्दो कुरा के छ भने अब त्यो सपनाको स्थानीयकरण भन्दा पनि यो सपनाको चाहिँ विदेशीकरण भइरहेको छ। अहिले 10-12 वर्षको बच्चालाई तपाईँले सोध्नुभयो भने उसले चाहिँ नेपालमा बस्छु, नेपालमै केही गर्छु भन्ने कुरा भन्दा पनि ऊ चाहिँ विदेशकै सपना बढी देखिरहेको छ। अझ माटोमै झर्ने कुरा, खेतीपातीमै जाने कुरा, झरी पर्दाखेरि होइन घुम ओढेर खेतीमा जाने कुरा त उसको अझै त्यो तेस्रो चौथो प्राथमिकतातिर पर्छ। त्यसैले त्यो वर्गलाई हामीले त्यो माटोप्रतिको एउटा खालको श्रद्धाभाव जगाउने कुरा चाहिँ हामीले पाठ्यक्रमबाटै जोड्नुपर्छ, सरले उठाएको कुरा म एकदम सहमत छु।
1: उसो भए तपाईँहरूले अभियान सञ्चालन गर्दाखेरि त्यस्ता कार्यक्रमहरू विद्यालय तहमा अथवा ती रहका सम्बन्धित निकाय तहमा केही पाइयो त केही छन् त?
0: होइन, विद्यालय तहमा चाहिँ अब यस्तो छ, हामी अब एकदम इमानदारीपूर्वक भन्नुपर्दा हामी विद्यालय तहसम्म अलिक कममै पुगेका छौँ होइन। विद्यालय तहसम्म पुग्नुपर्छ भन्ने हाम्रो मान्यता हो। अब यद्यपि मैले अघि नै भने अब हामी एउटा सानो एउटा नेटवर्क हो, अब हामी सबैतिर सबै क्षेत्रमा त्यसले चाहिँ प्रभाव पार्न सक्दैन, विद्यालय क्षेत्रमा जानु एकदम जरूरी छ। र अब अहिले चाहिँ जस्तो कैयौं यो विद्यालय तहमै 8-12 जुन खालको यो प्राविधिक शिक्षा पढाइराखेका छ प्लान्ट साइन्सको रूपमा होइन, त्यस्ता खालका कलेजहरूलाई पनि फोकस गरेर अब केही कार्यक्रमहरू अगाडि बढाउनुपर्छ भन्ने लाइनमा हामीहरू छौं। र हाम्रो बुताले भ्याएसम्म हामीले गर्ने पैरवीको जुन खालको क्षेत्राधिकार छ त्यो क्षेत्राधिकारभित्र रहेर हामीले स्कूल लेभललाई पनि भोलिका दिनहरूमा चाहिँ यो पैरवीको मुख्य एउटा महत्वपूर्ण एउटा स्टेक होल्डरको रूपमा हामी लिएर जान्छौं।
1: खाद्यका लागि कृषि अभियानका संयोजक उद्धव अधिकारी यो कुराकानीमा हामीसँग हुनुहुन्छ। विशेष गरी सरकारले हालै नीति तथा कार्यक्रम ल्यायो, त्यसभन्दा अगाडि चाहिँ एउटा राष्ट्रिय संकल्प पत्र अथवा प्रतिबद्धता पत्र भनेर पनि ल्याएको थियो, र त्यसैको पेरिफेरीमा रहेर तपाईँहरूले सुझाव एउटा खाका चाहिँ भनेर दिनुभयो। नीति तथा कार्यक्रम आयो, तपाईहरूले दिएको खाका के थियो र त्यो कति समेटियो?
0: मदन सर, अब यस्तो सरकारले अहिलेको यो विशेष भनौँ न अहिलेको जुन पछिल्लो सरकारले चाहिँ राष्ट्रिय दलहरूका घोषणा पत्रहरूलाई समेटेर राष्ट्रिय प्रतिबद्धता पत्र बनाउँदै गर्दा आम नागरिक समूह समुदायसँग पनि जुन खालको विचारहरू मागेका थियो त्यो विचार हामीले पनि त्यहाँ पेश गर्यौं, र त्यो पेश गरेका आधारमा अहिले नीति कार्यक्रममा फेरि त्यसलाई ट्याली गरेर हेर्ने हो भने अब 100% भएन त भन्न सकिन्न होइन, त्यसले काहीँ न काहीँ अलिकति सम्बोधन गर्दैछ कि भन्ने लाग्दैछ दुईटा हिसाबले। नीति कार्यक्रममा आएको जस्तो विगतका वर्षहरूमा अहिले पनि छ कृषिको व्यावसायिकरण नियन्त्रीकरणका प्रश्नहरू छन् त्यो ठिकै छ, तर जैविक बाटोबाट जाने कुरामा चाहिँ अहिलेको नीति कार्यक्रम पोजिटिभ छ कि भन्ने लाग्छ मलाई। यद्यपि बजेटले कसरी सम्बोधन गर्छ कैयौं कुराहरू तपाईँ एक वर्ष अगाडिकै बजेटको कुरा सम्झिनुहुन्छ भने झन् दुई वर्ष अगाडिको चाहिँ नि लगानी दशक घोषणा गरेको सरकार त अभिछिन्न उत्तराधिकारीवाला सरकार हो होइन, यसले उसले भन्ने कुरै भएन। लगानी दशक घोषणा गरेको नीति कार्यक्रम बजेटमा आउँदा लगानी दशकको ल पनि थिएन होइन, यस्ता थुप्रै उदाहरणहरू छन्। र यसै गरी अहिले जे आयो त्यो बजेटमै आउँछ भन्ने त सुनिश्चित छैन, तर आज आउँदै गर्दा चाहिँ कम्तीमा पनि पहिला चाहिँ प्राङ्गारिक के भन्छ रासायनिक मललाई प्रवर्धन गर्ने कुरा र जैविकलाई प्रवर्धन गर्ने कुरा दोस्रोमा आउँथ्यो, यो गएको 30-40 वर्षदेखि हामीले त्यो निहालिरहेछौँ होइन, तर अहिले आउँदा चाहिँ जैविक अहिले पहिलो प्राथमिकतामा आए जस्तो छ, जैविक मललाई प्रवर्धन गर्ने, जैविक खेतीलाई प्रवर्धन गर्ने, बायोमासहरूलाई प्रयोग गरेर मलहरू बनाउने होइन, अनि बायोचारहरू बनाउने जस्ता कुराहरू आएको छ। र अहिले भर्खरै आएको मन्त्रालयको जुन होइन 21-22 मन्त्रालयबाट अहिले 18 झार्नेमा पनि होइन कृषि मन्त्रालयको नाम पनि माभित्र पनि पर्यावरण शब्द जोड्नु भएको छ उहाँले होइन, अब वन कृषि वन र पर्यावरण मन्त्रालय भनेर राख्नु भएको छ। अब यो हिसाबले हामीले गरेको पैरवीले काहीँ न काहीँ काम गर्दैछ कि पनि भन्ने ठाउँमा हामी पुग्न सक्छौं होइन। तर अब यो इतद अनुसारको व्यवहारहरू सँगै गइदिएन भने होइन ग्रामीण विकासका कुराहरू होइन किसानको कल्याण गर्ने कुराहरू होइन।

0: माटोदेखि लिएर होइन समग्र पर्यावरणकै समग्र एउटा चाहिँ वर्ल्डभित्र थुप्रै चिजहरू पर्छ. पर्यावरणलाई व्याख्या विश्लेषण कसरी गर्नुहुन्छ, त्यसलाई बजेटमा उहाँले कसरी सम्बोधन गर्नुहुन्छ, मन्त्रालयको नाम राखिसकेपछि पर्यावरणसँग सम्बन्धित कुनै एउटा छुट्टै एउटा विभाग या कुनै निकाय राखेर उहाँले काम गर्नु चाहिँ गर्नुहुन्न, अथवा उहाँले पर्यावरण भनेको चाहिँ वन केन्द्रित पर्यावरण मात्रै हो कि कृषिको होइन कृषिभित्रको पनि पर्यावरण हो, त्यो बाँकी छ. तर आज हामीले हाम्रो तर्फबाट बुझ्दै गर्दा चाहिँ अहिले के हदसम्म चाहिँ अलिकति यो चाहिँ प्रकृतितर्फ फर्किन खोजेको हो कि भन्ने नीति कार्यक्रम देखिन्छ, यद्यपि बजेट नआइकन चाहिँ यसलाई पूर्ण रूपमा समीक्षा गर्न सक्ने अवस्थामा म छैन सर.
1: मैले यसरी पनि बुझौं कि त अब पछिल्लो चरण हेर्ने हो भने सरकारले रासायनिक मल किसानले माग गरे अनुसार चाहिँ पुर्याउन सक्ने अवस्था पनि छैन. विश्व अर्थतन्त्र विश्व बजार हेर्ने हो भने अहिले महँगीकै चपेटामा छ र जुन रासायनिक मल पनि त्यो चपेटामा छ. सरकारले किसानले मागे जति बुझाउन नसक्ने अभियन्ताहरूले चाहिँ प्रकृतितर्फ फर्कौं भन्ने गर्दै गर्दाखेरि कतै यो तादम्यता मिलाउँदै गर्दाखेरि मल दिन नसक्ने अवस्थामा पुगेको सरकारले पो यता जोड गर्यो कि
0: एकदम कूटनीतिक हिसाबले प्रश्न राख्नुभयो तपाईँले. हामी एकदम म सहमत छु यो कुरामा र हामी आशावादी पनि के कुरामा छौं भने अहिले तपाईँको होर्मुजको यो जुन खालको संकट होइन मध्यपश्चिमको यो के भन्छ जुन खालको चाहिँ यो संकट छ, अब यस्तो थुप्रै कुराहरू तपाईँ कोविडदेखि ल्याएर होइन तपाईँ भूकम्पदेखि ल्याएर थुप्रै चिजहरू ल्याएर जोड्न सक्नुहुन्छ. यस्ता खालका राष्ट्रिय संकटहरू हामीले पटक पटक बिहोरिसक्यौं र यस्ता थुप्रै संकटहरू हाम्रो संघारमा उभिराखेका छन्, कुन पहिला आउने भन्ने मात्रै हो होइन. र यो संकटहरूलाई नजिकबाट निहाल्ने हो भने एक खालको परिकल्पना मात्रै गर्ने हो भने पनि हामीले त्यो लिएको बाटो गलत छ होइन. बजेटको कृषि बजेटको होइन 27-28 अरब बजेट मध्येको झन्नै झन्नै 52-55% बजेट चाहिँ मलमा खर्च गर्ने, त्यो पनि मागको किसानको मागको आधा पनि नपुग्ने जुन खालको परिस्थिति छ, त्यो सरकारी बजेटको पनि एक खालको दुरूपयोग भएको छ, त्यहाँ किसानको पनि खल्तीबाट पैसा गएको छ, त्यो सबै कुरालाई जोड्ने हो भने वार्षिक झन्नै झन्नै आधा खरब होइन अझ पुग्नुपुग त्योभन्दा माथिको खर्च चाहिँ अहिले हामीले खेतबारीमा प्रयोग गरेको रासायनिक मलमा मात्रै खर्च भएको छ. त्यसैले उहाँहरूलाई त्यो निल्लुनु ओकल्नुको अवस्थामा पनि पुगिराख्दाखेरि होइन जलवायु परिवर्तन र अहिलेको जुन खालको विश्वव्यापी संकटको कुरा जुन यहाँले इंगित गर्नुभयो यसले चाहिँ उहाँलाई थप सजिलो बनाएको पनि हुनसक्छ होइन. अब चाहिँ अब दिन नसक्ने भएपछि अब प्राङ्गारिकमा जाउँ भनेर एक खालको उहाँहरूलाई एक खालको त्यो मार्ग प्रशस्त भएको पनि हुनसक्छ. यहाँले भनेको
1: विगतमा किसान संघ संगठनहरूले अनुदान घटाउँदाखेरि विरोध गरेको अवस्था पनि थियो, हामी त्यता पनि सम्झिन सक्छौँ
0: रासायनिक मलमा होइन. यस्तो छ रासायनिक मलको चाहिँ अब यसका फेरि यसको छुट्टै बहस गर्न सकिन्छ होइन. रासायनिक मलको अवस्था चाहिँ के हो भने आजकै मितिमा हामीसँग जहाँ जुन किसानहरूले प्रयोग गर्दै आउनुभएको छ उहाँहरूलाई आजको भोलि नै रासायनिक मल छोडिहाल्नुहोस् भन्न सकिँदैन होइन. त्यसैले यो चाहिँ एउटा संक्रमण कालको योजना बनाएर रासायनिक पदार्थलाई घटाउँदै जाने र प्राङ्गारिक पदार्थलाई बढाउँदै जाने खालको रणनीति नै एक खालको भनौ न त्यो सुरक्षित बाटो हो होइन. हामीले हाम्रो भनाइ पनि त्यही नै हो, हामी आजको आजै यो रसायनलाई बन्द गर्नुपर्छ पनि भन्दैनौ, हामीले भनिराखेका पनि छैनौं. र त्यो जसले रसायन खाइरहेको माटोलाई विस्तार विस्तार त्यसमा प्राङ्गारिक पदार्थहरू बढाउँदै जाने कुरातर्फका कार्यक्रमहरू जानु पर्यो. यद्यपि अहिले माटो भन्नुहोस् न अब हाम्रा नीतिहरूले तपाईँ हेर्नुहोस् तपाईँ एडिएसदेखि तपाईँ आवधिक योजना तपाईँ 15 एकचोटि पल्टाएर हेर्नुहुन्छ भने अब मुस्किलले 2.5% प्राङ्गारिक पदार्थ पुर्याउने कुरा थियो होइन.
1: दोब्बर पुर्याउने चाहिँ दशकको चाहिँ एउटा योजना हो
0: होइन. 15 पनि त्यही नै छ, 2.5 माथि छ, एडिएसले चाहिँ 4% जति माटोमा प्राङ्गारिक पदार्थ पुर्याउने कुरा गर्दै गर्दा अब सरकारले बोलेकै नीतिहरूलाई फलो गर्ने हो भने चाहिँ यही अहिले लिने बाटो यही हो फेरि होइन. त्यो हामीले भन्नका लागि भन्दै हो, त्यसैले हाल्ने त रसायन हो भन्ने हो भने अलग कुरा हो होइन. माटोमा प्राङ्गारिक पदार्थको वृद्धि गराउने हो भने स्वाभाविक रूपमा रसायनको प्रयोग लाई घटाउँदै जाने कुरा यो एकदम विज्ञानसम्मत छ, पहिलादेखि नै हामीले त्यो कुरो भनिरहेको र सरकारको नीतिले पनि त्यो कुरा भन्दै आएको विषय नै हो. अब खालि अहिले चाहिँ यो परिस्थितिले हामीलाई त्यहाँ के पुर्याउँदैछ भने त्यसको अन्तर्राष्ट्रिय हिसाबले मूल्य वृद्धि हुने, हामीले थेग्न नसक्ने, मागे जति दिन नसक्ने, यो सन्दर्भमा चाहिँ अब चाहिँ प्राङ्गारिक बाटो नै उपयुक्त हो कि भन्ने ठाउँमा पुगेको पनि हुनसक्छ सरकार. तपाईँले जुन खालको शंका व्यक्त गर्नुभयो म त्यो कुरामा सहमत छु.
1: अहिले तपाईँ उज्यालो रेडियो नेटवर्क र नेपाल कृषि अनुसन्धान परिषद राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रको सहकार्यमा तयार पारिएको कृषि विशेष कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ. सरकारको नीति तथा कार्यक्रममा समेटिएको कृषि क्षेत्रका विषयबारे खाद्यका लागि कृषि अभियानका संयोजक उद्धव अधिकारीसँग गरिएको थप कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला.
2: Dear consumer, this is me, and I work for Michelin. Worldwide franchise, India to Michigan. And I'm here to tell you what I have to offer. Light truck passenger, tires, they're awesome. Super, wonderful, excellent, amazing. Number one rule, though, we're all about safety. When I go in transit, I'm safe there and safe back. Spread out the word from the roads to the racetrack. Michelin, Michelin, Michelin.
3: Safety!
2: Michelin, Michelin. Michelin.
4: World's number one tire brand.
5: Classic Tech 60th anniversary offer. Jati ma chahiyo, teti ma paiyo. Budget ra package tapai ke rozai ko. Abo internet TV ra Wi-Fi 6 router pani teti mai paincha. Classic Tech ko kunai pani plan kharid ma harek hafta 3 jana lai 3 mahina internet bonus ra masik 1 jana lai ru 12000 ko internet bonus. Samparka 9801004477. Classic Tech.
6: के तपाईँ ढाड, कम्मर, घुँडा, गर्दन दुख्ने समस्या, युरिक एसिड, बाथ रोग, नसा सम्बन्धी समस्या वा अन्य कुनै दीर्घ रोगबाट पीडित हुनुहुन्छ?
7: यस्ता समस्याको आयुर्वेदिक पद्धतिबाट सर्वसुलभ उपचारका लागि बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मार्फतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई आजै सम्झनुहोस्।
6: हाम्रा सेवाहरू
7: ओपिडी सेवा,
6: विशेषज्ञ ओपिडी सेवा,
7: निशुल्क औषधि वितरण,
6: सशुल्क फार्मेसी सेवा,
7: फिजियोथेरापी सेवा,
6: अकुपंचर सेवा,
7: योग परामर्श सेवा,
6: क्रियाकल्प सेवा,
7: पूर्व कर्म पञ्चकर्म सेवा,
6: छार सूत्र सेवा,
7: जलौका सेवा,
6: अग्निकर्म लगायत अन्य विभिन्न सेवाहरू,
7: प्रयोगशाला सेवा बिहान 8 बजेदेखि 3 बजेसम्म।
6: विस्तृत जानकारीका लागि
7: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, बागमती करिडोर, कैरीगाउँ, काठमाडौँ। फोन नम्बर 01-4110-6690, 98514-2463।

0: सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क।
1: अहिले तपाई उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको कृषि विशेष कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। आज हामीले सरकारको नीति तथा कार्यक्रममा समेटिएको कृषिका विषयबारे कुराकानी गरिरहेका छौं। कुराकानीमा हुनुहुन्छ खाद्यका लागि कृषि अभियानका संयोजक उद्धव अधिकारी। अभियानले यसअघि सरकारलाई दिएका मुख्य सुझाव र प्राथमिकता चाहिँ के थिए त?
2: अब नीतिगत संरचनागत कुरा यस्तो थियो दुईटा। अब एउटा चाहिँ के हो भने अहिले जसरी अहिले भर्खरै अब हामी ठ्याक्क धानको बिउ राख्ने सिजनमा छौं। अब एक खालको खडेरी पर्ने एक खालको प्रक्षेपणहरू पनि भइराखेका छ होइन। अब अहिले वैशाख जेठ चाहिँ पानी परेको परै छ, तर असार र साउन चाहिँ पानी नपर्ने या कम पर्ने भन्ने छ। अब त्यसपछि फेरि साउन र भदौ चाहिँ फेरि पानी पर्छ भन्ने खालको जुन खालको प्रक्षेपणहरू छ, त्यसैले हामीलाई अहिले त्यही अनुसारको सुक्खा सहने खालका धानका जातहरू आम किसानहरूको खेतबारीमा पुर्याउनु पर्ने जरूरी छ। अब त्यो कतिपय हदमा होइन सुक्खा एकदेखि छसम्मका चाहिँ नि बालीहरू हाम्रो चाहिँ नि अनुसन्धान केन्द्रले त्यो तयार पनि गरिरहेको छ, तर अब त्यो पर्याप्त मात्रामा छ कि छैन त्यो दोस्रो प्रश्न हो। तर त्यही भएकै उन्नत जातहरू पनि किसान तहमा जो पुनरुत्पादन हुन्छन् त्यस्ता खालका जातहरू पनि किसान तहमा पुग्न सक्ने मेकानिजम छैन। त्यसले गर्दा यो मेकानिजम एउटा भनौँ न मन्त्रालयदेखि स्थानीय समूहसम्मको जुन खालको हिजोको मेकानिजम थियो त्यही मेकानिजम चाहिँ भइदियो भने अझ त्यसले चाहिँ नेपालको किसान तहमा भएको समस्यालाई पनि तत्काल माथि ल्याउने र माथि भएको एक खालको अनुसन्धानका चाहिँ नि राम्रा चीजहरूलाई पनि तल पठाउनका लागि जुन खालको चेन थियो संहिता लागू हुनुभन्दा अगाडि त्यो चेन अहिले टुटेको अवस्था छ, त्यसलाई जोड्दा राम्रो हुन्छ भन्ने एउटा कुरा हो भने अर्को चाहिँ यो पर्यावरणीय खेतीपाती यो जुन पर्यावरण मैत्री खेतीपातीका लागि चाहिँ एउटा छुट्टै खालको संरचना चाहिन्छ। र त्यहाँ अहिले पनि जो रसायन पढेर आएका विज्ञ विशेषज्ञहरूलाई हामीले त्यहाँका चाहिँ हाकिम साहबहरू बनाएका छौँ, उहाँहरूबाट मात्रै यो कुरो सम्भव हुँदैन होइन। त्यसैले उहाँहरूलाई पनि प्रशिक्षित गर्नुपर्छ र उहाँहरूलाई प्रशिक्षित गराएर यो चाहिँ यो एउटा छुट्टै खालको संरचना चाहिँ संघदेखि प्रदेश हुँदै स्थानीय तहसम्म नै हुनुपर्छ, जसले जसलाई चाहिँ अहिले भर्खरै जुन मन्त्रालयले जुन नाम पर्यावरण नाम पनि सँगै जोडेर लिएर आएको छ यसले थप बल पुर्याउँछ भन्ने लाग्छ मलाई। र पर्यावरण केन्द्रित विशेष गरेर कृषिसँग रिलेटेड पर्यावरण केन्द्रित चाहिँ संरचनाहरूको परिकल्पना गऱ्यौं हामीले होइन। त्यो खालको डिमाण्ड हाम्रो पहिलादेखि नै छ र अब अहिले थाहा छैन सरकारले कसरी यसलाई सम्बोधन गर्छ। संरचना र तदनुसारको नीति नभइकन यो चाहिँ खालि भन्नका लागि भन्ने र कसैले भन्यो भने कुरा त हो तर भन्नेबाट चाहिँ यो हामी टुङ्गोमा पुग्न सक्दैनौं। र अब नेपाल जस्तो एउटा पहाड़ी भूगोल भएको मुलुक जहाँ 68-70% पहाड़ी कृषि छ त्यो पहाड़ी कृषि भएको ठाउँमा चाहिँ हामीले धेरै मलको लागि जसरी अहिले हामी महुतारिराखेका छौँ मल भनेको रसायन मात्रै हो भन्ने खालको जुन कुरा अहिले किसानको दिमागमा हालिएको छ र त्यसलाई चाहिँ फेरि फर्काउनका लागि अब अलिकति भनौँ न अहिले पनि 30 लाख छन् परिवार प्लसले चाहिँ अहिले पनि पशुपालन गरिरहेका छन् होइन। त्यो पशुपालन मार्फत मलको आपूर्ति गर्ने होइन आफ्नो भनौँ न जुन खालको आत्मनिर्भरतामा आधारित एक खालको हाम्रो कृषि प्रणाली थियो त्यो कृषि प्रणालीमै चाहिँ अलिकति जुन अहिले जसरी अल्मलिएको छ नेपाली कृषि त्यसलाई चाहिँ थप स्ट्रेन्थ गर्ने रेट्रोफिटिङ गर्ने काममा गर्न सक्यो भने चाहिँ नेपालको कृषि सुध्रिन्छ। अब अहिले चाहिँ बिउ पनि मल्टिनेसनलहरूको ल्याउने अब बिक पनि उनीहरूकै ल्याउने अनि त्यसपछि मल पनि कृत्रिम रसायन पनि बाहिरबाटै ल्याउने यन्त्रोपकरण पनि बाहिरबाटै ल्याउने अनि हामीले चाहिँ दुईटा ठूला अर्थतन्त्र भएका भारत र चीनसँग हाम्रो उत्पादनहरूलाई हाम्रा किसानहरूलाई प्रतिस्पर्धा गर भनेर जसरी भिडाइराखेका छ यो चाहिँ सिधै तिमी चाहिँ हाम फालेर मर भनेको बराबर छ अहिलेको जो व्यावसायिक रूपमा केही गर्न खोजिराख्नु भएको किसानहरू हुनुहुन्छ। त्यसैले नेपालको सन्दर्भमा व्यावसायिक कृषि गर्ने पनि क्षेत्रहरू छन् फरक होइन फरक फरक क्षेत्रहरूमा जहाँ चाहिँ तुलनात्मक लाभका बालीहरू छन् जहाँ चाहिँ जुन पर्यावरण केन्द्रित हाम्रो होइन भूगोल लगायतका हाम्रो अभ्यासहरू छन् त्यतातिरबाट हामीले व्यावसायिकताको खोजी गर्नुपर्छ व्यावसायीकरण गर्नुपर्छ म्यासिभ रूपमा गर्नुपर्छ। यो अर्को कृषि पर्यटनको ठूलो सम्भावना भएको मुलुक पनि हो तर अहिले हामीले चाहिँ जुन बाटोबाट गइरहेका छौँ त्यही धान चाहिँ होइन चीनले चाहिँ 7 लाख मेट्रिक टन पर हेक्टर फलायो हाम्रो चाहिँ 3 हेक्टर होइन 3 मेट्रिक टन पनि पुगेको छैन भन्नेबाट त्यस्तो खालको भाषीहरू निर्माण गर्दा हुँदैन। हाम्रो एरियाहरू फरक छन् हाम्रा हामीले गर्नुपर्ने क्षेत्रहरू फरक छन् ती क्षेत्रहरूको पहिचान गरेर तत्त क्षेत्रहरूमा नै हाम्रो व्यावसायीकरणको बाटोबाट जानुपर्छ। यी यावत कुराहरूलाई जोडेर हामीले चाहिँ संरचना र नीतिहरूको कुरा चाहिँ त्यहाँ ल्याएर जोड्या हौ।
1: अब हामी उत्पादनकै कुरामा जोड़ दिने हो र तपाईँले भने जस्तै आत्मनिर्भरताकै कुरा जोड्ने हो भने प्रकृति

0: सम्बद्ध खेती गर्दाखेरि त्यो किसानका लागि आत्मनिर्भर र आय आर्जन उन्मुख छ कि छैन?
1: अब यसलाई दुईटा हिसाबले व्याख्या गर्नुपर्छ. पहिलो कुरा चाहिँ अब अहिलेको समय सन्दर्भ अनुसार होइन, अहिले जसरी हाम्रो शिक्षा महँगो हुँदै गएको छ, स्वास्थ्य महँगो हुँदै गएको छ, जसरी हाम्रो जीवनयापनहरू, हाम्रो सामाजिक होइन व्यवहारहरू जसरी महँगिँदै गएको छ, त्यो हिसाबले चाहिँ एउटा किसानलाई राम्रो कमाई नहुने हो भने ऊ कसरी बाँच्न सक्छ र भन्ने प्रश्न एकदम पेचिलो प्रश्न हो होइन. तर त्यसो भनेर उसले चाहिँ एउटा भनौँ न एउटा आफ्नो सन्तानलाई उच्च शिक्षा, राम्रो शिक्षा दिने नाममा होइन, एउटा राम्रो स्वास्थ्य उपचार पाउने नाममा, अथवा आफ्नै कुनै पनि सामाजिक गतिविधिहरूमा चाहिँ एक खालको भनौँ न सामाजिक तहको, सामाजिक लेभलको, सामाजिक हैसियत प्राप्त गर्ने नाममा उसले जसरी कृषि मार्फत जुन खालको अभ्यास गरिरहेको हुन्छ, तर त्यसले चाहिँ ऊ र उसको परिवार र सिङ्गो प्रकृतिमाथि उसले चाहिँ एक खालको अन्याय गरिरहेको हुन्छ, ऊ स्वयंमाथि पनि अन्याय गरिरहेको हुन्छ. त्यसैले त्यो बाटो गलत छ भन्ने मात्रै कुरा हो हाम्रो. हामीले म अहिले म आफै एउटा उदाहरणको रूपमा यहाँलाई यहाँ अगाडि म पेश हुन सक्छु कि 22-23 वर्षदेखि म पनि खेतीपाती गरिरहेका छु भनेको सर्टेन बालीहरू बाहेक अधिकांश बालीहरूमा हामीले पशुपालनमा आधारित प्राङ्गारिक खेतीपाती गर्ने, जैविक खेतीपाती गर्ने भने यसलाई कुनै महाभारत सम्झिनै पर्दैन. कुनै त्यस्तो एकदमै कमाई गर्नै नसक्ने, फल्दै नफल्ने, उम्रिँदै नउम्रिने त्यस्तो हुँदै होइन. हामीले गर्न सकिन्छ. त्यो अहिले मलाई लाग्छ नेपालभरिका लाखौं किसानहरू जो अहिले हाम्रा चाहिँ नि तपाईँ हिमाली क्षेत्रमा जानुहुन्छ या पहाड़का उच्च पहाड़ी क्षेत्रहरूमा जानुहुन्छ, अहिले पनि रासायनिक मल नपुगेका थुप्रै ठाउँहरू छन्, यी विकासे बिउहरू नपुगेका थुप्रै ठाउँहरू छन्, त्यहाँ पनि खेतीपाती भइरहेको छ, त्यहाँका मान्छे भोकै बसेका पनि छैनन् होइन. तर त्योभित्र त्यो उत्पादनभित्र हुने क्वालिटीबाट, त्योभित्र गुणस्तरबाट, त्यसले हुने स्वास्थ्यमा पार्ने फाइदा, त्यसले पर्यावरण वातावरणमा पार्ने फाइदाबाट हेर्ने हो भने त्यो हामीले प्राप्त गर्ने एकमुष्ट रकमभन्दा त्यो धेरै ठूलो भ्यालु छ. खालि त्यसलाई हामीले कसरी हेर्छौं भन्ने कुराबाट हेर्ने हो भने यो चाहिँ यो के भन्छ कमाई नै यो के भन्छ नगद नै सप्तक हो भन्नेबाट हेर्दा पनि हेर्नुभन्दा पनि त्यहाँ त्यसले चाहिँ नि भनौँ न उत्पादन लागतमा जसरी हामीले कम उत्पादन लागतमा त्यो उत्पादन भित्राउन सक्छौं, एक खालको परिवार र समाजको एक खालको सामूहिक प्रयासले त्यो उत्पादन भित्राउन सक्छौं, हाम्रै आफूसँगै भएका प्रविधिहरू, बिउ मल लगायतका चीजहरूले हामीले त्यो उत्पादन भित्राउन सक्छौं भने त्यहाँ लगानी कम पर्ने बित्तिकै उसको एक खालको आमदानी त त्यहाँ पनि सुनिश्चित हुन्छ होइन. त्यसरी पनि त्यसलाई हामीले व्याख्या गर्न सक्छौं होइन. ठ्याक्कै धेरै धेरै चिज अहिले बजारले जे भनेको छ त्यही चिज त्यहाँ ल्याएर प्रयोग गर्ने र भोलि चाहिँ नि असाध्य रोग लाग्यो भने तपाईँको के भन्छ कुनै पनि थुप्रै चिज त्यस्ता भाइरसहरू छन् तपाईँ अहिले पनि हेर्न सक्नुहुन्छ कि तपाईँ लम्पी स्किन आयो सरकारसँग अब के भन्छ हामीसँग कुनै त्यस्तो खालको प्रविधिहरू छैन होइन. तपाईँ त्यो के भन्छ उसमा सुँगुरमा त्यो होइन के आयो
0: अफ्रिकन
1: स्वाइन फिभर आयो त्यसमा केही चाहिने त्यस्तो छैन. कुखुरामा होइन बर्ड फ्लू आउँछ त्यसमा कुनै पनि विकल्प छ भनेपछि यसले विज्ञानले एक ठाउँ छोडिदिन्छ तपाईँलाई दुर्घटना उलाएर पारिदिन्छ त अब यसपछि चाहिँ हामी केही पनि गर्न सक्दैनौँ भन्छ. त्यसलाई त्यो काहीँ न काहीँ बिमा गरिएको छ भने त्यो बिमाले पनि त्यसलाई चाहिँ त्यो प्रकोपको रूपमा लिन्छ, त्यसलाई बिमाले पनि सम्बोधन गर्दैन. राज्यले तपाईँलाई उचाल्दै लगेर धुरीमा लगेर खसार छोडिदिन्छ. हेर्नुहोस् जतिखेर तपाईँलाई राज्यको सपोर्ट चाहिन्छ, जतिखेर बिमाले सपोर्ट गर्नुपर्छ, जतिखेर तपाईँलाई व्यावसायीकरणको जुन खालको चरम उत्कर्षमा पुर्याउँछ त्यो उत्कर्षमा पुर्याएर जब जुन बेला तपाईँ दुर्घटना पर्नुहुन्छ त्यतिखेर तपाईँ राज्य तपाईँसँग हुँदैन. त्यसैले त्यो खालको चिजमा हामी बतासिएर हिँड्नु हुँदैन. हाम्रो मौलिकता, हाम्रो भूगोल, हाम्रो परिवेश, हाम्रो अभ्यास, हाम्रो पुर्खाहरूले गरेको अभ्यास, त्यसमा थोरै विज्ञान मिसाएर त्यसलाई अझै थप उन्नत बनाउँदै होइन हामीले अघिल्लो पुस्ताबाट जस्तो खालको एउटा भनौँ न एउटा स्वच्छ कृषि जिम्मा ल्याएको थियौँ होइन, आत्मनिर्भर कृषि जिम्मा ल्याएको थियौँ होइन, आज त्यो चाहिँ जानेर नजानेर हामीले त्यसलाई चाहिँ हामीले त्यो गुमाइसक्यौँ होइन. तपाईँ बिउबाट हेर्नुहुन्छ होइन, प्रविधिबाट हेर्नुहुन्छ, हरेक चिजबाट हेर्नुहुन्छ भने हाम्रो त्यो चिज अहिले गुमिसकेको छ. त्यसैले त्यसमा पुनः फर्किनका लागि हामी सबैको एक खालको भनौँ न नीति निर्माता होइन, उपभोक्ता अनि त्यो उत्पादक हामी सबैको एक खालको साझा प्रयास भयो भने र राज्यले लिन खोजेको नीतिबाट मात्रै हेर्दाखेरि चाहिँ यो पनि सकारात्मक नै मान्नुपर्छ. हामी सबैजना सचेत हुन सक्यौँ भने नेपाल जस्तो भूगोल चाहिँ मलाई लाग्छ कुनै पनि परिस्थितिमा यो भोकमरीले होइन मान्छे मर्ने खालको मुलुक होइन, तर अहिले गएकै बाटो जुन खालको यो खतरनाक बाटोबाट हामी हिँडिरहेका छौँ यो बाटो भनेको चाहिँ फेरि भोकमरीमा पुग्न सकिने सम्भावना भएको हाम्रो चाहिँ अभ्यास हो. त्यसैले हामी पुरानो अभ्यासमा फर्क्यौं. हामी कोही पनि मलाई लाग्छ अर्को होइन यो शतकौंसम्म हामी चाहिँ भोकै मर्दैनौं.
0: खाद्यका लागि कृषि अभियानका संयोजक उद्धव अधिकारी यो कुराकानीमा हामीसँग हुनुहुन्छ. उहाँले जोड़ गर्दै गरेको र अभियानले जोड़ गर्दै गएको प्रकृति सम्बद्ध खेती र यसमा चाहिँ फर्किनुको विकल्प छैन भन्ने विषय र सन्दर्भ चर्चा गर्दै गर्दाखेरि राज्य सामु चुनौती छ. बढ़दो जनसंख्या, थपिदो जनसंख्या, आउँदो जनसंख्याका लागि पनि भोक खाली नराख्ने अथवा खाना चाहिँ पुर्याउने त विभिन्न माध्यमहरू हुन सक्छन्. उत्पादनमा जोड़ गर्नु सरकारको चाहिँ प्रमुख चुनौती र त्यो दायित्व पनि रहेको छ, तर प्रकृति सम्बद्ध खेतीमा चाहिँ फर्किँदै गर्दाखेरि कसरी जाने भन्ने चाहिँ बहसकै विषय अहिले पनि केन्द्रमा रहेको छ र खान नपाएर चाहिँ मरिँदैन यो खालको खेती गर्ने हो भन्ने तपाईँले चाहिँ जोडिरहनु भएको छ। खास गरी बाली वस्तु उत्पादन गर्ने त्यसको चाहिँ बजारसम्म चाहिँ पहुँच पुर्याउने जुन एउटा श्रृंखला छ नि, यो श्रृंखलालाई जोड्न चाहिँ अहिलेको नीति तथा कार्यक्रमले केही ल्यायो त, केही आशा अपेक्षा गर्न सकियो त?
1: अब उत्पादनलाई बजारसम्म जोड्ने, अब
0: पहिलो त उत्पादनकै चिन्ता हो,
1: उत्पादनकै चिन्ता हो होइन, अब बजारसँग जोड्ने कुरा पनि अब मलाई लाग्छ यो के भन्छ समर्थन मूल्यको कुराहरू अलिकति जोड्या छ होइन, मुख्य बालीहरूमा समर्थन मूल्यहरू उपलब्ध गराउने भन्ने कुरा छ। अब त्यसलाई नै मान्यो भने मलाई लाग्छ यतिले मात्रै पुग्दैन, बजारको चाहिँ अब लोकल बजारहरूलाई, स्थानीय बजारहरूलाई, हाम्रो जुन खालको अभ्यासमा रहेका पुराना हाट बजारहरूलाई होइन त्यसलाई संस्थागत गर्ने, त्यसलाई स्थायित्व दिने, त्यसैलाई प्रवर्धन गर्ने हाम्रो त्यो नै बजारको एक खालको जग हो हाम्रो होइन। अब अहिले हामीले जसरी चाहिँ पकेट क्षेत्रहरू बनाउने, पकेट क्षेत्रहरूमा चाहिँ संकलन केन्द्रहरू बनाउने, त्यहाँ कृषि सड़कहरू बनाउने, त्यहाँबाट उत्पादन ट्रक लोड गरेर ल्याउने भन्ने खालका ती अभ्यासहरू, त्यो मलाई लाग्छ यी मैदानी कृषिका अलिकति विकसित देशहरूका अभ्यासहरू हुन्, हाम्रो ठाउँमा चाहिँ हामीले जे खालको हामीले पुरानो भनौँ न हजारौं वर्षदेखि जुन खालको अभ्यासहरू गरेका छौं ती नै अभ्यासहरूमै टेकेर हामीले चाहिँ यो कृषिको होइन एक खालको स्थानीय उत्पादनको राष्ट्रिय अन्तर्राष्ट्रियकरण गर्न सक्छौं, त्यही जगमा उभिएर त्यसैलाई प्रवर्धन गर्नुपर्ने थियो, त्यो अहिले नीति कार्यक्रममा आएको छैन। र समर्थन मूल्यबाट हेर्दाखेरि चाहिँ अब यदि त्यसो हुन सक्यो भने पहिलो कुरा त अब किसानको सूचीकरणको कुरा जोड्या छ उसले होइन, अब किसानको सूचीकरणले मात्रै हामी कहीँ पनि पुग्न सक्दैनौँ, किसानको सूचीकरणसँगै वर्गीकरण सम्बन्ध पेचिलो मुद्दा हो होइन, किसानको सूचीकरणमा अहिले पनि 20-22 लाख जति हामीले सूचीकरण गरिसक्यौँ भन्ने खालको मन्त्रालयको एउटा खालको रेकर्ड छ, तर
0: कस्ता किसान परे भन्ने
1: त्यसमा थुप्रै किसानहरू हाम्रा साथीभाइहरूसँग हामी बसेर कुराकानी गर्छौँ, देशभरिका किसानहरूसँग पनि बसेर फोरममा बसेर हामी कुराकानी गर्दा तपाईँहरू सूचीकृत हुनुभयो भने उहाँहरूले हामी त भएको छैन भन्नुहुन्छ होइन, पूर्वमा चाहिँ देखेपछि महाकाली सङ्घका किसानहरूसँग हामीले हाम्रो लेभलको हाम्रो किसान जो चाहिँ साना किसानहरू हुनुहुन्छ उहाँहरूलाई सोध्यौँ भने हामी त्यसमा समावेश भएका छैनौँ भन्नुहुन्छ, तर यहाँ 22-23 लाखको तथ्याङ्क आइसक्यो। त्यसैले यो चाहिँ फेरि पनि हामीले भूकम्पताका चाहिँ वास्तविक पीड़ितहरूको तथ्याङ्क संकलन गर्न गए जस्तै होइन, जसको होइन भनौँ न अब अन्त पनि प्रपर्टी भएकै मान्छेले पनि कहीँ न कहीँ त्यो अनुदानको दुरूपयोग गरे भन्ने खालको समाचारहरू पनि हामीले सुन्यौं, त्यो हामी फेरि त्यहीँ पुग्दैछौ। त्यसैले यो किसानको किसानको पनि सूचीकरण ठिकै छ, आफ्नो ठाउँमा ठिकै छ, तर वर्गीकरण सँगसँगै सूचीकरण गरिएको भए यो वर्गीकरण बिनाको सूचीकरणले हामीलाई कहीँ पनि पुर्याउँदैन, त्यो सूचीकरण नगरिकन सरकारले भनेको समर्थन मूल्य लगायतका जुन सरकारले दिने जुन खालको अनुदानका कार्यक्रमहरू छन् त्यो वास्तविक किसानसम्म पुग्दैन। त्यसैले अहिलेसम्म अनुदानको दुरूपयोगको प्रश्न एकदम पिछिल्लो भएर आएको, किनभने किसान को हो भनेर राज्यले नचिनेर भएको हो। अब आज पनि सूचीकरणका नाममा गैर किसानहरूलाई सूचीकृत भयो भनेर 22-23 लाखको चाहिँ जुन खालको तथ्याङ्क मन्त्रालयले देखाएर बसिरहेका छ, यसले मात्रै पुग्दैन, बरु यसलाई के गर्न सकिन्छ भने अहिले जति सूचीकृत भएको छ त्यसलाई चाहिँ वर्गीकरण गरेर तत्काल उहाँहरूलाई परिचय पत्र दिने र उहाँहरूलाई अन्य विभिन्न भनौँ न अब त्यसलाई सामाजिक सुरक्षासँग जोड्ने खालको बाटोसँग जान सक्यो भने चाहिँ त्यसले खालको प्रभावकारी परिणामहरू ल्याउन सक्छ, नत्र सूचीकरणमै अर्को 5 वर्ष जान्छ होइन, जसरी गएको विगतमा 4-5 वर्ष गयो। त्यसैले यो परिणाम ल्याउनका लागि चाहिँ अब वर्गीकरणमा जानुपर्छ र वर्गीकरणसँगै छुट्टिएका यथार्थ किसान जो ठूला पनि हुन सक्छन्, मझौला पनि हुन सक्छन् र साना पनि हुन सक्छन् र ती भूमिहीन पनि हुन सक्छन् जो खेतीपातीमै काम गर्छन्, ती 3-4 वटा वर्गमा राखेर उनीहरूलाई परिचय पत्र दिने र परिचय पत्रका आधारमा अहिले राज्यले भनेका सबै सुविधाहरू दिने कुरामा जान सक्यो भने चाहिँ यसले परिणामहरू ल्याउन सक्छ।
0: कुराकानीमा हुनुहुन्छ उद्धव अधिकारी, खानाका लागि खेतीबाली अभियानका संयोजक, खाद्यका लागि कृषि अभियानका संयोजक, हामी जसरी पनि बुझ्न सक्छौ। यो कुराकानी सुन्दै गर्दा कतिपयलाई लाग्न सक्छ खास गरी अहिलेको नीति तथा कार्यक्रमले कृषि केन्द्रित के कुरा समेटेछ त भन्ने पनि लाग्न सक्ला, विषयहरू चाहिँ ग्रामीण अर्थतन्त्रको एउटा पुनर्जीवनको विषय समेटिएको छ भने सम्मानजनक यो कृषि पेसासँग सम्बन्धित छ र उद्यमशीलता यसैमा जोड़िएको छ, जसरी विगतमा चाहिँ कृषि लगानी दशक भनेर सरकारले प्राथमिकतामा राखेको थियो। अरू पनि विषयहरू छन्, माटोको स्वास्थ्य सुधारको कुरा नीति तथा कार्यक्रमले समेटेको छ, त्यसै गरी अघि कुराकानीमा हामीले चर्चा गरे जस्तै जैविक एवं प्रांगारिक मलमा अनुदानको व्यवस्था एउटा विषय समेटिएको छ, जैविक विविधता संरक्षण र रैथाने बालीको प्रवर्धनको विषय उठेको छ, त्यसै गरी पर्यावरणीय कृषि र प्रविधि मार्फत चाहिँ हरित अर्थतन्त्रको विकास भनिएको छ, वन मार्फत मल र बायोचार उत्पादनको विषयहरू, यी मुख्य विषयहरू चाहिँ अहिलेको नीति तथा कार्यक्रमले समेटेको छ र जुन पछि बजेटका रूपमा आउँदा कसरी आउँछ हेर्न बाँकी छ भनेर हामी यति चाहिँ सारका रूपमा भन्न सक्छौ। यही बुदामा रहेर कुरा जोड्दै गर्ने हो भने रासायनिक खेती चाहिँ कम गर्ने, कम गर्दै जाने, जानु अब चाहिँ अपरिहार्य छ भनेर तपाईँहरूले भन्नुभएको छ, यो प्रयोग हटाउन कति सम्भव छ, कति असम्भव छ त?
1: अब होइन यस्तो छ, अब असम्भव भन्ने त केही पनि छैन. हेर्नुहोस् होइन, जब मैले अघि पनि शुरूमा राखेँ कि हामीले हजारौं मान्छेहरूलाई भेट्दाखेरि जो नीति निर्माण तहमा बसेका, उत्पादकदेखि नीति निर्माण तहमा बसेका मान्छेहरूसँग बुझ्दाखेरि पनि उहाँहरू कसैको यसमा विमति छैन. आजसम्म हामी लाखौं मान्छेसम्म एक खालको अन्तर्क्रिया गरिसक्यौं. होइन, यो मुद्दा यो गलत मुद्दा हो, यसमा जानु हुँदैन, यो चाहिँ यो तिमीहरूले भनेको बाटो चाहिँ खराब छ भनेर आजसम्म कसैले पनि भनेका छैन. होइन, त्यो हिसाबले यो स्वाभाविक बाटो छ. तर के छ भने सम्भावनाबाट हेर्ने हो भनेदेखि यसमा किसान आफैले मात्र केही गर्न सक्दैन, यसमा राज्यको सपोर्ट चाहिन्छ. राज्यको दुईटा खालको सपोर्ट चाहिन्छ, एउटा उसलाई नबिगार्ने खालको सपोर्ट चाहिन्छ, होइन एउटा बनाउनका लागि सपोर्ट चाहिन्छ. होइन, अब अहिले भइरहेको सपोर्ट चाहिँ कता कता बिगार्नका लागि बढी केन्द्रित भयो कि भन्ने लाग्छ. होइन, त्यसैले त्यो बिगार्नका लागि प्रयोग भएको स्रोतहरूलाई बिस्तारै बनाउनतर्फ चाहिँ केन्द्रित गर्ने हो भने मलाई लाग्छ अघि तपाईँले जुन शंका व्यक्त गर्नुभयो, होइन आय आर्जनको कुरा, होइन अब हाम्रो राज्यले जसरी पटक पटक चिन्ता व्यक्त गर्ने गरेको विषय, होइन जनता भोकै रहलान् कि उत्पादन घट्ला कि भन्ने खालको जो चिन्ता छ, यद्यपि हामीले चाहिँ वर्षको धान चामलबाट मात्रै हेर्ने हो भने पनि 30-40 अरबको चाहिँ धान चामल मात्रै आयात गरेर खानुपर्ने अवस्थामा छौं. झन् 4 खरबको आरआरले चाहिँ कृषिजन्य उपजहरू आयात गर्ने एउटा कृषि प्रधान मुलुक बनिराखेका छौं. भनेपछि उहाँहरूले खालको होइन उत्पादन घट्छ भन्ने गरेको चिन्ताको पुष्टि पनि त्यहाँनिर हुन सक्दैन. त्यसैले हामीले चाहिँ अब सबै कुरालाई एक ठाउँमा ल्याएर जोड्ने हो भने सम्भावना असाध्य धेरै छ र अब जानुपर्ने बाटो यो नै हो. विश्वव्यापी रूपमा जो कृत्रिम रसायनमा आधारित जुन खालका ठूला ठूला व्यावसायिक देशहरू पनि अब विस्तार यतै फर्कँदैछन् र हामी त लकीली पहाड़ी होइन एक खालको अधिकांश पहाड़ी भूभाग भएको र गाउँ नै गाउँले भरिएको मुलुक छ र हामी अभ्यासले पनि हामीलाई चाहिँ फेरि अर्को 2-3 वर्ष कोर्स लिएर पढेर अथवा 2-3 महिने तालिम लिएर फेरि खेतीपाती गर्न जरूरी छैन. हामी आफैमा हाम्रो जिनमै त्यो खालको होइन कृषि कसरी गर्ने भन्ने खालको अभ्यास छ. त्यो अभ्यासलाई थोरै अलिकति विज्ञानसम्मत बनाउने, त्यसलाई अलिकति होइन प्रविधिहरूको सहयोग गर्ने होइन र त्यसलाई अरू सजिलो बनाउने बाटोतिर जान सकियो भने यसबाट घाटा हुने यसबाट होइन भन्ने चाहिँ यो खेतीपातीबाट कुनै पनि एंगलबाट घाटा छैन.
0: अधिकारीजी, उसो भए चाहिँ माटो जोगाउनु पर्यो बिगो कृषि उत्पादनको लागि, रासायनिक विषादी मल घटाउनु पर्यो तपाईँले भन्न खोजे अनुसार, पानीको जुन असन्तुलन देखिरहेको छ, मौसमी चक्र जुन खलबलिरहेको छ, पानी चाहिँ जोगाउने प्रयासहरू चाहिँ किसानहरूले गर्नु पर्यो, किसानको पलायन पनि रोक्नु पर्यो जुन अघि तपाईँले एउटा जोड्नु भएको थियो, र बजारको पहुँचका कुराहरू जुन एउटा श्रृंखला चल्नको लागि यो चाहिँ गर्नु पर्यो. यी चाहिँ सार संक्षेपका चाहिँ विषयहरू रहे.
1: एकदमै सरले राम्रो संक्षेपीकरण गर्नुभयो. एकदमै खालि यथार्थ कुरा के भने हामीले यो नयाँ खालको हामीले जुन खालको पुराना अभ्यासहरूलाई नै अलिकति परिमार्जन गर्ने भने हामी धेरै कुरा त्यो टुङ्गोमा पुग्न सक्छौं. होइन, अब खालि हामीले मैले अघि भने हाम्रा स्रोतहरू हाम्रा साधनहरू हामीले चाहिँ बनाउनेतिर भन्दा पनि बिगार्नेतिर बढी केन्द्रित भयो कि भन्ने ठाउँमा आज परिणामले त्यहाँ पुर्यायो हामीलाई. होइन, यद्यपि हामीलाई उहाँहरूलाई दोष लगाउन मन छैन, तर परिणामले हामीलाई त्यहाँ पुर्याउँदै गर्दा अब चाहिँ सच्चिने ठाउँमै सबैजना जानुपर्छ होला. होइन, एकअर्कालाई दोष लगाएर हामी कहीँ पनि पुग्न सक्दैनौं. यो खाद्य सुरक्षा भनेको यो धेरै ठूलो पेचिलो प्रश्न हो. यसले भोलिका दिनमा गएर यसले थुप्रै होइन राष्ट्रिय सुरक्षासँग जोडिएको विषय हो. मान्छेले भोको पेटमा सायद बेद पर्दैन भन्छन्. होइन, त्यसैले यो खाद्य सुरक्षासँग सम्बन्धित चिजहरू आज जसरी जमिनहरू बाँझिँदैछ, हरेक एक दशकमा चाहिँ 3 लाख हेक्टर भन्दा बढी चाहिँ कृषिहरूको जमिनहरू चाहिँ घडेरीकरण भइसक्यो भन्नेबाट तपाईँ अघिल्लो 78 चाहिँ सार्वजनिक भएको तथ्याङ्कलाई लिने हो भने त्यसरी जमिनहरू घटिरहेको छ. भएका कृषिहरूको जमिनहरू चाहिँ बाँझो रहिरहेका छन्, वन्यजन्तुको त्यतिकै त्यो ठूलो प्रभावहरू बढ्दै गइरहेको छ. 3 बाली लाग्ने जमिनहरू अहिले पनि बाँझा देखिन्छन्. होइन, हाम्रो यतातिर आयातको ग्राफहरू एकदम बढ़िरहेको छ, राज्य व्यापार घाटामा गइरहेको छ, यसको ऋण बढ़िरहेको छ, यसको थुप्रै कथाहरू छन्. होइन, तर यसलाई फेरि सही ट्र्याकमा ल्याउनका लागि चाहिँ के भन्ने, फेरि पनि आम किसान समुदायलाई होइन कसरी गाउँ फर्काउन सकिन्छ, कस्तो प्याकेजसम्म दिएर ती किसानहरूलाई फेरि पनि एउटा गाउँ फर्काएको राष्ट्रिय अभियान नै चलाएर र ती वनपाखाहरूलाई फेरि हराभरा बनाउन सकिन्छ, र ती वन्यजन्तुलाई फेरि चाहिने लखेटेर जंगलभित्रै छिराउन सकिन्छ, कसरी ती आज बाँझा रहेका जमिनहरूलाई चाहिँ हराभरा बनाउन सकिन्छ, र त्यो बारेमा चाहिँ राज्यले सोच्नु पर्यो. अहिले पनि जस्तो भनौँ न, एक खालको त्यहाँ एउटा शब्द अघि तपाईँले भन्दै हुनुहुन्थ्यो नीति कार्यक्रममा आएको छ, अलिकति यो ग्रामीण जनजीवनलाई होइन प्रवर्धन गर्ने जुन कुरा छ यो एकदम सकारात्मक, यसलाई राम्रोसँग प्रवर्धन गर्ने हो भने यो यसले थुप्रै सूचकहरूलाई सकारात्मक बनाउन सक्छ. खालि अब यो खालि बोल्नका लागि मात्रै बोलिने कुरा हुन् र नीति कार्यक्रमहरू अब चार वर्ष पाँच वर्ष अगाडिको मात्रै नीति कार्यक्रम पल्टाएर हेर्ने भने आज हामीलाई आफैलाई हाँस उठ्छ मनमनी होइन। त्यसैले अब नीति कार्यक्रम आयो हामी उत्साहित छौँ खुसी छौँ होइन। सामान्य राष्ट्रपतिज्यू मार्फत चाहिँ त्यत्रो सदनमा पेश भएको नीति कार्यक्रम स्वाभाविक रूपमा त्यहाँ जे आयो बजेटमा पनि त्यो कुरा सम्बोधन हुन्छ होला हामी त्यही आशा गरौँ। खेतीपाती प्रकृतितर्फ फर्किने लाइनमा अहिले भएको नीति कार्यक्रम चाहिँ कम्तीमा रसायनतर्फ बरालिने कुराहरू कम देखिन्छ होइन। अब प्रकृतितिर फर्केला नफर्केला त बजेटले सम्बोधन गर्ला तर कम्तीमा रसायनतिर बरालिने चाहिँ त्यो खालको कमजोरी चाहिँ अहिलेको नीति कार्यक्रमले गरेका छैन भन्ने ठाउँमा चाहिँ हामी छौँ।
0: हो उसो भए तपाईँले भनेकै जस्तो आशा गरौं अपेक्षा पनि त्यस्तै राखौं किसानको पनि समृद्धि होला भोलिका दिनमा चाहिँ हामी अपेक्षा गरौं। कुराकानीको हामी अन्तिममा छौं। मै माग्ने ढुङ्रो लुकाउने यो काम चाहिँ नगरौं। जैविक कृषि प्रवर्धनमा चाहिँ पालिकाको भूमिका चाहिँ के हो त उसो भए?
1: मुख्य कुरो अब अहिले तीन तहको सरकार हुँदै गर्दा संविधानबाट निहाल्ने हो भने पनि सबैभन्दा बढी जिम्मेवारी चाहिँ पालिका तहमै छ होइन। किसान त्यहीँ छन् खेतीपाती त्यहीँ छ र नीतिले पनि एनले संविधानले पनि अधिकांश भार चाहिँ स्थानीय सरकारलाई नै दिएको छ। तर अब स्थानीय सरकारहरूको प्राथमिकताबाट हेर्ने हो भने फेरि त्यो चाहिँ चुत्थो प्राथमिकतामा देखिन्छ फेरि होइन। उहाँहरूले विनियोजन गरेको गत वर्षको बजेटलाई हेर्नुहुन्छ भने समग्र 753 लाख ठाउँ ल्याएर हेर्नुहुन्छ भने 1% वरिपरि मात्रै छ होइन। अब त्यहाँबाट उहाँहरूले कृषि शाखालाई दिनुभएको प्राथमिकता कृषि शाखाले त्यहाँबाट गरिरहेको प्रसारमा जुन खालको यो के भन्छ विदेशी बिउहरूको जुन खालको एउटा चाहिँ एजेन्टको रूपमा उसले जसरी चाहिँ कृषि शाखाले त्यहाँ व्यवहारहरू गरेको छ थुप्रै कुराहरू फेरि त्यो लय मिलिरहेका छैन।
0: यो चाहिँ तपाईँहरूको बुझाइ हो कि आरोप हो?
1: होइन, यो आरोप पनि हो। जे देखियो त्यही बोलिएको कुरा होइन। यो चाहिँ के भने अहिले यो किसानलाई केही सेवा सुविधा प्रदान गर्ने नाममा केही कार्यक्रमहरू राख्छ स्थानीय सरकारले। त्यो स्थानीय सरकारले राख्दाखेरि त उसले केही वितरणमुखी कार्यक्रमहरू राख्छ र त्यो वितरणमुखी कार्यक्रमभित्र के हुन्छ भन्दा तपाईँले त्यहाँ बाँडिने बिउ हेर्नुहोस्, तपाईँले त्यहाँ बाँडिने प्रविधिहरू हेर्नुहोस्, ती सबै प्राय आयातित छन् र ती प्रकृतिलाई खासै फाइदा लाग्ने खालका छैनन्। यद्यपि किसानले त्यसलाई एक्सेप्ट गर्छ, किसानले त्यसलाई राम्रै मान्छ होइन, तर त्यसलाई त्यसको विवेक प्रयोग गर्ने काम त अभिभावकको हैसियतले त स्वाभाविक रूपमा सरकारको। त्यसैले स्थानीय सरकारले चाहिँ यसमा अलि बढी गम्भीर ढंगले लाग्ने हो भने नेपालको कृषि धेरै हदसम्म सुध्रिन सक्छ। र मैले अघि पनि भने थुप्रै पालिकाहरूले त्यो खालको अभ्यास शुरूआत पनि गर्नु भएको छ र भोलिका दिनहरूमा यसबाट पाठ सिकेर होइन अब यसरी त हामी बालुवामा पानी जति पैसा हामी यहाँ लगानी गर्छौँ इनपुटमा चाहे त्यो सरकारको कुनै पनि शीर्षक अन्तर्गत त्यो उडेर गुडेर कुनै पनि हिसाबले विदेश जाने र रोग र होइन हाम्रो चाहिँ खालको पर्यावरणीय असन्तुलनको दुष्चक्रमा चाहिँ हामी फसिराख्ने जुन खालको परिस्थिति छ त्यसबाट बाहिर निक्लिनका लागि चाहिँ सबैभन्दा बढी भूमिका नै अहिले स्थानीय सरकारको देखिन्छ। स्थानीय सरकारले नै किसानलाई विश्वासमा लिएर त्यहाँको प्रकृति जोगाउने पर्यावरण जोगाउने आफ्नो नगरपालिकाभित्रलाई आगामी होइन 50 वर्ष 100 वर्षको लागि खाद्यान्न कसरी सुरक्षित गर्न सक्छ, त्यहाँको होइन जैविक विविधता बिउ लगायतको जैव विविधता कसरी संरक्षण गर्न सक्छ, त्यहाँको रैथाने बाली वस्तुहरूको कसरी संरक्षण प्रवर्धन गर्न सक्छ भन्ने बारेमा त स्थानीय तह जतिको बलियो त्यसमा विचार विवेक पुग्ने अर्को सरकार हुन सक्दैन। भलै त्यसमा प्रदेश संघ सरकारले सपोर्ट गर्नुपर्छ अलग कुरा रह्यो, स्थानीय सरकारको मात्र सीमित स्रोत साधनले भ्याउँदैन, त्यो एकदम घाम जतिको छर्लङ्ग छ सबै कुरो स्थानीय सरकारको टाउकोमा हालेर पनि हुँदैन। संघीय सरकारले चाहिँ त्यहाँ जुन जुन पालिकाहरूले प्रकृतितर्फ फर्किन खोजेका छन् एक खालको चाहिँ भनौँ न आत्मनिर्भरतामा अन्तर्निर्भरतामा आधारित आत्मनिर्भरताको अभ्यास गरेका छन् त्यस्ता खालका पालिकाहरूलाई चाहिँ संघीय र प्रादेशिक सरकारले अनुदानहरू दिने सपोर्ट गर्ने र उनीहरूलाई बल पुर्याउन सकियो भने 753 मध्ये तपाईँ एक वर्षमा 50 वटा पालिका मात्र एक खालको समृद्ध पालिका आत्मनिर्भर पालिका कृषिजन्य उपजहरूमा आत्मनिर्भर पालिका घोषणा गर्न सक्नुभयो भने मलाई लाग्छ त्यो सकारात्मक रोग होइन त्यो भोलि देशैभर फैलिन समय लाग्दैन। तर सुरु कहीँ न कहीँबाट भएको छ, थप बल पुर्याउने काम चाहिँ अब संघीय सरकारले गर्नु पर्यो, त्यो खालको प्रतिबद्धता चाहिँ स्थानीय सरकारले गर्नु पर्यो।
0: तपाईँ कृषि विशेष कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। हामी कार्यक्रमको अन्तिममा छौं। खाद्यका लागि कृषि अभियानका संयोजक उद्धव अधिकारी यो कुराकानीमा हुनुहुन्छ। आउँदो जेठ 15 संघीय संसदमा बजेट सार्वजनिक हुँदैछ, बजेट सार्वजनिक हुँदै गर्दाखेरि तपाईँहरूको बजेटमा चासो र प्राथमिकता चाहिँ के रहला?
1: धेरै अपेक्षा राखेर पनि हुँदैन किनभने तपाईँको 18-19 खरबको बजेटमा होइन हामीले कृषिले प्राप्त गरेको बजेट हेर्ने हो भने अब अहिले गत वर्षको भन्दा अहिले सिलिङ कम आएको छ भन्ने सुनिएको छ हामीले मन्त्रालय मार्फत होइन। त्यसैले 4-5 अरब जति त अहिले घटेर आयो भन्ने सुनिएको छ सिलिङका हिसाबले। अब थाहा छैन अब बजेट नै कम आयो भन्ने बाहनामा पैसै थोरै भयो भन्ने बाहनामा अरू थुप्रै बाहना भेटिन सक्छन्, त्यो बाहना हामीलाई स्वीकार्य छैन। अहिले सरकारले जे जे कुरा अनाउन्स गरेका छ हामीले जैविक मललाई प्रवर्धन गर्ने र स्थानीय बिउहरूलाई प्रवर्धन गर्ने कुरा होइन समर्थन मूल्य कायम गर्ने कुरा समर्थन मूल्य अनुसारको चाहिँ नि त्यो किसानको खातामा चाहिँ हैन अनुदान रकमहरु जाने कुरा यावत कुराहरु हामी अभ्यासमा देख्न चाहन्छौं जुन कुरा बजेटमा आओस् हैन अब हामी थुप्रै कुरा भन्न सक्छौं थुप्रै कुरा हामी सरकारसँग माग गर्न सक्छौं तर आज सबै कुरा त्यहाँको चित्र देख्दै गर्दा गत सालको भन्दा बजेट पनि कम आउने र अनि यता चाहिँ अलिकति भनौं न रूपान्तरणकारी योजनाहरु पनि यहाँनिर ल्याउँदै गर्दा चाहिँ अब सबै कुरा चाहियो भनेर हामीले माग्नु भन्दा पनि जे जे नीति कार्यक्रमले बोलेका छ कम्तीमा ती कुराहरूमा चाहिँ इमान्दारितापूर्वक ती कुराहरू चाहिँ बजेटमा आइदियोस् हाम्रो अपेक्षा अहिलेलाई यति नै छ माग त हेर्नुहोस् 32 पानी कापी भरिन्छ किसानका माग त्यति धेरै छन्
0: उहाँ हुनुहुन्थ्यो खाद्यका लागि कृषि अभियानका संयोजक उद्धव अधिकारी कृषि र पशु सम्बन्धी समस्या तथा कुनै जिज्ञासा भएमा तपाईँले नार्कको पैसा नलाग्ने फोन नम्बर 1135 हरेक शुक्रबार बेलुका 4 बजेसम्म फोन पनि गर्न सक्नुहुन्छ उज्यालो रेडियो नेटवर्क र नेपाल कृषि अनुसन्धान परिषद राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रको सहकार्यमा तयार पारिएको आजको कृषि विशेष कार्यक्रम बदलिदो नेपालबाट प्राविधिक साथी दिनेश निरौलासँगै म मदन पौड्याल पनि विदा हुन्छु नमस्कार।

0: हरेक कृष्ण कृष्ण। ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी?
1: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
0: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
1: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्। ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
0: ए हो र बाबु?
1: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
0: ए
1: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
0: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: Isn't it amazing when the internet just works? For binge watcher to binge shoppers. For the dancing shoes to midnight truce. Speed the juice. For the weird poses and

0: Subisu, Gig Fiber, exceeding expectation.
1: गोदावरी नगरपालिकाको अत्यन्त जरुरी सूचना. यस नगरपालिकाभित्र सञ्चालनमा रहेका पसल, व्यवसाय, फर्म, उद्योग, बैंक तथा वित्तीय व्यवसाय र संस्थागत विद्यालय गोदावरी नगरपालिकामा व्यवसाय दर्ता गरेर मात्र सञ्चालन गर्नुहुन हार्दिक अनुरोध छ. यस नगरपालिकामा दर्ता भएका सम्पूर्ण व्यवसाय, पसल, फर्म, उद्योग, बैंक तथा वित्तीय व्यवसाय र संस्थागत विद्यालय प्रत्येक नयाँ आर्थिक वर्षमा नवीकरण गर्नुपर्ने व्यवस्था छ. व्यवसाय नवीकरण आर्थिक वर्षको 60 दिनभित्र दर्ता गरी नगरपालिकाबाट प्रदान गरिने छूट प्राप्त गर्नुहुन हार्दिक अनुरोध गरिन्छ. गोदावरी नगरपालिका, ललितपुर.

0: सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क
1: अहिले बिहानको 9 बज्यो।
2: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
1: राष्ट्रको शान किसान।
2: अ कम्प्लीट पाइपिंग सोल्युसन्स।

0: नमस्कार, म सम्झना महर्जन। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। प्रतिनिधि सभामा विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकता बारे छलफल 4 गतेदेखि। प्रस्तावमा 5 सिद्धान्त र 5 प्राथमिकता। अत्यावश्यक बाहेक नयाँ सामग्री खरिद नगर्न प्रधानमन्त्री कार्यालयको परिपत्र। सार्वजनिक खर्चलाई मितव्ययी बनाउन निर्देशन। आज पनि देशका धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना, अझै केही दिन मौसम यस्तै रहने। द्वन्दका कारण अफगानिस्तानमा बाल कुपोषण संकट झनै गहिरिँदै, मूल्य वृद्धि र आपूर्ति श्रृंखलामा आएको अवरोधले मानवीय सहायता ढुवानीमा ढिलाइ। र असार 5 गतेदेखि तेस्रो ई स्पोर्ट्स राष्ट्रीय प्रतियोगिता हुने। नेपाल खबरमा अब पूरा खबर। प्रतिनिधि सभामा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेबाट प्रस्तुत आउँदो आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकता कर प्रस्ताव बाहेकमाथि छलफलका लागि आउँदो 4, 5 र 6 गतेका दिनहरू तोकिएको छ। हिजो राति अबेरसम्म चलेको बैठकमा सभामुख डोल प्रसाद अर्यालले यस प्रस्तावमाथिको छलफलका लागि दलीय प्रतिनिधित्वका आधारमा ती दिनहरू तोक्नु भएको हो। सभामुख अर्यालले छलफलमा भाग लिने सदस्यले जेठ 4 गतेको बैठकको 1 घण्टा अगाडि कार्यव्यवस्था परामर्श समितिमा बुझाउन समय दिनुभएको हो। प्रतिनिधि सभाको हिजोको दोस्रो बैठकमा अर्थमन्त्री वाग्लेले विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकता कर प्रस्ताव बाहेक प्रस्तुत गर्नुभएको हो। प्रस्तावमा नेपालको संविधान र विद्यमान प्रणालीलाई सबल बनाउँदै परिणाममुखी बनाउने विषयहरू समावेश रहेका छन्। प्रस्तावमा 5 सिद्धान्त र 5 प्राथमिकता रहेको छ। विनियोजन विधेयक का 5 सिद्धान्तमा नागरिकको अनुभूत गर्ने गरी सुशासनको लाभांश, सार्वजनिक सम्पत्तिको दोहन र भ्रष्टाचार नियन्त्रण गर्दै अर्थतन्त्रको पुनर्संरचना, सन्निकटताका लागि एकीकृत पूर्वाधार विकास, सर्वव्यापी सामाजिक उन्नयन र मध्यम वर्गको विस्तार र सौम्य शक्तिको सुदृढीकरण रहेका छन्। यसै गरी विनियोजन विधेयकका प्राथमिकतामा सेवा प्रवाहका लागि कानूनी संस्थागत सुधार र सूचना प्रविधिको समुपयोग, आर्थिक वृद्धिको क्षेत्रगत स्रोतहरूको पुनर्प्राथमिकीकरण, भौतिक पूर्वाधारका लागि बहुपक्षीय पूँजी परिचालन, अवसरको समानताका लागि सामाजिक लगानी, अवसरको समानताका लागि सामाजिक लगानी, बहुआयामिक अन्तर्राष्ट्रिय सम्बन्धको विविधीकरण रहेका छन्। अर्थमन्त्री वाग्लेले सामाजिक बजार अर्थतन्त्रलाई सुदृढ गर्ने, डिजिटल सार्वजनिक पूर्वाधार विकास र सरल कर प्रणाली लागू गर्ने पनि घोषणा गर्नुभएको छ। प्रधानमन्त्री कार्यालयले अत्यावश्यक बाहेक नयाँ सामग्री खरिद नगर्न र सार्वजनिक खर्चमा मितव्ययिता अप्नाउन निर्देशन दिएको छ। कार्यालयले सबै मन्त्रालय, आयोग, सचिवालय, कार्यालय, निकाय, मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालय र प्रदेशहरूलाई परिपत्र गर्दै अत्यावश्यक बाहेकका सामान नकिन्न निर्देशन दिएको हो। कार्यालयमा भइरहेका सामान, औजार, उपकरण, फर्निचर, गाड़ीलाई चालू अवस्थामा राखी प्रयोग गर्ने र सार्वजनिक खर्चलाई मितव्ययी बनाउन कार्यालयले भनेको छ। कतिपयले प्रयोगमा आइरहेका कुर्सी, दराज, सोफा, कार्पेट, पर्दा, गमला, कम्प्यूटर, मोबाइल, ल्यापटप लगायतका सामग्रीहरू प्रयोग नगरी नयाँ खरिद गर्न लगाउने र मरमतमा अस्वाभाविक खर्च गरी राज्य कोषमा अत्यधिक भार सृजना गर्ने गरेको गुनासो आएपछि कार्यालयले खर्चमा मितव्ययिता अप्नाउन निर्देशन दिएको हो। पूर्व गृह मन्त्री सुदन गुरूङ मन्त्री हुँदा र त्यसपछि उठेका सार्वजनिक सरोकारका विषयमा अध्ययन तथा छानबिन गर्न सरकारले समिति गठन गरेको छ। उच्च अदालतका पूर्व न्यायाधीश अच्युत प्रसाद भण्डारी अध्यक्ष, महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सह न्यायाधिवक्ता अच्युत मणि नेौपानी सदस्य रहने गरी समिति गठन भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। समितिलाई गुरूङका सम्बन्धमा सार्वजनिक रूपमा उठेका विषयमा सत्य तथ्य अध्ययन तथा छानबिन गरी सरकार समक्ष राय सुझाव सहित 15 दिनभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी दिएको छ। व्यापारी दीपक भट्टसँग व्यापारिक शेयर साझेदारी रहेको सार्वजनिक भएपछि गुरूङले वैशाख 9 मा राजीनामा दिनुभएको थियो। काठमाण्डु उपत्यका सहित देशका धेरै ठाउँमा यति बेला मौसम सफा छ। दिउँसो र बेलुकी पख भने आज पनि पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका केही ठाउँहरूमा, बाँकी हिमाली र पहाड़ी भूभागका थोरै ठाउँहरूमा तथा तराई भूभागका एक दुई ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यमसम्म वर्षा र हिमपातको सम्भावना रहेको छ। यसै गरी राति कोशी र मधेस प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभागका थोरै ठाउँहरूमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागको एक दुई ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। अझै केही दिनसम्म बदली र वर्षा हुने मौसमविदहरूले बताएका छन्। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्जाङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
2: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौं। फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं।
1: विद्युतीय उपकरण बन्द गरौं। टेलिभिजन, वासिङ मशिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं।
2: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौ।
1: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौ। पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ।
2: नदी, तलाउ वा पोखरीबाट टाढा बसौ।
1: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौ। थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, साबिकको राष्ट्रिय बीमा संस्थान।
0: सिधा कुरा प्रष्ट विचारी हो। उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्ज। अब थप खबरहरू। दिगो विकास, सामाजिक समावेशिता र परिवारको सशक्त भूमिकामा केन्द्रित रहेर आज विश्वका विभिन्न देशमा अन्तर्राष्ट्रिय परिवार दिवस मनाइँदैछ। यसै अवसरमा संयुक्त राष्ट्र संघको प्रधान कार्यालयमा आगामी दोस्रो विश्व सामाजिक विकास शिखर सम्मेलनको तयारी स्वरूप दिगो विकासका लागि नीतिगत समाधानबारे विशेष छलफल हुँदैछ। यो दिवस सन् 1994 औपचारिक रूपमा विश्वभर मनाउन थाले। अन्तर्राष्ट्रिय परिवार दिवसले परिवारसँग सम्बन्धित सामाजिक, आर्थिक तथा जनसांख्यिक प्रक्रियाबारे चेतना अभिवृद्धि गर्ने अवसर प्रदान गर्ने विश्वास गरिएको छ। राष्ट्रसंघका 193 सदस्य राष्ट्रले सन् 2015 अनुमोदन गरेका दिगो विकास लक्ष्य प्राप्तिमा परिवार र परिवार मैत्री नीति तथा कार्यक्रमलाई महत्वपूर्ण आधारका रूपमा लिइएको छ। पृथ्वी राजमार्ग सड़क विस्तारसँगै तनहुँ खण्डमा पर्ने राजमार्ग किनार क्षेत्रका ऐतिहासिक सम्पदाहरूको पुनर्निर्माण भइरहेको छ। सड़क विस्तार सम्पन्न भएसँगै आयोजनाले अहिले सड़क सीमाभित्र परेका ऐतिहासिक सम्पदा, मठ, मन्दिर र पाटी पौवाहरूको पुनर्निर्माणलाई तीव्रता दिएको हो। पृथ्वी राजमार्ग अन्तर्गत मुगलिन पोखरा सड़क विस्तारको पूर्वी खण्ड, आबु खैरेनी जामुनीको सड़क निर्माण सकिएसँगै सम्पदा निर्माणमा तीव्रता दिएको पूर्वी खण्डका सूचना अधिकारी इन्जिनियर विष्णु प्रसाद पाण्डेले जानकारी दिनुभयो। एसियाली विकास बैंक एडीबीको करिब 6 अर्ब 31 करोड़ रूपियाँ लागतमा स्तरोन्नति भएको 41 किलोमिटर सड़क खण्डको निर्माण पूरा भइसकेको छ। अब विदेशको खबर। पाकिस्तानसँगको तनाव र इरान युद्धका कारण आपूर्ति श्रृंखला अवरूद्ध हुँदा अफगानिस्तानमा कुपोषणको संकट अझ गहिरिँदै गएको छ। संयुक्त राष्ट्रसंघले पर्याप्त स्रोत र सहज ढुवानी सम्भव भएको भए कुपोषणको जोखिममा रहेका थप 10 लाख बाल बालिकालाई सहयोग पुर्याउन सकिने अवस्था हुने बताएको छ। संयुक्त राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रम डब्ल्यूएफपीका एक वरिष्ठ अधिकारीका अनुसार अहिलेको द्वन्द, सीमा अवरोध र बढ़दो लागतले मानवीय सहायता वितरणलाई गम्भीर रूपमा प्रभावित गरेको छ। पछिल्लो महिनाहरूमा अफगानिस्तानले भूकम्प, जलवायुजन्य प्रकोप र छिमेकी देशहरूबाट ठूलो संख्यामा फर्किएका नागरिकको चाप समेत सामना गरिरहेको छ। यसले खाद्य असुरक्षा र स्वास्थ्य संकटलाई थप तीव्र बनाएको छ। यसैबीच पाकिस्तानसँगको द्वन्दका कारण करिब 8 महिनादेखि सीमा लगभग पूर्ण रूपमा बन्द रहेको छ। यसले खाद्यान्न, औषधि र इन्धन आपूर्तिमा ठूलो अवरोध सृजना गरेको छ। इरानमा जारी युद्धका कारण उत्पन्न विश्वव्यापी आर्थिक प्रभावले पनि अवस्था थप जटिल बनाएको छ। अब खेल खबर। ई स्पोर्ट्स संघ नेपाल ईशानले तेस्रो ई स्पोर्ट्स राष्ट्रिय प्रतियोगिता आउँदो असार 5 गतेदेखि आयोजना गर्ने भएको छ। प्रतियोगितामा फ्री फायर, पब्जी मोबाइल र ई फुटबल गरी 3 विधामा प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ। ई फुटबल व्यक्तिगत विधामा खेलाइनेछ भने फ्री फायर र पब्जी मोबाइल टीम प्रतिस्पर्धाका रूपमा सञ्चालन गरिने आयोजकले जनाएको छ। प्रतियोगितामा प्रारम्भिक छनौट खेल अनलाइन मार्फत गरिनेछन्। फाइनल चरण भने प्रत्यक्ष उपस्थितिमा ल्यान्ड इभेन्टका रूपमा हुने आयोजकले जनाएको छ। प्रतियोगितामा सहभागी हुन इच्छुक खेलाड़ी तथा टोलीले इस्चानको आधिकारिक वेबसाइट मार्फत दर्ता गर्न सक्नेछन्। प्रतियोगितामा 5,000 भन्दा बढ़ी खेलाड़ी तथा टोली सहभागी हुने आयोजकको अपेक्षा छ। चार भन्जाङभित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। प्रतिनिधि सभामा विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकता बारे छलफल 4 गतेदेखि। प्रस्तावमा 5 सिद्धान्त र 5 प्राथमिकता। अत्यावश्यक बाहेक नयाँ सामग्री खरिद नगर्न प्रधानमन्त्री कार्यालयको परिपत्र। सार्वजनिक खर्चलाई मितव्ययी बनाउन निर्देशन। आज पनि देशका धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना। अझै केही दिन मौसम यस्तै रहने। द्वन्द्वका कारण अफगानिस्तानमा बाल कुपोषण संकट झनै गहिरिँदै। मूल्य वृद्धि र आपूर्ति श्रृंखलामा आएको अवरोधले मानवीय सहायता ढुवानीमा ढिलाई। र असार 5 गतेदेखि तेस्रो ई स्पोर्ट्स राष्ट्रिय प्रतियोगिता हुने।
3: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छूटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधासहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
4: साली नदीको शिर,
5: मणि चूडको काख,
4: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
5: शान्ति र आनन्दको अनुभूति,
4: भीडभाडबाट टाढा,
5: सहरबाट नजिकै,
4: तपाईँको स्वागत र आतिथ्यका लागि सधैं तत्पर।
5: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
6: विस्तृत जानकारीका लागि फोन नम्बर 9861946066 र 9841954181। वेबसाइट झुले.com.np।
7: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
8: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
7: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
9: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
10: फोन 0564943333 4935555।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्चाङ भित्रका खबरमा तपाईलाई स्वागत छ। काठमाडौँको पशुपति क्षेत्रको जय बागेश्वरी मन्दिर हिजोदेखि सबैको लागि खुल्ला गरिएको छ। करिब छ महिनादेखि बन्द रहेको मन्दिरमा कलेवर परिवर्तन गरेपछि भक्तजनका लागि प्रवेश खुल्ला गरिएको हो। हरेक बाह्र वर्षमा गरिने कलेवर परिवर्तन गरेपछि हिजो पशुपति मन्दिरका मूल भट्टबाट विशेष पूजा तथा दर्शन गरेपछि खुल्ला गरिएको हो। कलिगत सम्बत 3232 निर्माण शुरू भएको मन्दिर 47 वर्षपछि सम्बत 3274 निर्माण सम्पन्न भएको इतिहासमा उल्लेख भएको छ। काठमाडौँको 22 वडामा भोलि महोत्सव हुने भएको छ। काठमाडौँ महानगरपालिकाको वडा नम्बर 22 आयोजना गर्ने महोत्सवमा नेवा खानाका स्टल, सांस्कृतिक रयाली, हस्तकला तथा घरेलु उत्पादन प्रदर्शनी, रक्तदान, धिमे वादन प्रतियोगिता, बाल बालिकामा मनोरञ्जन उद्यान समेत रहेका छन्। भोलि बिहान 7:30 क्यान्सर रोग रोकथामको सन्देश दिने पैदल यात्रा वाकथनबाट महोत्सवका कार्यक्रम शुरू हुनेछ। वडाध्यक्ष चिनिकाजी महर्जनका अनुसार त्यही बहालमा बहुभाषिक सांस्कृतिक कार्यक्रम हुनेछ भने खिचा पोखरीमा 22 वडाका राष्ट्रिय एवं अन्तर्राष्ट्रिय रूपमा योगदान दिने 22 मूर्धन्य व्यक्तित्वहरूलाई सम्मान र सांस्कृतिक कार्यक्रम हुनेछन्। धर्मपथमा बाल बालिकाका लागि खेल र मनोरञ्जन स्थल हुनेछ। धर्मपथको सांस्कृतिक भवनमा चित्रकला प्रदर्शनी हुनेछ। न्यू रोड गेटदेखि वोटु मार्गसम्म विभिन्न कार्यक्रम सञ्चालन हुनेछन्। काठमाडौँ उपत्यकामा हिजो एकै दिन 2000 भन्दा बढ़ी गाड़ी चालक सवारी नियम उल्लंघनको कार्यवाहीमा परेका छन्। जाँडरक सिखाएका 91, नियम विपरीत राइड शेयरिङ गरेका 151, संकेत बत्ती उल्लंघनकर्ता 149 र तीव्र गतिमा गाड़ी चलाएका 186 जनालाई कार्यवाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार यसबाट 19,95,000 राजस्व संकलन भएको छ। प्रहरीले गोली प्रहार गरेर व्यक्ति हत्याका फरार आरोपीलाई पक्राउ गरेको छ। हिजो किर्तिपुरको चोभार नजिकै प्रहरीले गोली हानेर सुजन शाहीलाई पक्राउ गरेको हो। अघिल्लो हप्ता किर्तिपुरमा गुल्मीका विपिन घिमिरेलाई धारिलो हतियार प्रहार गरी हत्या गरिएको घटनाका मुख्य आरोपी शाहीलाई पक्राउ गर्ने क्रममा प्रहरीमाथि नै आक्रमण गर्न थालेपछि गोली हानेर समात्नु परेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ। घुँडामुनि गोली लागेको शाहीको उपचार भइरहेको छ। र काठमाडौँ महानगरपालिकाले यो आर्थिक वर्षको चैत मसान्तसम्ममा 1,76,000 स्वास्थ्य सेवा दिएको छ। त्यसमध्ये 73,504 जनाले ओपीडी सेवा प्राप्त गरेको महानगरले जनाएको छ। आर्थिक वर्ष 2080-81 1,24,000 सेवाग्राही मध्ये 36,000 जनाले ओपीडी सेवा लिएका थिए भने 2081-82 1,94,000 जना मध्ये ओपीडी सेवा लिनेको संख्या 69,000 थियो। बिहान 9 बजेको राष्ट्रिय र चार भन्चाङ भित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। आज पनि देशका धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना, अझै केही दिन मौसम यस्तै रहने। पशुपति क्षेत्रका जय बागेश्वरी मन्दिर सबैका लागि खुल्ला। काठमाडौँको 22 वडामा भोलि महोत्सव। र काठमाडौँ महानगरद्वारा चैतसम्म 1,76,000 स्वास्थ्य सेवा प्रदान। बिहान 9 बजेको नेपाल खबर सकियो। बिहान 9 बजेको राष्ट्रिय र चार भन्चाङ भित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। आज पनि देशका धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना, अझै

0: अस्ति भयो नि यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुराई घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइँदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका घिटी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर लोडर,
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा, बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग, मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144, 98-5-10-16-094, 98-4-76-39-691।
3: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी, चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरामा।
4: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनु हुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
3: उपचार सेवाहरू:
4: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसा लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
3: अल्ट्रासाउन्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यू नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
4: रक्तनली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
3: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
4: शरीरमा जम्मा भएको पस, पिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
3: पाठेघरको मासु, युटेरिन फाइब्राइड एम्बोलाइजेसन, पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
4: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-582-7878, 582-7979, 582-7880।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्स मा पनि उपलब्ध छ।
1: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: ए हेर्नुहोस् त, यो समाचार त कस्तो अचम्मको छ। शेयर गर्दिन कि क्या हो?
1: प्रश्निस्मिनु रिपाई त्यही कुरा सठिक हुँदैन। पहिलो स्रोत जाँचौ अनि मात्र विश्वास गरौं।
2: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ। कुनै पनि कुरा शेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौं, अफवाह नफैलाऊ, सत्य जाँचौ, भ्रमबाट बचौं, जिम्मेवार संचार संस्कृति अपनाऊ।
0: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
3: लैंगिक हिंसा विरूद्धको 16 दिने अभियान 25 नोभेम्बरदेखि 10 डिसेम्बर 2025 प्रविधिको सही प्रयोग गरौं, लैंगिक हिंसा अन्त्य गरौं।

0: बिमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आजै बनोस् सानीमा रिलायन्स लाइफ इन्स्योरेन्सको बिमा अधिकर्ता सानीमा रिलायन्स लाइफ इन्स्योरेन्स खुलेर जियौ
1: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज

0: छिटी भिटी प्रवेश आवेदन फारम खुलेको सम्बन्धी सूचना।
1: एसई उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूमा हार्दिक बधाई तथा सफल भविष्यको शुभकामना।
0: आफ्नो उज्जवल भविष्य प्राविधिक क्षेत्रमा बनाउन चाहने विद्यार्थीहरूका लागि यस धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानमा शैक्षिक सत्र 2083-84 लागि विभिन्न कार्यक्रमहरूमा भर्ना आवेदन फारम खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: उपलब्ध कार्यक्रमहरू सामान्य चिकित्सा, एचए, फार्मेसी, मेडिकल ल्याब, टेक्नोलोजी।
0: फारम वितरण सम्बन्धी विवरण, अनलाइन आवेदन दिने मिति 2083 वैशाख 29 गतेदेखि 2083 जेठ 13 गतेसम्म। न्यूनतम योग्यता एसईमा न्यूनतम 2 GPA प्राप्त गरेको वा एसएलसी पास वा टीएसएलसी 68.33% उत्तीर्ण।
1: विशेष जानकारी, एसई प्राविधिक धारबाट उत्तीर्ण विद्यार्थीहरूले जुनसुकै कार्यक्रममा अध्ययन गर्न पाउनेछन्।
0: हाम्रा सेवाहरू, धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानको आफ्नै सुविधा सम्पन्न होस्टेलमा बस्न चाहने कलेजका विद्यार्थीहरू साथै अन्य पेसा व्यवसायमा आबद्ध गर्ल्सहरूको लागि होस्टेल भर्ना खुला गरिएको छ।
1: छोटो अवधिको केयर गिभर तालिम तेस्रो समूहको समेत भर्ना धमाधम शुरू भइरहेको छ। समयमै आफ्नो सिट सुरक्षित गरिहाल्नुहोस्।
0: विस्तृत जानकारीका लागि धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठान बानापाचार द्वारेगौंडा बागलुङ, बागलुङ बजारदेखि उपल्ला चौर हुँदै कुनुले जाने बाटोमा। सम्पर्क नम्बर 068-420-003, 420-001, मोबाइल नम्बर 98-576-21-917, 98-576-36-567 र 98-451-20-736।
2: ए बाबु, अँध्यारो छ, टर्च बालेर जाऊ।
3: आ, पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु के।
2: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
3: अँ है, बल्ल सम्झे, सर्पको टोकाइबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुला हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
2: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
3: भन्नुभयो नि, मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदी नालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
2: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
4: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: निकटमा दिदी बहिनी, विकटमा दिदी बहिनी, यो हो रेडियो दिदी बहिनी।

0: हाड़ चोरी तथा नस सम्बन्धी रोगीहरूलाई मध्यनजर गर्दै इन्डियाको एपोलो अस्पतालबाट सुपर स्पेशलिस्ट उच्च विशेषज्ञता गर्नुभएका गण्डकी मेडिकल कलेजका प्राध्यापक डाक्टर ईश्वर शर्मा कणेल
1: यही जेठ दुई गते शनिबार
2: बागलुङ मेडिकल हल कुस्मामा आउँदै हुनुहुन्छ।
3: त्यसैले हाड भाँचिएका, हात खुट्टा दुख्ने, घोडा दुख्ने, सुन्निने, नसा दुख्ने, पोल्ने, नसा च्यापिएका, खुम्चिएका, गाँठो परेका, ढाड कम्मर दुख्ने, बाथ युरिक एसिड प्लास्टर गर्नुपर्ने गरेर बाङ्गो टिङ्गो भएका तथा जस्तोसुकै हाड जोर्नी तथा नसा सम्बन्धी बिरामीहरूले समयमै सम्पर्क राखी सफल उपचार गर्नुहुन हार्दिक अनुरोध गरिन्छ।
2: साथै उक्त दिन निशुल्क फिजियोथेरापीको पनि व्यवस्था छ। डाक्टर आउने मिति
1: यही जेठ दुई गते शनिबार।
4: यहाँ हरेक दिन होल बडी चेकअप, मधुमेह परीक्षण, एचबीए वन सी जाँच, लिपिड प्रोफाइल, लेबर फंक्शनल टेस्ट, युरिक एसिड, बाथ, टाइफाइड, ग्यास्ट्रिक एवं मोटोपनको परीक्षण, रगत, गृह एवं दिशा पिसाब परीक्षण गरिनुका साथै अत्याधुनिक मेसिन द्वारा धौलागिरीमा नै पहिलो पटक थाइरोइड एवं भिटामिन डी को जाँच गरिन्छ।
3: स्थान बागलुङ मेडिकल हल तथा सिटी फार्मेसी बडगाउँ।
2: सम्पर्क फोन नम्बर 0674 2027
3: 24027।
2: सम्पर्क मोबाइल नम्बर 98572597।
3: 98511 89918।

0: Extreme energy drink.
1: चरक मेमोरियल हॉस्पिटल कर्मचारी संचय कोष द्वारा सूचीकृत अस्पताल
2: यस चरक मेमोरियल हॉस्पिटल मा कर्मचारी संचय कोष का संचयकर्तालाई रु 1,00,000 सम्मको उपचार सहुलियत कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिदै आएको छ।
1: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्त आदि रोगको उपचारको लागि रु 10,00,000 सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
2: सेवा लिने क्रममा चाहिने जानकारी
1: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर।
2: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
1: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
2: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 061-552-493-552-494-582-778।
3: रेडियो दिदी बहिनी 95.2 मेगा

सिन्दूर को धूलो केही हैन जस्तो लाग्थ्यो। माया माया त संसारमा छ, तर म गलत रहेछु। जानिन मैले कि एक चिम्टी सिन्दूरले उनलाई मबाट खोसेर जान्छ भन्ने।

0: पनि हो है
1: हुन्छ पर्खेर बस्नु ल
0: उनले पर्खन भनिन् मैले पनि पर्खेर बसेँ भोलि आउँछु है यस्तै भनेकी थिइन् मैले भोलि कुरिरहे के थाहा मलाई त्यो भोलि कहिल्यै आउँदैन भनेर

0: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
1: अहिले बिहानको ठिक 10 बज्यो।

0: नमस्कार सामुदायिक रेडियो दिदीबहिनी 95.2 मेगाहर्जले तयार पारेको बिहान 10 बजेको खबर अपडेटमा समाचार कक्षबाट म दुर्गाको हार्दिक स्वागत छ। हाम्रो प्रसारण सेवा पश्चिमाञ्चल क्षेत्रमा प्रत्यक्ष र इन्टरनेट अनलाइनमा www.radiodidibahini.org लगन गरेर संसारभर सुन्न सकिन्छ। खबर अपडेटमा खबर अगाडि बढाउँ। विज्ञप्ति निकाल्दै हर्क साङपाङले मागे प्रधानमन्त्रीको राजीनामा। यो प्रसङ्गबाट श्रम सांस्कृतिक पर्यटन अध्यक्ष तथा संघीय सांसद हर्कराज साङपाङले प्रधानमन्त्री बालेन शाहको राजीनामा माग गर्नुभएको छ। प्रेस विज्ञप्तिले जारी गरी सांसद साङपाङले प्रधानमन्त्रीले सदनको अपमान गरेको र संसदीय परम्पराको व्यवस्था गरेको भन्दै पदबाट राजीनामा दिनुपर्ने माग गर्नुभएको हो। मध्य प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले आज बिहान 11 बजे बस्ने प्रदेश सभाको बैठकमा विश्वासको मत लिनुहुने भएको छ। मुख्यमन्त्री र मन्त्री परिषदको कार्यालयले वैशाख 28 गते मन्त्री परिषदको बैठकले जेठ 1 गते बस्ने बैठक र प्रदेश सभामा विश्वासको मत लिन सहमति दिने गरी गरेको पत्रचार बमोजिम समय मिलाइएको मध्य प्रदेशका सभामुख राम आशिष यादवले जानकारी दिनुभएको छ। विरोध हुँदाहुँदै सदन अघि बढेपछि अन्तत नेकपा एमाले पनि सदन बहिष्कार गरेको छ। सुरुमा उभिएर विरोध जनाएको एमाले पछि सदन बहिष्कार गरेका हुन्। हवस् त रेडियो दिदीबहिनी 95.2 मेगाहर्जले तयार पारेको बिहान 10 बजेको खबर अपडेटको समय सकिएको छ। 11 बजे स्थानीय खबरमा उपस्थित हुन्छौ। नयाँ ताजा खबरका लागि हामीसँग रहनुहोला। नमस्कार।
1: हामी सबैको साझा आवाज रेडियो दिदीबहिनी 95.2 मेगाहर्ज।

0: खबर
1: चोरी तथा नस सम्बन्धी रोगीहरूलाई मध्यनजर गर्दै इन्डियाको एपोलो अस्पतालबाट सुपर स्पेशलिस्ट उच्च विशेषज्ञता गर्नुभएका गण्डकी मेडिकल कलेजका प्राध्यापक डाक्टर ईश्वर शर्मा कणेल
2: यही जेठ दुई गते शनिबार
3: बागलुङ मेडिकल हल कुस्मामा आउँदै हुनुहुन्छ।
4: त्यसैले हाड भाँचिएका, हात खुट्टा दुख्ने, घुँडा दुख्ने, सुन्निने, नसा दुख्ने, पोल्ने, नसा च्यापिएका, खुम्चिएका, गाँठो परेका, ढाड कम्मर दुख्ने, बाथ युरिक एसिड प्लास्टर गर्नुपर्ने, गरेर बाङ्गो टिङ्गो भएका तथा जस्तोसुकै हाड जोड्ने तथा नसा सम्बन्धी बिरामीहरूले समयमै सम्पर्क राखी सफल उपचार गर्नुहुन हार्दिक अनुरोध गरिन्छ।
3: साथै उक्त दिन निशुल्क फिजियोथेरापीको पनि व्यवस्था छ। डाक्टर आउने मिति
2: यही जेठ दुई गते शनिबार।
5: यहाँ हरेक दिन होल बडी चेकअप, मधुमेह परीक्षण, HbA1c जाँच, लिपिड प्रोफाइल, लेबर फंक्सनल टेस्ट, युरिक एसिड, बाथ टाइफाइड, ग्यास्ट्रिक एवं मोटोपनको परीक्षण, रगत गृह एवं दिशा पिसाब परीक्षण गरिनुका साथै अत्याधुनिक मेसिनद्वारा धौलागिरीमा नै पहिलो पटक थाइराइड एवं भिटामिन डी को जाँच गरिन्छ।
4: स्थान बागलुङ मेडिकल हल तथा सिटी फार्मेसी बडगाउँ।
3: सम्पर्क फोन नम्बर 0767 24 20 27
4: 24 0 27।
3: सम्पर्क मोबाइल नम्बर 98572 5597
4: 98511 81 918।
6: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
7: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
8: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
9: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
10: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
11: नेपाल सरकार विज्ञापन हो।
12: रेडियो दिदी बहिनी 95.2 MHz।

0: छिटी भिटी प्रवेश आवेदन फारम खुलेको सम्बन्धी सूचना।
1: यसरी उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूमा हार्दिक बधाई तथा सफल भविष्यको शुभकामना।
0: आफ्नो उज्जवल भविष्य प्राविधिक क्षेत्रमा बनाउन चाहने विद्यार्थीहरूका लागि यस धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानमा शैक्षिक सत्र 2083-84 लागि विभिन्न कार्यक्रमहरूमा भर्ना आवेदन फारम खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: उपलब्ध कार्यक्रमहरू सामान्य चिकित्सा, एचए, फार्मेसी, मेडिकल ल्याब, टेक्नोलोजी।
0: फारम वितरण सम्बन्धी विवरण, अनलाइन आवेदन दिने मिति 2083 वैशाख 29 गतेदेखि 2083 जेठ 13 गतेसम्म। न्यूनतम योग्यता एसईमा न्यूनतम 2 GPA प्राप्त गरेको वा एसएलसी पास वा टीएसएलसी 68.33% उत्तीर्ण।
1: विशेष जानकारी, एसई प्राविधिक धारबाट उत्तीर्ण विद्यार्थीहरूले जुनसुकै कार्यक्रममा अध्ययन गर्न पाउनेछन्।
0: हाम्रा सेवाहरू, धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानको आफ्नै सुविधा सम्पन्न होस्टेलमा बस्न चाहने कलेजका विद्यार्थीहरू साथै अन्य पेसा व्यवसायमा आबद्ध गर्ल्सहरूको लागि होस्टेल भर्ना खुला गरिएको छ।
1: छोटो अवधिको केयर गिभर तालिम तेस्रो समूहको समेत भर्ना धमाधम शुरू भइरहेको छ। समयमै आफ्नो सिट सुरक्षित गरिहाल्नुहोस्।
0: विस्तृत जानकारीका लागि धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठान बानापाचार द्वारेगौंडा बागलुङ, बागलुङ बजारदेखि उपल्ला चौर हुँदै कुनुले जाने बाटोमा। सम्पर्क नम्बर 068-420-003, 420-001, मोबाइल नम्बर 98-576-21-917, 98-576-35-567 र 98-451-20-736।

0: Extreme energy drink.
1: माइला दाई, ए माइला दाई, पानी तो धेरे ही ठूलो पर्यो, ठूला किनारा र भिरालो जमीन में बस्ने त सतर्क हुनुपर्छ है।
2: हो सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ।
3: विपदको पूर्व तयारी गरौं, जनधनको क्षति कम गरौं। वर्षायाममा बाढ़ी र पहिरोको जोखिम बढ़ने भएकोले उच्च सतर्कता अपनाऊ, पूर्व सूचना प्रणालीमा ध्यान दिउ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौं।
4: अनुरोधक गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा।
5: रेडियो दिदी बहिनी 95.2 MHz हामी सबैको साझा आवाज।

0: घरबाटै भयो नि यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुर्याई घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइँदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका गिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर, लोडर,
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा, बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग, मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144, 98-510-16-094, 98-476-39691।
3: चरक मेमोरियल हॉस्पिटल, कर्मचारी संचय कोषद्वारा सूचीकृत अस्पताल।
4: यस चरक मेमोरियल हॉस्पिटलमा कर्मचारी संचय कोषका संचयकर्तालाई ₹1,00,000 उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अन्तर्गत वार्षिक ₹1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ।
3: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्तस्राव आदि रोगको उपचारको लागि ₹1,00,000 उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
4: सेवा लिने क्रममा चाहिने जानकारी
3: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर।
4: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
3: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
4: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरा, फोन 061-552-493, 552-494, 582-778।

0: नेपाल सरकार विज्ञापन बोर्ड। समानता र महिला अधिकारको लागि बुलन्दित आवाज रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।
1: आमा, म पनि तपाईँसँग बात गर्न चाहन्छु।

0: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
1: अहिले बिहानको ठिक 11 बज्यो।

0: यता नआवै बुहारी तलै बस छाछुक नगर आज कति दिन रे
1: तीन दिन भयो
0: तिमीलाई थाहा छैन अझै पनि धेरै ठाउँमा महिनावारी भएका पाँच दिनमा फरक फरक व्यवहार गरिन्छ कतै घर बाहिर राखिन्छ कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ
1: केही हुन्न मुवा सुने नहुने होइन कि सफा गरे भइहाल्यो नि
0: आ जेसुकै भन म छाउन्जेल चाहिँ चार दिन चाहिँ बार्नुपर्छ है पछि जेसुकै गर
1: मुवा महिनावारी भएको बेला खान नदिनु भान्सा वा पूजा कोठामा जान नदिनु केही कुरा छुन नदिनु यी सबै विभेद हुन् यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन् अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुवा पहिलाको जस्तो छैन अहिले
2: हो तिमीले ठिक भन्यौ बुहारी महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ यस्तो काम समानता स्वतन्त्रता महिला हक विरुद्ध छ यस्तो विभेद मानसिक शारीरिक योजना हिंसामा पनि जोडिएको हुन्छ कस्तो नबुझेको
0: भो भो ससुरा बुहारी मिल्नु पर्दैन मैले बुझेँ अबदेखि गर्दिन हामीले जे सिक्यौं त्यही भनेको त हो नि के गर्नु हाम्रो पालामा जस्तो कहाँ हुन्छ र अहिले
3: महिनावारीलाई मर्यादित बनाउ विभेद अन्त्य गर्नु
4: नेपाल सरकार विज्ञापन बोर्ड
5: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज

0: इंटरवेंशनल रेडियोलॉजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भंडारी चरक मेमोरियल हॉस्पिटल नागढुंगा पोखरा में।
1: इंटरवेंशनल रेडियोलॉजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भंडारी आईतवार देखि शुक्रवार सम्म साझा 5 बजे पछि अथवा आवश्यकता अनुसार एस चरक मेमोरियल हॉस्पिटल नागढुंगा पोखरा में आउनु हुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
0: उपचार सेवाहरू
1: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसाहरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
0: अल्ट्रासाउण्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यू नमूना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
1: रक्तनली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
0: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
1: शरीरमा जम्मा भएको पस, टिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
0: पाठेघरको मासु, युटेरिन फाइब्राइड एम्बोलाइजेसन, पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
1: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061582578582779582780।

0: जस्तै भयो नि, यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुराइ घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइँदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका गिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर, लोडर,
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा, बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग, मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144, 98-510-16-094, 98-476-39691।
3: निकटमा दिदी बहिनी, विकटमा दिदी बहिनी, यो रेडियो दिदी बहिनी।

0: अब रारा चाउचाउ ब्राउन चिकन ब्राउन भेज र रारा चीज बल्स मा पनि उपलब्ध छ।
1: सिटी भिटी प्रवेश आवेदन फारम खुलेको सम्बन्धी सूचना।
2: एसई उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाई बहिनीहरूमा हार्दिक बधाई तथा सफल भविष्यको शुभकामना।
1: आफ्नो उज्जवल भविष्य प्राविधिक क्षेत्रमा बनाउन चाहने विद्यार्थीहरूका लागि यस धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानमा शैक्षिक सत्र 2083-84 लागि विभिन्न कार्यक्रमहरूमा भर्ना आवेदन फारम खुलेको सहर्ष जानकारी गराउँदछौ।
2: उपलब्ध कार्यक्रमहरू सामान्य चिकित्सा, एचए, फार्मेसी, मेडिकल ल्याब, टेक्नोलोजी।
1: फारम वितरण सम्बन्धी विवरण, अनलाइन आवेदन दिने मिति 2083 वैशाख 29 गतेदेखि 2083 जेठ 13 गतेसम्म। न्यूनतम योग्यता एसईमा न्यूनतम 2 GPA प्राप्त गरेको वा एसएलसी पास वा टीएसएलसी 68.33% उत्तीर्ण।
2: विशेष जानकारी, एसई प्राविधिक धारबाट उत्तीर्ण विद्यार्थीहरूले जुनसुकै कार्यक्रममा अध्ययन गर्न पाउनेछन्।
1: हाम्रा सेवाहरू, धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानको आफ्नै सुविधा सम्पन्न होस्टेलमा बस्न चाहने कलेजका विद्यार्थीहरू साथै अन्य पेसा व्यवसायमा आबद्ध गर्ल्सहरूको लागि होस्टेल भर्ना खुला गरिएको छ।
2: छोटो अवधिको केयर गिभर तालिम तेस्रो समूहको समेत भर्ना धमाधम शुरू भइरहेको छ। समयमै आफ्नो सिट सुरक्षित गरिहाल्नुहोस्।
1: विस्तृत जानकारीका लागि धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठान बानापाचार द्वारेगौंडा बागलुङ, बागलुङ बजारदेखि उपल्ला चौर हुँदै कुनुले जाने बाटोमा। सम्पर्क नम्बर 068-420-003, 420-001, मोबाइल नम्बर 98-576-21-917, 98-576-35-567 र 98-451-20-736।
3: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज रेडियो दिदी बहिनी 95.2 MHz।

0: बीमा को लाभ दी आपको कमाई को लाभ लिने मौका आज बनो सानीमा रिलायंस लाइफ इंश्योरेंस को बीमा अभिकर्ता सानीमा रिलायंस लाइफ इंश्योरेंस खुले रजियो।
1: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: Media.
1: Extreme Energy Drink.
2: 8 तथा 9 सम्बन्धी रोगीहरूलाई मध्यनजर गर्दै इन्डियाको एपोलो अस्पतालबाट सुपर स्पेशलिस्ट उच्च विशेषज्ञता गर्नुभएका गण्डकी मेडिकल कलेजका प्राध्यापक डाक्टर ईश्वर शर्मा कणेल
3: यही जेठ 2 गते शनिबार
4: बागलुङ मेडिकल हल कुस्मामा आउँदै हुनुहुन्छ।
5: त्यसैले हाड भाँचिएका, हात खुट्टा दुख्ने, घुँडा दुख्ने, सुन्निने, नसा दुख्ने, पोल्ने, नसा च्यापिएका, खुम्चिएका, गाँठो परेका, ढाड कम्मर दुख्ने, बाथ युरिक एसिड प्लास्टर गर्नुपर्ने, गरेर बाङ्गो टिङ्गो भएका तथा जस्तोसुकै हाड जोड्ने तथा नसा सम्बन्धी बिरामीहरूले समयमै सम्पर्क राखी सफल उपचार गर्नुहुन हार्दिक अनुरोध गरिन्छ।
4: साथै उक्त दिन निशुल्क फिजियोथेरापीको पनि व्यवस्था छ। डाक्टर आउने मिति
3: यही जेठ 2 गते शनिबार।
6: यहाँ हरेक दिन होल बडी चेकअप, मधुमेह परीक्षण, HbA1c जाँच, लिपिड प्रोफाइल, लेबर फंक्सनल टेस्ट, युरिक एसिड, बाथ, टाइफाइड, ग्यास्ट्रिक एवं मोटोपनको परीक्षण, रगत गृह एवं दिशा पिसाब परीक्षण गरिनुका साथै अत्याधुनिक मेसिनद्वारा धौलागिरीमा नै पहिलो पटक थाइराइड एवं भिटामिन डीको जाँच गरिन्छ।
5: स्थान बागलुङ मेडिकल हल तथा सिटी फार्मेसी बडगाउँ।
4: सम्पर्क फोन नम्बर 0677242027
5: 2027।
4: सम्पर्क मोबाइल नम्बर 9857225597
5: 9851918।
7: जसको नाम नै पर्याप्त छ,
8: दिदी बहिनी,
7: दिदी बहिनी,
8: दिदी बहिनी,
7: रेडियो दिदी बहिनी, हामी गर्न सक्छौ,
8: हामी
7: गर्न सक्छौ,
8: गर्न सक्छौ।

0: चरक मेमोरियल हॉस्पिटल कर्मचारी संचय कोष द्वारा सूचीकृत अस्पताल।
1: यस चरक मेमोरियल हॉस्पिटल मा कर्मचारी संचय कोष का संचयकर्तालाई ₹1,00,000 को उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना, स्वास्थ्य योजना अंतर्गत वार्षिक ₹1,00,000 बराबर को स्वास्थ्य सेवा प्रदान गरिदै आएको छ।
0: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्तस्राव आदि रोगको उपचारको लागि ₹1,00,000 उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
1: सेवा लिने क्रममा चाहिने जानकारी
0: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर।
1: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
0: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
1: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरा, फोन 061-552-493, 552-494, 582-778।
2: ए हेर्नुस् त, यो समाचार त कस्तो अचम्मको छ। शेयर गर्दिन कि क्या हो?
3: पक्नुस् न नि, जे पाए त्यही कुरा सत्य हुँदैन। पहिले स्रोत जाँचौ अनि मात्र विश्वास गरौ।
4: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ। कुनै पनि कुरा शेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौ, अफवाह नफैलाऊ, सत्य जाँचौ, भ्रमबाट बचौ, जिम्मेवार संचार संस्कृति अपनाऊ।
2: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
5: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज, रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

यो नयाँ वर्षको अवसरमा गोदरेजका विभिन्न होम अप्लायन्सहरूको खरिदमा आकर्षक अफर। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, टप लोडमा 2 केजी एरियल, ट्विन टपमा 1 केजी एरियल, माइक्रोवेभ ओभनमा कुकिङ किट र एयर कन्डिसनरमा फ्री इन्स्टलेसन। नागरिकता भए पुग्छ, सजिलो इएमआई मार्फत सजिलै खरिद गर्न सकिन्छ।

वर्षको अवसरमा ईसीएलका विभिन्न होम अप्लायन्सहरूको खरिदमा क्याशब्याक तथा स्योर सर्ट गिफ्ट, वासिङ मसिनमा 6 केजी एरियल म्याटिक, एसीमा फ्री इन्स्टलेसन र नागरिकता मात्र भए पुग्छ। सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।

मार्फतबाट संचालन गरिने सम्बन्धी खबरबाट देशको एकमात्र गुप्तचरी निकाय राष्ट्रिय अनुसन्धान विभागलाई फेरि प्रधानमन्त्री कार्यालय मार्फत लगिएको छ। कार्य विभाजन नियमावली संशोधन गर्दै गुप्तचर निकायलाई फेरि प्रधानमन्त्री कार्यालय मार्फत लगिएको हो। एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा गृह मन्त्रालय मार्फतको राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालय मार्फत लग्नु भएको थियो, तर जेएनजी आन्दोलनपछि गठन भएको सुशीला कार्की नेतृत्वको सरकारले सो विभागलाई गृह मार्फत नै फर्काएको थियो। 15 चैतमा यही सरकारले सार्वजनिक गरेको सुशासन मार्ग चित्र 2082 गुप्तचरी निकायलाई प्रधानमन्त्री कार्यालयमा राख्न सुझाव दिएको थियो। जेएनजी आन्दोलनका अगुवाहरूले सरकारले आह्वान गरेको संविधान संशोधन सम्बन्धी छलफललाई बहिष्कार गरेका छन्। उनीहरूले आफूहरूसँग विगतमा भएको सम्झौता कार्यान्वयन नभएको र सरकार एकलौटी तथा अपारदर्शी ढंगले अघि बढ़ेको भन्दै आज बोलाइएको छलफललाई सहभागी नहुने घोषणा गरेका हुन्। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय अन्तर्गतको संविधान संशोधन बहस पत्र तयार गर्ने कार्यदलले वैशाख 30 गते पत्र पठाएर उनीहरूलाई संविधान संशोधन विषयको छलफलमा आमन्त्रण गरेको थियो, तर जेठ 1 गते संयुक्त वक्तव्य जारी गर्दै 25 जना आन्दोलनकारी तथा अधिकार कर्मीहरूले उक्त छलफलमा सहभागी हुन नसक्ने प्रश्न पारेका छन्। सम्झौताको धारा 5 मा संविधान संशोधन सुझाव आयोग गठन गरिने व्यवस्था भए पनि सरकारले त्यसलाई व्यवस्था गरेको भन्दै एकलौटी रूपमा बहसपत्र कार्यदल बनाएको उनीहरूको आरोप छ। जनमत पार्टीले मध्य प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवको विश्वासको विपक्षमा अनिवार्य मतदान गर्न आफ्ना सांसदलाई निर्देशन दिएको छ। सांसदहरूलाई अनिवार्य उपस्थित भएर विश्वासको विपक्षमा मतदान गर्न ह्विप जारी गरेको हो। मध्यका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले आज विश्वासको मत लिँदै हुनुहुन्छ। बिहिबार बसेको जनमत संसदीय दलको बैठकले मुख्यमन्त्रीले विश्वासको मत लिन तोकेको समयमा सदनमा अनिवार्य उपस्थित भएर विश्वासको विपक्षमा मतदान गर्न सांसदहरूलाई ह्विप जारी गरेको हो। सरकारले यस वर्ष मनसून जन्य विपदबाट देशभर 2 लाख जनसंख्या मात्र प्रभावित हुने आकलन गरेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको विवरणमा आड़ी पहिरो जस्ता प्राकृतिक विपदबाट 51,868 घर परिवारका 2,26,661 जनसंख्या प्रभावित हुने आकलन गरिएको हो। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालको अध्यक्षतामा बिहिबार सिंहदरबारमा बसेको विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समिति को बैठकले मनसून पूर्व तयारी तथा प्रतिकार्य राष्ट्र कार्ययोजना 2083 स्वीकृत समेत गरेको छ। जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसून अवधिमा सरदरभन्दा कम वर्षा र सरदरभन्दा बढ़ी गर्मी हुने आकलन गरेको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

राइट यो नयाँ वर्ष एलजीका घरायसी सामानहरूमा पाउनुहोस् 41% सम्म नगद छुट र पक्का उपहारहरू साथै 0% तुरुन्तै ईएमआई नागरिकता भए पुग्छ शर्तहरू लागू हुनेछन् एलजी लाइफ गुड

यो नया वर्षको अवसरमा गोदरेजका विभिन्न होम अप्लायन्सहरूको खरिदमा आकर्षक अफर। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, टप लोडमा 2 केजी एरियल, ट्विन टपमा 1 केजी एरियल, माइक्रोवेभ ओभनमा कुकिङ किट र एयर कन्डिसनरमा फ्री इन्स्टलेसन। नागरिकता भए पुग्छ, सजिलो इएमआई मार्फत सजिलै खरिद गर्न सकिन्छ।

0: यो नया वर्ष को अवसर में सीजी का टीवी एंड होम अप्लायंसेस को खरीद में आकर्षक कैशबैक तथा पक्का उपहार। फ्रंट लोड वॉशिंग मशीन में 6 केजी एरियल, टॉप लोड वॉशिंग मशीन में 2 केजी एरियल, सेमी ऑटोमेटिक वॉशिंग मशीन में 1 केजी एरियल, माइक्रोवेव ओवन में कुकिंग किट और एसी में फ्री इंस्टॉलेशन। नागरिकता भाईपुग्छ सीजी एलएक्स ईएमआई मार्फत सजिले खरीद कर सकता।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को। यो तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब बाकी खबर। काठमाडौँ प्रशासनले 10 वैशाखमा सुकुम्बासीलाई 15 दिनभित्र बसोबासको उचित प्रबन्ध गर्ने आश्वासन दिए पनि अहिलेसम्म भविष्य निश्चित नहुँदा सुकुम्बासी अन्यलमा परेका छन्। सरकारले सुकुम्बासीको स्क्रीनिङ गरी लाल पूर्जा वितरण नगरेसम्म मासिक 15,000 रूपियाँ घरभाड़ा दिने तयारी गरेको छ। नदी किनारमा रहेका सुकुम्बासी बस्तीमा डोजर चलाउन अघि काठमाडौँ प्रशासनले 15 दिनभित्र बसोबासको उचित प्रबन्ध मिलाउने आश्वासन दिएको थियो। तर आज 20 दिन बितिसक्दा पनि भविष्य अन्यल र अनिश्चित बनेको सुकुम्बासी चिन्तित बनेका छन्। सुकुम्बासीहरू रोजी रोटी पनि गुमेको र 15 दिनभित्र व्यवस्थापन गर्ने भनेको सरकारले 20 दिन बित्दा पनि कुनै चासो नदेखाएपछि अन्यलग्रस्त भविष्यलाई लिएर चिन्तित बनेका हुन्। पश्चिम एशियामा युद्ध लम्बिएसँगै नेपाल सरकारले बहुआयामिक प्रभाव न्यूनीकरण तथा व्यवस्थापन गर्ने योजना बनाएको छ। परराष्ट्र मन्त्री शिशिर खनालको संयोजकत्वमा गठित उच्च स्तरीय अन्तर मन्त्रालय अध्ययन कार्यदलले योजनासहितको प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा बुझाइसकेको छ। पश्चिम एशियामा 2082 फागुन 16 गतेबाट शुरू भएको अमेरिका, इजरायल र इरान बीचको युद्धले नेपालमा बहुआयामिक प्रभाव पारेको निष्कर्ष निकाल्दै कार्यदलले प्रतिवेदनमा युद्धका प्रभाव न्यूनीकरण तथा स्थापन गर्न तीनवटा उपाय अघि सारेको छ। नेपाली कांग्रेसले क्रियाशील सदस्यता वितरण नवीकरण र आदोवादी कार्य आगामी जेठ 21 गतिभित्र अनिवार्य रूपमा सम्पन्न गर्न निर्देशन दिएको छ। पार्टीको सदस्यता व्यवस्थापन केन्द्रीय समितिको ललितपुर स्थित केन्द्रीय कार्यालय पीपी स्मृति भवनमा बसेको बैठकले उक्त निर्णय गरेको हो। बैठक पार्टीका महामन्त्री तथा समितिका संयोजक प्रदीप पौडेलको सभापतित्वमा सम्पन्न भएको थियो। बैठकले सदस्यता अभिलेखीकरणलाई पूर्ण रूपमा डिजिटल प्रणालीमा रूपान्तरण गर्दै नेपाली कांग्रेसलाई सबैभन्दा बलियो सदस्य नेटवर्क भएको पार्टी बनाउने उद्देश्यसहित विभिन्न डिजिटल माध्यम प्रयोगमा ल्याइएको जनाएको छ। त्यस्तै नेपाली कांग्रेसका नेता अशी बाबु शिवाकोटीले पार्टीभित्र लामो समयदेखि जरा गाडेको गुटगत अभ्यास र भागभण्डाको राजनीतिलाई खण्डित गर्ने प्रयास भइरहेको बताउनु भएको छ। नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली भवसमा पत्रकार खेमबमसँग कुराकानी गर्दै नेता शिवाकोटीले पार्टीको केन्द्रीय समितिमा भइरहेको पछिल्लो मनोनयन कुनै गुटको कोटा वा सिफारिशमा नभई व्यक्तिगत क्षमता र विवेकका आधारमा गरिएको दावी गर्नुभएको हो। सलियानको कालीमाटी गाउँपालिका साथका वडा अध्यक्ष मित्रलाल रिजालले सड़क र टेलिफोनको टावर निर्माण गर्न बजेट नदिएको भन्दै धरना शुरू गरेका छन्। उनी कडाली प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय अगाडि धरनामा बसेका छन्। भुइँयाबारी स्वामीवास बबई सड़कको स्तर उन्नति तथा नेपाल टेलिकमको टावर निर्माणका विषयमा पटक पटक अनुरोध गर्दा पनि प्रदेश सरकारले व्यवस्था गरेपछि आफू धरनामा बस्न बाध्य भएको उनले बताएका छन्। सड़क स्तरोन्नति नहुँदा स्थानीय नागरिकले वर्षौंदेखि शास्ति भोग्दै आएको उनले बताएका छन्। सड़कको दयनीय अवस्थाका कारण यातायात सञ्चालनमा समस्या हुनुका साथै दैनिक जनजीवन प्रभावित भइरहेको उनको भनाइ छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: यो नयाँ वर्ष एलजीका घरायसी सामानहरूमा पाउनुहोस् 41% सम्म नगद छुट र पक्का उपहारहरू, साथै 0% तुरुन्तै इएमआई। नागरिकता भए पुग्छ, शर्तहरू लागू हुनेछन्। एलजी, लाइफ गुड।
1: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़ सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्त भित्र योजना अनुसार ब्याज छुट

सबैलाई थाहा भएको एउटा कुरा, मृत्यु कसैको छिटो हुन्छ त कसैको ढिलो। आखिर सबैले यो संसार छोड्नै पर्छ। हुन त खै मलाई पनि टेको फिरलो हो, मृत्यु पछाडिको मलामी गर्छन् भन्ने जन्ती जस्तो मलामीलाई निन्ता गरिँदैन। सायद तिमीलाई थाहा छैन होला, जसले मलाई मलामी गरायो भने।

पनि उस्तै अरु डराउँछन् मृत्युसँग, म त आफै मरेको सपना देखेछु। कसलाई हुन्छ मर्ने रहर, कसलाई हुन्छ संसार छोड्ने रहर, मृत्यु पछिको कल्पना गर्ने मेरो बुद्धि, त्यही पनि गीत बनाएर गाएछु।

मेरो मृत्युको खबरले दुखेको तिम्रो मन, झरेको तिम्रो आँसु, जहाँ मेरो माया लुकेको थियो, मलाई माफ गर। मैले तिम्रो मन दुखाउन चाहेको होइन, तिम्रो आँसु झार्न चाहेको होइन, तिम्रो दुखेको मनमा, तिम्रो घाउ लागेको मुटुमा मलम लाउन आउनेछु साथी।

फेसबुकका हरेक पानामा मेरो बारेमा चर्चा गरियो। कतिले राम्रो लेखे तर कतिले नराम्रो पनि। पढ्न सक्दिनथे म, हेर्न सक्दिनथे म। घरिघरि त लाग्थ्यो आत्महत्या गरौं, तर मैले सोचे म बाँच्नु पर्छ हो, अनि बाँच्ने कोसिस गरे। मेरो मृत्युको खबर कतिका लागि पेट पाल्ने बाटो भयो।

हामीले गुमाएका ती संगी साथी जो कहिले फर्केर आउने छैनन्, कहिले देख्न नपाउने गरी फेर्न नपाउने गरी गए। म त एउटा साथी थिएँ केवल ती संगी साथीलाई सम्झाउनको लागि।

0: चरक मेमोरियल हॉस्पिटल कर्मचारी संचय कोष द्वारा सूचीकृत अस्पताल।
1: यस चरक मेमोरियल हॉस्पिटल मा कर्मचारी संचय कोष का संचयकर्तालाई ₹1,00,000 सम्म को उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अंतर्गत वार्षिक ₹1,00,000 बराबर को स्वास्थ्य सेवा प्रदान गरिदै आएको छ।
0: घातक रोग जस्तै मुटु रोग, मुटु को शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्क को रक्त श्राप आदि रोग को उपचार को लागि ₹10,00,000 सम्म को उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
1: सेवा लिने क्रम मा चाहिने जानकारी
0: संचय कोष मा दर्ता गर्दा राखेको नाम, उमेर, जन्म मिति र कोष को नम्बर।
2: आजको सकारात्मक समाचार, पर्वतको कुष्मा नगरपालिका ओडा नम्बर 14 आर्थर डाँडा खर्कमा रहेको पञ्चकोशी माध्यमिक विद्यालयका विद्यार्थीलाई पोशाक तथा शैक्षिक सामग्री वितरण गरिएको छ। 2,20,000 बराबरको सामग्री वितरण गरिएको जानकारी प्राप्त भएको छ। आजको सकारात्मक समाचारको साथमा

0: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
1: साविकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
0: विस्तृत जानकारीका लागि सरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 061-552-493-552-494-7278।
2: बाबा मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
3: लो किन रे, के भयो सन्चो भएन?
2: होइन यतिकै जाने मन लागेन।
3: यतिकै पनि हुन्छ?
2: मैले साइन्सको कन्ठे गर्न सकिनँ, सरले कुट्नुहुन्छ।
3: ए कुरा त्यस्तो पो, ल हेर म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
4: नमस्ते, कति टाइमले पाल्नु भयो?
3: आज रिनाले स्कुल जान्न भने साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
4: ओहो हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे एक वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
2: हस् म्याडम।
5: नेपाल सरकार विज्ञापन बोर्ड।

0: बिस्तारै चलाउनुस् न दाई, हतार गरेर कता पुग्नु छ र?
1: हो भन्या, ज्यान भन्दा ठूलो कुरा त केही छैन नि। सड़क अनुशासन, सड़क नियम त सबैले मान्नै पर्छ नि।
0: ट्राफिक नियमको पालना गरौं, सुरक्षित यात्रा सुनिश्चित गरौं,
1: तीव्र गतिमा सवारी नचलाऊ, हेलमेट र सिट बेल्टको प्रयोग अनिवार्य गरौं, मादक पदार्थ सेवन गरी सवारी नचलाऊ। तपाईँको सतर्कताले अमूल्य जीवन बच्दछ।
0: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

0: रहने ये सानो भुइँचालो ने अस्ति भर्खरे बनाएको घर बच्यो तर तपाईको त केही भएको छैन
1: विचार नपुराई घर बनाउँदा यस्तै हुन्छ मैले पहिले भने हैन ओम श्री दक्षिण महाकाली क्लस्टर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ म त अघि पछि पनि त्यहीबाट सामान ल्याउँछु घर बलियो छ त्यसैले म सुरक्षित छु
2: ध्यान दिनुहोस् जीवनमा घर धेरै पटक बनाइदैन त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्लस्टर उद्योग लस्ती पर्वत
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका गिट्टी इट्टा चिप्स डस्ट वासिङ गरेको बालुवा बाटो खन्नका लागि एक्जाभेटर लोडर
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ कुष्मा बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिणमा काली क्रसर उद्योग मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत
1: फोन 068-26-144 98-510-16-094 98-476-39-691

0: नमस्ते डाक्टर सर।
1: नमस्ते, बस्नुहोस् न। भन्नुहोस् त के हो?
0: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन। बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
1: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
0: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
1: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो। बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्। यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
0: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
1: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
0: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
1: हो नि, बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तरक्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
2: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजन कम्मलबाट जोगाउनु।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: बीमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आजै बनौ सानीमा रिलायन्स लाइफ इन्स्योरेन्सको बीमा अधिकर्ता सानीमा रिलायन्स लाइफ इन्स्योरेन्स खुलेर जियौ
1: निकटमा दिदी बहिनी विकटमा दिदी बहिनी

0: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज
1: एक पटक सोच्नुस् त कति तपाईले महिलाहरूलाई महिला भएकै आधारमा भेदभाव गर्नुभएको त छैन
2: यदि गर्दै हुनुहुन्छ भने तपाई अपराध गर्दै हुनुहुन्छ
3: समाजमा हुने हरेक क्रियाकलापमा नारी पुरुषको समान दायित्व हुन्छ
0: सार्वजनिक हितको लागि
4: नेपाल सरकार महिला तथा बाल बालिका ज्येष्ठ नागरिक मन्त्रालयको आर्थिक सहयोग कृष्ण नगरपालिका र रेडियो दिदी बहिनीको सहकार्यमा
5: आज हामी एउटा यस्तो विषयमा कुरा गर्दैछौ जुन सुन्दा अलि पत्याउन गाह्रो लाग्न सक्छ कल्पना गर्नुहोस् पर्वत जिल्लाको कुनै एउटा दुर्गम गाउँमा बस्ने एउटी महिला छिन् जसले आफ्नो जीवनमा कहिले ब्याङ्कको दैलो टेकेकी छैनन् तर उनी अचानक आफ्नो परिवारको सम्पूर्ण आर्थिक निर्णय लिने अवस्थामा पुग्छिन्
6: ओहो
5: त्यो पनि कुनै ठूलो राजनीतिक क्रान्तिले गर्दा होइन मात्र उनको मोबाइल फोन र स्थानीय रेडियोमा बज्ने एउटा 20 सेकेण्डको जिंगलको कारणले
6: सुन्दा त कुनै चलचित्रको कथा जस्तो लाग्छ
5: हो नि एकदमै तर आज हामी यस्तै एउटा वास्तविक र निकै चाखलाग्दो विषयको यो गहन विश्लेषणमा जाँदैछौ कसरी एउटा स्थानीय रेडियो कार्यक्रमले नेपाल सरकारका ती जटिल नीतिहरूलाई आम मानिसको दैनिक जीवनको शक्तिमा बदल्दैछ भन्ने कुरा हामी हेर्नेछौ ल यसलाई खोतलेर हेरौं
6: पक्कै पनि यो साँच्चै नै भनौँ न एउटा विरलै देखिने तर अत्यन्तै प्रभावकारी रूपान्तरणको मोडल हो अक्सर हामीलाई के लाग्छ भने समाज परिवर्तन गर्नका लागि ठूला ठूला बजेट र अन्तर्राष्ट्रिय मोडलहरू नै चाहिन्छन् होइन र
5: एकदम हामी त्यही सोच्छौं
6: तर कुष्मा नगरपालिका र नेपाल सरकारको सहकार्यमा विशेष गरी महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयसँग मिलेर रेडियो दिदी बहिनी 95.2 मेगाहर्जले जुन कार्यक्रम चलाइरहेको छ नि
5: महिला सचेतना तथा सशक्तिकरण आवाज कार्यक्रम
6: हो त्यही कार्यक्रम त्यसले एउटा नितान्त फरक बाटो देखाएको छ यहाँ मुख्य कुरा के हो भने नीति निर्माण हुनु एउटा बाटो हो तर त्यो नीतिलाई भुइँ तहका मानिसले यो मेरै लागि हो भनेर महसुस गर्नु पूर्ण रूपले फरक कुरा हो
5: ठ्याक्कै मेरो विचारमा सरकारी नीतिहरू भनेका नबुझिने भाषामा लेखिएका कुनै भारी मेसिनका म्यानुअल जस्तै हुन् क्या
6: सही भन्नुभयो म्यानुअल त हुन्छ तर पढ्न कसैले जान्दैन
5: हो नि अनि यो रेडियो कार्यक्रम चाहिँ त्यो मिल्ने साथी हो जसले त्यो मेसिनलाई साँच्चै कसरी चलाउने भनेर एकदम सजिलोसँग सिकाइदिन्छ
6: एकदम सठिक उदाहरण दिनुभयो
5: अब सशक्तिकरणको कुरा गर्दा सबैभन्दा पहिले आधारभूत कुरा अर्थ र सम्पत्तिबाटै शुरू गर्नुपर्छ जस्तो लाग्छ मलाई किनभने आर्थिक स्वतन्त्रता नै सशक्तिकरणको पहिलो शर्त हो नि होइन र
6: बिना अर्थ त केही पनि सम्भव छैन
5: अनि नेपालको संविधानले छोरीलाई पनि छोरा सरह पैतृक सम्पत्तिमा समान हक दिएकै छ महिलाको नाममा उद्योग वा व्यवसाय दर्ता गर्दा कर्मिनाह हुने बिना धितो ऋण पाइने जस्ता राम्रा नीतिहरू त राज्यसँग छन्
6: हो नीतिहरू अत्यन्तै प्रगतिशील छन्
5: तर यहाँनिर मेरो एउटा प्रश्न छ त्यसो भए यी सबैको अर्थ के हो त मेरो मतलब संविधानमै लेखिसकेको र कानून बनिसकेको कुरा मानिसहरूलाई सम्झाउन किन एउटा छुट्टै रेडियो कार्यक्रम नै चाहिन्छ र कानूनी किताबमा लेखिँदैमा गाउँको संरचना त रातारात परिवर्तन हुँदैन नि
6: हो तपाईँले एकदमै गहिरो ठाउँमा औँला राख्नुभयो यहाँ सबैभन्दा रोचक कुरा के छ भने नीति र व्यवहार बीचको खाडल धेरै ठूलो छ नीतिहरू आफैमा जतिसुकै राम्रा भए पनि आम मानिसका लागि विशेष गरी ग्रामीण महिलाहरूका लागि सरकारी संरचना भनेको डरलाग्दो संयन्त्र हो
5: भन्नाले वडा कार्यालय जान पनि डर लाग्ने
6: हो नि एउटी गाउँकी महिला जसले सायद राम्रोसँग औपचारिक शिक्षा पाएकी छैनन् उनी सिधै ब्याङ्कमा गएर मलाई बिना धितो ऋण दिनुहोस् भन्न सक्दिनन्
5: त्यो त गाह्रो छ फारम कसरी भर्ने कोसँग बोल्ने केही थाहा हुँदैन
6: ठ्याक्कै त्यहाँ एउटा ठूलो मनोवैज्ञानिक पर्खाल हुन्छ अनि रेडियो दिदी बहिनीले ठिक त्यही मनोवैज्ञानिक पर्खाल भत्काउने काम गरेको छ
5: कसरी भत्काउँछ त
6: जब रेडियोबाट मेरै गाउँकी मेरै भाषा बोल्ने प्रस्तोताले एकदमै आत्मीय स्वरमा भन्छिन् नि के तपाईँले आफ्नो व्यवसाय दर्ता गर्नुभएको छैन भने आजै वडामा बुझ्नुहोस् यो तपाईँको अधिकार हो
5: ओहो भनेपछि आफ्नै मान्छेले भने जस्तो लाग्ने भयो
6: हो त नि तब त्यो सुन्ने महिलालाई राज्यको कानून एउटा अमूर्त कुरा नभएर आफ्नै घरको सल्लाह जस्तो लाग्न थाल्छ।
5: यसको मतलब रेडियोले सूचना मात्र दिएको छैन, यसले त्यो डरलाग्दो सरकारी संरचनालाई रहस्यमुक्त डिमिस्टिफाई गरिराखेको छ।
6: बिल्कुल, र जब हामी सम्पत्तिको कुरा गर्छौ नि, यो केवल पैसाको मात्र कुरा होइन,
5: अरू केको कुरा हो त?
6: यो शक्ति सन्तुलनको कुरा हो। परम्परागत समाजमा पुँजी र जमिनमाथि प्राय पुरूषको नियन्त्रण रहँदै आएको छ।
5: त्यो त हो, घरमुली भनेकै प्राय पुरूष हुन्छन्।
6: तर जब रेडियोको निरन्तरको प्रोत्साहनले एउटी महिला आफ्नो नाममा पसल दर्ता गर्छिन् वा सानो जग्गा आफ्नो नाममा पास गर्छिन्, त्यसले घरभित्रको शक्ति सन्तुलनमा भूकम्प ल्याइदिन्छ।
5: साँच्चै एउटा सानो दर्ताले त्यति ठूलो असर गर्छ र?
6: गर्छ नि, किनकि जसको नाममा पुँजी हुन्छ, घरको भान्सादेखि छोराछोरीको शिक्षासम्मका निर्णयहरूमा उसको आवाज स्वत बलियो हुन्छ। नीतिले बाटो बनाइदियो, तर त्यो बाटोमा हिँड्ने आँट चाहिँ रेडियोले दियो।
5: यो त साँच्चै नै रूपान्तरणकारी कदम हो, तर मलाई अर्को एउटा पाटोले झनै अचम्मित पारेको छ।
6: कुन पाटोले?
5: जब महिलाहरूको हातमा सम्पत्ति र व्यवसाय आउँछ, त्यसपछि त्यसको व्यवस्थापन कसरी गर्ने भन्ने नयाँ चुनौती थपिन्छ नि त।
6: पक्कै पनि।
5: हामी अक्सर सोच्छौ कि दुर्गम गाउँका महिलाहरू प्रविधिसँग त्यति अभ्यस्त हुँदैनन्, तर यहाँ त डिजिटल साक्षरता, ई सेवा र मोबाइल ब्याङ्किङलाई नै मुख्य हतियार बनाइएको देखिन्छ।
6: यदि हामीले यसलाई वृहत रूपमा हेर्ने हो भने यो पक्कै पनि यस मोडलको सबैभन्दा आधुनिक र रणनीतिक पक्ष हो। हेर्नुहोस्, पैसा कमाउनु मात्र सशक्तिकरण होइन, त्यो पैसामाथिको नियन्त्रण कसको हातमा छ भन्ने कुराले धेरै ठूलो अर्थ राख्छ।
5: एकदम सही कुरा, नियन्त्रण नै मुख्य कुरा हो।
6: कार्यक्रमले महिलाहरूलाई सिधै आफ्नो मोबाइल फोनबाट कारोबार गर्न सिकाएको छ। ब्याङ्क धाउने, लाइन बस्ने र दिनभरिको समय खेर फाल्ने कुरालाई यसले विस्थापित गरेको छ।
5: हो, सुन्दाखेरि यो समय बचत गर्ने कुरा जस्तो मात्र लाग्न सक्छ। मेरो विचारमा यो कस्तो भने, कारोबार गर्न दिनभरि लगाएर ब्याङ्क जानु भनेको खोलाबाट पानी बोकेर ल्याउनु जस्तै हो।
6: अहँ, राम्रो तुलना।
5: तर मोबाइल ब्याङ्किङ भनेको घरमै धारा जडान गर्नु हो, यसले पक्कै पनि उनीहरूलाई आफ्नो व्यवसाय बढाउन वा परिवारलाई अतिरिक्त समय दिन मदत गर्छ।
6: एकदम।
5: तर मलाई लाग्छ यसमा समय बचत भन्दा पनि धेरै ठूलो संरचनात्मक परिवर्तन लुकेको छ। यदि हामीले अझ गहिरिएर हेर्ने हो भने, मोबाइल ब्याङ्किङ भनेको घरमै पानीको धारा आउनु मात्र होइन, यो त एउटा यस्तो गोप्य तिजोरी हो जसको साँचो ती महिला बाहेक अरू कसैसँग हुँदैन।
6: ओहो, तपाईँको यो विश्लेषण एकदमै सटीक छ। गोपनीयता र वित्तीय नियन्त्रणको यो पाटो अक्सर ओझेलमा पर्छ।
5: कसरी ओझेलमा पर्छ भन्नाले?
6: ग्रामीण भेगमा धेरैजसो अवस्थामा के हुन्छ भने, महिलाले दुःख गरेर पैसा त कमाउँछिन्, तर त्यो पैसा व्यवस्थापन गर्न वा ब्याङ्कमा जम्मा गर्न श्रीमान वा घरका अन्य पुरुष सदस्यलाई दिनुपर्ने बाध्यता हुन्छ।
5: ए, किनकि ब्याङ्कसम्म जाने पहुँच वा प्रक्रियाको ज्ञान उनीहरूसँग हुँदैन।
6: हो नि, जसको परिणाम स्वरूप पैसा कहाँ गयो, कति खर्च भयो वा कति बचत भयो भन्ने कुराको जानकारी उनलाई हुँदैन।
5: भनेपछि कमाएर पनि आफ्नो हातमा केही नरहने अवस्था। अनि जब महिलाले आफ्नै फोनको स्क्रिनमा आफ्नै पासवर्ड हालेर कारोबार गर्छिन्, तब त्यो मध्यस्थकर्ता, मेरो मतलब घरको पुरुष सदस्यको आवश्यकता नै पर्दैन।
6: ठ्याक्कै, प्रविधिले यहाँ पितृ सत्तात्मक संरचनाको एउटा मुख्य कडीलाई सिधै बाइपास गरिदिएको छ,
5: वित्तीय नियन्त्रणको कडीलाई।
6: हो, जब एउटी महिलालाई आफ्नो खातामा कति पैसा छ भनेर हेर्न कसैको अनुहार हेर्नु पर्दैन, त्यो बिन्दुबाट सुरु हुन्छ वास्तविक आर्थिक स्वतन्त्रता।
5: साँच्ची नै यो त एकदमै गहिरो कुरा हो।
6: डिजिटल साक्षरता यहाँ प्राविधिक ज्ञान मात्रै रहेन, यो त आत्मनिर्णयको अधिकार प्रयोग गर्ने सबैभन्दा भरपर्दो हतियार बन्यो। यसले कसैको आश्रित हुने मनोविज्ञानलाई नै जरैदेखि उखेल्ने काम गर्छ।
5: मलाई यो कुराले असाध्यै रोमाञ्चित बनायो। प्रविधिले कसरी सुस्तरी तर निश्चित रूपमा सामाजिक शक्ति बाँडफाँडलाई नयाँ आकार दिइरहेको छ भन्ने यो अद्भुत उदाहरण हो।
6: एकदम।
5: तर फेरि अब एउटा अर्को कुरा गरौं। सिद्धान्त र नीतिगत कुराहरू जतिसुकै आकर्षक लागे पनि व्यवहारमा यी कुराहरू लागू हुन त्यति सहज पक्कै छैन।
6: गाह्रो त छँदैछ नि।
5: कुस्मा नगरपालिकाकै सन्दर्भमा हेर्ने हो भने, रेडियो दिदी बहिनीले यी नयाँ अभ्यासहरूलाई समुदायमा कसरी स्थापित गरिरहेको छ त? समाजको मनोविज्ञान बदल्न उनीहरूले के कस्ता उपायहरू अप्नाएका छन्?
6: यसको लागि उनीहरूले मुख्य गरी दुईवटा मनोवैज्ञानिक अस्त्र प्रयोग गरेका छन्। पहिलो सफलताका कथाहरूको प्रसारण।
7: सफलताका कथा, जस्तै कसैले राम्रो व्यापार गरेको
6: हो। जब कुनै कार्यक्रमले निरन्तर रूपमा आफ्नै गाउँठाउँका आफ्नै जस्तो पृष्ठभूमि भएका महिलाहरूले सानो समूहबाट ऋण लिएर कसरी सफल उद्यम चलाइरहेका छन् भन्ने कथा सुनाउँछ नि, त्यसले सुन्ने मान्छेमा अत्यन्तै गहिरो छाप छोड्छ। मानिसहरू ठूला ठूला विदेशी उदाहरण वा सहरिया सफलताबाट त्यति प्रभावित हुँदैनन् जति आफ्नै छिमेकीको सफलताबाट हुन्छन्।
7: त्यो त हो, आफ्नो परिवेशको कुराले छुन्छ।
6: एउटी महिलाले जब सुन्छिन् कि पल्लो गाउँकी सीताले बाख्रा पालनबाट राम्रो आमदानी गर्दैछिन् र मोबाइलबाट हिसाब किताब राख्छिन्, तब उनको मनमा स्वत यदि उसले गर्न सक्छ भने मैले किन नसक्ने भन्ने भावना जाग्छ।
7: म पनि सक्छु भन्ने भावना।
6: ओ, यो म सक्छु भन्ने मनोविज्ञानको निर्माण नै सशक्तिकरणको सबैभन्दा ठूलो इन्जिन हो।
7: त्यो म सक्छु भन्ने आत्मविश्वासको कुरा त एकदमै स्वाभाविक लाग्यो, तर यहाँबाट कुरा साँच्ची नै चाखलाग्दो बन्छ। म यहाँ अलिकति प्रतिवाद गर्न चाहन्छु।
6: भन्नुहोस् न।
7: दस्तावेज र कार्यक्रमको रूपरेखा हेर्दा उनीहरूले सफलताका कथाहरू बाहेक रेडियो जिंगलहरू, मेरो मतलब छोटा सन्देशमूलक स्लोगनहरूको पनि भारी प्रयोग गरेका छन्।
6: स्लोगनहरू बजाइरहन्छन्,
7: जस्तै घरेलु हिंसा सहेर नबसौं, अन्याय विरूद्ध आवाज उठाउ, कानूनी उपचारका लागि वडा कार्यालय वा प्रहरीलाई खबर गरौं। अब मलाई भन्नुहोस् त, के रेडियोमा बज्ने यस्ता 20-30 सेकेण्डका छोटा र सरसर्ती सुन्दा सामान्य लाग्ने जिंगलले साँच्ची नै घरेलु हिंसा जस्तो शताब्दीदेखि गहिरो जरा गाडेको सामाजिक समस्यालाई रोक्न सक्छन् र?
6: तपाईँको शंका एकदम जायज छ।
7: के यो अलि सतही दृष्टिकोण भएन र? 20 सेकेण्डको विज्ञापनले हिंसा रोकिन्छ र भन्या?
6: यसले एउटा महत्वपूर्ण प्रश्न खड़ा गर्छ। तपाईँको शंकालाई म पूर्ण रूपमा सम्मान गर्छु र पहिलो नजरमा यो सतही लाग्नु स्वाभाविक पनि हो।
7: हो नि,
6: पक्कै पनि। एउटा आकर्षक धुन र केही नाराहरूले मात्र रातारात हिंस्रक मानिसको सोच बदल्न सक्दैनन्। घरेलु हिंसा भनेको एकदमै जटिल र बहुआयामिक समस्या हो।
7: अनि कसरी काम गर्छ त यो जिंगलले?
6: हामीले यहाँ बुझ्नुपर्ने कुरा के हो भने, ती जिंगलहरूको उद्देश्य हिंसा गर्ने व्यक्तिलाई तुरन्तै सुधार्नु मात्रै होइन, यसको मुख्य उद्देश्य भनेको हिंसा भोगिरहेका र त्यो हिंसा हेरेर बसिरहेका मौन दर्शकहरूको मनोविज्ञान परिवर्तन गर्नु हो।
7: मौन दर्शक भन्नाले अलिकति प्रस्ताइदिनुहोस् न, कसरी?
6: मनोवैज्ञानिक रूपमा निरन्तरको दोहोरिने सन्देशले समाजमा एउटा नयाँ मानक नर्म स्थापित गर्छ। धेरै अवस्थामा हिंसा भोगिरहेकी महिलाले त्यसलाई आफ्नो नियति मानेर सहनुको कारण डर मात्रै हुँदैन।
7: अरू के कारण हुन्छ त?
6: म बोल्या भने मेरो कुरा कसले सुन्छ, म कहाँ जाने, के म प्रहरीकोमा जानु ठिक हो भन्ने अन्यलताले उनीहरूलाई चुप लाग्न बाध्य बनाएको हुन्छ।
7: ए, बाटो थाहा नभएर
6: हो। जब रेडियोले हरेक दिन बिहान दिउँसो र बेलुका हिंसा सहनु अपराध हो, वडा कार्यालय जाउँ, प्रहरीलाई खबर गरौं भनेर सम्झाइरहन्छ, यसले दुईवटा काम गर्छ।
7: कुन कुन?
6: पहिलो, यसले त्यो महिलाको दिमागमा एउटा स्पष्ट रोडम्याप तयार गरिदिन्छ कि समस्या पर्दा जाने ठाउँ कहाँ हो,
7: गन्तव्य देखाइदिन्छ।
6: र दोस्रो, यसले सम्पूर्ण समुदायलाई सन्देश दिन्छ कि प्रहरीकोमा जानु वा वडा कार्यालयमा उजुरी गर्नु भनेको घरको इज्जत फाल्नु होइन, बरु आफ्नो कानूनी अधिकारको प्रयोग गर्नु हो।
7: ओहो, भनेपछि यो केवल सचेतना मात्र होइन, यो त मनोविज्ञानिक कन्डिसनिङ पो रहेछ।
6: एकदमै।
7: जब एउटै सन्देश सयौं पटक कानमा पर्छ, तब हिंसा सहनु सामान्य हो भन्ने पुरानो भाषा बिस्तारै भत्किँदै जान्छ र आवाज उठाउनु सामान्य हो भन्ने नयाँ भाषा निर्माण हुन्छ।
6: एकदम सही बुझ्नुभयो। तर यो चक्र त्यति बेला मात्र पूरा हुन्छ जब आवाज उठाउने ती महिलालाई समाजमा साथ दिने कुनै संस्थागत संरचना हुन्छ।
7: संस्थागत संरचना
6: हो, र यही नै यो कार्यक्रमले आमा समूह जस्ता स्थानीय संस्थाहरूलाई जोडेको छ। कार्यक्रमले नयाँ व्यवसाय शुरू गर्दा होस् वा कुनै कानूनी जटिलता वा हिंसाको अवस्थामा पर्दा होस्, आमा समूहसँग सम्पर्क राख्न विशेष जोड दिएको छ।
7: नेपालको सन्दर्भमा आमा समूहको भूमिका साँच्चैले अद्वितीय छ, तर एउटा रेडियो कार्यक्रमले सरकारी निकायलाई छाडेर किन आमा समूहलाई यति धेरै महत्व दिएको होला? वडा कार्यालय वा प्रहरी त छँदैछ नि।
6: किनभने प्रहरी वा अदालत भनेको अन्तिम विकल्प हुन् जहाँ पुग्न अझै पनि धेरै महिलालाई असहज लाग्छ।
7: त्यो त हो,
5: प्रहरीकोमा जानु भनेको अलि ठूलो कुरा मानिन्छ गाउँमा।
6: तर आमा समूह भनेको उनीहरूकै गाउँ टोलका दिदी बहिनीहरू मिलेर बनेको एउटा अनौपचारिक तर अत्यन्तै शक्तिशाली सामाजिक सुरक्षा जालो सेफ्टी नेट हो।
5: आफ्नै साथीभाइको समूह जस्तो
6: हो नि। व्यक्तिगत रूपमा कुनै एउटी महिलाले म हिंसा सहन्न वा म आफ्नै व्यवसाय गर्छु भनेर समाजसँग एक्लै लड्न सम्भव नहुन सक्छ, तर जब आमा समूहले हामी तिम्रो साथमा छौ भन्छ तब त्यो एक्लो व्यक्तिले सिंगो संस्थाको बल प्राप्त गर्छ।
5: यसको मतलब आमा समूह भन्नेको एउटा बफर जोन जस्तै भयो।
6: हो, एकदमै। जसले एकातिर महिलाहरूलाई आवश्यक पर्दा आर्थिक मद्दत सानो तिनो ऋण गर्छ भने अर्कोतिर समाज वा परिवारबाट आउने दबावको सामूहिक रूपमा प्रतिरोध पनि गर्छ।
5: कति राम्रो संरचना।
6: त्यसैले रेडियोले म सक्छु भन्ने व्यक्तिगत आत्मविश्वास जगाउने र आमा समूहले त्यो आत्मविश्वासलाई संस्थागत संरक्षण दिने यो दुईवटाको संयोजन नै कुष्म मोडेलको सबैभन्दा बलियो पक्ष हो।
5: अब यो सबै कुरा सुन्दा मलाई एउटा पूर्ण चक्र कम्प्लिट साइकलको तस्विर दिमागमा आइरहेको छ।
6: कस्तो चक्र?
5: हेर्नुहोस् है, सुरुमा नेपाल सरकारले राम्रो नीति बनाउँछ, जस्तै महिलाको नाममा कर छुट वा सहुलियतपूर्ण ऋण। त्यसपछि रेडियो दिदीबहिनी जस्तो स्थानीय संचार माध्यमले त्यो जटिल नीतिलाई डिकोड गर्छ र एकदमै आत्मीय भाषामा घर घरमा पुर्याउँछ।
6: हो,
5: सँगसँगै उनीहरूलाई डिजिटल ब्याङ्किङ जस्तो प्रविधि सिकाएर आर्थिक गोपनीयता र नियन्त्रण उनीहरूकै हातमा सुम्पिन्छ।
6: एकदम।
5: अनि सफलताका कथाहरू र जिंगलहरूले उनीहरूको मानसिक पर्खाल भत्काएर एउटा स्पष्ट रोडम्याप देखाउँछ र अन्त्यमा यदि बाटोमा कतै समाज वा परिवारबाट अवरोध आयो भने आमा समूह र वडा कार्यालय जस्ता संस्थाहरूले सुरक्षा जालोको काम गर्छन्।
6: तपाईले यो सम्पूर्ण प्रक्रियालाई एकदमै सटीक रूपमा संक्षेप गर्नुभयो।
5: साँच्चै गजबको मोडल छ यो।
6: वास्तविक सशक्तिकरण भनेको कसैले दया गरेर दिने कुरा होइन, यो त एउटा यस्तो इकोसिस्टम वा वातावरण निर्माण गर्ने प्रक्रिया हो जहाँ प्रत्येक व्यक्तिले आफ्नो शक्ति आफै पहिचान गर्न सकोस् र त्यसको प्रयोग गर्दा सुरक्षित महसुस गरोस्। कुष्मा नगरपालिका र रेडियो दिदीबहिनीको यो सहकार्यले देखाएको बाटो एउटा विशिष्ट भूगोलका लागि मात्र होइन नि, सूचना र शक्तिको पहुँचबाट वञ्चित रहेका विश्वका जुनसुकै कुनाका सीमान्तीकृत समुदायका लागि पनि यो एउटा अनुकरणीय मोडल बन्न सक्छ।
5: साँच्चै नै यसले हामीलाई विकास र सशक्तिकरणको मोडल कस्तो हुनुपर्छ भन्ने विषयमा पुनर्विचार गर्न बाध्य बनाएको छ। आजको यो समग्र छलफलबाट हामीले प्रष्ट रूपमा के देख्यौं भने नीतिहरू जतिसुकै उत्कृष्ट भए पनि जबसम्म स्थानीय संचार र प्रविधिको सही प्रयोग मार्फत त्यसलाई भूई तहका मानिसको पहुँचमा पुर्याइँदैन तबसम्म ती नीतिहरू किताबका पानामै सीमित रहन्छन्।
6: एकदम सत्य कुरा।
5: तर अब आजको यो गहिरो र अर्थपूर्ण विश्लेषणको अन्त्यमा पुग्दै गर्दा मेरो मनमा एउटा निकै विरोधाभासपूर्ण तर महत्वपूर्ण विचार खेलिरहेको छ।
6: के विचार आयो त्यस्तो?
5: हेर्नुहोस्, रेडियोले ऐतिहासिक रूपमै गाउँ समाजलाई एउटै समयमा एउटै आवाजमा जोड्ने काम गर्दै आएको छ।
6: हो, सबैले सँगै सुन्ने चलन हुन्थ्यो।
5: चौतारीमा वा भान्सामा सँगै बसेर रेडियो सुन्दा त्यसले एउटा साझा यथार्थ निर्माण गर्थ्यो। आज हामीले कुरा गरेको आमा समूहको सामूहिक शक्ति पनि त्यही साझापनबाट आएको हो नि, होइन र?
6: हो नि, सँगै बसेर सुन्ने, छलफल गर्ने।
5: तर अर्कोतर्फ आजको यो तीव्र डिजिटल युगमा जहाँ हामी मोबाइल ब्याङ्किङ र स्मार्टफोनले दिएको व्यक्तिगत स्वतन्त्रताको उत्सव मनाइरहेका छौं, त्यहाँ एउटा जोखिम पनि त छ।
6: कस्तो जोखिम?
5: हामी बिस्तारै आफ्नै व्यक्तिगत स्क्रीनको सानो संसारमा एक्लिँदैछौ। स्मार्टफोनले हामीलाई आर्थिक रूपमा त एकदमै सशक्त र स्वतन्त्र बनाएको छ, तर के यसले सँगसँगै हाम्रा ती साझा मञ्चहरू जहाँ बसेर हामी एकै पटक सुन्थ्यौं र सामूहिक छलफल गर्थ्यौं त्यसलाई बिस्तारै खोज्दै त छैन?
6: ओहो, यो त एकदमै गहिरो प्रश्न उठाउनुभयो।
5: भविष्यमा जब सबैको हातमा आफ्नै व्यक्तिगत संसार हुनेछ तब रेडियो दिदीबहिनी जस्तो सम्पूर्ण समुदायलाई एकै पटक जोड्ने र सचेत गराउने साझा आवाजको विकल्प के होला?
6: यो साँच्चै नै सोच्न बाध्य बनाउने कुरा हो।
5: के प्रविधिले हामीलाई व्यक्तिगत रूपमा शक्तिशाली बनाउने दौड़मा हाम्रो त्यो सामूहिक लड्ने क्षमता वा समुदायको शक्तिलाई कमजोर त बनाउँदै छैन? यो पक्कै पनि हामी सबैले सोच्नुपर्ने विषय हो।
6: पक्कै पनि।
5: ल त, हामीलाई आशा छ आजको यो छलफलले सरकारी नीति रूपी त्यो जटिल म्यानुअललाई कसरी स्थानीय स्तरमा बुझ्न र व्यवहारमा उतार्न सकिन्छ भन्ने कुरालाई स्पष्ट पारेको छ। यो रोचक र महत्वपूर्ण विश्लेषण सुन्नु भएकोमा धेरै धेरै धन्यवाद। आगामी दिनहरूमा पनि यस्तै नयाँ दृष्टिकोण र गहिरा विषयहरू लिएर हामी आउने नै छौं। नमस्कार।
8: बालबालिका तथा युवाहरूको आवाज वयस्कहरूले सुनिदिने बानी बसालौं र उनीहरूको सरोकारका विषयहरूलाई सम्बोधन गर्ने गरौं।
4: जनहितका लागि नेपाल सरकार महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहयोग रेडियो दिदी बहिनी 95.2 मेगाहर्जको सहकारीमा कुष्मा नगरपालिका पर्वत।

0: जनहित का लागी नेपाल सरकार महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मंत्रालय को सहयोग रेडियो दीदी बहिनी 95.2 मेगाहर्ज को सहकारी मा कुसुमा नगरपालिका पर्वत
1: जसको नाम नै पर्याप्त छ
2: दिदी बहिनी
1: दिदी बहिनी
2: दिदी बहिनी
1: रेडियो दिदी बहिनी हामी गर्न सक्छौ
2: हामी गर्न सक्छौ
1: गर्न सक्छौ।

0: मलाई जन्म दर्ता दिनुहोस् त।
1: जन्म दर्ता गरेको छैन नि म्याडम।
0: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
1: हो र, मलाई त थाहा नै थिएन म्याडम।
0: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
1: पहिला कसैले भनेन।
2: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ।
3: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ।
4: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।

0: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: माइला दाई, ए माइला दाई, पानी त धेरै ठूलो पर्यो। खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है।
3: हो हो, सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ।
4: विपदको पूर्व तयारी गरौं, जनधनको क्षति कम गरौं। वर्षायाममा बाढ़ी र पहिरोको जोखिम बढ़ने भएकोले उच्च सतर्कता अपनाऊ। पूर्व सूचना प्रणालीमा ध्यान दिउ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौं।
5: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
6: रेडियो दिदी बहिनी 95.0

0: कमला लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
1: रक्तनली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
0: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
1: शरीरमा जम्मा भएको पस, पिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
0: पाठीघरको मासु, युटेरिन फाइब्राइड एम्बोलाइजेसन, पाठीघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
1: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरा, फोन 061-582-7-78-582-7-79-582-7-80।
2: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज, हामी सबैको साझा आवाज।

सामूहिक हिंसा विरूद्धको 16 दिने अभियान 25 नोभेम्बरदेखि 10 डिसेम्बर 2025 प्रविधिको सही प्रयोग गरौं, लैंगिक हिंसा अन्त्य गरौं।

0: हुन्छ मुटु नारी को नि चल्छ उसै गरी चो आत्म सक्षम घर देश फरक अनि कहाँ भो नयाँ नेपाल निर्माणमा जुटेका छन् बराबरी हक अधिकारबाट वञ्चित नहुन् है कसै गरी
1: सुनिश्चित महिला अधिकार नै सुसम्पन्न नेपालको पूर्वाधार हो।
2: जनहितका लागि नेपाल सरकार महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहयोग रेडियो दिदी बहिनी 95.2 मेगाहर्जको सहकार्यमा कुष्मा नगरपालिका पर्वत

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्स मा पनि उपलब्ध छ।
1: आमा सुन्नुहोस् न, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सी हो रे नि।
2: हो र होइन होला त्यस्तो त।
3: सोइता तिमीहरूको के खासखुस कुरा हुँदैछ? के भयो भन त?
4: के भएन मिस,
3: मैले सुनिसके। हेर बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्ग भङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
5: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: रेडियो दिदी बहिनी 95.2 MHz।

0: बीमा को लाभ दी आपको कमाई को लाभ लिने मौका आज बनो सानीमा रिलायंस लाइफ इंश्योरेंस को बीमा अभिकर्ता सानीमा रिलायंस लाइफ इंश्योरेंस खुले रजियो
1: चरक मेमोरियल हॉस्पिटल कर्मचारी संचय कोष द्वारा सूचीकृत अस्पताल
2: इस चरक मेमोरियल हॉस्पिटल में कर्मचारी संचय कोष का संचयकर्ता रु 1,00,000 सम्म को उपचार सहूलियत कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अंतर्गत वार्षिक 1,00,000 बराबर को स्वास्थ्य सेवा प्रदान गरिदै आएको छ।
1: घातक रोग जस्ते मुटु रोग मुटु को शल्यक्रिया कैंसर मृगौला रोग डायलिसिस मस्तिष्क को रक्त श्राप आदि रोग को उपचार को लागि रु 10,00,000 सम्म को उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
2: सेवा लिने क्रम में चाहिने जानकारी
1: संचय कोष में दर्ता गर्दा राखेको नाम उमेर जन्ममिति र कोष को नंबर
2: भर्ना बिरामी को लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
1: साबिक का संचय कर्ता तथा उनका श्रीमान श्रीमती को लागि मात्र यो सेवा उपलब्ध छ।
2: विस्तृत जानकारी का लागि चरक मेमोरियल हॉस्पिटल नागढुंग पोखरा फोन 061-552-493-552-494-582-778।
3: हाड चोर्नी तथा नस सम्बन्धी रोगीहरूलाई मध्यनजर गर्दै इन्डियाको एपोलो अस्पतालबाट सुपर स्पेशलिस्ट उच्च विशेषज्ञता गर्नुभएका गण्डकी मेडिकल कलेजका प्राध्यापक डाक्टर ईश्वर शर्मा कणेल
4: यही जेठ 2 गते शनिबार
5: बागलुङ मेडिकल हल कुस्मामा आउँदै हुनुहुन्छ।
6: त्यसैले हाड भाँचिएका, हात खुट्टा दुख्ने, घुँडा दुख्ने, सुन्निने, नसा दुख्ने, पोल्ने, नसा च्यापिएका, खुम्चिएका, गाँठो परेका, ढाड कम्मर दुख्ने, बाथ युरिक एसिड प्लासर गर्नुपर्ने, गरेर बाङ्गो टिङ्गो भएका तथा जस्तोसुकै हाड जोर्ने तथा नसा सम्बन्धी बिरामीहरूले समयमै सम्पर्क राखी सफल उपचार गर्नुहुन हार्दिक अनुरोध गरिन्छ।
5: साथै उक्त दिन निःशुल्क फिजियोथेरापीको पनि व्यवस्था छ। डाक्टर आउने मिति
4: यही जेठ 2 गते शनिबार।
7: यहाँ हरेक दिन होल बडी चेकअप, मधुमेह परीक्षण, HbA1c जाँच, लिपिड प्रोफाइल, लेबर फंक्शनल टेस्ट, युरिक एसिड, बाथ टाइफाइड, ग्यास्ट्रिक एवं मोटोपनको परीक्षण, रगत गृह एवं दिशा पिसाब परीक्षण गरिनुका साथै अत्याधुनिक मेसिन द्वारा धौलागिरीमा नै पहिलो पटक थाइराइड एवं भिटामिन डी को जाँच गरिन्छ।
6: स्थान बागलुङ मेडिकल हल तथा सिटी फार्मेसी बडगाउँ।
5: सम्पर्क फोन नम्बर 0674-2027-2027। सम्पर्क मोबाइल नम्बर 98-572-597-98-511-98-589-118।
6: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज हामी सबैको साझा आवाज।

0: छिटी भिटी प्रवेश आवेदन फारम खुलेको सम्बन्धी सूचना।
1: एसईई उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूमा हार्दिक बधाई तथा सफल भविष्यको शुभकामना।
0: आफ्नो उज्जवल भविष्य प्राविधिक क्षेत्रमा बनाउन चाहने विद्यार्थीहरूका लागि यस धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानमा शैक्षिक सत्र 2083-84 लागि विभिन्न कार्यक्रमहरूमा भर्ना आवेदन फारम खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: उपलब्ध कार्यक्रमहरू सामान्य चिकित्सा, एचए, फार्मेसी, मेडिकल ल्याब, टेक्नोलोजी।
0: फारम वितरण सम्बन्धी विवरण, अनलाइन आवेदन दिने मिति 2083 वैशाख 29 गतेदेखि 2083 जेठ 13 गतेसम्म। न्यूनतम योग्यता एसईमा न्यूनतम 2 GPA प्राप्त गरेको वा एसएलसी पास वा टीएसएलसी 68.33% उत्तीर्ण।
1: विशेष जानकारी, एसईई प्राविधिक धारबाट उत्तीर्ण विद्यार्थीहरूले जुनसुकै कार्यक्रममा अध्ययन गर्न पाउनेछन्।
0: हाम्रा सेवाहरू, धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानको आफ्नै सुविधा सम्पन्न होस्टेलमा बस्न चाहने कलेजका विद्यार्थीहरू साथै अन्य पेसा व्यवसायमा आबद्ध गर्ल्सहरूको लागि होस्टेल भर्ना खुला गरिएको छ।
1: छोटो अवधिको केयर गिभर तालिम तेस्रो समूहको समेत भर्ना धमाधम शुरू भइरहेको छ। समयमै आफ्नो सिट सुरक्षित गरिहाल्नुहोस्।
0: विस्तृत जानकारीका लागि धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठान बानापाचार द्वारेगौंडा बागलुङ, बागलुङ बजारदेखि उपल्ला चौर हुँदै कुण्डुले जाने बाटोमा। सम्पर्क नम्बर 068-420-003, 420-001, मोबाइल नम्बर 98-576-21-917, 98-576-36-567 र 98-451-20-736।
2: निकटमा दिदी बहिनी, विकटमा दिदी बहिनी, यो रेडियो दिदी बहिनी 95 थोप्लो

0: हेलो
1: हेलो
0: म हजुरको बैंकबाट बोलेको तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु
1: हुन्छ हुन्छ पठाउनुहोस् है ए ए नानी छोरी
2: हजुर
1: यहाँ आऊ त नानी यहाँ हेर त यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी लु
2: दिन त हेलो भन्नुहोस् त
0: हेलो हजुर
2: हजुर
0: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त म तपाईँको खाता अपडेट गरिदिन्छु
2: ए मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने
1: ए नानी के भन्ने रहेछ के भयो
2: हेर्नुहोस् बा ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छ अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा
1: ल ल ल किन दिन्थे
3: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिउ
4: बलियो पासवर्ड राखौ र समय समयमा परिवर्तन गरौं
3: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराउँ
4: अनलाइन ठगी बारे सचेत बनाऊ यसबाट आफू पनि जोगियौं र अरूलाई पनि जोगाऊ
3: नेपाल सरकार विज्ञापन बोर्ड
5: लौ न नि दाई वनमा त आगो लागेछ निभाउन जाऊ न
6: हो त नि एउटा सानो लापरवाहीले सिङ्गो वन नै सफा भनिभयो
7: हाम्रो वन हाम्रो धन डरेलो बाटो जोगाउन डरो जतन वनमा डरेलो लगाउनु कानूनी अपराध हो डरेलो लागेको देखेमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौ वन जोगिए मात्र हामी जोगिन्छौ
8: अनुरोध गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा
9: अपहेलना र दुर्व्यवहारले किशोर किशोरी तथा युवाहरूलाई लागू औषधको कुलततर्फ धकेल्न सक्छ त्यसैले आफ्नो किशोर किशोरी तथा युवा उमेरमा रहेका छोरा छोरीलाई माया ममता दिई कुलतमा फस्नबाट जोगाऊ
10: जनहितका लागि नेपाल सरकार महिला बाल बालिका तथा दृष्ट नागरिक मन्त्रालयको सहयोग रेडियो दिदी बहिनी 95.2 मेगाहर्जको सहकार्यमा कुसुमा नगरपालिका पर्वत
11: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज हामी सबैको साझा

0: संस्थाको वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेश। चालू आर्थिक वर्षको वैशाख मसान्तसम्ममा सरकारको बजेट खर्च करिब 60% मात्रै।
1: मध्य प्रदेशका मुख्यमन्त्री विश्वासको मत लिनबाट पछि हटे सभामुख छलफलमा।
0: अनुदानमा उपलब्ध गराएको मलको कालोबजारी गर्नेलाई कार्यवाही गरिने। विश्वासिलो स्रोतबाट मल खरिद गर्न किसानलाई अनुरोध।
1: स्ट्रेट अफ होर्मोज खुल्ला राख्ने विषयमा सहयोग गर्न चीन तयार रहेको ट्रम्पको दावी। इरानद्वारा होर्मोजबाट चल्ने जहाजका लागि नयाँ नियम लागू।
0: र विश्वकप खेल्ने फ्रान्सको फुटबल टोली घोषणा, एम्बाप्पेले कमान सम्हाल्ने।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अनटप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अनटप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-4780-724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्। यो हो संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
1: समाचार अब विस्तारमा। राष्ट्रपति रामचन्द्र पौडेल समक्ष महालेखा परीक्षकको आर्थिक वर्ष 2081-82 वार्षिक प्रतिवेदन पेश भएको छ। राष्ट्रपति भवनमा आज आयोजित विशेष कार्यक्रममा राष्ट्रपति समक्ष महालेखा परीक्षक तोयम रायाले सो प्रतिवेदन पेश गर्नुभएको हो। त्यस अवसरमा राष्ट्रपति पौडेलले बढ़दो बेरोजगारीप्रति चिन्ता व्यक्त गर्दै सार्वजनिक निकायले जवाफदेहिता, पारदर्शिता र आर्थिक अनुशासन कायम गर्नुपर्नेमा जोड़ दिनुभयो। राष्ट्रपति पौडेलले फजूल खर्चलाई निरुत्साहित गरी आर्थिक अनुशासन कायम भएमा मुलुकमा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा हुने विश्वास व्यक्त गर्नुभयो। प्रतिवेदनले औल्याएका विषयवस्तु सम्बन्धित निकाय र सरकार भएका हरूलाई जवाफदेही हुन प्रेरित गर्ने विश्वास पनि राष्ट्रपतिले व्यक्त गर्नुभएको छ।
0: महालेखा नियन्त्रक कार्यालयका अनुसार चालू आर्थिक वर्षको वैशाख मसान्तसम्ममा सरकारको बजेट खर्च वार्षिक विनियोजनको करिब 60% भएको छ। पछिल्लो 10 महिनामा 11,73,52,01,00,000 रूपियाँ बजेट खर्च भएको हो। चालू आर्थिक वर्षका लागि सरकारले कुल 19,64,11,00,000,00 बराबरको बजेट ल्याएकोमा हालसम्म वार्षिक विनियोजनको 59.75% खर्च भएको छ। उक्त कार्यालयका अनुसार चालू आर्थिक वर्षका लागि चालूतर्फ 11,80,98,00,00,000 विनियोजन भएकोमा वैशाख मसान्तसम्ममा 68.98% अर्थात 8,14,65,55,00,00,000 रूपियाँ खर्च भएको छ। त्यस्तै पूँजीगततर्फ 4,07,88,00,00,000 विनियोजन भएकोमा 27.91% अर्थात 1,13,84,92,00,000 रूपियाँ बराबर खर्च भएको छ। वित्तीय व्यवस्थातर्फ हालसम्म बजेट खर्च 65.30% छ। यो शीर्षकमा चालू आर्थिक वर्षका लागि सरकारले 3,75,24,20,00,000 रूपियाँ विनियोजन भएकोमा हालसम्म 2,45,01,54,00,000 रूपियाँ बराबर खर्च भएको छ। वैशाख मसान्तसम्ममा सरकारको आमदानी वार्षिक लक्ष्यको 67% खुम्चिएको छ। चालू आर्थिक वर्षका लागि कुल 15,33,44,69,00,000 बराबर आमदानी गर्ने लक्ष्य रहेकोमा सरकारले हालसम्म 10,12,05,24,00,000 बराबर आमदानी गरेको छ।
1: कृषि वन तथा पर्यावरण मन्त्रालयले मल आयातकर्ता तथा डिलरहरूले रासायनिक मल नियन्त्रण आदेशमा उल्लेखित रासायनिक मलको स्पेसिफिकेशन अनुसार मलको कारोबार गर्न निर्देशन दिएको छ। मन्त्रालयले आदेशको प्रावधान विपरीत गलत विवरण तथा लेबल राखी रासायनिक मलको पैठारी तथा मिश्रण बिक्री वितरण नगर्न आग्रह गरेको हो। सरकारले अनुदानमा उपलब्ध गराएको मलको कालोबजारी गर्ने व्यापारीलाई प्रचलित कानून बमोजिम कार्यवाही गर्ने मन्त्रालयका कृषि अर्थविज्ञ महानन्द जोशीले जानकारी दिनुभएको छ। उहाँका अनुसार रासायनिक मल तत्वीय संरचना न्यूनतम अधिकतम पोषक तत्वको मात्रा भौतिक तथा रासायनिक गुणस्तर भएको मलमात्र पैठारी एवं बिक्री वितरण गर्न पाइने व्यवस्था छ। मन्त्रालयले कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको बिक्री कार्यालय तथा डिपो वा मल आयातकर्ता वा डिलरका रूपमा दर्ता भएका विश्वासिलो स्रोतबाट मल खरिद गर्न किसानलाई अनुरोध गरेको छ। बजारमा पाइने रासायनिक मलको मूल्य, स्रोत एवं गुणस्तरको बारेमा मल विक्रेतासँग आवश्यक सोधखोज तथा गुणस्तर यकिन गरी खरिद गर्न मन्त्रालयले आह्वान गरेको छ।
0: संवैधानिक आयोगका पदाधिकारी एवं व्यक्तिले संसदीय सुनवाईका क्रममा व्यक्त गरेका प्रतिबद्धताको कार्यान्वयनको सुनिश्चितता खोजिएको छ। सिंहदरबारमा आज बसेको संसदीय सुनवाई संयुक्तको बैठकमा सभापति बोधनारायण श्रेष्ठले सुनवाईपछि नियुक्त भइजाने पदाधिकारी स्वयंले आफूले कार्ययोजना अनुसार प्रगति विवरण नागरिक समक्ष सार्वजनिक गर्नुपर्ने बताउनुभयो। संचारकर्मी संघको छलफलमा उहाँले आफ्नो योजना आफै कार्यान्वयन गरे नगरेको विषयमा सम्बन्धित व्यक्तिले नै सेल्फ रिपोर्ट कार्ड सार्वजनिक गर्नुपर्ने व्यवस्थालाई बाध्यकारी बनाउनु पर्नेमा जोड़ दिनुभयो। सुनवाईका क्रममा सोधिने प्रश्नको गुणस्तरमै नतिजा निर्भर रहने भन्दै उहाँले सही प्रश्न नभएसम्म सही जवाफ नआउने बताउनुभयो। कुनै व्यक्तिको गरिमामा आघात नपुग्ने उम्मेद्वारलाई प्रश्न सोध्नुपर्ने र त्यसका लागि आचार संहिता बनाउनु पर्नेमा उहाँको जोड़ छ। उहाँले समितिले उजुरीकर्ताको गोपनीयता र सुरक्षालाई पहिलो प्राथमिकतामा राख्ने समेत बताउनुभयो।
1: मधेसका मुख्यमन्त्री कृष्ण प्रसाद यादव विश्वासको मत लिनबाट पछि हट्नु भएको छ। उहाँले आज विश्वासको मत लिने तय भए पनि संसद सचिवालयलाई पत्र पठाउनु भएको हो। विश्वासको मत लिनका लागि बिहान 11 बजे आह्वान गरिएको बैठक अहिलेसम्म सुचारू हुन सकेको छैन। अहिले सभामुख राम आशिष यादव विभिन्न संसदीय दलका नेताहरूसँग परामर्श गरिरहनु भएको सत्तारूढ कंग्रेसका सांसद संजय कुमार यादवले जानकारी दिनुभएको छ। सत्ता गठबन्धनभित्रको असन्तुष्टि र खटपटका कारण अन्तिम समयमा आएर उहाँ विश्वासको मत लिन पछि हटेको बुझिएको छ। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
3: गुणस्तरीय प्लम्बिङको पर्पज
4: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
3: सुरक्षा घरको साथ जीवन।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश होम, डिश होम खुशीको कनेक्शन।
1: यो हो थाह संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
2: हामी थाहा संचार नेटवर्क काठमाण्डुबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
3: अब बाँकी समाचार। नक्खु कारागार काठमाण्डुबाट भागेका एक कैदीलाई बैतडी प्रहरीले पक्राउ गरेको छ। पोटसौरी नगरपालिका सात काफलीका 47 वर्षीय नरेन्द्र सिंह रतोकीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। इलाका प्रहरी कार्यालय पाटनका इन्चार्ज प्रहरी निरीक्षक इन्द्रराज भट्टको कमाण्डमा खटिएको प्रहरी टोलीले आज घरबाटै नियन्त्रणमा लिएको हो। रतोकी गत भदौ 23 र 24 गतेको जेएनजी आन्दोलनको क्रममा नक्खु कारागारबाट भागेका थिए। उनलाई जबरजस्तीकरणी र डाँका चोरी मुद्दामा 17 वर्ष 6 महिना कैद सुनाइएको थियो। पक्राउ परेका रतोकीलाई डडेलधुरा कारागार पठाइएको प्रहरीले जनाएको छ।
2: लामो समयदेखि स्थानीयको सन्तुष्टिका कारण रोकिँदै आएको हेटौडा ढल्केबर दुहबी 400 केवी प्रसारण लाइन निर्माण पुनः शुरू भएको छ। सरकारको पहलपछि सो प्रसारण लाइनको निर्माण शुरू गरिएको हो। लामो समयदेखि मुआवजा र जग्गा विवादका कारण अवरूद्ध आयोजना ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठको पहलपछि पुनः सक्रियताका साथ निर्माण अगाडि बढ़ेको छ। नेपाल विद्युत प्राधिकरणले पनि प्रभावित स्थानीय जनप्रतिनिधि तथा सरकारवालासँग मन्त्री श्रेष्ठले गरेको निरन्तर छलफल र समन्वयपछि जग्गा धनीले मुआवजा स्वीकार गरेकाले प्रसारण लाइनको टावर निर्माण अगाडि बढ़ेको जानकारी दिएको छ। सन् 2012 निर्माण शुरू भएको प्रसारण लाइन अन्तर्गत हेटौडाको हटिया क्षेत्रमा टावर निर्माण रोकिँदा आयोजना वर्षौंदेखि प्रभावित बनेको थियो।
3: अब अन्तर्राष्ट्रिय समाचार। चीनका राष्ट्रपति सी चिनफिङ स्ट्रेट अफ होर्मुज खुला राख्ने विषयमा सहयोग गर्न तयार भएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दावी गर्नुभएको छ। उहाँले सी अमेरिका र इरान बीच सम्झौताको पक्षमा रहेको समेत उल्लेख गर्नुभयो। ट्रम्पका अनुसार सीले इरान अमेरिका सम्झौतामा सहयोग चाहिए आफू मदत गर्न तयार रहेको समेत बताउनु भएको हो। चीनले इरानबाट ठूलो मात्रामा कच्चा तेल खरीद गर्दै आएको छ, त्यसकारण होर्मुज खुला गर्ने मुद्दामा चीनको समेत चासो छ। ट्रम्पले चीनले यति ठूलो मात्रामा तेल खरिद गर्ने भएका कारण उसको इरानसँग सम्बन्ध रहेको उल्लेख गर्दै होर्मुज खुलाउन चीनको पनि चाहना रहेको बताउनुभयो। उता इरानले भने होर्मुजबाट चल्ने जहाजका लागि नयाँ नियम लागू गरेको छ। अब यो बाटो हुँदै चल्ने जहाजले इरानको निगरानी र स्वीकृति अनुसार मात्रै चल्नुपर्ने भएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। इरानले युद्धका लागि अमेरिका र इजरायलको निन्दा गर्न ब्रिक्स देशसँग आग्रह समेत गरेको छ।
2: अब खेल समाचार। फ्रान्सले फिफा विश्वकप फुटबलका लागि 26 सदस्यीय टोली घोषणा गरेको छ। प्रशिक्षक डीडीआर डेसच्याम्पले अनुभवी र युवा खेलाड़ीको सम्मिश्रण सहित बलियो टोली सार्वजनिक गरेका हुन्। टोलीको कमान किलियन एम्बाप्पेले सम्हाल्नेछन्। उनीसँगै उस्मान डेम्बेले पनि टोलीमा रहेका छन्। पछिल्लो फिफा पुरूष विश्व वरियतामा शीर्ष स्थानमा रहेको फ्रान्स सबैभन्दा बलियो दावेदार मध्ये एकका रूपमा रहेको छ। टोलीको रक्षा पंक्तिमा विलियम सिलिवा, जुल्स कुण्डे, इब्राहिममा कोनाते र लुकास होर्नान्डेज समावेश रहेका छन्। मिडफील्डमा अनुभवी एन्गोलो कान्टे, ओरिलियन चुआमेनी र एन्ड्रियन राबियोले टोलीलाई साथ दिनेछन्। यस्तै माइकल ओलिसे, डीजीले डुए, रायन चेर्की र मार्कस थुराम जस्ता खेलाड़ीले स्थान पाएका छन्। फ्रान्स विश्वकपमा समूह आईमा रहेको छ। फ्रान्सले जून 16 सेनेगलसँग खेल्दै विश्वकपको शुरूआत गर्नेछ। दिउँसो 3 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
3: महालेखा परीक्षकको वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेश।
4: हामी सबैको साझा आवाज रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

झन् काफ्लेको गीत सुन्न पाइन्छ होला भनेर मन पराएको त गल्ती पो गरे कि क्या हो गाउँदै गाउँदैन त्यो 80 रुपियाँ गर्दाखेरि काको गीत गाउनु

0: व्यवसायीहरू मूल्य वृद्धिका कारण चरम संकटमा परेका छन्। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पशुपति क्षेत्र विकास कोष कर्मचारी सेवा शर्त तथा सुविधा सम्बन्धी नियमावली 2083 स्वीकृत गरी जारी गरेको छ। मन्त्री स्तरीय निर्णय अनुसार कोषको पुरानो नियमावली खारेज गरी पशुपति क्षेत्र विकास कोष ऐन 2044 दफा 21 दिएको अधिकार प्रयोग गरी कोष संचालक परिषदको अध्यक्ष समेत रहनुभएका मन्त्री खड्गर राज पौडेल गणेशले नयाँ नियमावली जारी गर्नुभएको हो। कोषको नयाँ नियमावली अनुसार कार्यकारी निर्देशकको पद हटाइएको मन्त्रालयका प्रवक्ता जयनारायण आचार्यले जानकारी दिनुभयो। कोषमा ऐनले कार्यकारी अधिकार दिएको सदस्य सचिवको व्यवस्था हुँदाहुँदै वसन्त चौधरी सदस्य सचिव भएका बेला नियमावलीमा संशोधन गरी कार्यकारी निर्देशकको व्यवस्था गरिएको थियो। लुम्बिनी प्रदेश सरकारले आगामी साउन 1 गतेदेखि प्रदेश मन्त्रालय 8 कायम गर्ने गरी तयारी अघि बढ़ाएको छ। प्रदेश सरकारको आज बसेको मन्त्री परिषद बैठकले संगठन तथा व्यवस्थापन सर्वेक्षण समितिलाई यथाशीघ्र मन्त्रालयको संगठन संरचना पुनरावलोकन गरी प्रतिवेदन पेश गर्न जिम्मेवारी दिएको सरकारका प्रवक्ता तथा कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले जानकारी दिनुभयो। लुम्बिनीमा हाल 12 मन्त्रालय छन्। प्रमुख सचिव कृष्ण प्रसाद काप्रीको संयोजकत्वमा यसअघि गठन भएको संगठन तथा व्यवस्थापन सर्वेक्षण समितिलाई प्रदेश सरकार कार्य विभाजन नियमावली 2079 आवश्यक संशोधनको मस्यौदा सहित प्रतिवेदन पेश गर्न निर्देशन दिएको छ। जंगली च्याउ खाँदा चितुवनमा एकजनाको मृत्यु भएको छ। इच्छा कामना एक कुइवाङकी 6 वर्षीय नमूना चेपाङको च्याउ खाँदा आज बिहान घरमै मृत्यु भएको हो। उनी हातीवाङ स्थित राष्ट्रिय माध्यमिक विद्यालयमा कक्षा 2 अध्ययनरत थिइन्। च्याउ खाएर सजन चेपाङ र मनिता चेपाङ समेत गम्भीर बिरामी परेका छन्। उनीहरूलाई उपचारका लागि भरतपुर अस्पतालमा ल्याइएको छ। उनीहरू तीनैजना एकै परिवारका हुन्। सजन हात्तीबाङ स्कूलमा कक्षा 3 र मनिता कक्षा 5 अध्ययनरत छन्। गत मंगलबार च्याउ खाएका उनीहरू बिरामी हुँदा पनि घरमै थिए। आज बिहान नमूनाको मृत्यु भएपछि मात्रै गाउँलेहरूले घटनाबारे थाहा पाएका थिए। त्यसपछि बिरामी परेका सजन र मनितालाई गाउँले मिलेर अस्पताल ल्याइएको हात्तीबाङ स्कूलका प्रधानध्यापक लोक बहादुर मगरले जानकारी दिनुभयो। बिरामी परेका मध्ये अहिले 12 वर्षीय मनिता चेपाङको गम्भीर अवस्थामा भरतपुर अस्पतालमा उपचार भइरहेको छ। चीन र भारत जोड़ने कालीगण्डकी करिडोर अन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको महभीर र भीर काटेमा विस्फोटक पदार्थको सहायतामा पहाड़ काटेर सड़क फराकिलो पार्न थालिएको छ। बेनी जोमसुम कोरेला सड़क आयोजना कार्यालयले अन्नपूर्ण गाउँपालिका 6 भीर काटे र वड़ा नम्बर 7 पर्ने महभीरको पहाड़मा सड़क फराकिलो पार्न 7 करोड़ रूपियाँ बढ़ी लागतको आयोजना शुरू गरेको हो। आयोजना प्रमुख तेजस्वी शर्माले ठेक्का सम्झौता गरेको निर्माण कम्पनीले पहाड़मा विस्फोटक पदार्थको प्रयोग गरी सड़क फराकिलो पार्न ड्रिलिङ गर्न थालेको जानकारी दिनुभयो। हाल एकतर्फी रूपमा संचालनमा रहेको यस क्षेत्रको सड़कलाई 2 लेनको 11 मिटर फराकिलो बनाउने र ढलन गर्ने लक्ष्य रहेको उहाँले बताउनुभयो। आगामी असोसम्ममा सम्पन्न गर्ने लक्ष्यसहित 7 करोड़ 7,74,000 कालीमाता थापा काजी रसुवा देवीसँग ठेक्का सम्झौता भएको आयोजना प्रमुख शर्माले जानकारी दिनुभयो। र काठमाडौँ महानगरपालिकाले मनसूनजन्य विपद व्यवस्थापन र पूर्व तयारीलाई प्रभावकारी बनाउन सीमाता अभिवृद्धि तालिम तथा कृत्रिम अभ्यास कार्यक्रम सम्पन्न गरेको छ। सुरक्षा निकाय तथा विभिन्न सरोकारवाला संघ संस्थाको सहकारीमा उक्त कार्यक्रम सम्पन्न भएको हो। महानगरकी कार्यपालिका प्रमुख सुनिता डंगोलले काठमाडौँमा बढ़दो शहरीकरण र ढलान प्रक्रियाले अरवान फ्लडको जोखिम निम्त्याएको बताउँदै विपदको समयमा जनधनको क्षति न्यूनीकरण गर्न यो कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो। महानगरपालिकाले गरेको हजार्ड म्यापिङ अनुसार महानगरभित्रका 74 स्थान मनसूनजन्य विपदको उच्च जोखिममा रहेको र ती क्षेत्रमा समुदायलाई लक्षित गरी विशेष सचेतना र तयारीका कार्यक्रम सञ्चालन गरिने उहाँको भनाइ छ। दिउँसो 4 बजेको थाहा अपडेट सकियो। अप्सरा बिदा हुन्छु। नमस्कार।
1: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com मा जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्याण्डल हो @thahakhabar।

0: नेपालको एकमात्र डीटीएच सेवा डिस्ट होम
1: डिस्ट होम खुशीको कनेक्शन।
2: जीवनमा थोरै कुराहरू छन् जहाँ हामीलाई चोइस गर्ने सुविधा हुन्छ। thahakhabar.com जहाँ तपाईँ निर्धक्क चोइस गर्न सक्नुहुन्छ आफ्नो रुचि अनुसारको समाचार। समाचारमा विविधता, विचारमा सन्तुलन। thahakhabar.com त्यति मात्र होइन, मोबाइल डाटा सर्फिङमा पनि असाध्यै कम खर्चिलो। छिनछिनको खबर अब thahakhabar.com।
3: रेडियो थाहा संचार 99.4 निष्पक्ष सक्रियताको अभ्यास।

0: अब रारा चाउचाउ ब्राउन चिकन ब्राउन भेज र रारा चीज बल्स मा पनि उपलब्ध छ।
1: ए बाबु हतियार छ टच बालेर जाऊ।
2: आ पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु के।
1: बर्खाको बेला छ, अध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
2: है बल्ल सम्झे, सर्पको टोकाइबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुला हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
1: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा छिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
2: भन्नुभयो नि, मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदी नालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
1: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
3: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

0: बिमाको लाभ दि आफ्नो कमाईको लाभ लिने मौका आजै बनौ सानीमा रिलायन्स लाइफ इन्स्योरेन्सको बिमा अभिकर्ता सानीमा रिलायन्स लाइफ इन्स्योरेन्स खुलेर जियौं
1: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज

0: खुसी
1: तथा नस सम्बन्धी रोगीहरूलाई मध्यनजर गर्दै इन्डियाको एपोलो अस्पतालबाट सुपर स्पेशलिस्ट उच्च विशेषज्ञता गर्नुभएका गण्डकी मेडिकल कलेजका प्राध्यापक डाक्टर ईश्वर शर्मा कणेल
2: यही जेठ 2 गते शनिबार
3: बागलुङ मेडिकल हल कुस्मामा आउँदै हुनुहुन्छ।
4: त्यसैले हाड भाँचिएका, हात खुट्टा दुख्ने, घुँडा दुख्ने, सुन्निने, नसा दुख्ने, पोल्ने, नसा च्यापिएका, खुम्चिएका, गाँठो परेका, ढाड कम्मर दुख्ने, बाथ युरिक एसिड प्लास्टर गर्नुपर्ने, गरेर बाङ्गो टिङ्गो भएका तथा जस्तोसुकै हाड जोर्नी तथा नसा सम्बन्धी बिरामीहरूले समयमै सम्पर्क राखी सफल उपचार गर्नुहुन हार्दिक अनुरोध गरिन्छ।
3: साथै उक्त दिन निशुल्क फिजियोथेरापीको पनि व्यवस्था छ। डाक्टर आउने मिति
2: यही जेठ 2 गते शनिबार।
5: यहाँ हरेक दिन होल बडी चेकअप, मधुमेह परीक्षण, HbA1c जाँच, लिपिड प्रोफाइल, लेबर फंक्सनल टेस्ट, युरिक एसिड, बाथ, टाइफाइड, ग्यास्ट्रिक एवं मोटोपनको परीक्षण, रगत गृह एवं दिशा पिसाब परीक्षण गरिनुका साथै अत्याधुनिक मेसिनद्वारा धौलागिरीमा नै पहिलो पटक थाइराइड एवं भिटामिन डीको जाँच गरिन्छ।
4: स्थान बागलुङ मेडिकल हल तथा सिटी फार्मेसी बडगाउँ।
3: सम्पर्क फोन नम्बर 0767420027
4: 420027।
3: सम्पर्क मोबाइल नम्बर 98572597
4: 98511 89918।

0: छिटी भिटी प्रवेश आवेदन फारम खुलेको सम्बन्धी सूचना।
1: यसरी उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूमा हार्दिक बधाई तथा सफल भविष्यको शुभकामना।
0: आफ्नो उज्जवल भविष्य प्राविधिक क्षेत्रमा बनाउन चाहने विद्यार्थीहरूका लागि यस धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानमा शैक्षिक सत्र 2083-84 लागि विभिन्न कार्यक्रमहरूमा भर्ना आवेदन फारम खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: उपलब्ध कार्यक्रमहरू सामान्य चिकित्सा, एचए, फार्मेसी, मेडिकल ल्याब, टेक्नोलोजी।
0: फारम वितरण सम्बन्धी विवरण, अनलाइन आवेदन दिने मिति 2083 वैशाख 29 गते देखि 2083 जेठ 13 गते सम्म। न्यूनतम योग्यता एसईमा न्यूनतम 2 GPA प्राप्त गरेको वा एसएलसी पास वा टीएसएलसी 68.33% उत्तीर्ण।
1: विशेष जानकारी, एसई प्राविधिक धारबाट उत्तीर्ण विद्यार्थीहरूले जुनसुकै कार्यक्रममा अध्ययन गर्न पाउनेछन्।
0: हाम्रा सेवाहरू, धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानको आफ्नै सुविधा सम्पन्न होस्टेलमा बस्न चाहने कलेजका विद्यार्थीहरू साथै अन्य पेसा व्यवसायमा आबद्ध गर्ल्सहरूको लागि होस्टेल भर्ना खुला गरिएको छ।
1: छोटो अवधिको केयर गिभर तालिम तेस्रो समूहको समेत भर्ना धमाधम शुरू भइरहेको छ। समयमै आफ्नो सिट सुरक्षित गरिहाल्नुहोस्।
0: विस्तृत जानकारीका लागि धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठान बानापाचार द्वारेगौंडा बागलुङ, बागलुङ बजारदेखि उपल्ला चौर हुँदै कुनुले जाने बाटोमा। सम्पर्क नम्बर 068-420-003, 420-001, मोबाइल नम्बर 98-576-21-917, 98-576-36-567 र 98-451-20-736।
2: हार जोर्नी तथा नस सम्बन्धी रोगीहरूलाई मध्यनजर गर्दै इन्डियाको एपोलो अस्पतालबाट सुपर स्पेसियलिस्ट उच्च विशेषज्ञता गर्नुभएका गण्डकी मेडिकल कलेजका प्राध्यापक डाक्टर ईश्वर शर्मा कणेल
3: यही जेठ 2 गते शनिबार
4: बागलुङ मेडिकल हल कुस्मामा आउँदै हुनुहुन्छ।
5: त्यसैले हाड भाँचिएका, हात खुट्टा दुख्ने, घोडा दुख्ने, सुन्निने, नसा दुख्ने, पोल्ने, नसा च्यापिएका, खुम्चिएका, गाँठो परेका, ढाड कम्मर दुख्ने, बाथ युरिक एसिड प्लास्टर गर्नुपर्ने, गरेर बाङ्गो टिङ्गो भएका तथा जस्तोसुकै हाड जोर्नी तथा नसा सम्बन्धी बिरामीहरूले समयमै सम्पर्क राखी सफल उपचार गर्नुहुन हार्दिक अनुरोध गरिन्छ।
4: साथै उक्त दिन निशुल्क फिजियोथेरापीको पनि व्यवस्था छ। डाक्टर आउने मिति
3: यही जेठ 2 गते शनिबार।
6: यहाँ हरेक दिन होल बडी चेकअप, मधुमेह परीक्षण, HbA1c जाँच, लिपिड प्रोफाइल, लेबर फंक्सनल टेस्ट, युरिक एसिड, बाथ, टाइफाइड, ग्यास्ट्रिक एवं मोटोपनको परीक्षण, रगत गृह एवं दिशा पिसाब परीक्षण गरिनुका साथै अत्याधुनिक मेसिन द्वारा धौलागिरीमा नै पहिलो पटक थाइराइड एवं भिटामिन डी को जाँच गरिन्छ।
5: स्थान बागलुङ मेडिकल हल तथा सिटी फार्मेसी बडगाउँ।
4: सम्पर्क फोन नम्बर 0767-24-2027,
5: 24-027।
4: सम्पर्क मोबाइल नम्बर 98-577-22-597,
5: 98-511-81-918।

0: जसको नाम नै पर्याप्त छ।
1: दिदी बहिनी,
0: दिदी बहिनी,
1: दिदी बहिनी,
0: रेडियो दिदी बहिनी, हामी गर्न सक्छौ,
1: हामी गर्न सक्छौ,
0: गर्न सक्छौ।

छ तिम्रो लागि मुटु भरि मेरो प्यार छ डोन्ट वरी बेबी आजको सरकार छ मारा मार छ तेरो लागि त्यो तिरोको पुलिस पछि तेरो पछि पछि तपाईँ कुनै कता डुलिस बेबी डोन्ट बी पुलिस परि परि नजरकोमा हेल्प गार्ड मेरो

0: साथै भयो नि यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुर्याई घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका घिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर, लोडर
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा, बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144, 98-510-16-094, 98-476-39-691।

0: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
1: अहिले साँझको ठीक छ बज्यो।

0: यो नयाँ वर्षको अवसरमा सेन्सेका होम अप्लायन्सहरूको खरिदमा आकर्षक उपहार तथा क्याश ब्याक। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, सेमी अटोमेटिकमा 1 केजी एरियल, एयर कन्डिसनरमा इन्स्टलेसन साथै इन्स्टेन्ट क्याश ब्याक पनि र बम्परमा हिरो स्प्लेन्डर प्लस मोटरसाइकल। नागरिकता मात्र भए पुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।
1: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाल्। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
2: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: यह नया वर्ष को अवसर में सीजी का स्मार्ट डोमेस्टिक अप्लायंसेस को खरीद में हर एक 15 दिन में सेट ऑफ 5 प्रोडक्ट जीतने अवसर र बम्पर उपहार में मेघौली सेराई में लग्जरी स्टे साथ ही हीरो स्प्लेंडर प्लस मोटरसाइकिल जीतने मौका पनी QR कोड स्कैन करी सहभागिता जनाउनुहोस् र यो नया वर्ष अज विशेष बनाउनुहोस् सीजी संग
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको जो तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर
2: काठमाडौँ उपत्यकामा रेडियो NRN 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com बाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं बेरोजगार सम्बन्धी खबरबाट नेपालको कुल अध्यावधिक बेरोजगार 7,55,17,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00, हजार एक्कासी बयासी को वार्षिक प्रतिवेदन अनुसार यस वर्ष मात्रै 88 अर्ब 9 करोड़ रूपियाँ भन्दा बढ़ी बेरोजगार थपिएको छ। महालेखाले बजेट अनुशासनमा समेत गम्भीर लापरवाही औल्याएको छ। नियमानुसार पहिलो त्रैमासिकमा रकम अन्तर गर्न नपाइने भए पनि सो अवधिमा 1 अर्ब 5 करोड़ र असार महिनामा मात्रै 18 अर्ब 21 करोड़ रूपियाँ रकम अन्तर गरिएको पाइएको छ। स्वास्थ्य क्षेत्रमा पनि उत्तिकै व्यथिति देखिएको छ। स्वास्थ्य सेवा विभाग वीर अस्पताल र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगायतका निकायमा 9 करोड़ 17 लाख रूपियाँ बराबरको औषधि र स्वास्थ्य सामग्री म्याद नागेर प्रयोगविहीन भएका छन्। आपूर्तिकर्ताबाट प्रतिस्थापन गराउनुपर्ने प्रावधान भए पनि अस्पताल प्रशासनको लापरवाहीले राज्यको ठूलो लगानी खेर गएको प्रतिवेदनमा उल्लेख छ। यस्तै गत भदौमा भएको जेन्जी आन्दोलनका कारण 179 सरकारी कार्यालयका कागजात जल्दा झण्डै 1.5 खर्ब रूपियाँ बराबरको लेखा परीक्षण कार्य प्रभावित भएको छ। प्रतिवेदनले 3 वटा प्रदेश कार्यालय र 1 स्थानीय तहले अझै लेखा परीक्षण नगराएको देखाएको छ। महालेखा परीक्षकको कार्यालयले वित्तीय अनुशासन कायम गर्न कानूनी र संरचनात्मक सुधार सहित 8 वटा क्षेत्रमा सुधारको प्रस्ताव अघि सारेको छ। सरकारी खर्चको गुणस्तर बढ़ाउन र नागरिक प्रति उत्तरदायी बन्न यी सुझावहरूको कार्यान्वयन अनिवार्य रहेको महालेखाले जनाएको छ।
3: संवैधानिक आयोगका पदाधिकारीहरूले सुनवाईका क्रममा रहेका प्रतिबद्धता र कार्ययोजनाको प्रगति विवरण नागरिक समक्ष सार्वजनिक गर्नुपर्ने व्यवस्थालाई बाध्यकारी बनाइने भएको छ। संसदीय सुनवाई समितिका सभापति बोधनारायण श्रेष्ठले आज सिंहदरबारमा आयोजित छलफलमा नियुक्त भएर जाने व्यक्तिले आफ्नो सेल्फ रिपोर्ट कार्ड सार्वजनिक गर्नुपर्नेमा जोड़ दिनुभएको हो। सभापति श्रेष्ठले संसदीय सुनवाई प्रक्रियालाई थप व्यवस्थित र प्रभावकारी बनाउन छुट्टै संघीय कानून निर्माण गर्नुपर्ने आवश्यकता औलाउनुभयो। कानून बनेपछि को मापदण्ड प्रश्नको स्वरूप र पदाधिकारीको जवाबदेताको स्पष्टता आउने उहाँको भनाइ छ। यस्तै सुनवाईका क्रममा सोधिने प्रश्नहरू मर्यादित हुनुपर्ने र त्यसका लागि छुट्टै आचार संहिता निर्माण गरिने पनि समितिले जनाएको छ। छलफलका क्रममा सभापति श्रेष्ठले उजुरीकर्ताको गोपनीयता र सुरक्षालाई समितिले पहिलो प्राथमिकतामा राख्ने गरेको प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ।
2: नेपाल र थाइल्याण्डले पछिल्लो समय बढ़दै गएको मानव बेचबिखन अनलाइन ठगी र साइबर अपराध नियन्त्रणका लागि संयुक्त रूपमा सहकार्य गर्ने भएका छन्। थाइल्याण्डका लागि नेपाली राजदूत धनबहादुर ओली र शाही थाई प्रहरीको विशेष कार्यदलका निर्देशक थाचाई पिटानी लाबुट बीच आज बैंककमा भएको भेटवार्तामा यस्तो सहमति भएको हो। पछिल्ला वर्षहरूमा मानव बेचबिखनमा संलग्न गिरोहले पर्यटक भिजाको दुरूपयोग गर्दै थाइल्याण्डलाई ट्रान्जिट बनाएर छिमेकी देशका अनलाइन स्क्याम सेन्टरहरूमा पुर्याउने गरेको विषयमा दुवै पक्षले गम्भीर चासो व्यक्त गरेका बैंकक स्थित नेपाली दूतावासले जनाएको छ।
3: राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि संयुक्त राष्ट्रसंघका आवासीय संयोजक लीला पिटर्स याहियाले शिष्टाचार भेटवार्ता गर्नुभएको छ। राष्ट्रपति भवन शीतल निवासमा भएको भेटका क्रममा उहाँहरूका बीचमा नेपाल र संयुक्त राष्ट्रसंघ बीच रहिआएको दीर्घकालीन सम्बन्ध र आपसी सहयोगका विविध विषयमा छलफल भएको छ। भेटमा द्विपक्षीय हित, विकास साझेदारी र सहयोगलाई थप प्रभावकारी बनाउने विषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयले जनाएको छ।
2: सभामुख डोलप्रसाद अर्याल र नेपालका लागि जापानका राजदूत माएडा तोरू बीच आज शिष्टाचार भेटवार्ता भएको छ। सिंहदरबारमा भएको भेटका क्रममा नेपाल र जापान बीचको दीर्घकालीन मैत्रीपूर्ण सम्बन्ध, आपसी सहकार्य तथा द्विपक्षीय हितका विविध विषयमा सकारात्मक छलफल भएको छ। सभामुख अर्यालले नेपालको विकास, पूर्वाधार, शिक्षा र प्रविधि क्षेत्रमा जापानले पुर्याउँदै आएको सहयोगको प्रशंसा गर्नुभएको छ। उहाँले आफ्नो कार्यकालमा दुई देशबीचको सम्बन्ध अझ प्रगाढ़ र परिणाममुखी हुने विश्वास समेत व्यक्त गर्नुभएको छ। सो अवसरमा राजदूत तोरूले नेपालसँग को सम्बन्धलाई जापानले सधैं उच्च महत्व दिएको उल्लेख गर्दै आगामी दिनमा आपसी सहकार्यलाई थप मजबूत बनाउने प्रतिबद्धता जनाउनु भएको छ।
3: राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले आफ्नो आगामी महाधिवेशनको तयारीलाई औपचारिक रूपमा अगाडि बढ़ाएको छ। आज पार्टी केन्द्रीय कार्यालय तुम्बराहीमा बसेको केन्द्रीय कार्य सम्पादन समिति बैठकले महाधिवेशनको कार्यतालिका निर्माणका लागि तीन सदस्यीय समिति गठन गरेको हो। समितिलाई आगामी केन्द्रीय कार्य समिति बैठकमा पेश गर्ने गरी महाधिवेशनको विस्तृत खाका तयार पार्ने जिम्मेवारी दिइएको छ। बैठकपछि संचारकर्मीसँग कुरा गर्दै पार्टी अध्यक्ष राजेन्द्र लिङदेनले निर्वाचनका कारण रोकिएका स्थानीय र जिल्ला अधिवेशनलाई अब तत्काललाई अघि बढ़ाइने बताउनु भएको छ। पार्टीले सातै प्रदेशबाट आएका सांगठनिक सुझावलाई समेट्दै संगठन विस्तार र महाधिवेशनको अभियानलाई सँगसँगै लैजाने योजना बनाएको छ।
2: लुम्बिनी प्रदेश सरकारले प्रशासनिक खर्च कटौती गर्ने उद्देश्यले मन्त्रालयको संख्या घटाउने ठूलो निर्णय गरेको छ। आज बसेको मन्त्री परिषद बैठकले आगामी नयाँ आर्थिक वर्ष साउन एक गतेदेखि लागू हुने गरी हाल कायम रहेका 12 मन्त्रालयलाई घटाएर 8 झार्ने निर्णय गरेको हो। प्रदेश सरकारका सामाजिक विकास मन्त्री जन्मजय तिमेल सिन्हाका अनुसार मन्त्रालय गाभ्नका लागि प्रमुख सचिव कृष्ण प्रसाद काफ्रीको नेतृत्वमा संगठन तथा व्यवस्थापन सर्वेक्षण समिति गठन गरिएको छ। सोही कार्यदलको प्रतिवेदन का आधारमा कुन मन्त्रालय कता गाभ्ने भन्ने टुंगो लाग्नेछ। यस्तै मन्त्री परिषद बैठकले सेवाग्राहीको सहजताका लागि गुल्मी, अर्घाखाँसी, बर्दिया, पूर्वी रूकुम, रोल्पा र प्युठानमा यातायात व्यवस्था सेवा कार्यालय खोल्ने निर्णय पनि गरेको छ। सो निर्णयसँगै अब लुम्बिनी प्रदेशका सबै 12 जिल्लामा यातायात सेवा पुग्ने भएको छ।
3: सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल शाह प्रदेशको राजधानीको अन्यल चिर्न र राजनैतिक सहमतिका लागि संघीय राजधानी काठमाण्डुमा सक्रिय हुनु भएको छ। बिहिबार साँझ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्नुभएका मुख्यमन्त्री शाहले आज नेपाली कंग्रेसका सभापति गगन थापासँग भेटवार्ता गर्नुभयो। भेटका क्रममा उहाँले लामो समयदेखि अनिर्णित रहेको प्रदेश राजधानीको विषय टुंग्याउन शीर्ष नेताको ध्यान आकर्षण गराउनुभयो। यसअघि प्रदेश सभाले कैलालीको गोदावरीमा राजधानी बनाउने निर्णय गरे पनि रूख कटान लगायतका समस्याले कार्यान्वयन हुन सकेको छैन। मुख्यमन्त्री शाहले कांग्रेस, एमाले र माओवादी बीच तनगढ़ीमै राजधानी कायम गर्ने गरी भइरहेको गृह कार्यबारे नेताहरूसँग छलफल गर्नुभएको छ। भेटका क्रममा समसामयिक राजनीति र प्रदेश सरकारको भविष्यबारे छलफल भएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
0: यो नयाँ वर्षको अवसरमा बेकोका विभिन्न होम अप्लायन्सहरूको खरिदमा क्याशब्याक तथा स्योर सर्ट गिफ्ट, वासिङ मसिनमा 6 केजी एरियल म्याटिक, डिसवासरमा वासिङ ट्याब्लेट, एयर कन्डिसनरमा इन्स्टलेसन र फ्री स्ट्यान्डिङ ओभनमा प्रेसर कुकर। नागरिकता मात्र भए पुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।
4: यो नयाँ वर्षको अवसरमा माइडियाका विभिन्न होम अप्लायन्सहरूको खरिदमा आकर्षक उपहार तथा क्याशब्याक, साइड बाई साइड तथा मल्टी डोर रेफ्रिजरेटरमा फ्री इन्डक्सन, फ्रन्ट लोड वासिङ मसिनमा फ्री 6 केजी एरियल, टप लोडमा फ्री 2 केजी एरियल, सेमी अटोमेटिकमा 1 केजी एरियल, डिस वासरमा वासिङ ट्याब्लेट र माइक्रोवेभ ओभनमा कुकिङ किट, हरेक खरिदमा स्योर सर्ट किट र बम्परमा माइडिया 519 लिटर रेफ्रिजर जित्ने मौका। नागरिकता भए पुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।

0: सजिलो अनलिमिटेड रु 699 देखि रु 1999 सम्मको प्याकहरू उपलब्ध छन्। छानी छानी लिनुहोस्। यो प्याक खरिद गर्न *1415 *2# डायल गरी वा एनटी एपबाट पनि सजिलै लिन सकिन्छ।
1: नेपाल टेलिकम, राष्ट्रको संचार।
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। यो तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाँकी खबर। कर्णाली प्रदेश सरकारले आफ्ना नागरिकको सुरक्षाका लागि महत्वाकांक्षी सामूहिक दुर्घटना बीमा कार्यक्रम लागू गरेको छ। मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय र राष्ट्रिय बीमा कम्पनी लिमिटेड बीच भएको सम्झौता अनुसार कर्णालीका 16,88,000 भन्दा बढ़ी नागरिकको विपद बीमा गरिएको हो। गत वैशाख 30 गतेदेखि लागू हुने गरी एक वर्षका लागि गरिएको यो सम्झौता अन्तर्गत प्राकृतिक विपदका कारण मृत्यु हुने व्यक्तिका परिवारले 2,00,000 रूपियाँ बीमा रकम पाउनेछन्। प्रदेश सरकारले प्रति व्यक्ति 9.33 रूपियाँका दरले कुल 1,57,00,000 रूपियाँ भन्दा बढ़ी बीमा शुल्क आफैले भुक्तानी गर्नेछ। यस बीमा योजनामा भूकम्प, बाढ़ी पहिरो, आग लगी र चट्याङ जस्ता प्राकृतिक विपद मात्र नभई यसपटकदेखि जंगली जनावरको आक्रमण, भेरबाट लड़ेर वा नदीमा डुबेर हुने मृत्युलाई पनि समावेश गरिएको छ।
4: प्युठानमा आज दिउँसो भएको सवारी दुर्घटनामा परि दुईजनाको घटनास्थलमै मृत्यु भएको छ। जिल्लाको मान्डवी गाउँपालिका एक डाम्री खोला स्थित देवी स्थानमा लुप र 02/001/0104 नम्बरको भ्यान दुर्घटना हुँदा प्युठान नगरपालिका 4 24 वर्षीय दिलीप परियार र मल्लरानी गाउँपालिका 5 26 वर्षीय अभिषेक गोबरको मृत्यु भएको प्रहरीले जनाएको छ। जीपमा दुईजना मात्रै सवार थिए।
3: संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पशुपति क्षेत्र विकास कोष कर्मचारी सेवा सर तथा सुविधा सम्बन्धी नियमावली 2083 स्वीकृत गरी जारी गरेको छ। कोष संचालक परिषदका अध्यक्ष एवं पर्यटन मन्त्री खड्ग राज पौडेलले नयाँ नियमावली जारी गर्नुभएको हो। नयाँ नियमावलीको प्रमुख विशेषताका रूपमा कोषमा लामो समयदेखि कायम रहेको कार्यकारी निर्देशकको पद खारेज गरिएको छ। 2060 सालदेखि शुरू भएको यो पदमा हालसम्म 6 जिम्मेवारी सम्हालिसकेका छन्। नयाँ नियमावली लागू भएसँगै बहाल रहनुभएका कार्यकारी निर्देशक सुभाष चन्द्र जोशी पनि पदमुक्त हुनुभएको छ। अब कोषको सम्पूर्ण कार्यकारी जिम्मेवारी ऐन बमोजिम सदस्य सचिवमै निहित रहने व्यवस्था गरिएको छ।
4: सरकारले अनुदानको रासायनिक मलमा कालोबजारी गर्ने र तोकिएको गुणस्तर पालना नगर्ने व्यापारीलाई कड़ा कार्यवाही गर्ने चेतावनी दिएको छ। कृषि वन तथा पर्यावरण मन्त्रालयले सूचना जारी गर्दै रासायनिक मल नियन्त्रण आदेशको प्रावधान विपरीत गलत विवरण वा लेभल राखेर मल बिक्री वितरण नगर्न निर्देशन दिएको हो। मन्त्रालयका कृषि अर्थविज्ञ महानन्द जोशीले सरकारले अनुदानमा उपलब्ध गराएको मलमा अनियमितता गर्ने जो कोहीलाई प्रचलित कानून बमोजिम कार्यवाही गरिने जानकारी दिनुभएको छ। मन्त्रालयले निश्चित तत्वीय संरचना र तोकिएको स्तर भएको मल मात्र आयात तथा बिक्री गर्न पाइने स्पष्ट पारेको छ।
3: नेपाल निर्माण व्यवसाय महासंघले अत्यधिक मूल्य वृद्धिका कारण देशभरका विकास आयोजनाहरू ठप्प हुने अवस्थामा पुगेको भन्दै सरकारको ध्यान आकर्षण गराएको छ। महासंघका अध्यक्ष निकोलस पाण्डे नेतृत्वको टोलीले आज एकीकृत पूर्वाधार विकास मन्त्रालय र ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालय पुगेर सचिवहरूलाई ज्ञापन पत्र बुझाएको हो। ज्ञापन पत्र बुझाउँदै अध्यक्ष पाण्डेले इन्धन र निर्माण सामग्रीको मूल्य आकाशिएकाले वर्तमान दर रेटमा काम गर्न नसकिने बताउनु भएको छ। महासंघले बजार भाव अनुसार ठेक्काको मूल्य समायोजन गर्न र तोकिएका आयोजनाहरूको म्याद 2084 असारसम्म थप गर्न माग गरेको छ। यस्तै व्यवसायीहरूले आगामी बजेटमा आयोजनाहरूको स्पष्ट बजेट शीर्षक र भुक्तानीको सुनिश्चितता हुनुपर्ने अडान राखेका छन्। सरकारले मूल्य समायोजन निर्देशिका तत्काल नल्याए र सहुलियतको व्यवस्था नगरेसम्म निर्माण कार्य अघि बढ़ाउन नसकिने व्यवसायीहरूले चेतावनी दिएका छन्।
4: कपिलवस्तुको तौलियुबा स्थित विश्वमैत्री आधारभूत विद्यालयका प्रधानाध्यापक विश्वम्भर दास भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन्। विशेष अदालतका न्यायाधीश त्रय नारायण प्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले आज रैदासलाई 6 महिना कैद र बिगो बमोजिम 4,43,430 रूपियाँ जरिवानाको फैसला सुनाएको हो। प्रधानाध्यापक रैदासमाथि विद्यार्थीको दिवा खाजा, पाठ्यपुस्तक, छात्रवृत्ति र शिक्षकको सामाजिक सुरक्षा कर बापतको रकम हिनामिना गरेको आरोप छ। अदालतले हिनामिना भएको रकम असूल उपर गर्न र सोही बराबरको जरिवाना तिर्न आदेश दिएको छ।
3: ललितपुरको नखो कारागारबाट फरार भएका एक कैदीलाई प्रहरीले बैतडीबाट पक्राउ गरेको छ। जेन्जी आन्दोलनका क्रममा कारागारबाट भागेका बैतडीको पुरसौरी नगरपालिका सात काफलीका 47 वर्षीय नरेन्द्र सिंह रतोकीलाई प्रहरीले आज उनकै घरबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलदेव बडुले जानकारी दिनुभयो। उनलाई अदालतले जबरजस्ती करणी र डाका चोरी मुद्दामा 17 वर्ष 6 महिना कैद सजाय सुनाएको थियो। उनलाई आवश्यक कार्यवाहीका लागि डडेलधुरा कारागार पठाइएको प्रहरीले जनाएको छ। हामीसँग खबर अझै पनि बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: हो, अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौं।

यो नयाँ वर्षको अवसरमा सेन्सेका होम अप्लायन्सहरूको खरिदमा आकर्षक उपहार तथा क्याश ब्याक। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, सेमी अटोमेटिकमा 1 केजी एरियल, एयर कन्डिसनरमा इन्स्टलेसन साथै इन्स्टेन्ट क्याश ब्याक पनि र बम्परमा हिरो स्प्लेन्डर प्लस मोटरसाइकल। नागरिकता मात्र भए पुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्क को। जो तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब बाँकी खबर। सरकारले उच्च प्राथमिकतामा राखेका राष्ट्रिय गौरवका आयोजनाहरूको भौतिक प्रगति निकै निराशाजनक देखिएको छ। महालेखा परीक्षक 63 वार्षिक प्रतिवेदन अनुसार कुल 27 आयोजना मध्ये हालसम्म माथिल्लो तामाकोशी, गौतम बुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको काम मात्र सम्पन्न भएको छ। बाँकी 24 आयोजनाहरू अझै निर्माणाधीन अवस्थामा रहेका छन्। प्रतिवेदन अनुसार बहुप्रतीक्षित काठमाण्डु तराई मधेस द्रुत मार्गको प्रगति जम्मा 42% मात्रै छ भने मेलम्ची खानेपानी आयोजनाको दोस्रो चरणको काम 12% खुम्चिएको छ।
2: नेटो लिलामीको विषयलाई लिएर नेपाल इन्भेस्टमेन्ट मेगा ब्याङ्कका प्रमुख कार्यकारी अधिकृत सीईओ पक्राउ गरिएको घटना प्रति ब्याङ्क तथा वित्तीय संस्था परिसंघ नेपालले गम्भीर आपत्ति जनाएको छ। सीबी फिनले आज विज्ञप्ति जारी गर्दै प्रचलित नियम कानूनका आधारमा गरिएका पेशागत कार्यलाई अपराधिक दृष्टिकोणबाट हेरिनु र पुष्टि नहुँदै अपराधीको शैलीमा धरपकड गरिनु समग्र बैंकिङ क्षेत्र त्रसित र भयभीत बनेको उल्लेख गरिएको छ।
1: साताको अन्तिम कारोबार दिन आज धितोपत्र बजार सामान्य अंकले बढ़ेको छ। नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक 1.77 अंकले बढ़ेर 2731.94 बिन्दुमा पुगेर बन्द भएको छ। आज बजारमा 79,34,000 भन्दा बढ़ी किता शेयर, 3,09,79,00,000 रूपियाँ बराबरमा कारोबार भएको छ। नेप्सेका अनुसार आज कारोबार भएका मध्ये 127 कम्पनीको शेयर मूल्य बढ़ेको छ भने 120 कम्पनीको मूल्यमा गिरावट आएको छ। 22 कम्पनीको मूल्य भने स्थिर रहेको छ।
2: अब विदेशका खबर। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ़ेसँगै भारतमा आजदेखि लागू हुने गरी पेट्रोल र डिजेलको मूल्यमा वृद्धि गरिएको छ। भारतीय सरकारी तेल कम्पनीले पेट्रोल र डिजेल दुवैमा प्रति लिटर 3-3 रूपियाँ मूल्य बढ़ाएका छन्। नयाँ दर अनुसार अब राजधानी दिल्लीमा पेट्रोल प्रति लिटर 97.77 रूपियाँ र डिजेल 90.67 रूपियाँ कायम भएको छ। सन् 2022 भारतमा इन्धनको मूल्य बढ़ाइएको पहिलो पटक हो।
1: लामो समयदेखि जारी युद्धका बीच रूस र युक्रेनले 400 बढ़ी युद्धबन्दी आदान प्रदान गरेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एकसाथ अघि घोषणा गरेको ठूलो स्तरको युद्धबन्दी विनिमय योजना अन्तर्गत यो पहिलो चरणको साटासाट हो। युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले रिहा भएका युक्रेनी सैनिकहरू सन् 2022 रूसी नियन्त्रणमा रहेको र उनीहरूमा मारियुपोलको एजोस्टाल कारखाना एवं चेर्नोबिल क्षेत्रको रक्षा गर्ने लड़ाकूहरू समेत रहेको बताएका छन्। यो 1,000 कैदी साटासाट गर्ने वृहत्तर योजनाको शुरूआती हिस्सा भएको उनको भनाई छ। यता रूसी रक्षा मन्त्रालयले पनि 205 रूसी सैनिक युक्रेनको नियन्त्रणबाट फिर्ता भएको जनाएको छ। उनीहरूलाई हाल सहयोगी राष्ट्र बेलारूस पुर्याइएको छ।
2: अब खेलकुद। राष्ट्रिय खेलकुद परिषद राखेपाले अखिल नेपाल फुटबल संघ एन्फाको नेतृत्वमाथि लगाएको निलम्बन आजदेखि फुका गरेको छ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल, राखेपा सदस्य सचिव रामचरित्र मेहता र एन्फा पदाधिकारी बीच आज मन्त्रालयमा भएको छलफलपछि निलम्बन फिर्ता लिने सहमति भएको हो। एन्फाका प्रवक्ता सुरेश शाहले राखेपाले बिना शर्त निलम्बन फुका गरेको जानकारी दिएका छन्। यसअघि परिषदले दिएको निर्देशन पालना नगरेको भन्दै राखेपाले गत चैत 11 खेलकुद विकास ऐन बमोजिम एन्फा नेतृत्वलाई 3 महिनाका लागि निलम्बन गर्ने निर्णय गरेको थियो।
1: यता इण्डियन प्रिमियर लीग आईपीएलमा आज चेन्नई सुपर किंग्सले लखनऊ सुपर जायन्ट्सको सामना गर्दैछ। लखनऊमा हुने यो खेल नेपाली समयअनुसार बेलुका 7:45 शुरू हुनेछ। अंक तालिकाको 5 स्थानमा रहेको चेन्नईका लागि यो खेल निकै महत्वपूर्ण मानिएको छ। पछिल्ला 5 खेल मध्ये 4 खेल जितेर लयमा फर्किएको चेन्नईलाई मुख्य खेलाड़ीहरूको चोटले भने पिरोलेको छ। लखनऊको टोलीमा निकोलस पुरन र मोहम्मद सामी जस्ता अनुभवी खेलाड़ी भए पनि टोलीले अपेक्षित नतिजा निकाल्न सकेको छैन। जाँदा जाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षकहरू पुनः एकपटक।
2: नेपालको कुल बेरुजु 7,55,000,000,000 नेपालको कुल बेरुजु 7,55,000,000,000,000 नाग्यो। सार्वजनिक निकायमा जवाबदेता र पारदर्शिताको खडेरी परेको टिप्पणी। असार महिनामा मात्रै 18 अर्ब भन्दा बढ़ी रकमान्तर। सुधारका लागि महालेखाद्वारा 8 क्षेत्रको प्रस्ताव।
1: सुनवाई प्रक्रियालाई संस्थागत गर्न छुट्टै संघीय कानून निर्माणको तयारी। नेपाल र थाइल्याण्ड बीच मानव बेचबिखन र साइबर अपराध नियन्त्रणमा सहकार्य हुने। रासायनिक मलमा कालोबजारी गर्नेलाई कार्यवाही गर्ने सरकारको चेतावनी। किसानलाई उपस्थित रहन आग्रह
2: लुम्बिनी प्रदेशमा मन्त्रालयको संख्या घटाइयो साउनदेखि आठवटा मात्र मन्त्रालय रहने सुदूरपश्चिमको राजधानी टुंग्याउन मुख्यमन्त्री कमल शाह काठमाडौँमा सक्रिय कर्णाली प्रदेशका 16,88,000 नागरिकको सामूहिक विपद बीमा
1: भारतमा दुई वर्षपछि पहिलो पटक पेट्रोल र डिजेलको मूल्यमा वृद्धि उपभोग्य वस्तु महँगी नै चिन्ता रूस र युक्रेन बीच 400 बढ़ी युद्धबन्दी साटासाट
2: र एन्फा नेतृत्वमाथिको निलम्बन फुकुवा महिला साफ च्याम्पियनशीपमा नेपालको सहभागिता सुनिश्चित आईपीएलमा आज चेन्नई र लखनऊ भेट्दै
1: हवस् त यसका साथै काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै बेलुकी 8 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ बिदा दिनुहोस् नमस्कार।

0: रेडियो एनआरएन 99.1
1: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौं। जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौं। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी, बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी, साबिकको राष्ट्रिय बीमा संस्थान, प्रधान कार्यालय रामशाहपथ काठमाडौं।
2: अहिले सुन्दै हुनुहुन्छ रेडियो एनआरएन 99.1 सबैका लागि सूचना।
3: नेपाली रेडियो नेटवर्क रेडियो एनआरएन 99.1 मा यो हो फिल्मी मेलोडी।

0: मात्रै भयो नि यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुर्याई घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका घिटी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर, लोडर,
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा, बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग, मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144, 98-510-16-094, 98-476-39691।
3: ल ल ल, यता नआऊ है बुहारी, तलै बस, छाचुप नगर। आज कति दिन रे?
4: 3 दिन भयो।
3: तिमीलाई थाहा छैन, अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
4: केही हुन्न मुआ, सुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
3: आ जेसुकै भन, म छाउन्जेल चाहिँ 4 दिन चाहिँ बाँड्नुपर्छ है, पछि जेसुकै गर।
4: मुआ, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा सुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुआ, पहिलाको जस्तो छैन अहिले।
5: हो, तिमीले ठिक भन्यो बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, युन्जन हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
3: भो भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र।
6: महिनावारीलाई मर्यादित बनाउ, विभेद अन्त्य गर्नु।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
8: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी, चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरामा।
9: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनु हुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
8: उपचार सेवाहरू:
9: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसा हरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
8: अल्ट्रासाउन्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यू नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
9: रक्तनली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
8: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
9: शरीरमा जम्मा भएको पस, पिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
8: पाठीघरको मासु, युटेरिन फाइब्राइड एम्बोलाइजेसन, पाठीघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
9: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-582-7-78-582-7-79-582-7-80।
10: ल नि दाई, वनमा त आगो लागेछ, निभाउन जाउ न।
11: हो त, मेरो सुनो नपरिरहे, सिनो बनै थका पनि हो।
12: हाम्रो वन, हाम्रो धन, डरौलो बाटो जोगाउन गरौँ जतन। वनमा डरेलो लगाउने कानुनी अपराध हो। डरेलो लागेको देखेमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौँ। वन जोगिए मात्र हामी जोगिन्छौँ।
13: अनुरोध: गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

0: California Extreme Energy Drink.
1: छिटी भिटी प्रवेश आवेदन फारम खुलेको सम्बन्धी सूचना।
2: एसी उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाई बहिनीहरूमा हार्दिक बधाई तथा सफल भविष्यको शुभकामना।
1: आफ्नो उज्जवल भविष्य प्राविधिक क्षेत्रमा बनाउन चाहने विद्यार्थीहरूका लागि यस धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानमा शैक्षिक सत्र 2083-84 लागि विभिन्न कार्यक्रमहरूमा भर्ना आवेदन फारम खुलेको सशक्त जानकारी गराउँदछौ।
2: उपलब्ध कार्यक्रमहरू सामान्य चिकित्सा, एचए, फार्मेसी, मेडिकल ल्याब, टेक्नोलोजी।
1: फारम वितरण सम्बन्धी विवरण, अनलाइन आवेदन दिने मिति 2083 वैशाख 29 गतेदेखि 2083 जेठ 13 गतेसम्म। न्यूनतम योग्यता एसईमा न्यूनतम 2 GPA प्राप्त गरेको वा एसएलसी पास वा टीएसएलसी 68.33% उत्तीर्ण।
2: विशेष जानकारी, एसई प्राविधिक धारबाट उत्तीर्ण विद्यार्थीहरूले जुनसुकै कार्यक्रममा अध्ययन गर्न पाउनेछन्।
1: हाम्रा सेवाहरू, धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानको आफ्नै सुविधा सम्पन्न होस्टेलमा बस्न चाहने कलेजका विद्यार्थीहरू साथै अन्य पेसा व्यवसायमा आबद्ध गर्ल्सहरूको लागि होस्टेल भर्ना खुला गरिएको छ।
2: छोटो अवधिको केयर गिभर तालिम तेस्रो समूहको समेत भर्ना धमाधम शुरू भइरहेको छ। समयमै आफ्नो सिट सुरक्षित गरिहाल्नुहोस्।
1: विस्तृत जानकारीका लागि धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठान बानापचार द्वारेगौंडा बागलुङ, बागलुङ बजारदेखि उपल्ला चौर हुँदै कुनुले जाने बाटोमा। सम्पर्क नम्बर 068-420-003, 420-001, मोबाइल नम्बर 98-576-21-917, 98-576-35-567 र 98-451-20-736।
3: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: हाड चोर्नी तथा नस सम्बन्धी रोगीहरूलाई मध्यनजर गर्दै इन्डियाको एपोलो अस्पतालबाट सुपर स्पेशलिस्ट उच्च विशेषज्ञता गर्नुभएका गण्डकी मेडिकल कलेजका प्राध्यापक डाक्टर ईश्वर शर्मा कणेल
6: यही जेठ 2 गते शनिबार
7: बागलुङ मेडिकल हल कुस्मामा आउँदै हुनुहुन्छ।
8: त्यसैले हाड भाँचिएका, हात खुट्टा दुख्ने, घुँडा दुख्ने, सुन्निने, नसा दुख्ने, पोल्ने, नसा च्यापिएका, खुम्चिएका, गाँठो परेका, ढाड कम्मर दुख्ने, बाथ युरिक एसिड प्लास्टर गर्नुपर्ने गरेर बाङ्गो टिङ्गो भएका तथा जस्तोसुकै हाड जोर्नी तथा नसा सम्बन्धी बिरामीहरूले समयमै सम्पर्क राखी सफल उपचार गर्नुहुन हार्दिक अनुरोध गरिन्छ।
7: साथै उक्त दिन निशुल्क फिजियोथेरापीको पनि व्यवस्था छ। डाक्टर आउने मिति
6: यही जेठ 2 गते शनिबार।
9: यहाँ हरेक दिन होल बडी चेकअप, मधुमेह परीक्षण, HbA1c जाँच, लिपिड प्रोफाइल, लेबर फंक्सनल टेस्ट, युरिक एसिड, बाथ, टाइफाइड, ग्यास्ट्रिक एवं मोटोपनको परीक्षण, रगत गृह एवं दिशा पिसाब परीक्षण गरिनुका साथै अत्याधुनिक मेसिनद्वारा धौलागिरीमा नै पहिलो पटक थाइराइड एवं भिटामिन डीको जाँच गरिन्छ।
8: बागलुङ मेडिकल हल तथा सिटी फार्मेसी बडगाउ।
7: सम्पर्क फोन नम्बर 067-420-27
8: 24027।
7: सम्पर्क मोबाइल नम्बर 98-577-22-597
8: 98-511-89-918।
10: चरक मेमोरियल हस्पिटल कर्मचारी संचय कोषद्वारा सुस्वीकृत अस्पताल।
11: यस चरक मेमोरियल हस्पिटलमा कर्मचारी संचय कोषका संचयकर्तालाई ₹1,00,000 उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना, स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ।
10: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्तस्राव, आदि रोग को उपचार को लागि रु 10 लाख सम्म को उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
11: सेवा लिने क्रम मा चाहिने जानकारी
10: संचय कोष मा दर्ता गर्दा राखेको नाम उमेर जन्म मिति र कोष को नम्बर
11: भर्ना बिरामी को लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
10: साबिक का संचयकर्ता तथा उनका श्रीमान श्रीमती को लागि मात्र यो सेवा उपलब्ध छ।
11: विस्तृत जानकारी का लागि सरक मेमोरियल हस्पिटल नागढुंगा पोखरा फोन 0165542493 5524945287478।

0: लगभग सबैजना आइसक्नु भयो। आजको वडा स्तरको छलफल सुरु गरौँ न त। आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
1: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्क फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
2: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है।
1: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
0: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
1: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
2: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
1: यस्तो गल्ती चाहिँ झुक्केर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
0: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: माइला दाई, ए माइला दाई, पानी त धेरै ठुलो पर्यो। खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है।
5: हो, सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ।
6: विपदको पूर्व तयारी गरौं, जनधनको क्षति कम गरौं। वर्षायाममा बाढ़ी र पहिरोको जोखिम बढ्ने भएकोले उच्च सतर्कता अपनाऊ। पूर्व सूचना प्रणालीमा ध्यान दिऊ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौ।
7: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
8: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज, रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।
9: एक पटक सोच्नुहोस् त, कतै तपाईँले महिलाहरूलाई महिला भएकै आधारमा भेदभाव गर्नुभएको त छैन?
10: यदि गर्दै हुनुहुन्छ भने तपाईँ अपराध गर्दै हुनुहुन्छ।
11: समाजमा हुने हरेक क्रियाकलापमा नारी पुरुषको समान दायित्व हुन्छ।
12: सार्वजनिक हितको लागि
13: नेपाल सरकार महिला तथा बाल बालिका, ज्येष्ठ नागरिक मन्त्रालयको आर्थिक सहयोग, कृष्ण नगरपालिका र रेडियो दिदी बहिनीको सहकारीमा
14: आज हामी एउटा यस्तो विषयमा कुरा गर्दैछौ जुन सुन्दा अलि पत्याउन गाह्रो लाग्न सक्छ। कल्पना गर्नुहोस्, पर्वत जिल्लाको कुनै एउटा दुर्गम गाउँमा बस्ने एउटी महिला छिन्, जसले आफ्नो जीवनमा कहिले ब्याङ्कको दैलो टेकेकी छैनन्, तर उनी अचानक आफ्नो परिवारको सम्पूर्ण आर्थिक निर्णय लिने अवस्थामा पुग्छिन्।
15: ओहो,
14: त्यो पनि कुनै ठूलो राजनीतिक क्रान्तिले गर्दा होइन, मात्र उनको मोबाइल फोन र स्थानीय रेडियोमा बज्ने एउटा 20 सेकेण्डको आज हामी एउटा यस्तो विषयमा कुरा गर्दैछौ जुन सुन्दा अलि पत्याउन गाह्रो लाग्न सक्छ। कल्पना गर्नुहोस्, पर्वत जिल्लाको कुनै एउटा दुर्गम गाउँमा बस्ने एउटी महिला छिन्,

0: आज हामी यस्तै एउटा वास्तविक र निकै चाखलाग्दो विषयको यो गहन विश्लेषणमा जाँदैछौ। कसरी एउटा स्थानीय रेडियो कार्यक्रमले नेपाल सरकारका ती जटिल नीतिहरूलाई आम मानिसको दैनिक जीवनको शक्तिमा बदल्दैछ भन्ने कुरा हामी हेर्नेछौ। ल, यसलाई खोतलेर हेरौं।
1: पक्कै पनि यो साँच्चै नै भनौ न एउटा विरलै देखिने तर अत्यन्तै प्रभावकारी रूपान्तरणको मोडल हो। अक्सर हामीलाई के लाग्छ भने समाज परिवर्तन गर्नका लागि ठूला ठूला बजेट र अन्तर्राष्ट्रिय मोडलहरू नै चाहिन्छन्, होइन र?
0: एकदम, हामी त्यही सोच्छौ।
1: तर कुष्मा नगरपालिका र नेपाल सरकारको सहकार्यमा विशेष गरी महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयसँग मिलेर रेडियो दिदी बहिनी 95.2 MHz जुन कार्यक्रम चलाइरहेको छ नि,
0: महिला सचेतना तथा सशक्तिकरण आवाज कार्यक्रम
1: हो त्यही कार्यक्रम, त्यसले एउटा नितान्त फरक बाटो देखाएको छ। यहाँ मुख्य कुरा के हो भने नीति निर्माण हुनु एउटा पाटो हो तर त्यो नीतिलाई भुइँ तहका मानिसले यो मेरै लागि हो भनेर महसुस गर्नु पूर्ण रूपले फरक कुरा हो।
0: ठ्याक्कै, मेरो विचारमा सरकारी नीतिहरू भनेका नबुझिने भाषामा लेखिएका कुनै भारी मेसिनका म्यानुअल जस्तै हुन् क्या?
1: सही भन्नुभयो, म्यानुअल त हुन्छ तर पढ्न कसैले जान्दैन।
0: हो नि, अनि यो रेडियो कार्यक्रम चाहिँ त्यो मिल्ने साथी हो जसले त्यो मेसिनलाई साँच्चै कसरी चलाउने भनेर एकदम सजिलोसँग सिकाइदिन्छ।
1: एकदम सटीक उदाहरण दिनुभयो।
0: अब सशक्तिकरणको कुरा गर्दा सबैभन्दा पहिले आधारभूत कुरा अर्थ र सम्पत्तिबाटै शुरू गर्नुपर्छ जस्तो लाग्छ मलाई, किनभने आर्थिक स्वतन्त्रता नै सशक्तिकरणको पहिलो शर्त हो नि, होइन र?
1: बिना अर्थ त केही पनि सम्भव छैन।
0: अनि नेपालको संविधानले छोरीलाई पनि छोरा सरह पैतृक सम्पत्तिमा समान हक दिएकै छ। महिलाको नाममा उद्योग वा व्यवसाय दर्ता गर्दा कर मिनाह हुने, बिना धितो ऋण पाइने जस्ता राम्रा नीतिहरू त राज्यसँग छन्।
1: हो, नीतिहरू अत्यन्तै प्रगतिशील छन्।
0: तर यहाँनिर मेरो एउटा प्रश्न छ, त्यसो भए यी सबैको अर्थ के हो त? मेरो मतलब संविधानमै लेखिसकेको र कानून बनिसकेको कुरा मानिसहरूलाई सम्झाउन किन एउटा छुट्टै रेडियो कार्यक्रम नै चाहिन्छ र? कानूनी किताबमा लेखिँदैमा गाउँको संरचना त रातारात परिवर्तन हुँदैन नि।
1: हो, तपाईँले एकदमै गहिरो ठाउँमा औँला राख्नुभयो। यहाँ सबैभन्दा रोचक कुरा के छ भने नीति र व्यवहार बीचको खाडल धेरै ठूलो छ। नीतिहरू आफैमा जति सुकै राम्रा भए पनि आम मानिसका लागि, विशेष गरी ग्रामीण महिलाहरूका लागि सरकारी संरचना भनेको डरलाग्दो संयन्त्र हो।
0: भन्नाले वडा कार्यालय जान पनि डर लाग्ने?
1: हो नि, एउटी गाउँकी महिला जसले सायद राम्रोसँग औपचारिक शिक्षा पाएकी छैनन् उनी सिधै ब्याङ्कमा गएर मलाई बिना धितो ऋण दिनुस् भन्न सक्दिनन्।
0: त्यो त गाह्रो छ, फारम कसरी भर्ने, कोसँग बोल्ने केही थाहा हुँदैन।
1: ठ्याक्कै, त्यहाँ एउटा ठूलो मनोवैज्ञानिक पर्खाल हुन्छ अनि रेडियो दिदी बहिनीले ठिक त्यही मनोवैज्ञानिक पर्खाल भत्काउने काम गरेको छ।
0: कसरी भत्काउँछ त?
1: जब रेडियोबाट मेरै गाउँकी मेरै भाषा बोल्ने प्रस्तोताले एकदमै आत्मीय स्वरमा भन्छिन्, नि के तपाईँले आफ्नो व्यवसाय दर्ता गर्नुभएको छैन भने आजै वडामा बुझ्नुहोस्, यो तपाईँको अधिकार हो।
0: ओहो, भनेपछि आफ्नै मान्छेले भने जस्तो लाग्ने भयो।
1: हो त नि, तब त्यो सुन्ने महिलालाई राज्यको कानून एउटा अमूर्त कुरा नभएर आफ्नै घरको सल्लाह जस्तो लाग्न थाल्छ।
0: यसको मतलब रेडियोले सूचना मात्र दिएको छैन, यसले त्यो डरलाग्दो सरकारी संरचनालाई रहस्यमुक्त डिमिस्टिफाई गरिराखेको छ।
1: बिल्कुल, र जब हामी सम्पत्तिको कुरा गर्छौ नि यो केवल पैसाको मात्र कुरा होइन,
0: अरू केको कुरा हो त?
1: यो शक्ति सन्तुलनको कुरा हो। परम्परागत समाजमा पुँजी र जमिनमाथि प्राय पुरूषको नियन्त्रण रहँदै आएको छ।
0: त्यो त हो, घरमुली भनेकै प्राय पुरूष हुन्छन्।
1: तर जब रेडियोको निरन्तरको प्रोत्साहनले एउटी महिला आफ्नो नाममा पसल दर्ता गर्छिन् वा सानो जग्गा आफ्नो नाममा पास गर्छिन्, त्यसले घरभित्रको शक्ति सन्तुलनमा भूकम्प ल्याइदिन्छ।
0: साँच्चै, एउटा सानो दर्ताले त्यति ठूलो असर गर्छ र?
1: गर्छ नि, किनकि जसको नाममा पुँजी हुन्छ घरको भान्सादेखि छोराछोरीको शिक्षासम्मका निर्णयहरूमा उसको आवाज स्वत बलियो हुन्छ। नीतिले बाटो बनाइदियो तर त्यो बाटोमा हिँड्ने आँट चाहिँ रेडियोले दियो।
0: यो त साँच्चै नै रूपान्तरणकारी कदम हो, तर मलाई अर्को एउटा पाटोले झनै अचम्मित पारेको छ।
1: कुन पाटोले?
0: जब महिलाहरूको हातमा सम्पत्ति र व्यवसाय आउँछ त्यसपछि त्यसको व्यवस्थापन कसरी गर्ने भन्ने नयाँ चुनौती थपिन्छ नि त।
1: पक्कै पनि,
0: हामी अक्सर सोच्छौ कि दुर्गम गाउँका महिलाहरू प्रविधिसँग त्यति अभ्यस्त हुँदैनन्, तर यहाँ त डिजिटल साक्षरता, ई सेवा र

0: मोबाइल ब्याङ्किङलाई नै मुख्य हतियार बनाइएको देखिन्छ।
1: यदि हामीले यसलाई वृहत रूपमा हेर्ने हो भने यो पक्कै पनि यस मोडलको सबैभन्दा आधुनिक र रणनीतिक पक्ष हो। हेर्नुहोस्, पैसा कमाउनु मात्र सशक्तिकरण होइन, त्यो पैसामाथिको नियन्त्रण कसको हातमा छ भन्ने कुराले धेरै ठूलो अर्थ राख्छ।
0: एकदम सही कुरा, नियन्त्रण नै मुख्य कुरा हो।
1: कार्यक्रमले महिलाहरूलाई सिधै आफ्नो मोबाइल फोनबाट कारोबार गर्न सिकाएको छ। ब्याङ्क धाउने, लाइन बस्ने र दिनभरिको समय खेर फाल्ने कुरालाई यसले विस्थापित गरेको छ।
0: हो, सुन्दाखेरि यो समय बचत गर्ने कुरा जस्तो मात्र लाग्न सक्छ। मेरो विचारमा यो कस्तो भने, कारोबार गर्न दिनभरि लगाएर ब्याङ्क जानु भनेको खोलाबाट पानी बोकेर ल्याउनु जस्तै हो।
1: राम्रो तुलना।
0: तर मोबाइल ब्याङ्किङ भनेको घरमै धारा जडान गर्नु हो, यसले पक्कै पनि उनीहरूलाई आफ्नो व्यवसाय बढाउन वा परिवारलाई अतिरिक्त समय दिन मदत गर्छ।
1: एकदम।
0: तर मलाई लाग्छ यसमा समय बचत भन्दा पनि धेरै ठूलो संरचनात्मक परिवर्तन लुकेको छ। यदि हामीले अझ गहिरिएर हेर्ने हो भने मोबाइल ब्याङ्किङ भनेको घरमै पानीको धारा आउनु मात्र होइन, यो त एउटा यस्तो गोप्य तिजोरी हो जसको साँचो ती महिला बाहेक अरू कसैसँग हुँदैन।
1: ओहो, तपाईँको यो विश्लेषण एकदमै सटीक छ। गोपनीयता र वित्तीय नियन्त्रणको यो पाटो अक्सर ओझेलमा पर्छ।
0: कसरी ओझेलमा पर्छ भन्नाले?
1: ग्रामीण भेगमा धेरैजसो अवस्थामा के हुन्छ भने महिलाले दुःख गरेर पैसा त कमाउँछिन्, तर त्यो पैसा व्यवस्थापन गर्न वा ब्याङ्कमा जम्मा गर्न श्रीमान वा घरका अन्य पुरुष सदस्यलाई दिनुपर्ने बाध्यता हुन्छ।
0: ए, किनकि ब्याङ्कसम्म जाने पहुँच वा प्रक्रियाको ज्ञान उनीहरूसँग हुँदैन।
1: हो नि, जसको परिणाम स्वरूप पैसा कहाँ गयो, कति खर्च भयो वा कति बचत भयो भन्ने कुराको जानकारी उनलाई हुँदैन।
0: भनेपछि कमाएर पनि आफ्नो हातमा केही नरहने अवस्था। अनि जब महिलाले आफ्नै फोनको स्क्रिनमा आफ्नै पासवर्ड हालेर कारोबार गर्छिन्, तब त्यो मध्यस्थकर्ता, मेरो मतलब घरको पुरुष सदस्यको आवश्यकता नै पर्दैन।
1: ठ्याक्कै, प्रविधिले यहाँ पितृ सत्तात्मक संरचनाको एउटा मुख्य कडीलाई सिधै बाइपास गरिदिएको छ,
0: वित्तीय नियन्त्रणको कडीलाई।
1: हो, जब एउटी महिलालाई आफ्नो खातामा कति पैसा छ भनेर हेर्न कसैको अनुहार हेर्नु पर्दैन, त्यो बिन्दुबाट शुरू हुन्छ वास्तविक आर्थिक स्वतन्त्रता।
0: साँच्ची नै, यो त एकदमै गहिरो कुरा हो।
1: डिजिटल साक्षरता यहाँ प्राविधिक ज्ञान मात्रै रहेन, यो त आत्मनिर्णयको अधिकार प्रयोग गर्ने सबैभन्दा भरपर्दो हतियार बन्यो। यसले कसैको आश्रित हुने मनोविज्ञानलाई नै जरैदेखि उखेल्ने काम गर्छ।
0: मलाई यो कुराले असाध्यै रोमाञ्चित बनायो। प्रविधिले कसरी सुस्तरी तर निश्चित रूपमा सामाजिक शक्ति बाँडफाँडलाई नयाँ आकार दिइरहेको छ भन्ने यो अद्भुत उदाहरण हो।
1: एकदम।
0: तर फेरि अब एउटा अर्को कुरा गरौं। सिद्धान्त र नीतिगत कुराहरू जतिसुकै आकर्षक लागे पनि व्यवहारमा यी कुराहरू लागू हुन त्यति सहज पक्कै छैन।
1: गाह्रो त छँदैछ नि।
0: कुस्मा नगरपालिकाकै सन्दर्भमा हेर्ने हो भने रेडियो दिदी बहिनीले यी नयाँ अभ्यासहरूलाई समुदायमा कसरी स्थापित गरिरहेको छ त? समाजको मनोविज्ञान बदल्न उनीहरूले के कस्ता उपायहरू अप्नाएका छन्?
1: यसको लागि उनीहरूले मुख्य गरी दुईवटा मनोवैज्ञानिक अस्त्र प्रयोग गरेका छन्। पहिलो, सफलताका कथाहरूको प्रसारण।
0: सफलताका कथा, जस्तै कसैले राम्रो व्यापार गरेको
1: हो। जब कुनै कार्यक्रमले निरन्तर रूपमा आफ्नै गाउँठाउँका, आफ्नै जस्तो पृष्ठभूमि भएका महिलाहरूले सानो समूहबाट ऋण लिएर कसरी सफल उद्यम चलाइरहेका छन् भन्ने कथा सुनाउँछ नि, त्यसले सुन्ने मान्छेमा अत्यन्तै गहिरो छाप छोड्छ। मानिसहरू ठूला ठूला विदेशी उदाहरण वा सहरिया सफलताबाट त्यति प्रभावित हुँदैनन् जति आफ्नै छिमेकीको सफलताबाट हुन्छन्।
0: त्यो त हो, आफ्नो परिवेशको कुराले छुन्छ।
1: एउटी महिलाले जब सुन्छिन् कि पल्लो गाउँकी सीताले बाख्रा पालनबाट राम्रो आमदानी गर्दैछिन् र मोबाइलबाटै हिसाब किताब राख्छिन्, तब उनको मनमा स्वत यदि उसले गर्न सक्छ भने मैले किन नसक्ने भन्ने भावना जाग्छ।
0: म पनि सक्छु भन्ने भावना।
1: ओ, यो म सक्छु भन्ने मनोविज्ञानको निर्माण नै सशक्तिकरणको सबैभन्दा ठूलो इन्जिन हो।
0: त्यो म सक्छु भन्ने आत्मविश्वासको कुरा त एकदमै स्वाभाविक लाग्यो, तर यहाँबाट कुरा साँच्चै नै चाखलाग्दो भन्छ। म यहाँ अलिकति प्रतिवाद गर्न चाहन्छु।
1: भन्नुहोस् न।
0: दस्तावेज र कार्यक्रमको रूपरेखा हेर्दा उनीहरूले सफलताका कथाहरू बाहेक रेडियो जिंगलहरू, मेरो मतलब छोटा सन्देशमूलक स्लोगनहरूको पनि भारी प्रयोग गरेका छन्।
1: स्लोगनहरू बजाइरहन्छन्।
0: जस्तै, घरेलु हिंसा सहेर नबसौं, अन्याय विरूद्ध आवाज उठाउं, कानूनी उपचारका लागि वडा कार्यालय वा प्रहरीलाई खबर गरौं। अब मलाई भन्नुहोस् त, के रेडियोमा बज्ने यस्ता 20-30 सेकेण्डका छोटा र सरसर्ती सुन्दा सामान्य लाग्ने जिंगलले साँच्ची नै घरेलु हिंसा जस्तो शताब्दीदेखि गहिरो जरा गाडेको सामाजिक समस्यालाई रोक्न सक्छन् र?
1: तपाईँको शंका एकदम जायज छ।
0: के यो अलि सतही दृष्टिकोण भएन र? 20 सेकेण्डको विज्ञापनले हिंसा रोकिन्छ र भन्या?
1: यसले एउटा महत्वपूर्ण प्रश्न खड़ा गर्छ। तपाईको शंकालाई म पूर्ण रूपमा सम्मान गर्छु र पहिलो नजरमा यो सतही लाग्नु स्वाभाविक पनि हो।
0: नि
1: पक्कै पनि एउटा आकर्षक धुन र केही नाराहरूले मात्र रातारात हिंस्रक मानिसको सोच बदल्न सक्दैनन्। घरेलु हिंसा भनेको एकदमै जटिल र बहुआयामिक समस्या हो।
0: अनि कसरी काम गर्छ त यो जिंगलले?
1: हामीले यहाँ बुझ्नुपर्ने कुरा के हो भने ती जिंगलहरूको उद्देश्य हिंसा गर्ने व्यक्तिलाई तुरन्तै सुधार्नु मात्रै होइन, यसको मुख्य उद्देश्य भनेको हिंसा भोगिरहेका र त्यो हिंसा हेरेर बसिरहेका मौन दर्शकहरूको मनोविज्ञान परिवर्तन गर्नु हो।
0: मौन दर्शक भन्नाले अलिकति प्रस्ताइदिनुस् न, कसरी?
1: मनोवैज्ञानिक रूपमा निरन्तरको दोहोरिने सन्देशले समाजमा एउटा नयाँ मानक नर्म स्थापित गर्छ। धेरै अवस्थामा हिंसा भोगिरहेकी महिलाले त्यसलाई आफ्नो नियति मानेर सहनुको कारण डर मात्रै हुँदैन।
0: अरू के कारण हुन्छ त?
1: म बोल्या भने मेरो कुरा कसले सुन्छ, म कहाँ जाने, के म प्रहरीकोमा जानु ठिक हो भन्ने अन्यलताले उनीहरूलाई चुप लाग्न बाध्य बनाएको हुन्छ।
0: ए, बाटो थाहा नभएर
1: हो। जब रेडियोले हरेक दिन बिहान दिउँसो र बेलुका हिंसा सहनु अपराध हो, वडा कार्यालय जाउँ, प्रहरीलाई खबर गरौं भनेर सम्झाइरहन्छ, यसले दुईवटा काम गर्छ।
0: कुन कुन?
1: पहिलो, यसले त्यो महिलाको दिमागमा एउटा स्पष्ट रोडम्याप तयार गरिदिन्छ कि समस्या पर्दा जाने ठाउँ कहाँ हो,
0: गन्तव्य देखाइदिन्छ।
1: र दोस्रो, यसले सम्पूर्ण समुदायलाई सन्देश दिन्छ कि प्रहरीकोमा जानु वा वडा कार्यालयमा उजुरी गर्नु भनेको घरको इज्जत फाल्नु होइन, बरु आफ्नो कानूनी अधिकारको प्रयोग गर्नु हो।
0: ओहो, भनेपछि यो केवल सचेतना मात्र होइन, यो त मनोविज्ञानिक कन्डिसनिङ पो रहेछ।
1: एकदमै।
0: जब एउटै सन्देश सयौं पटक कानमा पर्छ तब हिंसा सहनु सामान्य हो भन्ने पुरानो भाषा बिस्तारै भत्किँदै जान्छ र आवाज उठाउनु सामान्य हो भन्ने नयाँ भाषा निर्माण हुन्छ।
1: एकदम सही बुझ्नुभयो। तर यो चक्र त्यति बेला मात्र पूरा हुन्छ जब आवाज उठाउने ती महिलालाई समाजमा साथ दिने कुनै संस्थागत संरचना हुन्छ।
0: संस्थागत संरचना
1: हो, र यही नै र यो कार्यक्रमले आमा समूह जस्ता स्थान
2: तिम्रो लागि सारा संसार
0: नीति बनाउँछ। जस्तै महिलाको नाममा करछुट वा सहुलियतपूर्ण ऋण, त्यसपछि रेडियो दिदीबहिनी जस्तो स्थानीय संचार माध्यमले त्यो जटिल नीतिलाई डिकोड गर्छ र एकदमै आत्मीय भाषामा घर घरमा
3: नारी पुरुष बराबरी
4: यो हाम्रो आवाज हो।

संघर्ष गरिरहेका सफल भएका र सफल हुने सपना बोकेका पितृसत्तात्मक समाजको दायरालाई नाघेर पुरुष समान काम गर्न सफल जहाँ आफू महिला हुनुमा गर्व महसुस हुन्छ।

0: कार्यक्रम हाम्रो आवाज हरेक सोमबार साँझ 6:15 देखि 7 बजे सम्म सरस्वती शर्मा जिज्ञासुको साथमा सुन्न नबिर्सनु होला मात्र
1: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
0: अहिले साँझको ठीक 7

0: बिहन को आवाज परिवर्तन को संवाहक रेडियो दीदी बहिनी 95.2 MHz।
1: नमस्कार, संवाद श्रृंखला हेलो सांसदमा तपाईंलाई हार्दिक स्वागत छ। म लील प्रकाश चन्द। संवाद श्रृंखला हेलो सांसद सामुदायिक सूचना नेटवर्क सीआईएन ले संसद र सांसदलाई जनताप्रति र जनतालाई संसद र सांसदप्रति उत्तरदायी बनाउने उद्देश्यले उत्पादन तथा प्रसारण गर्दै आएको छ। देशभरमा रहेका विभिन्न सामुदायिक रेडियोहरूले आफू अनुकूल हुने गरी पनि कार्यक्रम हेलो सांसद प्रसारण गर्ने गर्छन्। आजको संवाद श्रृंखला हेलो सांसदमा संसदमा प्रतिपक्षी दलको भूमिका र प्रतिपक्षी दलका सांसदको बुझाइ र अनुभवको बारेमा छलफल गर्दैछौ। नेकपाका प्रमुख सचेतक युवराज दुलालसँग सहकर्मी सन्तोष गन्धर्व कुराकानी गर्दै हुनुहुन्छ।
2: स्वागत छ यहाँलाई।
3: धन्यवाद।
2: हामी हेलो सांसदमा छौं। आज चाहिँ हामी तपाईसँग विशेष गरी यो पछिल्लो समय सदनमा देखिरहेको अवस्था, सरकारको नीति तथा कार्यक्रम र त्यस पछाडि उत्पन्न भएका परिस्थिति र यो अध्यादेशका कुराहरू पनि हामी जोड्नेछौं। अहिले संसदमा जुन खालको दृश्य देखिरहेछ, हुन त यो त्यति नौलो होइन नेपाली संसदमा, तर त्यो भन्दै गर्दाखेरि प्रमुख प्रतिपक्षी लगायत विपक्षी दलहरूले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुँदै गर्दाखेरि उठेका प्रश्नहरूमा प्रधानमन्त्रीको जवाब तपाईँहरू खोजिरहनु भएको छ, तर यता संसद नियमावलीले त्यसलाई बाध्यकारी बनाइरहेको छैन भन्ने खालको विषयहरू पनि उठिरहेछन्, तर परम्परागत चाहिँ यथावत नै छ। यो हुँदै गर्दाखेरि चाहिँ आजको मितिमा संसदमा विपक्षीहरूले उठाइरहेको विषय र चाहेको विषय चाहिँ के हो खासमा?
3: अहिलेको संसदमा यो जे गतिविधिहरू देखिराखेको छ, प्रतिपक्षीहरूले जुन स्थिति त्यहाँ देखाउन विवश भयो, त्यो चाहिँ वर्तमान सरकारको नेतृत्वको कारणले सृजित परिस्थिति हो र प्रतिपक्षीहरूलाई त्यहाँ जनताले पुर्याएका हुन्। जनताले यो सरकारको कार्यकारी प्रमुखको आवाज सुन्न चाहेका छन्। कार्यकारी प्रमुखको सदनमा देखिएको, सम्मानित सदनमा देखिएको व्यवहारहरूमाथि प्रश्नहरू उठेका छन्। आफ्नै नेतृत्वमा आफ्नै क्याबिनेटले पारित गरेको नीति कार्यक्रम राष्ट्र प्रमुखले वाचन गरिरहँदा सरकार प्रमुखले जुन अशोभनीय क्रियाकलाप त्यहाँ देखाउनुभयो, त्यसबाट संसार भरिरहेका नेपालीहरूले के हो यो भन्ने एउटा जिज्ञासा राखि नै रहनु भएको छ। र प्रतिपक्षी हुनुको नाताले तपाईँहरूको भूमिका के हो, तपाईँहरूले किन त्यसमाथि बोल्नु भएन भन्ने प्रश्न पनि हामीमाथि छ। नागरिकले हामीमाथि राखेका प्रश्नलाई हामीले संसद मार्फत सरकारमाथि राखेको मात्रै हो। के यो सरकार, यो संसदमा, अहिलेको पार्लियामेन्टमा 5 वर्षसम्म हामीले प्रधानमन्त्रीको आवाज सुन्न नपाउने हो भनेर हामीले प्रश्न गरेको हो, अरू केही पनि होइन। जहाँसम्म नियमावलीको धारा 38 को सवाल छ, त्यो धारा 38 मा के लेखिएको छ र नियमावलीका धेरै ठाउँहरूमा के लेखिएको हुन्छ भने, प्रधानमन्त्रीले वा निजी तोकेको व्यक्ति भन्ने प्रोभिजन चाहिँ किन राखिएको हुन्छ भने, कुनै असाधारण परिस्थिति हुन सक्छ, कहिलेकाहीँ प्रधानमन्त्री देश बाहिर हुने स्थिति हुन सक्छ, कहिलेकाहीँ बिरामी अस्वस्थ अवस्था हुन सक्छ, या अन्य त्यस्तो विशिष्ट कारण हुन सक्छ जसको कारणले प्रधानमन्त्रीले आफूले नभ्याएर आफ्नो काम गर्न कुनै प्रतिनिधि तोकिन्छ। किन भन्दा मलाई तोकेको काम गर्ने पहिलो दायित्व त मेरै हो नि त, मैले तपाईँलाई त्यो काम त्यति बेला तोक्छु जति बेला म कुनै कारणले असमर्थ हुन्छु। त्यसकारणले हामीले केही भनेका छैनौँ, प्रधानमन्त्रीको असमर्थताको कारण दिनुहुन त भन्या त हो नि, हामीले नीति कार्यक्रम पेश गर्ने जिम्मा उहाँकै हो। र फेरि नीति कार्यक्रम पेश गर्ने कुरा मात्रै होइन, उहाँलाई दिनभरि बसेर त्यहाँ सुनिदिनुपर्छ पनि हामीले भनेका छैनौं। तर संसदमा नीति कार्यक्रममाथि उठेका प्रश्न, नेपालको संसदीय इतिहासमा सबै प्रधानमन्त्रीले आफैले दिनुभएको छ, सबै प्रधानमन्त्रीले। त्यसकारणले अहिले पनि जनताले सुन्न पनि चाहनुभएको छ उहाँको आवाज, र हामीले त्यही आवाजलाई प्रतिनिधित्व गर्दै तपाईँले संसदमा सरकार प्रमुखका हैसियतले नीति कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिनुपर्छ भन्ने माग राख्नु सर्वथा संवैधानिक छ, न्यायिक छ, र संविधानको, यही संविधानको धारा 76(10) स्पष्ट लेखिएको छ, सरकार, प्रधानमन्त्री र मन्त्रीहरू संघीय संसदप्रति उत्तरदायी हुनेछन्, जवाफदेही हुनेछन्, र पार्लियामेन्ट भन्दा माथि सरकार हुँदैन, र संविधान भन्दा माथि राष्ट्रपति या सरकार प्रधानमन्त्री कोही पनि हुँदैन भन्ने कुरा चाहिँ हाम्रो संविधानमा छ। त्यसकारणले हामीले त्यही कुरालाई जनताको आवाजको रूपमा सदनमा उठाएका हौं।
2: जस्तो कि अहिले तपाईँले सदनमा प्रधानमन्त्रीले प्रश्नको जवाब दिनुपर्छ अर्थात नीति तथा कार्यक्रममाथिको उठेका विषयहरूमा जवाब दिनुपर्छ भन्दै गर्दाखेरि हिजोको परम्परा त थियो नै तर संसदीय अभ्यासमा हिजोको परम्परालाई अहिले निरन्तरता दिने या प्रधानमन्त्रीले तोकेको कुनै एउटा व्यक्तिले त्यसका जवाबको जवाबहरू दिनुहुन्छ भन्दै गर्दाखेरि विपक्षले चाहिँ यो राजनैतिक स्वार्थका लागि प्रश्न गर्दैछ या त राजनैतिक स्वार्थका लागि या त राजनैतिक दबावका लागि चाहिँ अहिलेको सरकारमाथि प्रश्न उठाइरहेछ भन्दै गर्दाखेरि एउटा विपक्षी दलको प्रमुख सचेतकको हिसाबले के भन्नुहुन्छ?
3: त्यो कुरा होइन, हामीलाई त हामीले नागरिकलाई हेर्ने हो, नागरिकले हामीलाई के भन्नुहुन्छ, नागरिकको प्रतिक्रिया के छ भन्ने कुरा हो। तपाईँलाई भनौँ म नागरिकको प्रतिक्रिया के थियो भने जब राष्ट्रपति नीति कार्यक्रम वाचन गर्दै हुनुहुन्थ्यो बीचमा अशोभनीय तरिकाले प्रधानमन्त्री जुरुक्को उठेर हिँड्नुभयो, मानव एकछिन केही जरूरी पर्यो होला, दुई मिनटको लागि बाहिर जानु होला भयो होला भन्ने हामीले सोच्यौं र त्यही मेरा मोबाइलमा मेसेजहरू आएका थिए, संचार जगतका साथीहरूबाट नै आएका थिए, केही अन्य चासो राख्ने साथीहरूबाट नै आएका थिए। प्रधानमन्त्री राष्ट्रपति बोल्दै गर्दा तपाईँहरूले नियमावती किन गर्नु भएन भन्ने जिज्ञासा नै आएको थियो र हामीलाई के लाग्यो भने राष्ट्रपति बोलिराख्नु भएको छ, सभापति सभामुख बोलिराख्नु भएको होइन, त्यो बीचमा हामीले बोल्नु पनि फेरि शोभनीय हुँदैन, प्रधानमन्त्रीले एउटा अशोभनीय व्यवहार गर्नुभयो र फेरि हामीले त्यसलाई बढ़ाउँदै लान हुँदैन भनेर पनि हामीले धैर्यता साँधेकै हो, साँचेकै हो। त्यसपछि उत्पन्न परिस्थिति के भयो भने उहाँले नीति कार्यक्रम टेबल गर्नुभयो, अब टेबल गर्दा बोल्ने नबोल्ने त्यसमा ठूलो कुरा भएन, त्यसमाथि पनि नागरिक स्तरबाट प्रधानमन्त्रीले किन नबोलिकन टेबल गरेको भन्ने कुरा पनि आयो, हामी त्यसमा पनि लागेनौं। त्यसपछि संसद के अरे सरकारवादी दलको बैठक भयो र त्यसका निर्णयहरू त्यहाँ भएका कुराहरू बाहिर आए, यो नीति कार्यक्रमको जवाफ पनि प्रधानमन्त्रीले नदिने, प्रधानमन्त्री तोकेको मन्त्रीले दिने भन्ने कुराहरू आए र हेर्दै जाँदाखेरि प्रधानमन्त्री चाहिँ डमी हुने यो व्यवस्थाको यो सरकारको र प्रधानमन्त्रीका नाममा कार्यक्रम चाहिँ सबै अरूले गर्ने त्यो मात्रै होइन, उहाँका विधेयकहरू यस अगाडिका पनि संसदमा अध्यादेशका चाहिँ पेश गर्ने कुराहरू कोही पनि प्रधानमन्त्रीले नगर्ने, कुनै कुरामा नि प्रधानमन्त्रीले नबोल्ने र संविधानमा र कानूनमा भएको व्यवस्थालाई वकालत गरेर अगाडि बढ्ने हो भने तपाईँलाई म उदाहरण दिन्छु, उहाँहरूले 8 अध्यादेश ल्याउनुभयो, संविधानमा अध्यादेश ल्याउने प्रोभिजन छ, कस्तो अवस्थामा ल्याउने भन्ने कुरा त्यो अहिले छोडौं। त्यसो भए कुनै पनि संसदको बैठक नराखेर अहिले करिब 40-45 विधेयक हामीले तयार गरेका छौं भन्ने कुरा सरकारबाट इन्फर्मल्ली आएको छ, सबै संविधान प्रोभिजन छ नि त, सबै विधेयक अध्यादेशबाट ल्याए भएर छलफल गराउन नै परेन, आजको आजै पनि उहाँले कार्यान्वयन गर्न पाउनुभयो भनेपछि संविधानमा या कानूनी कुनै प्रोभिजनमा भएको बाध्यकारी व्यवस्थालाई टेकेर त्यो गर्न मिल्दैन, त्यसकारणले त्यो लजिकल छैन। र परम्पराको कुरा के छ भने असल परम्परा त मान्नुपर्छ, हेर्नुहोस् असल परम्परा इग्नोर गरेर जान मिल्दैन, त्यो असल परम्परा हो, नीति कार्यक्रमको ओनरसिप सरकारले लिने र नीति कार्यक्रममाथि सांसदहरूले उठाएको प्रश्नको जवाफ सरकार प्रमुखले दिने, 275 सदस्यीय अथवा 334 सदस्यीय संघीय संसदका सांसदहरू जनताका प्रतिनिधि हुन्, नेपाली जनताबाट निर्वाचित भएर आएका प्रतिनिधि हुन्, उनीहरूले बोल्ने भावनाहरू नेपाली जनताका भावनाहरू, त्यसको जवाफ चाहिँ प्रधानमन्त्रीले नै दिनुपर्छ र नदिने हो भने के कारण हो, अस्वस्थता पढ्न नसक्ने हो कि, हो भने भन्नु पर्यो नि त, बोल्न नसक्ने हो कि, अथवा म देश बाहिर हुनुहुन्छ त, के हो त कारण, त्यो त चाहियो नि त। कति सजिलोको कुरा, प्रधानमन्त्री सिंहदरबारमा बस्ने, प्रधानमन्त्री आफ्नो निवासमा बसिराखिदिने, कहीँ पब्लिक फेस केही पनि गर्न नपर्ने, यो होइन नि त।
2: त्यसपछि विपक्षले अरूमा गरेको छैन, प्रधानमन्त्रीले जवाब दिन नसक्नुको कारण मात्रै
3: कारण दिँदा पनि हुन्छ, कारण दिएर अहिले चाहिँ यसकारणले प्रधानमन्त्रीले जवाब दिन सक्नुहुन्न तर आगामी दिनमा यो संसदलाई प्रधानमन्त्रीले सम्बोधन गर्नुहुन्छ भन्नु पर्दैन। तपाईँलाई म एउटा प्रश्न सोध्छु, अथवा जति पनि अहिले यो सुनिराख्नु भएको छ या प्रधानमन्त्रीको पक्षमा रहेको जनमत पनि छ नि त, उहाँहरूलाई पनि म सोध्न चाहन्छु, यो पार्लियामेन्टबाट प्रधानमन्त्रीले नेपाली नागरिकलाई सम्बोधन गर्नु पर्दैन, यसको जवाफको मात्रै सवाल छैन, देशवासीका नाममा कुनै सम्बोधन हामीले सुन्न नपाउने, त्यसकारणले के पनि नपाउने, प्रधानमन्त्रीको अभिव्यक्ति नै नआउने हो भने त देश प्रधानमन्त्रीले चलाइराखेका छ या प्रधानमन्त्रीलाई डमी बनाएर कसैले चलाइराखेका छ, प्रश्न जिज्ञासा स्वाभाविक रूपमा उठ्छ।
2: जस्तो कि आजको दिनमा प्रधानमन्त्रीले संसदमा बोल्नुपर्छ पर्दैन भन्ने बीचमा धेरै त्यस्ता टिका टिप्पणीहरू पनि भएका छन्, प्रश्नहरू पनि उठेका छन्। अघि यहाँले भने जस्तो चाहिँ नीति तथा कार्यक्रममा वाचन हुँदै गर्दाखेरि प्रधानमन्त्री बाहिर निस्किँदै गरेको विषय, त्यस पछाडि संसदमा विपक्षले उठाएका प्रश्नहरूमा नीति तथा कार्यक्रममाथि नै प्रधानमन्त्रीले दिनुपर्ने जवाबका विषयहरू उठ्दै गर्दाखेरि चाहिँ प्रमुख प्रतिपक्षीय दल नेपाली कांग्रेसले प्रधानमन्त्रीको जवाफको टुंगो नलाग्दासम्म सदन नबस्ने खालको अभिव्यक्तिहरू पनि दिइरहेछ। त्यसै गरी एमाले चाहिँ नीति तथा कार्यक्रम नै खारेज गर्नुपर्छ भनिरहेछ भने नेकपाको लाइन चाहिँ के हो खासमा?
3: नेकपाको लाइन यो नीति कार्यक्रममा सक्दाखेरि प्रधानमन्त्री टेबल गर्नुपर्थ्यो, सक्दाखेरि प्रधानमन्त्री बसेर सांसदहरूले उठाएका जिज्ञासाहरू उहाँले सुन्नु पर्थ्यो, दुईटै कुरा नसक्दाखेरि प्रधानमन्त्रीले आएर जवाफ दिने जिम्मेवारी चाहिँ बोक्नुपर्छ। हामी त्यो दुईटै सबै हुनुपर्छ भन्दैनौं, त्यसको कार्यकारी अन्य काममा पनि व्यस्तता हुन्छ, त्यसकारणले उहाँका प्रतिनिधिहरूले पनि त्यो रिपोर्ट गर्न सक्नुहुन्छ संसदमा उठेका सवालहरू, तर त्यसलाई सम्बोधन गर्ने त्यो नीति कार्यक्रममा उठेका सवालहरू स्पष्टीकरण दिने, राम्रा पक्षहरूलाई समेट्ने, कमिटमेन्ट गर्ने र के गर्न खोजेको हो भन्ने कुरा सरकारको त्यसलाई थप क्लेरिफाई गर्ने काम चाहिँ प्रधानमन्त्रीकै मुखबाट हुनैपर्छ भन्ने नेकपाको हाम्रो अडान छ। हामी संसदमा छलफल निर्वाध हुन दिन्छौं। हिजो पनि हामीले भनेको हो, हामी विपक्षीकै साथीहरू उठिरहँदा पनि हामी बसिरहेकै थियौं, किनभने प्रधानमन्त्री भोलि नै जवाफ दिने भएको हुनाले भोलिको लागि आजको रोक्नु पर्दैन, आज छलफल हुँदा पनि हुन्छ र भोलि पनि भनेको आज पनि शुरूमा निर्वाध छलफल हुँदा हुन्छ र अन्तिममा जवाफ दिन प्रधानमन्त्री आउनु भएन भने र प्रधानमन्त्रीको प्रतिनिधि कुनै मन्त्रीले जवाफ दिने हो भने चाहिँ अहिलेसम्मको हाम्रो निर्णय हामी त्यो सुन्दैनौ, हामी प्रधानमन्त्रीकै मुखबाट सुन्न चाहन्छौँ।
2: बैठक बहिष्कार गर्नुहुन्छ या त
3: हामी प्रधानमन्त्रीलाई बोलाउनको लागि पहिला त हाउसमा उठेरै माग गर्छौं र हामी प्रधानमन्त्री नआएसम्म हाम्रो पोजिसन कायमै राख्छौं र सरकारसँग त विभिन्न टुल्सहरू त हुन्छ नै, सरकारले जबरजस्ती पनि गर्न सक्छ होइन, पास हो त्यतिकै भनिदिन पनि सक्छ, किन सरकारसँग त एब्सोल्युट मेजोरिटी छ, त्यस्तो बलजफ्ती गर्ने अवस्था आयो भने हामीले संसदलाई बहिष्कार पनि गर्न सक्छौ। यो सवालमा
2: कारणसहित आयो भने त्यसलाई समर्थन गर्न सकियो,
3: कारणसहित कारण भनेको जेन्युन कारण आउनु पर्यो, जेन्युन कारणसहित आयो भने त त्यसलाई अन्यथा लिने कुरा हुँदैन।
2: अब सरकारको नीति तथा कार्यक्रमतिर लागौ, खासमा अहिले सरकारले नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ र यो सदनमा छलफल पनि चलिरहेछ, यहाँले नीति तथा कार्यक्रममाथि आफ्नो विचार पनि राखिसक्नु भएको छ सदनमा, समग्र हेर्दाखेरि चाहिँ नेकपाले नीति तथा कार्यक्रमलाई कसरी लिएको छ? यसले अहिलेको चाहिँ तत्कालको जनमतलाई कदर गर्छ गर्दैन? होइन, अहिले हामीले भोगिरहेका विभिन्न विषयहरू छन्, ती विषयलाई सम्बोधन गर्छ गर्दैन? फेरि नीति तथा कार्यक्रम आउँदै गर्दाखेरि सबै कुरा यो बजेटमा समावेश हुन्छ भन्न पनि नसकेला, बजेटमा आउँदाखेरि केही परिमार्जन होला, केही थपगढ होला, तर त्यो हुँदै गर्दाखेरि चाहिँ अहिलेको नीति तथा कार्यक्रमलाई तपाईँको पार्टीले कसरी लिन्छ र यसले चाहिँ जनताको समस्या सम्बोधन गर्छ गर्दैन?
3: यो नीति तथा कार्यक्रममा जसरी नीति तथा कार्यक्रम भनिन्छ त्यसको दुईटा पाटा हुन्छ, नीति र कार्यक्रम। नीति एउटा नारा जस्तो हो अथवा लक्ष्य जस्तो हो, त्यसले सबैले बुझ्ने एउटा कर्णप्रिय शब्द त्यसले निर्माण गरे हुन्छ, तर कार्यक्रम चाहिँ त्यो हो, त्यो नीतिलाई पूरा गर्नलाई त्यसले सपोर्ट गरे हुन्छ र यो परिस्थिति यस्तो हो, यो नीति कार्यक्रममा नै लेखिएको छ। नेपालको इतिहासमा जुन अवसर अहिले प्राप्त भएको छ त्यसलाई ऐतिहासिक दुर्लभ अवसर नीति कार्यक्रममा लेखिएको छ र यो हो, र यो ऐतिहासिक दुर्लभ अवसर नेपालको विकास र समृद्धिको उत्कट चाहनालाई परिपूर्ति गर्नको लागि प्राप्त भएको हो, यो सामान्य अवस्था होइन, यो असामान्य जनमत जुन प्राप्त भएको छ, असाधारण विश्वास जुन प्राप्त भएको छ, त्यसलाई परिणाममा निकाल्नको लागि सरकारसँग एउटा दृष्टिकोण चाहिन्छ। त्यो दृष्टिकोणलाई हामीले पोलिटिकल आइडियोलोजी अथवा सरकारको आर्थिक राजनीतिक दृष्टिकोण के हो भन्ने बाट हामीले मापन गर्छौं। यो नीति कार्यक्रम सरकार संसदमा दुईटा बेन्च हुन्छ, सरकारी बेन्च र प्रतिपक्षको बेन्च, एउटा बेन्चबाट हेर्दाखेरि एकदमै राम्रो देखिन्छ, अर्को बेन्चबाट हेर्दाखेरि अभावहरू देखिन्छन्, तर हामीले निष्पक्ष एउटा बेन्चबाट हेर्ने हो भने यो नीति तथा कार्यक्रम पढ्दा सुन्दा र हेर्दा जति उहाँले लोकप्रिय बनाउन कोसिस गर्नुभएको छ, तर डेस्टिनेशनको हिसाबले गन्तव्यको हिसाबले हेर्दाखेरि संविधानसँग संगति राख्दैन यो नीति तथा कार्यक्रमले, र दृष्टिकोण के हो भन्ने कुरा नै क्लियर गर्दैन। सबैभन्दा ठूलो नीति कार्यक्रम भएको अभाव चाहिँ यो हो। त्यो भनेको के हो भने हाम्रो संविधानले स्रोत र साधनको समन्यायिक परिचालन गरेर समतामूलक समाज निर्माण गर्दै समाजवादी राष्ट्र निर्माण गर्ने भन्ने कुरा संविधानको प्रस्तावनामा स्पष्ट लेखेको छ, जुन शब्द नीति कार्यक्रमको कुनै एउटा बुँदामा पनि छैन। यो नीति कार्यक्रमले आकर्षक कुराहरू ल्याएको छ। 10 वर्षमा 30,000 मेगावाट जल विद्युत उत्पादन गर्ने, जलविद्युत मात्र होइन सबै किसिमका विद्युत उत्पादन गर्ने जुन कुरा नारा लोकप्रिय छ, तर 10 वर्षमा 30,000 मेगावाट विद्युत चाहिँ हाम्रो सम्पूर्ण सामर्थ्यको परिचालन गर्दा पनि र उहाँहरूले प्रस्तावित गर्नुभएका सबै कानूनहरू सुधार गर्दा पनि, संरचना सुधार गर्दा पनि 10 वर्षमा 30,000 मेगावाट नेपालको अवस्थितिले सम्भव छैन। म पनि यसको धेरथोर जानकार हो, सम्भव छैन, यो कुरा भोलि देखिने कुरा होइन। यस्तो एकदमै अति महत्वाकांक्षी नारा पनि उहाँले राखिदिनु भएको छ, किन त्यसको एट्र्याक्सन तान्नको लागि। वैकल्पिक वित्त विकास, डायस्पोरा पुँजी, निजी लगानी र राज्यका विभिन्न कोषहरूमा रहेको फ्रिज भएको रकमहरूलाई परिचालन गर्ने कुरा ल्याउनु भएको छ, यो गर्नै पर्छ। यो एक हिसाबले हेर्दाखेरि विकासलाई तीव्र ढंगले गर्नको लागि हामीलाई वैकल्पिक स्रोतको आवश्यकता छ, त्यो हिसाबले ठिकै छ, यसलाई मैले अन्यथा रूपमा लिइन। तर यसमा एउटा आलोचनात्मक प्रश्न के छ भने, आन्तरिक अर्थतन्त्रको सुदृढ नगरिकन, विकास नगरिकन, आन्तरिक सम्भावनाहरूको खोज नगरिकन र त्यसलाई उजागर नगरिकन गरिने विकासले चाहिँ परनिर्भरता बढ़ाउँछ, हामीलाई डिपेन्डेन्सी बढ़ाउँछ। आन्तरिक उत्पादन र स्रोत साधनको, प्राकृतिक स्रोत साधनको अधिकतम प्रयोगबाट गरिने हो भने चाहिँ हामीलाई आत्मनिर्भरता बढ़ाउँछ, स्वाभिमान बढ़ाउँछ, राष्ट्रियताको सुदृढ गर्छ। त्यसकारणले बाह्य स्रोतलाई, वैकल्पिक स्रोतलाई परिचालन गर्ने कुरामा नीति कार्यक्रमले राम्रो कार्यक्रम ल्याएको छ, तर आन्तरिक स्रोत चाहिँ जुन मुख्य हो, प्रमुख हो, त्यसलाई परिचालन गर्ने कुरामा चाहिँ यो चुकेको छ।
2: नीति तथा कार्यक्रमले देशको सामर्थ्य, आफ्नो सामर्थ्य
3: पहिचान गर्न सकेन, होइन, आफ्नो सामर्थ्यको पहिचान गर्न सकेन। जलविद्युतको क्षेत्रमा ठिक छ, उसले पहिचान गरेको मैले भने, त्यति अहिले नसके पनि जलविद्युत एउटा मेजर होइन तपाईँको सम्भावना हो भन्ने कुरा उसले राखे, त्यो ठिक छ। हामीसँग के छ, खनिज छ, हामीसँग खनिज तत्वहरू पर्याप्त छ, पेट्रोलियम ग्यासको कुरा होस्, खनिजको कुरा होस्, युरेनियमको कुरा होस्, ढुङ्गा मार्बलका कुरा होस्, चुनढुङ्गाको कुरा होस्, ग्रेनाइटको कुरा होस्, होइन, सिसा रूबी जस्ता अमूल्य खनिज पदार्थहरू, अमूल्य जड़ीबुटीहरू र वनजन्य काष्ठजन्य उत्पादनको प्रचुर सम्भावना नेपालमा मौजूदा रहेको छ, पोटेन्सियल क्षेत्र हो त्यो, त्यो क्षेत्रलाई यसले उजागरै गरेन, त्यो खनिज क्षेत्रलाई यसले यो नीति कार्यक्रमले केही पनि सम्बोधन गरेन,
2: सम्भावना देखाउने तर समस्याको पहिचान नभएको।
3: यो सरकारले गर्न सक्थ्यो, यसमा मेजोरिटी थियो, डिसिजन गर्न सक्थ्यो, होइन, अन्तर्राष्ट्रिय कूटनीतिक सन्तुलन कायम गरेर यो सरकारले गर्न सक्ने अवसर थियो, तर त्यो गरेन। किन भन्दा त्यो दृष्टिकोणै सरकारको भएन, सरकार बढ़ी पुँजीवादी दृष्टिकोणबाट गाइडेड भयो, सिधा कुरा भन्दाखेरि त्यो दृष्टिकोण सरकारमा भएन। दोस्रो कुरा, हाम्रो जीडीपीको एउटा मेजर सेक्टर भनेको एग्रिकल्चर सेक्टर हो, कृषि क्षेत्रको कन्ट्रिब्युसन जीडीपीमा धेरै ठूलो छ नेपालमा, र अर्को कन्ट्रिब्युसन भनेको रेमिट्यान्सको हो, र अर्को कन्ट्रिब्युसन भनेको सेवा क्षेत्र र उद्योगको हो, होइन। यो चारवटा क्षेत्र मध्ये सरकारले कृषि क्षेत्रलाई इग्नोर गर्यो, अर्को उद्योग क्षेत्रलाई गर्यो, त्यसपछि कृषि क्षेत्रलाई पनि इग्नोर गर्यो, किनभने कृषिको, कृषि उत्पादनमा आत्मनिर्भरता र निर्यात गर्ने पोटेन्सियालिटी नेपालमा छ। अहिलेको विश्वमा नै कृषि अर्थतन्त्रको भ्यालु बढ़दै गइरहेको छ, क्या इम्पोर्टेन्स बढ़दै गइरहेको छ, र त्यो कुरालाई समेत ख्याल गरेर नेपालको, फेरि नेपालको धेरै नागरिक कृषि पेसामा आश्रित भएको कारणले नागरिकको जीवन स्तर माथि ल्याउनको लागि पनि कृषि पेसालाई प्रायोरिटी दिनु पर्थ्यो, तर यो नीति कार्यक्रममा कृषि पेसा त सम्पूर्ण रूपमा उपेक्षामा परेको छ भन्दा अतियुक्ति हुँदैन, किन भन्दा निरन्तरताका केही कार्यक्रमका भाषा बाहेक नीति कार्यक्रममा केही पनि छैन, किसानलाई कसरी हँसाउने भन्ने कुरा यसमा छैन। त्यसकारणले मैले भने आइडियोलोजिकल हिसाबले नीति कार्यक्रम चुकेको छ, आकर्षणको हिसाबले केही नयाँ कार्यक्रम ल्याएको छ, रोजगारी सृजना गर्ने कुरा, रोजगारी दशक, रोजगार नीति जस्ता कुराहरू नीति कार्यक्रममा आएका छन्, त्यो ठिक छ, त्यसलाई सम्बोधन गर्ने, सपोर्ट गर्ने कार्यक्रम विषयगत मन्त्रालयबाट आउनुपर्छ, त्यो आउन सकेको छैन। त्यसकारणले उद्योग धन्दाको विकास नभइकन, कृषिलाई प्रोत्साहन नगरिकन रोजगारी त सिर्जना हुँदैन। अहिलेको आईटीको जमानामा तपाईँले टेक्नोलोजीमा गर्ने विकासले रोजगारी सिर्जना कम हुन्छ, पुँजीको निर्माण हुन्छ, तर रोजगारीको सृजना कम हुन्छ. अहिले रिमोटमा गइसकेका छ, के अरे रोबोटमा गइसकेका छ, रोबोटिकमा गइसकेको अवस्थामा हामीले त्यो पक्षलाई पनि हेर्नुपर्छ भन्दाखेरि रोजगारी सृजना गर्ने कुरा बोल्याएको छ तर कार्यक्रममा त्यो देखिँदैन. त्यसकारणले गर्दाखेरि नीति कार्यक्रमलाई द्वन्द्वात्मक तरिकाले विवेचना गर्दाखेरि राम्रा कुराहरू पनि छन् र अभावहरू पनि छन्.
2: अब सांसद भइसकेपछि अलिकति कानून निर्माणका कुराहरूमा पनि अगाडि बढ़ाउँ है. संसदमा सांसद भएर आइसकेपछि विभिन्न सपनाहरू होलान् या जनताको अपेक्षा पूरा गर्ने विभिन्न बाचाहरू होलान्, त्यो सँगसँगै चाहिँ केही योजनासहित संसद भवन प्रवेश गर्ने हो. तर पछिल्लो समय सरकारले 8 अध्यादेश ल्याएको छ र त्यो अध्यादेशमा चाहिँ यहाँहरूको दल या त विपक्षी दलहरूले पनि असहमति जनाइरहनु भएको छ. खासमा संसद छलेर अध्यादेश ल्याउन नमिल्ने हो भनिरहेछ तर कानूनमा व्यवस्था छ त्यसकारण सरकारले गरिरहेछ. यता कता सुन्नमा आएको जस्तो चाहिँ विपक्षी दलहरू अध्यादेशलाई अस्वीकृत गर्ने काममा एकजुट हुँदैछन् भन्ने सन्देश जाँदै गर्दाखेरि खासमा यो के हो?
3: यो अध्यादेशको सवालमा प्रक्रियागत त्रुटि नै हो. संविधानले दिएको प्रोभिजन चाहिँ बाध्यकारी जटिल अवस्थाको लागि हो. अधिवेशन नचलेको अवस्थामा चलिरहेको अवस्था बाहेक तत्काल केही गर्नुपर्ने भन्ने संविधानमा व्यवस्था छ. यहाँ चाहिँ के गरियो भने अधिवेशनको आह्वान गरियो, सहज ढंगले अधिवेशन चल्ने अवस्था थियो र आह्वान गरिएको अधिवेशनलाई 24 घण्टाभित्रै त्यसलाई फेरि स्थगित गरियो, त्यसपछि 8 अध्यादेश ल्यायो. यो इन्टेन्सनल्ली हो, त्यसकारण यो प्रक्रियागत त्रुटि छ. प्रक्रियागत त्रुटि भएको कारणले यो सबै अध्यादेशलाई अस्वीकृत गर्नुपर्ने हो. तर हामी अहिले यो सबै अध्यादेशलाई अस्वीकृत गर्दै छैनौं. केही अध्यादेशलाई हामी अस्वीकृतिको सूचना हाम्रो नेपाली कम्युनिस्ट पार्टीले दिइ नै सकेको छ र हामी त्यसमध्ये केहीलाई हामी अस्वीकृत गर्छौं र केहीलाई हामी गर्दैनौ. किन गर्दैनौ भने मैले भने प्रक्रियागत हिसाबले सबै गर्नुपर्थ्यो तर सबै हामी गर्दैनौ. किन गर्दैनौ यो पनि नागरिकहरूलाई नेपाली जनतालाई पनि स्पष्ट गर्नुपर्ने हुन्छ. किनभने प्रक्रियागत र संवैधानिक हिसाबले संसद चल्ने सम्भावना हुँदा ल्याएको अध्यादेश अस्वीकृत गर्नुपर्थ्यो तर हामी सिम्बोलिक मात्र त्यसको विरोध गर्छौं यो गलत हो भनेर र बाँकी चाहिँ हामी गर्दैनौं भन्दा सरकारले काम पनि गरोस्, काम गर्ने वातावरण नै दिनुपर्छ भन्ने हिसाबले हामी गर्दैनौं. किन उसले विधेयक ल्याएर गर्नुपर्थ्यो, अध्यादेश ल्याएर गर्यो भन्ने मात्रै हाम्रो त्यसमा विरोध हो, त्यसकारणले गर्दैनौं. केही चाहिँ किन गर्छौं भने प्रक्रियागत त्रुटिको सिम्बोलिक विरोध जनाउन र कन्टेन्टमा पनि केही समस्या भएको कारणले. जस्तो तपाईँले सोधिहाल्नुभयो, हामी संवैधानिक परिषद सम्बन्धी अध्यादेश हामी अस्वीकृत गर्ने हाम्रो उद्देश्य हो. किन त्यहाँ गलत प्रावधान राखिएको छ? 6 संवैधानिक परिषदको सदस्यहरूमा सहमतिमा संवैधानिक आयोगका पदाधिकारी नियुक्ति गर्ने संविधानको मर्म हो. 6 जनामा 3 जनालाई बहुमत हुने गरी संवैधानिक परिषद सम्बन्धी अध्यादेश आएछ, त्यो त्रुटि छ. मैले एउटा मात्रै विषय राखेँ. विश्वविद्यालय सम्बन्धी अध्यादेश पनि त्रुटिपूर्ण छ. किनभने यसअघि नै सरकारले विश्वविद्यालय प्रधानमन्त्रीलाई हटाउने कुलपतिबाट भन्ने एउटा दृष्टिकोण अगाडि सारिसकेको छ. बोर्ड अफ ट्रस्टी बनाउने, विज्ञहरूबाट चाहिँ विश्वविद्यालय चल्ने, प्राज्ञिक स्वतन्त्रता कायम राख्ने भनेर एक स्टेप त हामी अगाडि गइसकेका छौं नि. अहिले त्यसलाई हटाएर प्रधानमन्त्रीलाई सर्वाधिकार दिने, विद्यार्थी संगठनहरू जस्तो महत्वपूर्ण संगठनहरू खारेज गर्ने लगायतका प्रोभिजनहरू भएको कारणले विश्वविद्यालय सम्बन्धी अध्यादेश पनि हामी खारेज गर्छौं. हामीले सक्दाखेरि अस्वीकृत गर्ने हाम्रो उद्देश्य छ. र अर्को, हामी केही नेपाल ऐन संशोधन सम्बन्धी कानून जुन अध्यादेश आएको छ त्यसलाई पनि हामीले विरोधको सूचना हालेका छौं र त्यसलाई पनि हामीले सक्दाखेरि अस्वीकृत गर्छौं. किन भन्दा त्यसमा पनि अहिलेको विश्वमा लोकतन्त्रको खिलाफमा कोही जान सक्दैन के. संसारभरि छ ट्रेड युनियनहरू, मजदूरहरूको आफ्नो हक हितको रक्षाको लागि लोकतन्त्रमा राज्यले दमन गर्यो भने त्यसका विरूद्ध संघर्ष गर्नकै लागि बनेको हो ट्रेड युनियन, सौदाबाजी गर्नकै लागि बने हो, विश्वव्यापी बने हो, सबै लोकतान्त्रिक मुलुकमा छ. त्यसकारणले त्यसलाई मर्यादित, पारदर्शी र जवाफदेही पो बनाउने त, तपाईँलाई त्यसलाई खारेजै गरिदिने. त्यसमा पार्टीहरूले नि विकृति गरेन, पार्टीहरू नि खारेज गर्नु पर्यो नि त. कस्तो कुरा गरेको? पार्टी खारेज गर्नु परेन त, पोलिटिकल पार्टीहरू नि खारेज गर्ने निर्दलीय व्यवस्थामा जान खोजेको देखिन्छ नि त्यसले कालान्तरमा त. त्यसकारणले कुनै संगठनले गलत गर्छ भने त्यसलाई त करेक्सन पो गर्ने हो त, कानूनी दायरामा ल्याउने हो, त्यसलाई खारेज गर्ने होइन के. त्यसकारणले सरकार चाहिँ गैर लोकतान्त्रिक तरिकाबाट अगाडि बढ़िराखेको हुनाले हामीले त्यो केही नेपाल ऐन, केही नेपाल कानून संशोधन गर्ने अध्यादेशलाई पनि अस्वीकृतिको सूचना हामीले हालेका छौं. हामीलाई लाग्छ त्यो कुरामा पनि हामी अस्वीकृतिमा सफल हुन्छौ. अरू हामी गर्दैनौ, सरकारले काम पनि गर्नुपर्छ भन्ने हिसाबले सरकारलाई सुविधा हामी दिन्छौं.
2: अब हामी संसदप्रति सांसदहरूको उत्तरदायित्व र जनताप्रति सांसदहरूको उत्तरदायित्वको विषयलाई अलिकति अगाडि बढाउँ। खासमा संसदमा सांसद भएर आइसकेपछि यहाँले चुनावमा गरेका वाचाहरू र पूरा गर्नुपर्ने दायित्वको विषयहरू र जनताका सवालमा भर्खरै संसद शुरू भएको छ, यसलाई धेरै त्यति धेरै महत्वका साथ हामीले विषयहरू उठ्दैनन् भन्न त पाइएन, तैपनि अझै धेरै लामो समय चाहिँ छ यहाँको कार्यकाल। त्यो हिसाबले चाहिँ अहिले पछिल्लो समय देखिएको संसद संसदीय गतिविधि र एउटा सांसदले जनताप्रति निभाइरहेको उत्तरदायित्वको हिसाबले चाहिँ यहाँले के गरिरहनु भएको छ अहिले?
3: मैले पहिलो कुरा सांसदको भूमिकामै जाउँ। सांसदको भूमिका मुख्य गरी पहिलो त कानून निर्माण हो। कानून निर्माण भनेको संविधान संशोधनदेखि कानून निर्माण र कानूनहरू संशोधनसम्मका कुराहरू पर्छन्। सरकारका नीति कार्यक्रम र बजेटमाथि आफ्ना धारणाहरू राख्ने र त्यसलाई पारित अथवा स्वीकृत अस्वीकृत गर्ने सम्मका कुराहरू पर्छन्। ती कुराहरूमा अब विधेयकहरू ल्याउने प्रस्तावहरू ल्याउने काम सरकारको हो। म अहिले प्रतिपक्षको रोलमा छु, त्यसकारणले त्यसमाथि आफ्ना धारणा राख्ने काम प्रभावकारी ढंगले गरि नै राखिएको छ। संसदका हरेक बैठकहरूमा उपस्थित भएर त्यसमा चाहिँ जनताको भावनाहरूलाई प्रतिनिधित्व हुने गरी मैले बोली नै राखेको छु, पहिलो कुरा। दोस्रो कुरा, सांसदले आफ्नो निर्वाचन क्षेत्रको र देशको समस्याको पहिचान गरेर सरकारलाई ध्यानाकर्षण गराउने र त्यस सम्बन्धी कानून निर्माण गर्ने अथवा समस्याहरू समाधान गर्न कार्यक्रमहरूको विकास गर्ने कुराहरू सांसदले प्रतिनिधित्व गर्ने हो। त्यो काम पनि मैले गरिराखेको छु। मैले सिन्धुपाल्चोक जिल्लाको विकास निर्माणको सवाल होस् अथवा बाढ़ी पहिरोबाट भएका क्षतिहरूको पुननिर्माण र संरक्षणको सवाल होस् अथवा देशमै आएको किसानहरूका समस्याहरू हुन् ती समस्याहरूलाई मैले संसदमा बोली नै राखेको छु, उठाइ नै राखेको छु, उठाइ नै राख्दैछु र एउटा सांसदले गर्नुपर्ने भूमिकाहरू निर्माणमा गरि नै राख्नेछु। अर्को कुरा, विकास निर्माणको प्रतिनिधित्व पनि हो सांसद। हुन त सांसदले विकास निर्माण गर्ने हो र भन्ने प्रश्न छ, तर निर्वाचनमा जनताहरूले सांसदसँग पनि हाम्रो बाटो बनाइदिनु पर्यो, धारो बनाइदिनु पर्यो, कुलो बनाइदिनु पर्यो, भवन बनाइदिनु पर्यो, मन्दिर बनाइदिनु पर्यो, गुम्बा बनाइदिनु पर्यो, सरकारबाट बजेट ल्याउनको लागि सहयोग गरिदिनु पर्यो भन्ने कुराहरू माग राखेकै हुन्छ। त्यो जनताको मागको प्रतिनिधित्व गरेर कसले गर्ने त? त्यहाँ अर्को को प्रतिनिधि छ त? जनताको प्रतिनिधित्व गर्ने सार्वजनिक व्यक्तित्व को हो त भन्दा त्यही सांसद हो नि त। त्यसकारणले हामीले सरकारका निकायहरू मन्त्रालयहरूमा ती जनताका विकास निर्माणका आयोजनहरू पेश गर्ने काम पनि गर्नुपर्छ। त्यो काम पनि मैले गरेको छु।
2: अब हामी पार्टीको विषयमा अलिकति कुरा गरौं। अब यो जेएनजी आन्दोलनपछि सम्भवतः तपाईँहरूको पार्टीका अध्यक्षज्यूले आफू अध्यक्ष नभएको र पार्टीको संयोजकका रूपमा अगाडि बढ़ने भनेर घोषणा पनि गर्नुभयो र अहिले सोही अनुरूप पनि विभिन्न दलहरूसँग यहाँहरूको एकता छ, कार्यगत एकताको रूपमा अगाडि बढ़िरहनु भएको छ। त्यो हुँदै गर्दाखेरि चाहिँ अहिले पार्टीभित्र नेतृत्वको विषयलाई कसरी लिइरहेछ अनि त्यसै गरी चाहिँ युवा नेतृत्वको सवालहरू कसरी अगाडि बढ़िरहेछन् र अहिले दुईजना शीर्ष नेताहरूले पार्टीलाई चलाइरहनु भएको जस्तो देखिन्छ, होइन? यो हिसाबले चाहिँ समग्रमा अहिले दलभित्रको अवस्था के छ?
3: नेपाली कम्युनिष्ट पार्टीले जेएनजी आन्दोलनपछि विभिन्न घटकमा रहेका कम्युनिष्ट अथवा प्रगतिशील वामपन्थी शक्तिहरूलाई एकता गर्नुपर्छ भन्ने एउटा अभियान शुरू गर्यो। संख्यात्मक गुणात्मक दुवै हिसाबले त्यो धेरै नै ठूलो नभए पनि सन्देशको हिसाबले त्यो ठूलो हो। त्यसको त्यसले दिन खोजेको सन्देश के हो भने कम्युनिष्टहरू वामपन्थीहरू र प्रगतिशील शक्तिहरू एक ठाउँमा आउनुपर्छ अब देश निर्माणको लागि भन्ने एउटा अभियान र एउटा सन्देश हामीले दिन खोजेको र हामी निरपेक्ष हिसाबले नेपालमा कम्युनिष्ट पार्टीको एकता हुनुपर्छ भन्ने पक्षमा छौं। त्यसपछि गठित भएको हाम्रो पार्टीमा विभिन्न घटकहरू र व्यक्तिहरू जोड्दाखेरि नेतृत्वको ठूलो टीम ओल्ड जेनेरेशनको भयो र त्यो जेनेरेशनले मात्रै अहिलेको राजनीतिको बागडोर सम्हाल्न गाह्रो हुन्छ, त्यहाँ अनुभव त छ तर ऊर्जा र गति दिनको लागि युवाहरूको पनि आवश्यकता पर्छ भन्ने कुरा हामीले पार्टीभित्र छलफल चलाएका छौं र पार्टीले महाधिवेशन गरेर त्यसलाई सम्बोधन गर्ने भनेर महाधिवेशनको कार्यतालिका पनि सार्वजनिक भइसकेको छ। अहिले एकताको सन्दर्भमा धेरै चुस्त कार्य समिति बनाउन नसकिने भएको कारणले र युवाहरूको प्रतिनिधित्व पनि मनोनित गरेर लानु पर्यो, अहिले त इलेक्सन त छैन, महाधिवेशनभित्र इलेक्सन हुँदैन अगाडि, यो अवस्थामा चाहिँ कसरी सेलेक्सन गर्ने त युवाहरूलाई भन्ने एउटा जटिल अवस्था भएको कारणले केन्द्रीय कार्यकारी संयोजन समितिमा युवा प्रतिनिधित्व अहिले छैन। त्यसको मेकअप हामीले नेतृत्वहरूलाई अनौपचारिक बैठकहरूमा भेटघाट गरेर युवाहरूको टीमले सुझावहरू दिइराखेका छौं र पार्टीका निर्णयमा हाम्रो पनि अपनत्व छ, हाम्रो पनि त्यहाँ भूमिका अहिले पनि छ। र अब हामी तपाईँले भने जस्तै हामी के भन्छौं भने 3-in-1 प्रिन्सिपल छ हाम्रो, वृद्ध अथवा ज्येष्ठ प्राउड र युवा, युवामा अहिले नवयुवा पनि हुन्छ, जेएनजीपछि नवयुवा सहितको हरेक कमिटीमा त्यो तीनै पुस्ताको प्रतिनिधित्व हुने गरी नेतृत्व विकासको श्रृंखला अगाडि बढ़ाउनुपर्छ भन्ने हिसाबले छलफल गरिराखेका छौं। र महाधिवेशनसम्म जाँदाखेरि संगठनमा पनि नयाँ विकास गर्ने, नीतिमा पनि नयाँ विकास गर्ने र अनुभवी जेनेरेशनका र योगदान दिएका नेताहरूलाई सम्मानित हुने र उहाँहरूको भूमिका कुनै न कुनै रूपमा सक्रिय रूपमा नै लिइराख्ने एउटा मेकानिजमको पनि विकास गर्ने र कार्यकारी समिति चाहिँ अलि युवा बाहुले र नयाँ जेनेरेशनलाई नेतृत्वमा विकास गर्ने गरी लाने भन्ने हिसाबले नेतृत्वले नै छलफल गरिराख्नु भएको छ, हामी पनि त्यसमै छलफल गरिराखेका छौं। र जे हुन्छ अब नेपाली कम्युनिष्ट पार्टीको आउँदो मंगिरमा हुने महाधिवेशनमा निर्वाचनका माध्यमबाट चुस्त कमिटीहरू निर्माण हुन्छन्, निर्वाचनका माध्यमबाटै केन्द्रीय कार्यकारी समिति पनि निर्माण हुन्छ।
2: सम्भावना देखिन्छ, त्यो
3: सम्भावना पनि छ, हामी गर्ने पनि त्यही हो, हामी योजनामै छौं, सम्भावना मात्रै होइन, हामी त्यो कार्य त्यो गर्ने योजनामा छौं। यथा अवस्थाबाट अहिलेको राजनीति नेतृत्व हुँदैन, म जतिसुकै सक्षम अथवा क्षमतावान अथवा योग्य मलाई लागे पनि मेरा पछाडिको जसलाई मैले प्रतिनिधित्व गर्ने उसलाई नलागेपछि के हुन्छ, त्यसको त अर्थ रहेन, मलाई मात्रै लागेर त भने नि त। त्यसकारण अहिलेको जेनेरेसनले के भन्यो भने नयाँ चाहियो भन्थ्यो कि, त्यसकारण म व्यक्तिमा अहिले गइन, पुरानो जेनेरेसनका लिडरहरू पनि आउनुहुन्छ, नयाँ जेनेरेसनमा पनि जानुहुन्छ कि, मिश्रित खालको संगठन बन्छ जसलाई यो ठिकै हो भन्ने आम नागरिकलाई लागोस्, त्यस्तो खालको लाग्ने पार्टी कमिटी हामी बनाउँछौं।
2: हुन्छ, समय र संवादका लागि यहाँलाई धेरै धेरै धन्यवाद।
3: धन्यवाद।
1: संसदमा प्रतिपक्षी दल र प्रतिपक्षी दलका सांसदको भूमिका अनि बुझाइका बारेमा नेकपाका प्रमुख सचेतक युवराज दुलालसँग गरिएको यो संवादसँगै आजलाई कार्यक्रम हेलो सांसदको समय सकिने लागेको छ। कार्यक्रम हेलो सांसदको अर्को अंकमा अर्को व्यक्ति र विषय बारेको संवाद लिएर उपस्थित हुनेछौ। तबसम्मको लागि हामी सबैलाई विदा दिनुहोस्। नमस्कार।
4: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।
5: पोलियो प्रतिवेदनमा करिब करिब 31 अरब रुपियाँ चाहिँ बेरोजू स्थानीय तहको र गत वर्ष 25 अरब थियो र अहिले 19 अरब छ। र बेरोजू पनि स्थानीय तहमा क्रमशः घट्ने क्रम चाहिँ देखिन्छ। फेरि त्यो यहाँ सबै के भनेदेखि त्यो अडिट नगराएको कारणले त्यो भए होइन, तर सुधार पनि छ भन्ने चाहिँ मैले तपाईँहरूलाई यहाँ अनुरोध गरेँ।
6: हरेक वर्ष जस्तो बेरोजू बढ़दा आर्थिक सुशासनमा कमी आउनेदेखि सरकारी कोषको दुरूपयोग बढ़ने अर्थविदको भनाई छ। यसले देशको आर्थिक अनुशासनलाई कमजोर बनाउने, भ्रष्टाचार र अनियमितता बढ़ने भन्दै चिन्ता व्यक्त गरिएको छ। बढ़दै गरेको बेरोजूलाई कसरी कम गर्न सकिन्छ? सीआईएनसँग कुरा गर्दै अर्थविद प्राध्यापक डाक्टर चन्द्रमणि अधिकारीले भन्नुभयो,
7: खरिद कानूनहरूमा पनि अलिकति संशोधन गर्नु आवश्यक छ। जस्तो लो बिडिङवालालाई मात्रै दिने भन्ने भनिएको छ, त्यो लो बिडिङवालाले काम गर्दै गर्दै जाँदाखेरि कहिलेकाहीँ पैसा पुग्दैन, उसले काम गर्न सक्दैन, त्यस्ता कुराहरू पनि हुन्छन्। त्यस कारणले एउटा त कानूनलाई चाहिँ व्यवहारिक ढंगले विधिसम्मत ढंगले कानून सच्याउने, योजनाहरू निर्माण गर्दाखेरि तयारी भएका योजनाहरूमा पे गर्ने, अरू भुक्तानी प्रणाल गर्दाखेरि पनि कानूनको पालना गर्ने काम गर्यो भने त्यो बेरुजू क्रमशः कम भएर जान्छ। बेरुजू भनेको रुजु नभएको, कानूनभन्दा बाहिर गएर खर्च गरेकोलाई बेरुजू भएको हुनाले कानूनको पालना गर्नु नै सबभन्दा ठूलो चाहिँ उपाय हो।
6: यसैबीच सरकारले कृषि क्षेत्रको विकासका लागि एकै आर्थिक वर्षमा 32 अर्ब रूपियाँ भन्दा बढ़ी अनुदान वितरण गरेको छ, तर वास्तविक किसान भने अनुदानको पहुँच बाहिर देखिएको महालेखा परीक्षक कार्यालयले जनाएको छ। परीक्षकको प्रतिवेदन अनुसार कृषि तथा पशुपक्षी विकास मन्त्रालयले विभिन्न 12 कार्यक्रम मार्फत कुल 32 अर्ब 13 करोड़ 79 लाख रूपियाँ अनुदान खर्च गरेको छ। आर्थिक गतिविधि तथा वित्तीय उत्तरदायित्व नियमावली 2077 को नियम ३३ दफा ५ अनुसार अनुदान पाउने निकायले खर्चको अनुगमन र वार्षिक प्रतिवेदन तयार गर्नुपर्ने व्यवस्था भए पनि यसको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन। यसले अनुदानको वास्तविक उपयोगबारे स्पष्ट जानकारी अभाव भएको महालेखाको भनाई छ। अभिलेख स्पष्ट रूपमा किन राखिएन सीआईएनसँग कुरा गर्दै महालेखा मन्त्रालयका सूचना अधिकारी लालकुमार श्रेष्ठले भन्नुभयो,
8: वास्तवमा अब त्यो हामीसँग रिपोर्टिङको मेकानिजम नै छैन होइन। संहिताभन्दा अगाडि लागू हुनुभन्दा पहिला जुन किसिमको रिपोर्टिङ हुन्थ्यो त्यो रिपोर्टिङ मेकानिजम चाहिँ ब्रेक भएको कारणले गर्दा अहिले तलबाट के अरे स्थानीय र प्रदेश सरकारबाट वितरण भएको अनुदानको विवरण चाहिँ संघीय मन्त्रालयसँग अथवा कृषि तथा पशुपन्जी विकास मन्त्रालयसँग त्यो उपलब्ध छैन। तर माथिल्लो जुन संघीय निकायहरूले चाहिँ आयोजनाहरू अथवा के अरे चाहिँ यहाँ संघीय निकायहरूबाट चाहिँ वितरण भएको र सञ्चालन भएको कार्यक्रमको अनुदानको विवरण चाहिँ बुकमा प्लस वेबसाइटमा पनि चाहिँ त्यो पाउन सकिन्छ। त्यो भएको कारणले गर्दाखेरि अब त्यो अब यदि त्यो तलको पनि रिपोर्टिङ हुन्थ्यो भने क्युमुलेटिभ रूपमा एकमुष्ट रूपमा चाहिँ यति भयो अथवा यतिले चाहिँ पाए भन्ने हुन सक्छ होइन। तर अब त्यो नभएको कारणले गर्दाखेरि चाहिँ अहिले हामीले भन्नुपर्दा चाहिँ संघीय निकायबाट यति यति गएको छ भनेर त्यो जुन हामीले वार्षिक पुस्तिकामा अथवा अनुदानको विवरण भनेर छुट्टै पुस्तकहरू पनि सम्बन्धित निकायले निकालेको हुन्छ त्यसबाट थाहा पाउन सकिने अवस्था होस्।
6: किसान सूचीकरण र परिचय पत्र वितरण कार्य अझै पूर्ण नहुँदा समेत अनुदान वितरण प्रक्रियामा पारदर्शिता कमजोर देखिएको छ। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सातवटा मुलुकसँग द्विपक्षीय सम्झौता श्रम सम्झौता गर्ने प्रक्रिया अगाडि बढ़ाएको छ। मन्त्रालयका सचिव डाक्टर दीपक काफ्लेले नेपालका तर्फबाट आवश्यक सबै प्रक्रिया पूरा गरी पत्राचार गरिसकिएको बताउनुभयो। त्यस्तै वैदेशिक रोजगारीका लागि प्रदान गरिने पुनः श्रम स्वीकृति प्रक्रियालाई पूर्ण रूपमा स्वचालित बनाउने मन्त्रालयको तयारी रहेको छ। सचिव काफ्लेले अबको एक दुई दिनभित्रै सम्बन्धित अधिकारीहरूसँग छलफल गरी आवश्यक कानूनी तथा प्राविधिक समस्या समाधान गरिने बताउनुभयो।
9: सातवटा मुलुकसँग द्विपक्षीय श्रम सम्झौता गर्नको लागि हामीले अब चाहिँ त्यसको प्रक्रियाहरू अगाडि बढ़ाइसकेका छौं। अब यो अर्को मुलुकको पनि कन्सर्न भएको हुनाले हाम्रो तर्फबाट गर्ने कामहरू हामीले गरेका छौं। अब उताको मुलुकहरूबाट रेस्पोन्स आउने चाहिँ आएको छैन, त्यसलाई पनि हामीले फलोअप गर्छौं र स्थानीय तह मार्फत 15,000 रोजगारी प्रवर्धन गर्ने भनेका छौं। त्यो कामहरू सम्बन्धित अधिकारीहरूले हेर्नु पर्यो कहाँ पुगेको छ त्यसलाई चाहिँ गर्छौं। पुनः श्रम स्वीकृतिलाई फुल्ली अटोमेसन गर्ने कुरामा अन्तरालयमा आएको छ। हामीले सम्भवत अब एक दुई दिनमा हामी त्यसलाई हेरेर त्यसको निरूपण के गर्नुपर्ने हो हामी सम्बन्धित अधिकारीहरूसँग छलफल गर्छौं।
6: मन्त्रालयले विभिन्न 100 व्यावसायिक फर्महरूमा श्रम अडिट गर्ने कार्यलाई अघि बढ़ाएको छ, जस अन्तर्गत मुख्य गरी व्यवसायजन्य स्वास्थ्य र सुरक्षाको अवस्थाबारे अनुगमन गरिनेछ। उहाँले त्यसका लागि कानूनी सुधारका सम्बन्धमा 5 कानून संशोधनको तयारी गरिएको बताउनुभयो। विपदका समयमा पशु उद्धार प्राथमिकतामा नपरेको भन्दै पशु अधिकार कर्मीहरूले चिन्ता व्यक्त गरेका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार एक वर्षमा 3,102 पशु वस्तु मौसमी विपदका कारण मरेका छन्। विपदका बेला मानिसको उद्धार पहिलो प्राथमिकता भए पनि सतर्कता अपनाउन सके वस्तु भाउबाट हुने क्षति कम गर्न सकिने पशु चिकित्सकहरू बताउँछन्। तर विपदका समयमा पशुको उद्धार प्राथमिकतामा नपर्ने पशु सेवा विभागका निर्देशक उमेश दहालले सीआईएनसँग बताउनुभयो।
10: यद्यपि यो के भनेदेखि पशु सेवा विभागको प्रयास भन्दा त समग्र यो क्षेत्र भनेको त वास्तवमा सबैको समन्वयमै तत्काल भनौँ न, हामी धेरै कामहरू गर्छौँ तर कतै पनि हुनुहुन्छ र हामी उहाँहरू सबैको सहयोग लिएर काम गर्ने गरेका छौँ। र मूलत यसमा आबद्ध रहनुभएका पशु कल्याण सम्बद्ध जुन पशु कल्याण महासंघहरू छ उहाँसँग आबद्ध भएको संघ संस्थाहरूसँग पनि बेला बेलाको अन्तर्क्रियाहरूमा हामीले यो कुराहरू भन्ने गरेका छौँ। है हाम्रो दायित्व हामीले बिर्सिनु हुँदैन, यो अवध प्राणीलाई यहाँले काम गर्नुभएको छ, हामीले समन्वय गर्छौँ, हामीले समन्वय गर्यो भने यहाँहरूकै सहयोग जरुरी परेको बेलामा हजुर आइदिनुपर्छ भन्ने हामीले अनुरोध गरेका हुन्छ। तत्कालै हामी ती कामहरू शुरूआत गर्छौँ। जस्तै अस्ति यहाँलाई थाहा छ यो सुकुमासी समस्याले गर्दाखेरि चाहिँ सुकुमासीहरूको व्यवस्थापनका लागि वास्तवमा मानिस मानवीय व्यवस्थापन धेरै ठाउँमा हुँदै गयो, अहिले पनि हुँदैछ, गर्नुभएको छ, त्यहाँ पनि समस्या छ। तर पशु पन्छीको क्षेत्रमा हेर्ने हो भनेदेखि बिचरा त्यो पशुले कतिपय पशुले धनी पाएन, कतिपय चाहिँ त्यहाँ घाइते भए ती उद्धार गर्ने कुरामा पनि विभाग लगायत विशेष विभागले केही सक्छ इनिसिएटिभ लिएको छ।
6: नेपालमा वर्षेनी जंगली च्याउ खाँदा औसतमा 30 जनाको मृत्यु हुने गरेको छ। च्याउ विज्ञहरूका अनुसार जंगलबाट टिपेर ल्याइएका विषालु च्याउको पहिचान गर्न नसक्दा उनीहरूको मृत्यु हुने गरेको हो। आज मात्रै जंगली च्याउ खाँदा चितवनको इच्छाकामना गाउँपालिका एक कुल वाङकी 6 वर्षीय नमुना चेपाङको मृत्यु भएको छ भने उनका दुई दाजुभाइ सजन चेपाङ र मनिता चेपाङ गम्भीर घाइते हुनुभएको छ। यसअघि हिजो सिन्धुलीको मरिन गाउँपालिका 3 जंगली च्याउको तरकारी खाँदा 3 परिवारका 6 जना बिरामी परेका छन्, जसमा 5 बालबालिका समेत रहेका छन्। त्यस्तै झापामा 2 दिन अघि एउटै परिवारका 11 जना जंगली च्याउ खाँदा बिरामी परेका थिए। विज्ञहरूका अनुसार वर्षायाम शुरू भएसँगै यस्ता घटना बढ़ने गरेका छन्। खाँदा स्वादिलो हुने भएकाले च्याउ प्रायको रोजाईमा पर्छ, तर चिनेर मात्रै खान विज्ञको आग्रह छ। विषालु च्याउ कसरी चिन्ने? सीआईएनसँग कुरा गर्दै जंगली च्याउ विज्ञ डाक्टर महेश कुमार अधिकारी:
11: आयुर्वेदले चाहिँ सजेसन च्याउ नखाउ भन्छ, परालमा उम्रेको च्याउ खाऊ भन्छ, परालमा कुनै कुनै च्याउहरू फेरि नखानेहरू पनि छन्। अब यो पाश्चात्य सभ्यतामा त्यसरी विषालु च्याउ छुट्याउने तरिकै अहिलेसम्म निकालेको छैन, कसैले पनि निकालेको छैन क्या। त्यस कारणले यो चिनी राखे मान्छेले ल्याएको छ, खाइराखेको छ, खाने च्याउ हो भनेर खाएर देखाउँछ भने त्यो खाने, नभए नचिनिकाले नखाने।
6: साझा खबरमा अब खेल खबर। अखिल नेपाल फुटबल संघ एन्फामाथि लागेको प्रतिबन्ध बिना शर्त फुकुवा गरेको छ। नेपाली फुटबलमा देखिएको लामो समयको गतिरोध अन्त्य गर्दै एन्फामाथि लागेको प्रतिबन्ध बिना शर्त फुकुवा गरिएको एन्फाले जनाएको छ। प्रतिबन्ध फुकुवासँगै अब नेपाली फुटबलले नयाँ गति लिने विश्वास लिइएको छ। नेपाली खेलकुदको सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषद राखेपले चैत 11 गते अवैधानिक रूपमा निर्वाचन गर्न लागेको र आफ्नो निर्देशन पालना नगरेको भन्दै एन्फालाई 3 महिनासम्मका लागि निलम्बन गरेको थियो।
12: पर्यटन विधेयक सम्बन्धमा पर्यटन क्षेत्रका सरकारवालाहरूले उठाएका प्रश्नको सम्बोधन गर्ने सांसदहरूको प्रतिबद्धता।
13: पारित भएको पर्यटन विधेयक प्रतिनिधि सभामा टेबल भए पनि छलफल हुनु बाँकी नै छ।
12: पर्यटनबाट नै समृद्धिको बाटो रोज्नुपर्ने। चितवन राष्ट्रिय निकुञ्जमा प्राकृतिक ताल सुक्न थालेसँगै कृत्रिम ताल बनाउने अभियान शुरू। लगायतका विशेष सामग्री, प्रकृति र जीवन पनि बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
6: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफएओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई, चुरी तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
14: रामे, यो के चलाएको हो यस्तो? धुवाले त आँखै पोल्यो नि, सासै फेर्न गाह्रो भयो।
15: यसरी चलायो भने खेत छिट्टै सफा हुन्छ के भाउजू?
16: रामे दाईको कुरा त ठिकै हो, तर बाली अवशेष जलाउँदा कार्बन डाइअक्साइड, कार्बन मोनोअक्साइड र सूक्ष्म कणहरू निस्किन्छन्। यसले हावा प्रदूषण गर्छ र खेतमा काम गर्ने मानिसको स्वास्थ्यमा पनि गम्भीर असर पार्छ।
14: छ्वाली, पराल र मकैको ढोडबाट बायोग्यास, कम्पोस्ट मल, पशु आहार र इन्धन ब्रिकेट बनाउन सकिन्छ।
17: नमस्कार नमस्कार, कस्तो राम्रो विषयमा कुरा गरिराख्नु भएको नि त।
15: जनप्रतिनिधि नानी पनि आउनु भएछ नि।
17: हो नि, यसमा सरकार, उद्योगी र सहकारी मिलेर किसानलाई तालिम, अनुदान र बजारको व्यवस्था पनि गर्दैछन् नि।
15: ओहो, धन्यवाद नानी, अब त म जलाउँदै जलाउँदिन, अवशेष त मेरो धन रहेछ नि।
16: बाली अवशेष जलाउँदा धुवा, प्रयोग गर्दा आमदानी र स्वस्थ भविष्य।
18: बाली अवशेष नजलाऊ, वातावरण र स्वास्थ्य जोगाऊ।
16: एकीकृत पर्वतीय विकास केन्द्र इस्टिमोर, राष्ट्रिय कृषक समूह महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकोराब नेपालद्वारा जनहितका लागि जारी सन्देश।
19: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
12: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। प्रतिनिधि सभा तथा राष्ट्रिय सभाका सांसदहरूले पर्यटन विधेयक 2081 को सम्बन्धमा पर्यटन क्षेत्रका सरकारवालाले उठाएको प्रश्नको जवाफ दिँदै ती प्रश्नहरूको सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। सामुदायिक रेडियो प्रसारक संघ नेपालले आज काठमाण्डुमा आयोजना गरेको सरकारवालासँगको अन्तर्क्रिया कार्यक्रममा उनीहरूले सांसदहरूलाई पर्यटन व्यवसायबाट मात्रै देशको समृद्धि हुने कुरा बुझ्नको लागि आग्रह गरेका थिए। अन्तर्क्रियामा सांसदहरू पर्यटन व्यवसाय पेशागत संघ संस्था सरकारी प्रतिनिधि तथा नीति विज्ञहरूको सहभागिता रहेको थियो। कार्यक्रममा संकलित सुझावलाई पर्यटन विधेयकको अन्तिम पुनरावलोकन प्रतिवेदनका रूपमा समावेश गरी प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा पेश गर्ने अकुराबले जनाएको छ। कार्यक्रममा नेपाल पर्वतारोहण संघ, नेपाल होटल व्यवसायी संघ, ट्रेकिङ एजेन्सी अफ नेपाल, नेपाल एसोसिएशन फर द टूर एण्ड ट्राभल एजेन्ट, होमस्टे फेडरेशन नेपाल, भिलेज टूरिज्म प्रमोशन फोरम नेपाल लगायतका विभिन्न 40 भन्दा बढ़ी संघ संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। पर्यटन व्यवसाय आङसेरिङ शेर्पाले नीतिगत सुधारका कारण तिब्बत अहिले नेपालभन्दा पर्यटनमा धेरै अगाडि गइसकेको बताउँदै नेपालमा पनि पर्यटन कानून राम्रो भयो भने पर्यटक व्यवसाय समुदाय र मजदूर मैत्री अवस्था सिर्जना गर्न सक्यो भने पर्यटन व्यवसाय फस्टाउने प्रबल सम्भावना रहेको बताउनुभयो। होटल संघ नेपालका विनायक शाहले संघ प्रदेश र स्थानीय सरकारले छुट्टा छुट्टै कर लगाउँदा र छुट्टा छुट्टै कानून बनाउँदाखेरि पर्यटन व्यवसायीलाई अप्ठ्यारो भइरहेको बताउनुभयो। संघ प्रदेश र स्थानीय तहमा दर्ता हुने पर्यटन व्यवसायको लगानीको आधार स्तर निर्धारण गरेर होटलको स्तर निर्धारण जस्तै व्यवसायको स्तर पनि निर्धारण गर्न सकेमा गुणस्तर वृद्धक व्यवसाय समुदाय र मजदूर मैत्री अवस्था सिर्जना गर्न सक्यो भने पर्यटन व्यवसाय फस्टाउने प्रबल सम्भावना रहेको बताउनुभयो। होटल संघ नेपालका विनायक शाहले

0: सुरक्षित र गुणस्तरीय छ भन्ने सन्देश दिन सकिने बताउनुभयो। राष्ट्रिय सभाबाट पारित भएर प्रतिनिधि सभामा टेबल भएको विधेयकमा छलफल चलाएर समितिलाई सहयोग पुर्याएकोमा हेलो सांसद कार्यक्रमलाई धन्यवाद दिँदै प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिका सभापति सुम्निमा उदासले सबै सरोकारवालाको सुझाव समेटेर अगाडि बढ़ने बताउनुभयो।
1: पारित भएको पर्यटन विधेयक प्रतिनिधि सभामा टेबल भए पनि छलफल हुनु बाँकी नै छ, यो उहाँहरूले भनि नै सक्नुभयो। त्यसैले आज म धेरै यसको व्याख्या गर्न चाहिन्न। अब छिटै अन्त हाम्रो समितिमा यो विधेयक आउनेछ र हामी यो प्रत्येक दफामा गहिरो छलफल त गरि नै हाल्छौं। यसरी बिल समितिमा आउनु अगाडि यो स्टेक होल्डर्सको मिटिङ जसरी हजुरहरूले यो सक्रिय यो चासो दिएर हेरिराख्नु भएको छ, यसकोलाई म एकदमै वेलकम गर्छु। करिब 48 इयर्स पछि पहिलो पटक हामीले यो टुरिज्म बिललाई अध्ययन गरेर बनाउनु लाग्दैछौँ। सो यस्तो कार्यक्रमहरू एकदमै महत्वपूर्ण छ र जति धेरै जति डाइभर्स धारणाहरू आउँछ त्यति नै हाम्रो विधेयक प्रभावकारी र दूरदर्शी विजनरी हुन सक्छ जस्तो लाग्छ। मेरो रायमा यो विधेयक केवल नियमकारी दस्तावेज, यो त रेगुलेटोरी डकुमेन्ट मात्र हुनु हुँदैन। यो विधेयकलाई आउने भविष्यमा नेपालको पर्यटनको स्पष्ट दिशा निर्देश पनि गर्नुपर्छ जस्तो लाग्छ। यो त भिजन डकुमेन्ट जस्तो, यो डकुमेन्टको अब्जेक्टिभ के हो त्यो पनि एकदम अलिक स्पष्ट रूपमा हामीले आर्टिकुलेट गर्नुपर्छ जस्तो लाग्छ।
0: सांसद गणेश विकले पर्यटनको अधिकारमा तीनै तहका सरकारहरू स्पष्ट नभएकाले समस्या आएको र सुदूरपश्चिम लगायतका विभिन्न क्षेत्रहरूमा रहेका पर्यटकीय क्षेत्रहरूको विकासमा केही अवरोध भएको बताउनुभयो।
2: यो पर्यटन उद्योगलाई चाहिने वास्तवमा जनताको आँखाले हेर्ने गरिकन हामीले चाहिँ यसको कानून बनाउने हो होइन, यसलाई चाहिँ अब निजी क्षेत्रलाई मात्र हेर्ने अथवा व्यवसायलाई मात्र हेर्ने हिसाबले भन्दा पनि जस्तै त्यो क्षेत्र जस्तै अब हामी सामान्यतया म चाहिँ सुदूरपश्चिमको योजना आएको उपाध्यक्ष हुँदाखेरि मैले त्यहाँ महसुस गरेको हामीले चाहिँ खर्तमा चाहिने होटल व्यवसायलाई चाहिँ अनुमति दिन खोज्यौं अनि त्यसपछि यता शुक्ला फाँटामा अनुमति दिन खोज्यौं त्यहाँ बन्ने दिँदो रहेछ होइन, त्यो कानूनी जाने झन्झटका कारणले गर्दाखेरि अब त्यो 5 स्टार होटल बनाउँछु भनेपछि त्यसको स्ट्यान्डर्ड चाहियो र त्यसको लागि चाहिने ठूलो जग्गा चाहियो, जग्गा चाहिँ बल्ने दिँदो रहेछ, यस्तो चाहिँ धेरै कुराहरू चाहिने हुँदो रहेछ होइन। अर्को कुरा कस्तो हुँदो रहेछ भन्दाखेरि बर्दिया जाने टुरिस्टहरू जाने शुक्ला खाना जान मान्नु रहेछ होइन, जाँदो रहेछ त्यही नजिकै छ नि त, वास्तवमा खर्च पनि धेरै हुँदैन होइन, अनि रारा जानेले जाने खर्च जान मान्दो रहेछ होइन। त्यसले गर्दाखेरि जाने अर्को कुरा चाहिँ जस्तै हामी म एकदम धेरै लडेर एकदम म खुसी पनि छु, सुदूरपश्चिमबाट धनगढीबाट काठमाडौँ आउने जाने जाने प्लेनको फेयर चाहिँ विदेशीहरूलाई चाहिँ डलरमा हुने अथवा अरूलाई चाहिँ उसमा हुने हुँदो रहेछ, यो घटाउँ भनेर चाहिँ मैले नै प्रस्ताव लिएर गएको त्यो बेलामा होइन, अहिले अहिले चाहिँ त्यो अलिक पहिले त्यो भाँच जस्तो लाग्छ। त्यसले गर्दाखेरि यस्तो कुरालाई चाहिँ अलिकति ख्याल गरौँ भन्छु म। अब मलाई वकिल साहबको चाहिँ त्यो भनाइ चाहिँ एकदम दुःख लाग्छ, तपाईँले यस्तो शब्द प्रयोग नगर्दा भए हुन्थ्यो।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। चितवन राष्ट्रिय निकुञ्जमा प्राकृतिक ताल सुक्न थालेसँगै कृत्रिम ताल बनाउने अभियान शुरू।
3: बेसिक चाहिँ वासस्थानको कुराहरू चाहिँ भित्रै हामीले बनाउन सक्यो, व्यवस्थित गर्न सक्यो भने त्यो वन्यजन्तुलाई पनि राम्रो, उसको वृद्धि विकासको लागि राम्रो भयो, उसको लागि पर्याप्त आहाराहरू पाउने भयो भने वन्यजन्तुहरू भतारिएर बाहिर नआउने भएपछि त्यस्ता द्वन्द्वका घटनाहरू पनि घट्ने भयो।
0: वन्यजन्तु र समुदाय बीचको द्वन्द्व घटाउनुपर्ने विशेष सामग्री प्रकृति र जीवन बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
4: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल बानेश्वर जमल र ओम अस्पतालमा।
5: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट दृष्टि आई डट ओआरजी, फोन नम्बर 01-5224-352-5224-353।
6: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क।

0: CIM. तपाईं सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ विशेष श्रृंखला प्रकृति र जीवन। जर्नल अफ साइन्स एण्ड टेक्नोलोजीमा प्रकाशित पछिल्लो विवरण अनुसार नेपालमा 5,000 भन्दा धेरै ताल छन्। अध्ययन अनुसार 74 भन्दा धेरै जिल्लाहरूमा ताल रहेका छन्। सबैभन्दा बढ़ी ताल हुम्लामा 381 छन् भने 472 वटाको नामाकरण नै नगरिएको अवस्था रहेको छ। तर पछिल्लो समयमा ताल सुक्ने पुरिने अतिक्रमणमा पर्ने अवस्था छ। चितवन राष्ट्रिय निकुञ्जले प्राकृतिक ताल सुक्न थालेपछि कृत्रिम ताल बनाउने अभियान शुरू गरेको छ।
1: विश्व सम्पदा सूचीमा सूचीकृत चितवन राष्ट्रिय निकुञ्ज दुर्लभ पाटे बाघ, एकसिंगे गैंडा र सयौं प्रजातिका चराचुरुङ्गीको सुरक्षित वासस्थान हो। पछिल्लो विवरण अनुसार निकुञ्ज र आसपासका क्षेत्रमा 128 पाटे बाघ, 694 एकसिंगे गैंडा रहेका छन्। यी सबै जीवहरू पानीका लागि आश्रित रहने निकुञ्जभित्रका प्राकृतिक ताल, तलैया तथा सिमसार क्षेत्र जलाशयहरू सुक्दै र खुम्चदै जाँदा पछिल्लो एक दशकदेखि निकुञ्जभित्र पानीको अभाव बढ्दै गएको छ। एकैचोटि ठूलो बाढ़ी आउने र नारायणी राप्ती नदीले गिटी बालुवा र माटो निकुञ्जभित्र ल्याएर छोड्दा पनि तालहरू पुरिँदै गएको 2030 सालमा स्थापना भएको निकुञ्जमा स्थापनाताका 50 भन्दा बढ़ी ठूला तालहरू रहेका थिए। निकुञ्जभित्र तालको संख्या अहिले 25 भन्दा कम छ। भएका पनि खुम्चदै र सुक्दै गएका छन्। वन्यजन्तु र चराचुरुङ्गीका लागि पानीको जोहो गर्न कृत्रिम स्रोतहरूको खोजी गर्ने काम निकुञ्जले 4 वर्ष अगाडिदेखि शुरू गरेको हो। निकुञ्जका संरक्षण अधिकृत प्रवीण पौडेल:
2: केही ठाउँमा चाहिँ वाटर टेबल माथि नै छ भने चाहिँ सोलर पम्पबाट यहीँ नै पम्प गरेर निकालेर त्यसपछि दिनमा जुन जब सोलर इनर्जी आउँछ सोलर प्यानलमा त्यहाँबाट चाहिँ त्यो पावरबाट बोरिङ मार्फत चाहिँ पानी अनि बाहिर निकालेर गरिन्छ भने जहाँ चाहिँ नजिकै खोलाको स्रोत छ त्यहाँबाट पनि झन सहज रूपमा चाहिँ सोलर इनर्जी मार्फत त्यसलाई तानेर पाइपहरू अन्डरग्राउण्ड गरेर यसरी पोखरीमा ल्याएर चाहिँ दिनको समयमा पानीको चाहिँ आवश्यकतालाई परिपूर्ति गर्छ।
1: निकुञ्जभित्र पानीको मुख्य स्रोत मानिने पश्चिमी क्षेत्रको देवीतालमा 5 वर्ष अघिसम्म पानी थियो, तर अहिले धेरै क्षेत्र घाँसे मैदानमा परिणत भएको छ। लामीतालमा पनि पछिल्लो 5 वर्षदेखि पानीको क्षेत्र खुम्चदै गएको छ। तमर, नन्द भाउजू, मुन्ना र छत्रे तालमा पानी सुकेको पनि केही वर्ष भइसक्यो। निकुञ्जभित्र पानीको अभाव हुँदा जलचर, थलचर र चराचुरुङ्गी बढ़ी प्रभावित भएका छन्। निकुञ्जले यो वर्ष मात्रै सुकेभार र कसरा क्षेत्रमा रहेको घाँसे मैदानमा कृत्रिम ताल बनाएको छ। खोल्सामा रहेको पानीलाई सोलरको माध्यमबाट लिफ्टिङ गरेर बनाइएको तालमा जंगली जनावरहरू तिर्खा मेटाउन आउने गरेका छन्। पुनः चितवन राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत पौडेल:
2: विशेष गरी सुक्खायाममा हुने पानीको अभावलाई चाहिँ पूर्ति गर्नको लागि प्राकृतिक स्रोतबाट मात्रै सबै कुरा पूर्ति नहुनाले चाहिँ यस्तो किसिमको मानव निर्मित पानी पोखरी चाहिँ हामीले बनाएको। विशेष गरी यसको प्रयोगको हेर्ने हो भने यो अहिले नवनिर्मित भए तापनि यसलाई चित्तलले, हात्तीले, बँदेलले चाहिँ व्यापक रूपमा प्रयोग गरिराखेको चाहिँ देखिएको छ।
1: निकुञ्जका अनुसार एउटा कृत्रिम ताल बनाउन तालको क्षेत्रफल, प्रयोग गरिएको प्रविधि, उपकरण लगायतमा गरी 7-9 लाखसम्म बजेट चाहिन्छ। चितवन राष्ट्रिय निकुञ्जले प्राकृतिक तालहरूको संरक्षणसँगै 2 दर्जन भन्दा धेरै स्थानमा कृत्रिम तालको आवश्यकता पहिचान गरेको छ। हाल 5 ताल निर्माण गरिएको छ। निकुञ्ज अवलोकन र भ्रमणमा आउनेहरू भने पानीको स्रोत अभावमा निकुञ्ज प्रतिको आकर्षण घट्ने हो कि भन्ने चिन्तामा छन्।
3: मेरो नाम चाहिँ अस्मिता छेत्री, घर चाहिँ चितवन चौरा। एकै ठाउँमा बसेर एनिमलहरू स्पोर्ट गर्न सकिन्थ्यो, त्यही पानी खान आउने, त्यही खेल्ने गर्दा स्पोर्ट हुन सजिलो हुन्थ्यो। अब अहिले ताल तालो यहाँ सुकेको छ, अब आउँदै आउँदैन क्या, अब खोलातिर जाने हो कि अब पानीको स्रोतको मुहान जहाँ त्यही जाने सम्भावना चाहिँ बढी हुन्छ।
4: जलकुम्बले भरेकै देखिन्छ क्या, त्यसले गर्दा पनि त कतिपय जनावरहरू आउँदैन। र अर्को कुरो, यो माछा अनि कछुवा तालहरूमा धेरै छ, मैले पहिले नै देखाएको जुन बेला क्लियर पानी थियो त्यतिखेर।
5: पहिला त्यतिखेर कुम्बीहरू झिक्ने निकाल्ने कामहरू हुन्थ्यो।
1: त्यसै पनि निकुञ्जका वन्य जन्तु र स्थानीय वासी बीचको द्वन्द्व शून्यमा झर्न सकेको छैन। बेला बखत वन्यजन्तु मानव बस्तीमा पुगेर आक्रमणका घटना भइरहेको अवस्थामा पानीको अभावमा बस्तीमा वन्यजन्तु पुग्ने क्रम बढ्ने हो कि भन्ने चिन्ता थपिएको छ। तराई भू परिधि तथा संरक्षण कार्यक्रम चितवनका क्लस्टर इन्चार्ज प्रेम पौडेल:
6: मेन भनेको वन्यजन्तुहरूलाई चाहिने भनेको पानी हो। पानीको लागि चाहिँ ऊ भोतारिनु पर्ने हुन्छ, होइन, ऊ नदीतिर जानु पर्यो अथवा चाहिँ तपाईँको समुदायतिर चाहिँ खोलातिर आउनु पर्यो, जसले गर्दाखेरि चाहिँ जुन द्वन्द्वको घटनाहरू घट्ने भएको हुनाले बेसिक चाहिँ वासस्थानको कुराहरू चाहिँ भित्रै हामीले बनाउन सक्यो, व्यवस्थित गर्न सक्यो भने त्यो वन्यजन्तुलाई पनि राम्रो, उसको वृद्धि विकासको लागि राम्रो भयो, उसको लागि पर्याप्त आहाराहरू पाउने भयो भने वन्यजन्तुहरू भतारिएर बाहिर नआउने भएपछि त्यस्तो द्वन्द्वका घटनाहरू पनि घट्ने हो।
1: प्राकृतिक ताल सुक्दै जाँदा वन्यजन्तु बस्तीमा नपसुन् भन्नेतर्फ निकुञ्जले ध्यान दिनुपर्ने संरक्षण अभियान कर्मीहरूको जोड छ। कृत्रिम तालको अभ्यास अन्तर्गत हालसम्म शुक्लाफाटा राष्ट्रिय निकुञ्जमा 2 दर्जन भन्दा धेरै र बर्दिया राष्ट्रिय निकुञ्जमा यो संख्या झण्डै 200 पुगेको निकुञ्जको भनाइ छ। सिन्धु ढकाल सीआईएन रेडियो भरतपुर चितवन।
0: गत वर्षको तुलनामा यस वर्ष सरकारले आधारभूत बेरोजगार 2.97% बढ़ेको जनाएको छ। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले 7 मुलुकसँग द्विपक्षीय श्रम सम्झौता गर्ने प्रक्रिया अगाडि बढ़ाएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पशुपति क्षेत्र विकास कोषको कर्मचारी सेवा शर्त सुविधा नियमावली स्वीकृत गर्दै कार्यकारी निर्देशक पद हटाउने निर्णय गरेको छ। प्युठानको माण्डवी डामरीखोला स्थित देवस्थान र दाङ सड़क खण्डमा जीव दुर्घटना हुँदा मृत्यु हुने दुवैजनाको पहिचान खुलेको छ। र अखिल नेपाल फुटबल संघ एन्फामाथि लागेको प्रतिबन्ध बिना शर्त फुकुवा भएको छ। हवस् त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि जेठ 2 बिहान 6 साझा खबरमा फेरि भेटौंला। अहिलेलाई भनी म दीपक आचार्य पनि विदा हुन्छु। नमस्कार, शुभरात्रि।

0: आवाज बिहीन को आवाज परिवर्तन को संवाहक रेडियो दीदी बहिनी 95.2 MHz।
1: जगत भण्डारीको स्वागत छ।
2: नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
1: नेपाल परिवेश सुरु गरौं मुख्य समाचारका शीर्षकहरूबाट।
2: स्थानीय तहको बेरोजगार 3 वर्ष यता लगातार घट्दो क्रममा तेह्रथुमको लालीगुराँस नगरपालिकामा सामूहिक रूपमा बाँदर धपाउने अभियान।
1: मध्य प्रदेशका मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यसूची एक साता धकेलियो। लुम्बिनी प्रदेश सरकारमा मन्त्रालय 8 कायम गर्ने तयारी।
2: डुबेर 3 जना र भ्यान दुर्घटना हुँदा 2 जनाको मृत्यु। चितवनमा जंगली च्याउ खाँदा बालिकाको ज्यान गयो।
1: चीन भ्रमण सकेर ट्रम्प अमेरिका फिर्ता। अब रूसी राष्ट्रपति पुटिनले चीन भ्रमण गर्ने। जापानमा शक्तिशाली भूकम्प। 5 प्रान्तमा आपतकालीन सतर्कता जारी।
2: र आईपीएल क्रिकेटमा लखनऊ विरूद्ध चेन्नई टस हारेर ब्याटिङ गर्दै अखिल नेपाल फुटबल संघ एन्फाको 3 महिने निलम्बन फुकुवा।
3: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अनटप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अनटप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ। फोन 4781-4780-724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
1: थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा। देशको कुल बेरुजू 7 खर्ब 55 अर्ब रूपियाँ बराबर पुगेको छ। महालेखा परीक्षकको कार्यालयले आज राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पेश गरेको वार्षिक प्रतिवेदन अनुसार आर्थिक वर्ष 2081-82 देशको बेरुजू 7.5 खर्ब भन्दा बढ़ी पुगेको हो। यो वर्ष कुल 94.84 अर्ब 40 करोड़ रूपियाँ बराबर लेखा परीक्षण गरिएको महालेखा परीक्षक तोयम रायले बताउनुभयो। जनजी आन्दोलनको असर लेखा परीक्षणमा पनि देखिएको उहाँले सुनाउनुभयो।
4: एउटा कार्यालयको एउटा निकायको चाहिँ उहाँहरूले अडिट गराउन हामीलाई अहिले अनुकूल छैन भनेर गराउनै चाहनु भएन। त्योभन्दा अन्य बाँकीको चाहिँ के हो भने यो जुन आन्दोलन भयो 23-24 त्यो कार्यालय क्षति भएको छ। हामीसँग डकुमेन्ट दुरुस्त छैनन् भनेपछि ती स्थानीय तहहरूको हामीले गरेनौं। नगरिसकेपछि त्यो बेरोजगारी पनि घट्यो, लेखापछि अङ्क पनि घटेका छ। तथापि अर्को विषय फेरि के हो भन्नुहुन्छ भने मैले अहिले यो तेस्रो प्रतिवेदन हो। मेरो पहिलो प्रतिवेदनमा करिब करिब 31 अरब रुपियाँ चाहिँ बेरोजगारी स्थानीय तहको र गत वर्ष 25 अरब थियो र अहिले 19 अरब छ। बेरोजगारी पनि स्थानीय तहमा क्रमशः घट्ने क्रम चाहिँ देखिन्छ। फेरि त्यो त्यहाँ सबै के भनेदेखि त्यो अडिट नगराएको कारणले त्यो भए होइन, तर सुधार पनि छ भन्ने चाहिँ मैले तपाईँहरूलाई यहाँ अनुरोध गरेँ। अर्को चाहिँ तपाईँहरूले अनुसन्धान गर्नुपर्ने लेख्नुभयो अनि गर्दै गरेनन् भन्नुभएको छ। हामीले अनुसन्धान गर्नुपर्ने लेखेका होइन, छानबिन गर्नुपर्ने भनेको छ अथवा यकिन गर्नुपर्ने भनेको छ। त्यो किन भन्यौं भनेदेखि चाहिँ विशेष ऐनहरू छन्, केही ऐनहरू त्यो ऐनले चाहिँ फलानु व्यक्ति फलानु पदको मान्छेले मात्रै त्यो निर्धारण गर्न पाउँछ भनेको छ। जस्तै तपाईँले आयकर ऐन हेर्नुभयो भने कर अधिकृतले कर निर्धारण गर्छ भने हुन्छ। भन्सार ऐन हेर्नुभयो भने भन्सार अधिकृतले चाहिँ भन्सार महसुल निर्धारण गर्छ भने हुन्छ। हामी चाहिँ लेखा परीक्षण गर्ने लेखा अडिटर हौ, त्यस कारणले हामीले के भन्छौँ भने यो यति देख्यो हामीले, यो तपाईँहरूले छानबिन गरेर टुङ्ग्याउनुहोस् भनेर भनेका हुन्छौँ। त्यसको चाहिँ के भन्छ लगती डाटा पनि हामीले राखेका हुन्छौँ। उहाँहरूले नटुङ्ग्याउन्जेलसम्म चाहिँ त्यो बेरोजगार कायम रहन्छ। त्यो कारणले हामीले लेख्नु परेका हो। र अरू के भनेदेखि विनियोजन खर्चको जहाँ चाहिँ गलत किसिमको खर्च भएको छ भने त्यस्तोमा चाहिँ हामीले के भनेदेखि चाहिँ छानबिन गरोस् भन्ने भन्दैनौँ।
1: यद्यपि स्थानीय तहको बेरोजगारी 3 वर्ष यता लगातार घट्दो क्रममा रहेको उहाँले बताउनुभयो। केही स्थानीय तहको लेखा परीक्षण हुन नसके पनि समग्र रूपमा वित्तीय अनुशासनमा सुधार देखिएको रायले उल्लेख गर्नुभयो। शीतल निवासमा आयोजित समारोहमा प्रतिवेदन बुझेपछि राष्ट्रपति पौडेलले भने विगत लामो समयदेखि सरकारी खर्चमा बेरुजु बढ़दै जानुले सार्वजनिक निकायको जवाबदेहिता र आर्थिक सुशासन खस्किएको महसुस भएको उल्लेख गर्नुभयो।
5: विगत लामो समयदेखि बढ्दै गएको सरकारी खर्चको बेरुजुलाई हेर्दा सार्वजनिक निकायको जवाबदेहिता, पारदर्शिता र आर्थिक अनुशासन खस्किएको महसुस भएको छ। बेरुजु फर्सोट गरी वित्तीय अनुशासन कायम गर्ने दिशातर्फ अग्रसर हुनु सार्वजनिक निकायका पदाधिकारीहरू अझ बढी जवाबदेही हुनुपर्ने देख्दछु।
1: आर्थिक अनुशासन र पारदर्शिता कायम गर्ने कार्यमा महालेखा परीक्षकको कार्यालयको भूमिका महत्वपूर्ण रहने उल्लेख गर्दै राष्ट्रपति पौडेलले आगामी दिनमा संस्थागत एवं पेशागत क्षमता अभिवृद्धि र आन्तरिक सुशासन कायम गर्नेतर्फ कार्यालय अझ क्रियाशील हुनुपर्ने बताउनुभयो। संवैधानिक व्यवस्था अनुसार राष्ट्रपतिलाई बुझाइएको उक्त प्रतिवेदन प्रधानमन्त्री मार्फत अब संघीय संसदमा पेश गरिनेछ। संसदमा यो प्रतिवेदनका विषयमा छलफल गरेर उचित निष्कर्ष निकाल्नेमा आफू विश्वस्त रहेको राष्ट्रपति पौडेलले बताउनु भएको छ।
2: बाँदरले बाली नाली खाएर आजित बनाएपछि तेह्रथुमको लालीगुराँस नगरपालिकाले सामूहिक रूपमा बाँदर धपाउने अभियान चलाएको छ। नगरपालिकाले आज र भोलि दुई दिन सार्वजनिक विदा दिएरै अभियान सञ्चालन गरेको हो। बाँदर धपाउने अभियानमा व्यापक सहभागिता पाइएको छ। ओडाले तोकेको समय र स्थानमा कृषक, जनप्रतिनिधि, कर्मचारी तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको नगर उपप्रमुख जमुना मगर कार्कीले थाहा संचार नेटवर्कसँगको कुराकानीमा बताउनु भएको छ। मैले केही बेर अघि टेलिफोन सम्पर्क गरेर नगर उपप्रमुख कार्कीलाई बाँदर धपाउने अभियान कसरी चल्दैछ भनेर सोधेको छु।
6: आज चाहिँ हाम्रो सुरु दिन, हामीले आज सार्वजनिक विदा अलिकाले दिएको हो। अब भोलि चाहिँ हाम्रो विदाई छ। आज भोलि चाहिँ हामी सबै कृषक दाजुभाइ होइन अब सरहरू हामी जनप्रतिनिधि सबै गाउँ समुदाय सबै मिलेर बाँदर अब प्रत्येक वाडाका समुदायका व्यक्तिहरू जनप्रतिनिधि लगाएर बाँदर कुन ठाउँमा बस्छ भन्ने पहिचान गरेर त्यो ठाउँ वरिपरि रहेर त्यो बाँदरलाई चाहिँ अलिकति तलपट्टि खोलाको पुच्छा लम्बु खोलाको पुच्छा दोभानतिर चाहिँ सीमित ठाउँमा सीमित एरियामा पुर्याउनु भएपछि चाहिँ हामीले अब अलिकति यो कृषकहरूले उत्पादन गरेका जस्तै मकै भयो, अलैँचीको त्यो गुबाहरू भयो, ती खाएर नष्ट गरेर कृषकहरू भोकमारी हुने विभिन्न समस्या भएको कारणले त्यो लागि बाँदरबाट केही न्यूनीकरण गर्नको लागि आजबाट सुरु गरेका छौँ। आजको चाहिँ अब ठाउँ ठाउँमा बाँदरहरू पत्ता लगाएका छौँ हामीले। कोही ठाउँ अलिक तलसम्म लखेटेर राख्ने काम गरेका छौँ भने कोही कोही बाँदरहरू चाहिँ अब त्यहीँभित्र ओडारभित्र पसेर बसेका छन्, निस्किन सकेका छैनन्। त्यतिसम्म भइरहेछ सर।
2: हजुर, जस्तो धपाइएका बाँदरहरू कि फर्किने सम्भावना कतिको छ?
6: त्यो चाहिँ यस्तो छ सर, हामीले तल ठाउँ अस्ति समुदायसँग गएर हामीले हेरिसकेका छौँ। नगर प्रमुखको नेतृत्वमा हामी सबै गएर त्यहाँ बाँदर टुङ्ने ठाउँ ठाउँमा तीन ठाउँमा टुङ्सी बनाएका छौँ र रुङ्गालो पनि हामीले चारजनालाई राखेको अहिलेको घडीमा। अब हेरौँ केही न्यूनीकरण हुन्छ कि भन्ने हो, अब गर्दै जाने, बिचमा के समस्या आउँछ अनि फेरि सेयर गर्दै जाउँला न।
2: हजुर, जस्तो यो चाहिँ अब तत्कालीन यो त केही समयका लागि क्षणिक नियन्त्रणको उपाय जस्तो भयो, अब दीर्घकालीन योजना के छ बाँदर नियन्त्रणका लागि?
6: अब यो चाहिँ हाम्रो चाहिँ विशेष के हो भने बाँदरले धेरै दुःख दिएर चाहिँ यसरी हामीले पालिकाले चाहिँ आज सार्वजनिक विदा दिएर चाहिँ काम अभियान सुरु गरेका छौँ। यो चाहिँ हाम्रो विशेष के हो भने अब यो हाम्रो संरचनाहरू संघीय संरचना स्थानीय सरकार प सरकार केन्द्रीय सरकार सर र अरूहरूलाई पनि यो जङ्गली जनावरको आतंकप्रति उहाँहरूको पनि चासो होस् र सरकारले चासोको विषय बनाएर चाहिँ दीर्घकालीन चाहिँ एउटा सबैजना सरसल्लाह गरेर समन्वय गरेर एउटा कार्यक्रमको रूपले लान सकिन्छ भनेर पनि यो एन्डमा चाहिँ हामीले खासमा चिलाएका हौ र दीर्घकालीन अब त्यसरी कर्मचारी राखेका छौँ अहिले चारजना र भावी दिनमा चाहिँ अब तलपट्टि बाँदरले खाने चाहिँ हामीले फलफुल पनि वन जङ्गलमा लगाउनु पर्छ कि भन्ने चाहिँ सोच गर्दैछौँ सर।
2: अब के छ भोलिको अभियान के हुन्छ? आज जस्तै हुन्छ कि आजभन्दा अलिक फरक तरिकाले सञ्चालन गर्नुहुन्छ? के छ, के सोच्नु भएको छ, के छ योजना?
6: होइन, भोलिको अभियान पनि यही हो सर। हामीले अब आज जहाँ जहाँ ठाउँ पत्तो लाएर खेदाएर अर्को ठाउँमा र जम्मा गर्ने कामहरू गरिराखेका छौँ। कुनै ठाउँमा अब भित्र ओडारभित्र बसेर निकाल्न सकेका छैनौँ। अब त्यो अहिले बेलुका भएपछि बाँदरहरू बिहान भएपछि निस्केर हिँड्छन्, भोलि बिहानैदेखि हामी फेरि अभियानमा लाग्छौँ। सेम यही हो र जुन हामीले सीमित ठाउँमा लाने भन्ने एक खालको हामीले अस्ति नै गरिसकेका छौँ, त्यो ठाउँमा चाहिँ भोलि हामी पुर्याउन सक्छौँ कि भन्ने
2: हजुर अन्तिममा बाँदर धपाउने क्रममा त्यस्तो कुनै मानवीय केही खालको त्यस्तो क्षति त्यस्तो त भएको छैन?
6: छैन सर, त्यस्तो छैन, हामी त्यस्तो हात हतियारसँग होइन, अब सिम्पल टिसहरू कसै कसैले बोक्छौँ, कसै कसैले अब लौरेहरू टेकेर जान्छौँ अनि चारतिर घेरा लाउँछौँ। बाँदरलाई पनि त्यस्तो हामीले क्षति गरेकाले छैनौँ र मानवीय क्षति पनि त्यस्तो केही छैन।
1: मध्य प्रदेश सरकारका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले विश्वासको मत लिने प्रक्रिया एक साताका लागि ढकलिएको छ। मुख्यमन्त्री यादवले अब यही जेठ 8 गते विश्वासको मत लिने मनस्थिति बनाउनु भएको छ। सत्ता गठबन्धनभित्रको असन्तुष्टि र आन्तरिक खटपटका कारण अन्तिम समयमा आएर उहाँले आज विश्वासको मत लिनबाट पछि हट्नु भएको हो। विश्वासको मतका लागि आज बिहान 11 बजे प्रदेशसभा बैठक आह्वान गरिएको थियो। आफ्नै पार्टीका केही सांसदले फ्लोर क्रस गर्ने जोखिम देखिएपछि मुख्यमन्त्री यादव पछि हट्नु भएको हो। गत वैशाख 21 गते जनमत पार्टीले मध्य सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने अवस्था आएको हो। मध्य प्रदेशसभाको सातौं अर्थात बजेट अधिवेशन आज शुरू भएको छ। आजको बैठकमा दलीय आधारमा सांसदले शुभकामना मन्तव्य राखेपछि सभामुख राम आशिष यादवले विश्वासको मत सम्बन्धी कार्यसूचीको दोस्रो बुदा विश्वासको मत लिने सम्बन्धी कार्यसूची हटाएको जानकारी गराउनुभयो। बिहान 11 बजेका लागि बोलाइएको बैठक करिब 4.5 घण्टा ढिला गरी शुरू भएको थियो भने करिब 2 घण्टा चलेको थियो। बागमती प्रदेश सभाको चालू अधिवेशन भने आज राति 12 बजे अन्त्य हुँदैछ। हिजो बसेको मन्त्री परिषद बैठकले चालू अधिवेशन अन्त्यका लागि सिफारिश गर्ने निर्णय गरेको थियो। कोशी प्रदेश सभाको बजेट अधिवेशन भने यही जेठ 6 गते बोलाइएको छ।
2: लुम्बिनी प्रदेश सरकारले आगामी साउन 1 गतेदेखि प्रदेश मन्त्रालय 8 कायम गर्ने गरी तयारी अघि बढ़ाएको छ। प्रदेश सरकारको आज बसेको मन्त्री परिषद बैठकले संगठन तथा व्यवस्थापन सर्वेक्षण समितिलाई यथाशीघ्र मन्त्रालयको संगठन संरचना पुनरावलोकन गरी प्रतिवेदन पेश गर्न जिम्मेवारी दिएको सरकारका प्रवक्ता तथा कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले जानकारी दिनुभयो। लुम्बिनीमा हाल 12 मन्त्रालय छन्। प्रमुख सचिव कृष्ण प्रसाद काप्रीको समय जकत्तमा यसअघि गठन भएको संगठन तथा व्यवस्थापन सर्वेक्षण समितिलाई प्रदेश सरकार कार्य विभाजन नियमावली 2079 आवश्यक संशोधनको मस्यौदा सहित प्रतिवेदन पेश गर्न निर्देशन दिइएको छ।
1: नेपाल परिवेशमा यस वर्षको मनसूनी वर्षा घट्ने भए पनि क्षति बढ़ने आकलन लगायतका थप समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
7: कर्जा उपभोग तथा भुक्तानी गर्ने सम्बन्धमा जानी राखौं। बैंक तथा वित्तीय संस्थाले सर्वसाधारणको बचतलाई निक्षेपको रूपमा स्वीकार गर्दछ। उक्त निक्षेप व्यक्ति तथा संस्थाको आवश्यकता पूर्ति गर्नका लागि तोकिएका शर्तहरूको अधीनमा रही कर्जाको रूपमा प्रवाह गरिन्छ। कर्जा उपभोग गर्दा बैंक तथा वित्तीय संस्थाबाट तोकिएका शर्त बमोजिम कर्जाको भुक्तानी गर्नु ऋणीको कानूनी दायित्व हो। कसैको बहकाउमा लागेर अथवा नियतवश कर्जा भुक्तानी गर्न नखोज्नु वित्तीय अनुशासन र आचरण विपरीतको कार्य हो। कर्जा उपभोग गरेर चुक्ता गरिएन भने ऋणी तथा जमानीकर्तालाई कालो सूचीमा राखिने धितो सुरक्षण लिलामी जस्ता कानूनी कार्यवाही हुनका साथै सामाजिक बहिष्करणमा समेत परिन्छ। तसर्थ कर्जाको रूपमा प्रवाह हुने रकम सर्वसाधारण बचतकर्ताको सम्पत्ति भएकोले कर्जा भुक्तानी ऋणीको नैतिक तथा कानूनी दायित्व हो। सचेत ग्राहक बनौं, सुरक्षित कारोबार गरौं। वित्तीय चेतनाका लागि नेपाल राष्ट्र बैंक वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा। टेलिफोन नम्बर 01-5719-605। गुनासो दर्ता गर्ने अनलाइन पोर्टल www.gunaso.nrb.org.np।
8: गुणस्तरीय प्लम्बिङको पर्वत नाम
9: मार्बलका सीपीभीसी प्रडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड। साथै मार्बलका यूपीभीसी प्रडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
10: सुरक्षा घरको साथ जीवन भर।
3: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
1: थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार।
2: देशका विभिन्न स्थानमा डुबेर तीनजनाको मृत्यु भएको छ। प्रहरीका अनुसार सर्लाही, महोत्तरी र दाङमा तीनजनाको डुबेर मृत्यु भएको हो। सर्लाहीको मलंगवा नगरपालिका दुई झण्डा बजार नजिकै रहेको पोखरीमा डुबेर सोही ठाउँ डेरा गरी बस्ने पर्साघर भएका वाल्मीकि पण्डितकी छोरी चार वर्षीय संयुक्ता प्रजापतिको मृत्यु भएको हो। उनको प्रादेशिक अस्पताल मलंगवामा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। यस्तै महोत्तरीको लोहरपट्टी नगरपालिका आठ स्थित बिगही खोलामा डुबेर सोही ठाउँ बस्ने रजाबुल राइनको छोरा अन्दाजी 12 वर्षीय नौसाद राइनको आज दिउँसो मृत्यु भएको छ। डुबेर उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारका क्रममा मृत्यु भएको हो। उता दाङको राजपुर गाउँपालिका एक गुरूङखोला बस्ने 60 वर्षीय पुने रोका मगरको सोही ठाउँ स्थित गुरूङखोलामा नुहाउने क्रममा डुबेर आज दिउँसो मृत्यु भएको छ। घटनाबारे आवश्यक अनुसन्धान पनि अघि बढ़ाइएको प्रहरीले जनाएको छ।
1: प्युठानमा भ्यान दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ। मृत्युमा भ्यान चालक प्युठान नगरपालिका चारका अन्दाजी 24 वर्षीय दिलीप परियार र भ्यानमा सवार मल्लरानी गाउँपालिका पाँच धुनी बस्ने अन्दाजी 26 वर्षीय अभिषेक कुंवर रहेको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ। आज दिउँसो मान्डवी गाउँपालिका एक डाम्री खोला नजिकै देवीस्थान दाङ सड़क खण्डमा मारूति भ्यान दुर्घटना भएको थियो। दुर्घटनाग्रस्त भ्यान सड़कबाट अन्दाजी 200 मिटर तल खसेको छ।
2: जंगली च्याउ खाँदा चितवनमा एकजनाको मृत्यु भएको छ। इच्छा कामना एक कुलबाङकी 6 वर्षीय नमूना चेपाङको च्याउ खाँदा आज बिहान घरमै मृत्यु भएको हो। उनी हात्तीबाङ स्थित राष्ट्रिय माध्यमिक विद्यालयमा कक्षा 2 अध्ययनरत थिइन्। च्याउ खाएरै सजन चेपाङ र मनिता चेपाङ समेत गम्भीर बिरामी परेका छन्। उनीहरूलाई उपचारका लागि भरतपुर अस्पताल ल्याइएको छ। उनीहरू तीनैजना एकै परिवारका हुन्। सजन हात्तीबाङ स्कूलमा कक्षा 3 र मनिता कक्षा 5 अध्ययनरत छन्। गत मंगलबार च्याउ खाएका उनीहरू बिरामी हुँदा पनि घरमै थिए। आज बिहान नमूनाको मृत्यु भएपछि मात्रै गाउँलेहरूले घटनाबारे थाहा पाएका थिए। त्यसपछि बिरामी परेका सजन र मनितालाई गाउँले मिलेर अस्पताल ल्याइएको हात्तीबाङ स्कूलका प्रधानाध्यापक लोकबहादुर मगरले जानकारी दिनुभयो। बिरामी परेका मध्ये अहिले 12 वर्षकी मनिता चेपाङको गम्भीर अवस्थामा भरतपुर अस्पतालमा उपचार भइरहेको छ।
1: यस वर्षको मनसूनबाट देशभर 2,26,661 जनसंख्या प्रभावित हुन सक्ने अनुमान गरिएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको 34 बैठकले आज स्वीकृत गरेको मनसून पूर्व तयारी तथा प्रतिकारी राष्ट्रिय कार्ययोजना 2081 करिब 51,668 घरधुरी प्रभावित हुने उल्लेख छ। प्राधिकरणका सहसचिव अमृत श्रेष्ठले स्वीकृत कार्ययोजनामा सम्भावित जोखिमलाई मध्यनजर गर्दै सबै सरकारी निकाय र सम्बन्धित क्लस्टरलाई तयारी अवस्थामा रहन जिम्मेवारी तोकेको जानकारी दिनुभएको छ।
11: मनसून पूर्व तयारी तथा प्रतिकार राष्ट्रिय कार्ययोजना 2083 स्वीकृति गरियो। यसमा हामीले यस आर्थिक यस वर्ष आगामी वर्षको लागि देशभरि करिब 51,668 घरधुरी प्रभावित हुने, करिब 2,26,000 चाहिने 661 जनसंख्या प्रभावित हुने अनुमान गरिएको छ। यसको लागि हामीले सबै निकाय कोलिजहरूसँग तयारी अवस्थामा रहने गरेर कार्ययोजनामा राखेको थियो। सो कार्ययोजना आजको 34 कार्यकारी समितिको बैठकबाट पारित गरिएको छ।
1: बैठकले खोज तथा उद्धार गठन तथा परिचालन सम्बन्धी मापदण्ड र कृत्रिम घटना अभ्यास सञ्चालन कार्यविधि समेत परिमार्जन सहित स्वीकृत गरेको छ। यस्तै बैठकले विपद प्रभावित निजी आवास प्रबलीकरण, पुननिर्माण तथा पुनर्स्थापना कार्यविधि 2081 पनि संशोधन गर्ने निर्णय गरेको छ। बैठकले विपद प्रभावितहरूको हवाई उद्धारका क्रममा भएको खर्चलाई समेत अनुमोदन गरेको छ। जिल्लास्थित भूकम्प पुनर्निर्माण तथा पुनर्स्थापना कार्ययोजना कार्यान्वयन कार्यालयहरूमा देखिएको जनशक्ति अभावलाई सम्बोधन गरिने पनि बैठकले निर्णय गरेको छ। आगामी दिनमा हुने पुनर्निर्माणका लागि सम्बन्धित विषयगत निकायहरूबाटै कर्मचारी परिचालन गर्ने र तत्कालका लागि शहरी विकास मन्त्रालय तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट आवश्यक जनशक्ति व्यवस्थापन गर्ने निर्णय भएको छ।
2: काठमाडौँ महानगरपालिकाले मनसून जन्य विपद व्यवस्थापन र पूर्व तयारीलाई प्रभावकारी बनाउन क्षमता अभिवृद्धि तालिम तथा कृत्रिम अभ्यास कार्यक्रम सम्पन्न गरेको छ। सुरक्षा निकाय तथा विभिन्न सरकारवाला संघ संस्थाको सहकारीमा उक्त कार्यक्रम सम्पन्न भएको हो।
1: सर्वोच्च अदालतले नेपाल इन्भेस्टमेन्ट ब्याङ्क लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सीईओ ज्योति पाण्डेलाई हाजिरी जमानीमा छाड्न आदेश दिएको छ। न्यायाधीशहरू सारंगा सुवेदी र शान्ति सिंह थापाको इजलासले कुनै एक वरिष्ठ अधिवक्ताको रोबरमा उनलाई हाजिरी जमानीमा छाडे अनुसन्धान गर्न आदेश दिएको हो। सर्वोच्चले उनलाई मुलुक छोडेर विदेश जानुपर्ने अवस्थामा अदालतको आदेशमा मात्र जान पाउने व्यवस्था गर्न भनेको छ। उनलाई हिरासतमा राखेर अनुसन्धान गर्नुपर्ने सम्मको अवस्था नदेखिएको भन्दै अदालतले बन्दी प्रत्यक्षकरणको आदेश जारी गरेको हो। आफ्ना पति पाण्डेलाई गैरकानूनी थुनामा राखेको भन्दै निरु दाहालले सर्वोच्चमा बन्दी प्रत्यक्षकरणको निवेदन दिनुभएको थियो। प्रहरीको सीआईबीले स्मार्ट टेलिकमको सम्पत्ति लिलाम बिक्री गर्दा अपराधिक विश्वास र विश्वासघात लगायतका कसुर गरेको आरोपमा पक्रेको थियो। पाण्डे पक्राउपछि ब्यांक तथा वित्तीय संस्थाका संघ संगठनले राजनैतिक पूर्वाग्रहको आधारमा पक्राउ गरिएको भन्दै विरोध समेत जनाएका थिए। नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै छन्।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश होम डिश होम खुशीको कनेक्शन
1: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज
2: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं नेपाल परिवेश अनलाइनमा थाहा संचार .com र थाहा खबर .comबाट पनि संसारभर सुन्न सकिन्छ
3: अब बाँकी समाचार निर्माण व्यवसायी महासंघले आज एकीकृत पूर्वाधार विकास मन्त्रालय र ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालय पुगेर ज्ञापन पत्र बुझाएको छ अत्याधिक मूल्य वृद्धिका कारण देशभरका सम्पूर्ण आयोजनाहरू स्वतः बन्द हुने अवस्थामा पुग्दा समेत सरकारले चासो नदिएको भन्दै महासंघका अध्यक्ष निकोलस पाण्डे नेतृत्वको टोलीले एकीकृत पूर्वाधार विकास मन्त्रालयका सचिव गोपाल सिग्देल ऊर्जा जलस्रोत तथा सिंचाई सचिव सरिता दवाड़ीलाई ज्ञापन पत्र बुझाएको हो महासंघका अध्यक्ष पाण्डेले क्षेत्र होलिडेको अवस्थामा पुगेकाले सचिवहरूलाई भेटेर ज्ञापन पत्र बुझाइएको जानकारी दिनुभयो उहाँका अनुसार निर्माण व्यवसायीहरू मूल्य वृद्धिका कारण चरम संकटमा परेका छन्
2: संयुक्त विद्यार्थी संगठनले प्रतिबन्ध विरूद्ध प्रतिरोध गरौं भन्ने नारासहित आज काठमाडौँमा मार्च पास गरेको छ त्रिचन्द्र क्याम्पसदेखि आरआर क्याम्पससम्म आयोजित मार्च पासमा सहभागी विद्यार्थीले विश्वविद्यालयको स्वायत्तता अभिव्यक्ति स्वतन्त्रता तथा विद्यार्थी अधिकारको पक्षमा आवाज उठाए विद्यार्थी दिवसको अवसर पार गरिएको प्रदर्शनमा उनीहरूले इनफ इज इनफ गरीबको चमेली बोलिदिने कोही छैन विश्वविद्यालयको स्वायत्तता सुनिश्चित गर र प्रधानमन्त्री नशामा देश दशामा नारा लेखिएका प्ले कार्ड बोकेका थिए विद्यार्थी संगठनले विश्वविद्यालयभित्र विद्यार्थी संगठनमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयमा विरोध गरेका हुन् उनीहरूले लोकतान्त्रिक अभ्यासलाई कमजोर बनाउने कुनै पनि कदम स्वीकार्य नहुने चेतावनी दिएका छन्
3: कृषि वन तथा पर्यावरण मन्त्रालयले मल आयातकर्ता तथा डिलरहरूले रासायनिक मल नियन्त्रण आदेशमा उल्लेखित रासायनिक मलको स्पेसिफिकेशन अनुसार मलको कारोबार गर्न निर्देशन दिएको छ मन्त्रालयले आदेशको प्रावधान विपरीत गलत विवरण तथा लेभल राखी रासायनिक मलको पैठारी तथा मिश्रण बिक्री वितरण नगर्न आग्रह गरेको हो सरकारले अनुदानमा उपलब्ध गराएको मलको कालोबजारी गर्ने व्यापारीलाई प्रचलित कानून बमोजिम कार्यवाही गर्ने मन्त्रालयका कृषि अर्थविज्ञ महानन्द जोशीले जानकारी दिनुभयो उहाँका अनुसार रासायनिक मल तत्वीय संरचना न्यूनतम अधिकतम पोषक तत्वको मात्रा भौतिक तथा रासायनिक गुणस्तर भएको मल मात्र पैठारी एवं बिक्री वितरण गर्न पाइने व्यवस्था छ मन्त्रालयले कृषि सामग्री कम्पनी लिमिटेड र साल ट्रेडिङ कर्पोरेशन लिमिटेडको बिक्री कार्यालय तथा डिपो वा मल आयातकर्ता वा डिलरका रूपमा दर्ता भएका विश्वासिलो स्रोतबाट मल खरिद गर्न किसानलाई अनुरोध गरेको छ बजारमा पाइने रासायनिक मलको मूल्य स्रोत एवं गुणस्तरको बारेमा मल विक्रेतासँग आवश्यक सोधखोज तथा गुणस्तर एकिन गरी खरिद गर्न मन्त्रालयले आह्वान गरेको छ
2: चीन तथा भारत जोड्ने काली गण्डकी कोरिडोर अन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको महावीर र भीरकोटमा विस्फोटक पदार्थको सहायतामा पहाड़ काटेर सड़क फराकिलो पार्न थालिएको छ बेनी जमसम कोरला सड़क आयोजना कार्यालयले अन्नपूर्ण गाउँपालिका छ भीरकोट र वड़ा नम्बर 7 पर्ने महावीरको पहाड़मा सड़क फराकिलो पार्न 7 करोड़ रूपियाँ बढ़ी लागतको आयोजना शुरू गरेको हो यता लामो समयदेखि स्थानीयको असन्तुष्टिका कारण रोकिँदै आएको हेटौडा ढल्केवर दोहबी 400 केवी प्रसारण लाइनको निर्माण पुनः शुरू भएको छ सरकारको पहलमा सो प्रसारण लाइन निर्माण शुरू भएको हो
3: नखु कारागार काठमाडौँबाट भागेका एक कैदीलाई बैतडी प्रहरीले पक्राउ गरेको छ बैतडीको पुर्चौड़ी नगरपालिका 7 काफलीका 47 वर्षीय नरेन्द्र सिंह रतोकीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ इलाका प्रहरी कार्यालय पाटनका इन्चार्ज प्रहरी निरीक्षक इन्द्रराज भट्टको कमाण्डमा खटिएको प्रहरी टोलीले आज घरबाट नियन्त्रणमा लिएको हो रतोकी गत भदौ 23 र 24 गतेको जेएनजी आन्दोलनको क्रममा नक्खु कारागारबाट भागेका थिए उनलाई जबरजस्ती करणी र जाँका चोरी मुद्दामा 17 वर्ष 6 महिना कैद सुनाइएको थियो पक्राउ परेका रतोकीलाई डडेलधुरा कारागार पठाइएको प्रहरीले जनाएको छ
2: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीन भ्रमण सकेर स्वदेश फर्कनु भएको छ चीनी राष्ट्रपति सी जिनपिङसँग बेजिङमा भएको दुई दिने ऐतिहासिक शिखर सम्मेलन सम्पन्न गरी उहाँ आज स्वदेश फर्कनु भएको हो ट्रम्प फर्के लगतै रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले बेजिङ भ्रमण गर्नुहुने भएको छ पुटिनको भ्रमण एक दिनको उनी अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन् राष्ट्रपति सीसँग द्विपक्षीय भेटवार्ताका लागि उहाँ मे 20 चीन पुग्ने तालिका छ यद्यपि पुटिनको यो भेट नियमित भएकाले बेजिङमा ट्रम्पलाई जस्तो भव्य स्वागत नगरिने जनाइएको छ। पहिलो चोटि द्विपक्षीय रूपमा एकै महिना अमेरिका र रूसका राष्ट्रपति बेजिङ पुग्न लागेका हुन्।
3: जापानमा शक्तिशाली भूकम्प गएको छ। स्थानीय समय अनुसार आज राति 8:22 मियामी प्रान्तको तट नजिकै केन्द्रबिन्दु बनाएर 6.7 म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको हो। भूकम्पको असर देशका 5 प्रान्तमा महसुस गरिएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। भूकम्पपछि सावधानीका लागि 5 प्रान्तमा आपतकालीन चेतावनी जारी गरिएको छ। भूकम्पपछि सुनामीको कुनै खतरा नदेखिए पनि रेल सेवा स्थगित गरिएको छ भने भूकम्पपछि पराकम्पन आउने सम्भावनालाई मध्यनजर गर्दै प्रशासनले उच्च सतर्कता अपनाएको छ। भूकम्पपछिको हुन सक्ने क्षतिको विवरण संकलन गर्न प्रशासनले स्थानीय निकायहरूलाई निर्देशन दिएको छ। निर्देशन पालना गर्न र भूकम्प जोखिममा रहेका क्षेत्रमा यात्रुलाई थप सावधानी अपनाउन अधिकारीहरूले आग्रह गरेका छन्। जापान टाइम्सका अनुसार मियागीको टुमे, ओसाकी र इसिनोमाकी शहरहरूमा भूकम्पको धक्का तीव्र रूपमा महसुस गरिएको थियो। भूकम्पका कारण कुनै ठूलो क्षति नभएको अधिकारीहरूले जनाएका छन्।
2: नेपाल परिवेशमा अब खेल समाचार। इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा अहिले लखनऊ सुपर जायन्ट्स र चेन्नई सुपर किंग्स बीच प्रतिस्पर्धा भइरहेको छ। लखनऊले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ भने टस हारेर चेन्नईले ब्याटिङ गरेको छ। ताजा अवस्थामा चेन्नईले 7.1 ओभरको खेल भइरहँदा 2 विकेट गुमाएर मात्र 52 रन जोडेको छ। आजको खेलमा जित निकाल्दै चेन्नई प्लेअफको सम्भावना अझ मजबूत बनाउन चाहन्छ। चेन्नई आफ्ना पछिल्ला 3 खेल जितेर अंक तालिकामा 5 स्थानमा छ। लखनऊ भने प्रतियोगिताबाट बाहिरिसकेको छ।
3: र अखिल नेपाल फुटबल संघ एन्फाको निलम्बन फुकुवा भएको छ। एन्फाका प्रवक्ता सुरेश शाहका अनुसार शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल सहित आज बसेको बैठकले निलम्बन फुकुवा गर्ने निर्णय गरेको हो। उनका अनुसार बैठकमा शिक्षा तथा खेलकुद मन्त्री पोखरेल सहित खेलकुद सल्लाहकार सिद्धि बेन्जनका, राष्ट्रिय खेलकुद परिषद राखेपका सदस्य सचिव रामचरित्र मेहता, एन्फा महासचिव किरण राई र कोषाध्यक्ष रविन्द्र जोशी उपस्थित थिए। आफ्नो निर्देशन विपरीत अर्ली इलेक्सनमा गएको भन्दै गत चैत 11 राखेपले एन्फाको वर्तमान कार्य समितिलाई निलम्बन गरेको थियो। विधान अनुरूप तहगत रूपमा निर्वाचन गर्न पटक पटक दिइएको निर्देशनलाई अटेर गरेको र सोधेको स्पष्टीकरणको जवाब पनि चित्त बुझ्दो नभएको कारण देखाउँदै राखेपको कार्यकारी समिति बैठकले एन्फा कार्य समितिलाई 3 महिनाका लागि निलम्बन गरेको थियो।
2: हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
3: स्थानीय तहको बेरोजु 3 वर्ष यता लगातार घट्दो क्रममा तेह्रथुमको लालीगुराँस नगरपालिकामा सामूहिक रूपमा बाँदर धपाउने अभियान।
2: मध्य प्रदेशका मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यसूची एकसाथ धकेलियो। लुम्बिनी प्रदेश सरकारमा मन्त्रालय 8 कायम गर्ने तयारी।
3: डुबेर 3 र भ्यान दुर्घटना हुँदा 2 मृत्यु। चितवनमा जंगली च्याउ खाँदा बालिकाको ज्यान गयो।
2: चीन भ्रमण सकेर ट्रम्प स्वदेश फिर्ता। अब रूसी राष्ट्रपति पुटिनले चीन भ्रमण गर्ने। जापानमा शक्तिशाली भूकम्प। 5 प्रान्तमा आपतकालीन सतर्कता जारी।
3: र आईपीएल क्रिकेटमा लखनऊ विरूद्ध चेन्नई टस हारेर ब्याटिङ गर्दै अखिल नेपाल फुटबल संघ एन्फाको 3 महिने निलम्बन फुकुवा।
2: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने भीम विश्वकर्मालाई धन्यवाद। माधव र जगत विदा हुन्छौ। नमस्कार।
4: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar।
5: अब सुन्नुहोस् पूरा समाचार।
6: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
5: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
6: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
5: 40 कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
6: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
5: मद्यपान र धूम्रपान सेवन नगरौं।
6: स्वस्थ रहौं, सुखमय जीवन बिताउन।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
8: के तपाईँ सम्पूर्ण घरयासी सामानहरू एउटै छानामुनि किनमेल गर्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने आउनुहोस्, मीन भवन नयाँ बानेश्वरमा खुलेको छ अल इन वन मार्ट सुपर मार्केट। हामी कहाँ लत्ता कपडा, खाद्य सामग्री, खाना नास्ताका पसलहरू, बैंकिङ संस्थाहरू लगायत नुनदेखि सुनसम्मका सामानहरू एउटै छानामुनि उपलब्ध छ। अब घरयासी सामानहरू किनमेल गर्न धेरै पसलहरू चार्नु पर्दैन। सम्पूर्ण सामग्रीका लागि अल इन वन मार्ट सुपर मार्केट, मीन भवन नयाँ बानेश्वर काठमाडौँ।

0: बीबीसी नेपाली सेवाको साँझ पक्कबाट पवन राज पौडेलको नमस्कार। आज कार्यक्रममा संविधान संशोधनतर्फ सरकारको पहलप्रति कतिपय जेएनजी प्रतिनिधि असन्तुष्ट, बहस पत्र सम्बन्धी कार्यदलको छलफल अस्वीकार,
1: विषयवस्तु स्पष्ट नभइसकेपछि हामी जान सक्दैनौ, अनि तीन मिनट भित्रमा कसले कुन बुदामा कुन कुरा राख्ने हो,
0: संविधान संशोधन कार्यदलबारे उठेका प्रश्न कति तर्कसंगत,
2: हरेक पार्टीका आफ्ना विचारहरू हुन्छन् र ती विचारहरूलाई समेट्न ताजा किसिमको चुनाव आयोग जरूरी हुन्छ, जेएनजीले भनेको पनि त्यही हो।
0: वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारी र आफ्नो चीन भ्रमण सफल भएको ट्रम्पको दावी, तर भएन ठूला व्यापारिक सम्झौताको घोषणा। तर सबैभन्दा पहिला
3: आउने विषयमा आफूले चीनसँग कुनै सहयोग नमागेको र त्यो आवश्यक पनि नरहेको बताएका छन्। बेजिङबाट बीबीसी संवाददाता लरा बिकर भन्छन्, फर्कनु अघि राष्ट्रपति ट्रम्पले चीनको सहयोग चाहिँदैन भने, भ्रमणका क्रममा र फक्स न्यूजसँगको अन्तर्वार्तामा पनि उनले सीले इरान युद्धमा सहयोग गर्ने बताएका थिए। संवाददाता लरा बिकरको भनाई, वाशिङटनले क्युबाका पूर्व राष्ट्रपति राहुल क्यास्ट्रो विरूद्ध फौजदारी मुद्दा चलाउने प्रक्रिया अघि बढ़ाएको अमेरिकी संचार माध्यमले जनाएका छन्। 94 वर्षका राहुल क्युबाको क्रान्तिका नेता फिडेल क्यास्ट्रोका भाइ हुन्। उनीमाथि 30 वर्ष अघि गैर सैनिक विमान खसालेको आरोपमा हुन लागेको अभियोजन अमेरिकाको अदालतले स्वीकृत गर्न बाँकी छ। चाहिँदैन भने भ्रमणका क्रममा र फक्स न्यूजसँगको अन्तर्वार्तामा पनि उनले सीले इरान युद्धमा सहयोग गर्ने बताएका थिए। संवाददाता लरा बिकरको भनाई, वाशिङटनले क्युबाका पूर्व

0: का पर्चा खसालेको र क्युबाको हवाई क्षेत्र उल्लंघन गरेको दावी गरिएको थियो। भारतमा सरकारले सञ्चालन गरेका इन्धन बिक्री केन्द्रहरूले चार वर्षपछि पहिलो पटक तेल र ग्यासको मूल्य बढ़ाएका छन्। इरान युद्धका कारण विश्वभरि नै तेलको मूल्य र लागत बढ़ेसँगै भारतको विदेशी मुद्रा संचितमा दबाव शुरू भएको छ। विश्वको तेस्रो ठूलो तेल आयातकर्ता भारत पम्पहरूमा तेलको मूल्य बढ़ाउने ठूला अर्थतन्त्रहरूमध्ये अन्तिमतिर पर्छ। इन्धनको मूल्य बढ़ेसँगै ठूलो जनसंख्या भएको भारतमा दैनिक उपभोग्य वस्तुको मूल्य बढ़ने चिन्ता शुरू भएको छ। उत्तर पश्चिमी पाकिस्तानका अधिकारीहरूले एउटा सैनिक पोस्टमा लडाकुहरूले आक्रमण गरेर 8 जनाको ज्यान लिएको बताएका छन्। घटनामा अन्य 35 जना घाइते भएका थिए। अफगानिस्तानको सीमा नजिक सशस्त्र विद्रोहीहरूले सैनिक भवनमा गाड़ी ठोक्काएपछि गोली चलाएका थिए। जवाफी भिडन्तमा 9 जना आक्रमणकारी मारिएको विवरण आएका छन्। अफगानिस्तानले विद्रोही समूहहरूलाई आश्रय दिएको पाकिस्तानको आरोप काबुलले खण्डन गर्दै आएको छ। र भारतीय अर्बपति गौतम अदानी र उनका भतिज सागरले अमेरिकामा दायर भएको एउटा ठगी मुद्दा टुंग्याउन 1,80,00,000 अमेरिकी डलर तिर्ने सहमति गरेका छन्। भारतका सबैभन्दा ठूला उद्योगपति मध्येका अदानीमाथि भारतीय अधिकारीहरूलाई घुस दिएको र अमेरिकी लगानीकर्ताहरूलाई भ्रममा पारेको आरोप लागेको थियो। मुद्दाका पक्षहरू बीचको सहमति अदालतबाट स्वीकृत हुन बाँकी छ। यो बीबीसी नेपाली सेवा हो।
1: साझापखमा पुनः स्वागत छ। संविधान संशोधन सम्बन्धी बहसपत्र तयार गर्न सरकारले अघि बढ़ाएको प्रक्रियाप्रति कतिपय जेएनजी प्रतिनिधिहरूले असन्तुष्टि जनाएका छन्। बहसपत्र तयारीका लागि गठित कार्यदलले आज जेएनजी प्रतिनिधिहरूसँग छलफल गर्ने कार्यक्रम तय गरेको थियो। तर सरकारको संविधान संशोधन सम्बन्धी दृष्टिकोण र कार्यदलको कार्यशैलीप्रति प्रश्न उठाउँदै 25 जना जेएनजी प्रतिनिधिहरूले उक्त छलफलमा भाग लिन अस्वीकार गरे। एक रिपोर्ट। असन्तुष्ट जेएनजी प्रतिनिधिहरूले छलफलको पूर्व शर्तका रूपमा पूर्ववर्ती सुशीला कार्की नेतृत्वको सरकारसँग आफूहरूले गरेको सम्झौतामा उल्लेखित संविधान संशोधन सुझाव आयोग गठन लगायतका माग अघि सारेका छन्। सरकारले एकलौटी रूपमा बहसपत्र कार्यदल बनाएर आफूहरूसँगको उक्त सम्झौता कार्यान्वयनको बाटो नरोजेको उनीहरूको भनाई छ। कार्यदलसँगको आजको बैठक अस्वीकार गर्ने मध्येका माजिद अन्सारीले सरकार स्वयं संविधान संशोधनका विषयमा स्पष्ट नभएको टिप्पणी गरे।
2: गभर्मेन्टले चाहिँ हामी यो कुरामा छलफल चाहन्छौ भन्दा त्यो त स्पष्ट बनाइदिएको छैन। विषयवस्तु स्पष्ट नभइसकेपछि हामी जान सक्दैनौ। त्यो छलफलको आधार त दिनु पर्यो नि त। अनि 3 मिनट भित्रमा कसले कुन बुदामा कुन कुरा राख्ने हो, इफ गभर्मेन्ट रिकगनाइज हामीलाई पोलिटिकल फोर्सको रूपमा भने पोलिटिकल फोर्समा पोलिटिकल फोर्सलाई जसरी ट्रिट गरिन्छ त्यसरी गभर्मेन्टले हामीलाई ट्रिट गर्नुपर्छ।
1: जवाफदेहिता र पारदर्शिताको माग सहित शुरू भएको जेएनजी आन्दोलनको मर्म विपरीतका कदम आफूहरूलाई स्वीकार्य नहुने उनीहरूको भनाई छ। बैठकमा भाग लिन अस्वीकार गर्ने जेएनजी प्रतिनिधिहरूले कार्यदलले औपचारिकताका लागि मात्रै आफूहरूलाई छलफलमा बोलाएको आशंका पनि व्यक्त गरेका छन्। जेएनजी प्रतिनिधि मोनिका निरौलाले बीबीसीसँग भनिन्,
3: यो चाहिँ एकदमै प्रक्रिया पनि बुझ्न सकिएन र यसको अवधारणा यसको चाहिँ सीमितता यसको स्कोप पनि बुझ्न सकिएन। होइन हाम्रो पहिलो माग भनेको पारदर्शिता हो। को चाहिँ टेबलमा हुन सक्छ, को चाहिँ टेबल बाहिर छ र किन बाहिर छ, होइन र टेबल बाहिर भएका जेएनजी युवा देशभरिका जेएनजीको आन्दोलन हो नि त यो, त्यही भएर देशभरिका जेएनजीको आवाज चाहिँ कसरी समेटिन्छ भन्ने स्पष्टता र पारदर्शिता भए
1: जेएनजी अगुवाहरूले छलफलमा भाग लिन अस्वीकार गरेपछि बहसपत्र तयारी कार्यदलका संयोजक असीम शाहले नवयुवाहरूको पुस्ताबाट लिखित तथा मौखिक दुवै माध्यमबाट सुझाव संकलन गर्न खोजिएको बताएका छन्। 25 जनाले बहिष्कार गरे पनि अन्य केही जेएनजी प्रतिनिधिहरूले भने छलफलको निम्ति स्वीकारेका थिए। कार्यदलका सदस्य सचिव लीलाधर सुवेदीका अनुसार आजको छलफलमा जेएनजी आन्दोलनका घाइते सहित 52 जनालाई आमन्त्रित गरिएको थियो। यसै सन्दर्भमा हामीले राष्ट्रिय सभाका पूर्व सांसद तथा संविधान सभाका सदस्य समेत रहेका वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारीलाई टेलिफोन सम्पर्क गरी शुरूमा संविधान संशोधन कार्यदलबारे उठेका प्रश्न कति तर्कसंगत छन् भनेर सोधेका छौं।
4: उनीहरूको अहिलेको चिन्ता र सरोकारको कुरा ठिक हो भन्ने मलाई लाग्दछ। किनभने अस्ति व्यक्तिगत रूपमा बोलाउँदाखेरि म पनि त्यसमा सहभागी भएको थिएँ। 12 विषयवस्तु उनीहरूले चाहिँ खुट्याएका छन्, तर विषयवस्तुको बारेमा उनीहरूको कुनै धारणा छैन। केवल उनीहरू के भन्दछन् भनेदेखि, तपाईँहरूको यसबारेमा 6 मिनटमा तपाईँहरू यो दृष्टिकोण बनाएर चाहिँ हामीलाई भन्नुहोस् भन्छन्। त्यो कुरा त अब सम्भवै छैन। एउटा कुरा

0: काँग्रेस र एमालेको बेलामा सरकार बनाउँदाखेरि संविधान संशोधन गर्छौं भन्ने दोस्रो बुदामा राखिएको थियो संसदमा भन्दाखेरि. त्यो बेलामा पनि हामीले के भनेका थियौँ भनेदेखि काँग्रेस र एमाले बनाउने संशोधनहरूमा अरू पार्टीहरूको सहयोग हुँदैन भनेका थियौं. अहिले पनि ठ्याक्कै त्यही कुरा भइरहेको छ. राष्ट्रपा एक्लैले अहिले राष्ट्रपा भनौँ वा चाहिँ अब बालिनजीको चाहिँ के छ भने कार्यदलले चाहिँ यो काम गरिरहेको छ. तर त्यसमा चाहिँ के छ भने अरू पार्टीहरूलाई जोड्न खोजिरहेको छ. त्यस किसिमले चाहिँ संविधान बन्छ र संविधान चाहिँ यो बनाउन सकिन्छ भन्ने मलाई लाग्दैन. किन भन्नुहुन्छ भने हरेक पार्टीका आफ्ना विचारहरू हुन्छन्, ठूलो भए पनि सानो भए पनि, र ती विचारहरूलाई समेट्नको लागि चाहिँ एउटा चाहिँ साझा किसिमको चाहिँ सुझाव आयोग जरुरी हुन्छ. अहिले जेएनजीले भनेको पनि त्यही हो, त्यही माग गरेको जस्तो लाग्छ. आयोग वा कार्यदल जे बनाए
1: तर अधिकारीजी, यो बहसपत्र बनाउने कार्यदलले सबै पक्षलाई समेटेर बहसपत्रको विकास गर्न खोज्दाखेरि चाहिँ समस्या हुनुको कारण चाहिँ के देख्नुहुन्छ त तपाईँ?
0: अनि त्यसमा सबभन्दा ठूलो कुरा नै के छ भन्नुहुन्छ भने यो बहसपत्र चाहिँ राष्ट्रपाको दृष्टिकोणबाट चाहिँ बनाइएको छ. उनीहरूको कुरालाई त्यसमा चाहिँ जस्तो उदाहरणको लागि भन्नुहोस् न, त्यसमा के छ भनेदेखि जे कुरा भए पनि नलुकाइकन भन्नुपर्दाखेरि प्रत्यक्ष निर्वाचित राष्ट्रपति वा कार्यकारीको चाहिँ तत्त्व चाहिँ ढल्काउने खालको, त्यस्तै गरेर तपाईँको संसदलाई चाहिँ पूर्ण समानुपातिक बनाउने खालको, त्यतापट्टि उनीहरूको चाहिँ काम भइरहेको जस्तो देखिन्छ. जसले गर्दा के हुन्छ भन्नुहुन्छ भने हाम्रो जुन संसदीय प्रणाली, हाम्रो जुन देशको विविधतापूर्ण अवस्था छ र जुन हाम्रो जियो पोलिटिकल सिचुएसनमा जुन किसिमको चाहिँ हामीहरूसँग नजिकको देशहरूसँग अथवा साउथ एसियाका देशहरूसँग चलन चल्तीको जुन शासन पद्धति छ, त्योभन्दा टाढा गएर बनाउने जुन उनीहरूको सोच भइरहेको छ त्यो प्रष्ट रूपमा झल्किन्छ. तर त्यसलाई अहिले आवरणमा राखिएको छ. तर वास्तवमा त्यही तत्त्व उन्मुख भएको मैले चाहिँ त्यो महसुस गरेँ.
1: तपाईँले भन्नुभएको चाहिँ सरकारको समग्र दृष्टिकोणमाथिको प्रश्न हो, यो प्रक्रियाको मात्रै कुरा होइन?
0: होइन होइन. तर त्यसमा बाँकी अरू दलहरूले कसरी सोच्छन्, अरू राजनीतिक सबै किसिमका व्यक्तिहरूले अन्तिममा गएर संविधान संशोधन गर्दाखेरि त एउटा दृष्टिकोण बन्ला, तर अहिले उनीहरूको कोसिस चाहिँ त्यसमा भएको प्रष्ट देखिन्छ.
1: तर अब सबैले संविधान संशोधनको खाँचो पनि देख्ने, हिजो काँग्रेस एमाले पनि गर्न खोज्या हुन्, जेएनजीको माग पनि त्यो थियो पुनर्लेखन गर्न आयोग बनाऊ भन्ने. तर सबैसँग छलफल गरेर बहसपत्र तयार पार्न खोज्दा शंका पनि गर्ने भन्ने पक्ष पनि त छ नि. फेरि
0: म त्यसै भएर भने नि आवरणमा उहाँहरू त्यो भन्नुहुन्छ, तर भित्री तहमा चाहिँ के छ भने प्रत्यक्ष निर्वाचित कार्यकारी र पूर्ण समानुपातिक सांसद चाहिँ उहाँहरू कुरा गर्नु भएको छ. त्यस किसिमको कुरा भयो भने जनताबाट टाढा भएको अप्रत्यक्ष रूपको चाहिँ संसद बनाउने र चाहिँ प्रत्यक्ष कार्यकारीबाट चाहिँ रुल गर्ने जुन कोसिस भइरहेको छ त्यो चाहिँ तपाईँको नेपालको निम्ति धेरै घातक हुन्छ भन्ने मलाई लाग्छ.
1: अब यो प्रक्रिया जसरी उहाँहरूले अगाडि बढ़ाइराख्नु भएको छ नि, यो प्रक्रियामा अब आज केही जेएनजी प्रतिनिधिहरूले

0: यात्रा गर्नुभएको छ, त्यस किसिमको कुरा भयो भने जनताबाट टाढा भएको अप्रत्यक्ष रूपको चाहिँ संसद बनाउने र चाहिँ प्रत्यक्ष कार्यकारीबाट चाहिँ रूल गर्ने जुन कोसिस भइरहेको छ त्यो चाहिँ तपाईँको नेपालको निम्ति धेरै घातक हुन्छ भन्ने मलाई लाग्छ।
1: अब यो प्रक्रिया जसरी उहाँहरूले अगाडि बढ़ाइराख्नु भएको छ नि, यो प्रक्रियामा अब आज केही जेएनजी प्रतिनिधिहरूले विमति राखे, यो प्रक्रिया यसै गरी अघि बढ़्यो भने यसले समाधान दिन्छ कि अरू केही समस्या पनि निम्त्याउन सक्ने देख्नुहुन्छ तपाईँ? त्यसो भए
0: अहिलेकै अवस्थामा यसै गरे भने चाहिँ यसले ध्रुवीकरण गर्छ होला, मुलुकलाई नै ध्रुवीकरण गराउँछ होला। संविधानको संशोधनमा उहाँहरूको जुन चासो देखियो, जुन किसिमको दृष्टिकोण देखियो, त्यसले ध्रुवीकरण नै गर्छ भन्ने मलाई लाग्छ।
1: यो कार्यदलको संयोजकले नै
0: जनताबाट चाहिँ संसदलाई टुटाउँछ र जनताले चाहिँ जनता केन्द्रित कुरा होइन, यो के छ भने शासन केन्द्रित कुरा भइरहेछ भन्ने मलाई लाग्छ।
2: उनी थिए वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारी। अब एउटा प्रसंग संक्षेपमा, राष्ट्रिय खेलकुद परिषदले अखिल नेपाल फुटबल संघ एन्फामाथि लगाएको तीन महिने निलम्बन फुकुवा गरेको छ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल र एन्फा पदाधिकारी बीच आज मन्त्रालयमा भएको छलफलपछि कुनै शर्त बिना निलम्बन फुकुवा भएको एन्फा प्रवक्ता सुरेश शाहले बीबीसीलाई बताए। नियम विपरीत बलपूर्वक अर्ली इलेक्सन गर्न खोजेको भन्दै गत चैत्र 11 गते राखेपाले एन्फालाई तीन महिनाका लागि निलम्बन गरेको थियो। तपाईं नेपालका विभिन्न एफएम स्टेशनबाट बीबीसी नेपाली सेवाको साझा पख सुनिरहनु भएको छ। हामी पौने 9 बजेदेखि 9 बजेसम्म प्रसारणमा रहन्छौं। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चीन भ्रमण सफल भएको दावी गरिए पनि हालसम्म कुनै सम्झौता भएको पुष्टि भएको छैन। ट्रम्पले अमेरिका फर्किनु अघि आफूले चीनसँग गजबको व्यापार सम्झौता गरेको र त्यो दुवै देशका लागि राम्रो भएको बताएका थिए, तर दुई शक्ति राष्ट्रबीच भएको भनिएको सहमतिबारे कुनै पनि थप विवरण सार्वजनिक भएका छैनन्। बीबीसीका विवरणहरूमा आधारित रिपोर्ट सुनौ अशोक दाहालबाट।
3: चीनी राष्ट्रपति शी जिनपिङसँग भेट्न बेजिङ आउँदा ट्रम्पले अमेरिकी प्रविधि र औद्योगिक घरानाका कार्यकारीहरू पनि सँगै लिएर आएका थिए। उनको भ्रमणको प्रमुख विषय दुई देशबीचको व्यापार थियो, त्यसपछिको प्राथमिकतामा मात्रै इरान युद्ध थियो। व्यवसायीहरूले आगामी नोभेम्बरमा सकिन लागेको ट्यारिफ स्थगनको सहमतिले निरन्तरता पाउने र महत्वपूर्ण सम्झौताहरू पनि हुने अपेक्षा गरेका थिए। चीनमा पाएको स्वागतबाट प्रभावित देखिएका ट्रम्पले सीलाई अमेरिका भ्रमणको निम्तो पनि दिए। ट्रम्पले भ्रमणलाई सफल र सीले ऐतिहासिक भने, तर दुवै पक्षले पनि उल्लेख्य व्यापारिक सम्झौता भएको घोषणा गरेका छैनन्। अमेरिका फर्कँदै गर्दा एयरफोर्स वनमा संवाददाताहरूसँग ट्रम्पले चीनले 200 व्यवसायीहरूले आगामी नोभेम्बरमा सकिन लागेको ट्यारिफ स्थगनको सहमतिले निरन्तरता पाउने र महत्वपूर्ण सम्झौताहरू पनि हुने अपेक्षा गरेका थिए। चीनमा पाएको स्वागतबाट प्रभावित देखिएका ट्रम्पले सीलाई अमेरिका भ्रमणको निम्तो पनि दिए। ट्रम्पले भ्रमणलाई सफल र सीले ऐतिहासिक भने, तर दुवै पक्षले पनि उल्लेख्य व्यापारिक सम्झौता भएको घोषणा गरेका छैनन्। अमेरिका फर्कँदै गर्दा एयरफोर्स वनमा संवाददाताहरूसँग ट्रम्पले चीनले 200 बोइङ जेट किन्ने सहमति गरेको र थप 750 लागि प्रतिबद्धता जनाएको बताएका छन्। चीनले अर्बौं डलरको सोयाबिन किन्ने पनि उनको भनाइ छ, तर चिनिया पक्षले यी कुनै पनि सम्झौताको पुष्टि गरेको छैन। अमेरिका र चीनले एक अर्कामाथि लगाएको ट्यारिफ स्थगित गर्ने यसैको सहमतिले निरन्तरता पाउने वा नपाउने बारेको प्रश्न कायमै छ। ट्रम्पले सीसँग आफूले ट्यारिफ बारे कुरै नगरेको प्रतिक्रिया संवाददाताहरूलाई दिएका छन्।
2: यसका साथै बीबीसी नेपाली सेवाको साँझपख यही सकिन्छ। सोमबार बेलुकी पाउने 9 बजे हामी फेरि उपस्थित हुनेछौ। त्यसबेलासम्मका लागि हामी सबैलाई विदा दिनुहोस्। नमस्कार।
4: It's 9 p.m.

0: 21 शताब्दी को नया उपचार विधि लेजर थेरापी करीब एक दशक देखि निरंतर सेवा में समर्पित लेजर थेरापी क्लिनिक लामो समयसम्म कड़ा औषधि को सेवन ले पेट र मृगौला में खराब असर गर्न सक्दछ र उपचार गर्दा गर्दै पनि रोग बल्झिन सक्छ। त्यसैले लेजर थेरापीबाट सुरुमै उपचार गरेमा यी खराब रोगहरूबाट बच्न र पूर्ण रूपमा निको पार्न सकिन्छ। हाम्रा सेवाहरू हाड जोड्नेको दुखाई, मेरुदण्ड, घुँडा दुखेको, मस्तिष्क पक्षघात, फोक्सो सम्बन्धी रोगहरू, नसा सम्बन्धी रोगहरू, नसा च्यापिएको, कोलेस्ट्रोल, कपाल झर्ने, नाक कान घाँटी, स्त्री सम्बन्धी रोगहरू र छाला सम्बन्धी रोगहरूको वरिष्ठ डाक्टर सुशीला वैद्यद्वारा सफल उपचार भइरहेको छ। सम्पर्क लेजर थेरापी क्लिनिक लगनखेल ललितपुर लगनखेल पोली क्लिनिक भवनमै। फोन नम्बर 01-5452-352, मोबाइल 98-510-600-69।
1: पानी जीवनको आधार हो तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ। फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्।
2: रेडियो थाहा संचार 99.4 निष्पक्ष सक्रियताको अभ्यास।

0: बर्बादै भयो नि, यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुराई घर बनाउँदा यस्तै हुन्छ, मैले पहिले भने होइन ओम श्री दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ, म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु, घर बलियो छ त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका गिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर, लोडर
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा, बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144 98-510-16-094 98-476-39691।
3: बनमा त आगो लागेछ, निभाउन जाउन।
4: हो त नि, त सुन्नु नपर्ने सिङ्गो बनिसका पनि हो।
5: हाम्रो वन, हाम्रो धन, डरेलोबाट जोगाउन गरौँ जतन। वनमा डरेलो लगाउने कानूनी अपराध हो। डरेलो लागेको देखेमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौँ। वन जोगिए मात्र हामी जोगिन्छौ।
6: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
7: लैंगिक हिंसा विरूद्धको 16 दिने अभियान 25 नोभेम्बरदेखि 10 डिसेम्बर 2025 प्रविधिको सही प्रयोग गरौ, लैंगिक हिंसा अन्त्य गरौ।
8: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज, हामी सबैको साझा आवाज।

0: इस्लामा सुन्न सुन, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि।
1: हो र, होइन होला त्यस्तो त।
2: सोइता, तिमीहरूको के खास कस कुरा हुँदैछ? के भयो भन त?
3: केही भएन मिस,
2: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीडा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
3: हुन्छ।
4: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: छिटी भिटी प्रवेश आवेदन फारम खुलेको सम्बन्धी सूचना।
7: एसई उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूमा हार्दिक बधाई तथा सफल भविष्यको शुभकामना।
6: आफ्नो उज्जवल भविष्य प्राविधिक क्षेत्रमा बनाउन चाहने विद्यार्थीहरूका लागि यस धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानमा शैक्षिक सत्र 2083-84 लागि विभिन्न कार्यक्रमहरूमा भर्ना आवेदन फारम खुलेको सहर्ष जानकारी गराउँदछौ।
7: उपलब्ध कार्यक्रमहरू सामान्य चिकित्सा, एचए, फार्मेसी, मेडिकल ल्याब, टेक्नोलोजी।
6: फारम वितरण सम्बन्धी विवरण, अनलाइन आवेदन दिने मिति 2083 वैशाख 29 गतेदेखि 2083 जेठ 13 गतेसम्म। न्यूनतम योग्यता एसईमा न्यूनतम 2 GPA प्राप्त गरेको वा एसएलसी पास वा टीएसएलसी 68.33% उत्तीर्ण।
7: विशेष जानकारी, एसईई प्राविधिक धारबाट उत्तीर्ण विद्यार्थीहरूले जुनसुकै कार्यक्रममा अध्ययन गर्न पाउनेछन्।
6: हाम्रा सेवाहरू, धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानको आफ्नै सुविधा सम्पन्न होस्टेलमा बस्न चाहने कलेजका विद्यार्थीहरू साथै अन्य पेसा व्यवसायमा आबद्ध गर्ल्सहरूको लागि होस्टेल भर्ना खुला गरिएको छ।
7: छोटो अवधिको केयर गिभर तालिम तेस्रो समूहको समेत भर्ना धमाधम शुरू भइरहेको छ। समयमै आफ्नो सिट सुरक्षित गरिहाल्नुहोस्।
6: विस्तृत जानकारीका लागि धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठान बानापचार द्वारेगौड़ा बागलुङ, बागलुङ बजारदेखि उपल्ला चौर हुँदै कुनुले जाने बाटोमा सम्पर्क नम्बर 068-420-003, 420-001, मोबाइल नम्बर 98-576-21-917, 98-576-36-567 र 98-451-20-736।
8: रेडियो दिदी बहिनी 95.2 MHz।

0: चरक मेमोरियल हॉस्पिटल कर्मचारी संचय कोष द्वारा सूचीकृत अस्पताल।
1: यस चरक मेमोरियल हॉस्पिटल मा कर्मचारी संचय कोष का संचयकर्तालाई ₹1,00,000 सम्म को उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अन्तर्गत वार्षिक ₹1,00,000 बराबर को स्वास्थ्य सेवा प्रदान गरिदै आएको छ।
0: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्तस्राव आदि रोगको उपचारको लागि ₹10,00,000 सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
1: सेवा लिने क्रममा चाहिने जानकारी
0: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर।
1: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
0: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
1: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 061-552-493, 552-494, 582-778।
2: हाड चोरी तथा नस सम्बन्धी रोगीहरूलाई मध्यनजर गर्दै इन्डियाको एपोलो अस्पतालबाट सुपर स्पेसियलिस्ट उच्च विशेषज्ञता गर्नुभएका गण्डकी मेडिकल कलेजका प्राध्यापक डाक्टर ईश्वर शर्मा कणेल
3: यही जेठ 2 गते शनिबार
4: बागलुङ मेडिकल हल कुस्मामा आउँदै हुनुहुन्छ।
5: त्यसैले हाड भाँचिएका, हात खुट्टा दुख्ने, घुँडा दुख्ने, सुन्निने, नसा दुख्ने, पोल्ने, नसा च्यापिएका, खुम्चिएका, गाँठो परेका, ढाड कम्मर दुख्ने, बाथ, युरिक एसिड प्लास्टर गर्नुपर्ने, गरेर बाङ्गो टिङ्गो भएका तथा जसोसुकै हाड जोड्ने तथा नसा सम्बन्धी बिरामीहरूले समयमै सम्पर्क राखी सफल उपचार गर्नुहुन हार्दिक अनुरोध गरिन्छ।
4: साथै उक्त दिन निःशुल्क फिजियोथेरापीको पनि व्यवस्था छ। डाक्टर आउने मिति
3: यही जेठ 2 गते शनिबार।
6: यहाँ हरेक दिन होल बडी चेकअप, मधुमेह परीक्षण, HbA1c जाँच, लिपिड प्रोफाइल, लेबर फंक्सनल टेस्ट, युरिक एसिड, बाथ, टाइफाइड, ग्यास्ट्रिक एवं मोटोपनको परीक्षण, रगत गृह एवं दिशा पिसाब परीक्षण गरिनुका साथै अत्याधुनिक मेसिनद्वारा धौलागिरीमा नै पहिलो पटक थाइराइड एवं भिटामिन डी को जाँच गरिन्छ।
5: स्थान बागलुङ मेडिकल हल तथा सिटी फार्मेसी बडगाउँ।
4: सम्पर्क फोन नम्बर 0767-24-2027
5: 24-027।
4: सम्पर्क मोबाइल नम्बर 98-570-22-597 98-511-89-918।

0: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा।
1: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनुहुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
0: उपचार सेवाहरू
1: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसाहरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
0: अल्ट्रासाउन्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यु नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
1: रक्तनली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
0: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
1: शरीरमा जम्मा भएको पस, पिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
0: पाठेघरको मासु, युटेरिन फाइब्राइड एम्बोलाइजेसन, पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
1: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-582-7-78-582-7-79-582-7-80।
2: ए हेर्नुहोस् त, यो समाचार त कस्तो असम्मको छ, स्योर गर्दिम कि क्या हो?
3: पख्नुहोस् नानी, जे पाए त्यही कुरा सत्य हुँदैन, पहिले स्रोत जाँचौ अनि मात्र विश्वास गरौ।
4: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ। कुनै पनि कुरा शेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौ, अफवाह नफैलाऊ, सत्य जाँचौ, भ्रमबाट बचौ, जिम्मेवार संचार संस्कृति अपनाऊ।
5: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा।
6: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
7: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू, तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
8: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
6: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
9: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
10: नेपाल सरकार विज्ञापन हो।

0: नमस्कार, संवाद श्रृंखला हेलो सांसदमा तपाईलाई हार्दिक स्वागत छ। म लील प्रकाश चन्द। संवाद श्रृंखला हेलो सांसद सामुदायिक सूचना नेटवर्क सीआईएनले संसद र सांसदलाई जनताप्रति र जनतालाई संसद र सांसदप्रति उत्तरदायी बनाउने उद्देश्यले उत्पादन तथा प्रसारण गर्दै आएको छ। देशभरमा रहेका विभिन्न सामुदायिक रेडियोहरूले आफू अनुकूल हुने गरी पनि कार्यक्रम हेलो सांसद प्रसारण गर्ने गर्छन्। आजको संवाद श्रृंखला हेलो सांसदमा संसदमा प्रतिपक्षी दलको भूमिका र प्रतिपक्षी दलका सांसदको बुझाइ र अनुभवको बारेमा छलफल गर्दैछौ। नेकपाका प्रमुख सचेतक युवराज दुलालसँग सहकर्मी सन्तोष गन्धर्व कुराकानी गर्दै हुनुहुन्छ।
1: स्वागत छ यहाँलाई।
2: धन्यवाद।
1: हामी हेलो सांसदमा छौं। आज चाहिँ हामी तपाईसँग विशेष गरी यो पछिल्लो समय सदनमा देखिरहेको अवस्था, सरकारको नीति तथा कार्यक्रम र त्यस पछाडि उत्पन्न भएका परिस्थिति र यो अध्यादेशका कुराहरू पनि हामी जोड्नेछौ। अहिले संसदमा जुन खालको दृश्य देखिरहेछ, हुन त यो त्यति नौलो होइन नेपाली संसदमा, तर त्यो भन्दै गर्दाखेरि प्रमुख प्रतिपक्षी लगायत विपक्षी दलहरूले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुँदै गर्दाखेरि उठेका प्रश्नहरूमा प्रधानमन्त्रीको जवाब तपाईँहरू खोजिरहनु भएको छ, तर यता संसद नियमावलीले त्यसलाई बाध्यकारी बनाइरहेको छैन भन्ने खालको विषयहरू पनि उठिरहेछन्, तर परम्परागत चाहिँ यथावत नै छ। यो हुँदै गर्दाखेरि चाहिँ आजको मितिमा संसदमा विपक्षीहरूले उठाइरहेको विषय र चाहेको विषय चाहिँ के हो खासमा?
2: अहिलेको संसदमा यो जे गतिविधिहरू देखिराखेको छ, प्रतिपक्षीहरूले जुन स्थिति त्यहाँ देखाउन विवश भयो, त्यो चाहिँ वर्तमान सरकारको नेतृत्वको कारणले सृजित परिस्थिति हो र प्रतिपक्षीहरूलाई त्यहाँ जनताले पुर्याएका हुन्। जनताले यो सरकारको कार्यकारी प्रमुखको आवाज सुन्न चाहेका छन्। कार्यकारी प्रमुखको सदनमा देखिएको, सम्मानित सदनमा देखिएको व्यवहारहरूमाथि प्रश्नहरू उठेका छन्। आफ्नै नेतृत्वमा आफ्नै क्याबिनेटले पारित गरेको नीति कार्यक्रम राष्ट्र प्रमुखले वाचन गरिरहँदा सरकार प्रमुखले जुन अशोभनीय क्रियाकलाप त्यहाँ देखाउनुभयो, त्यसबाट संसार भरिरहेका नेपालीहरूले के हो यो भन्ने एउटा जिज्ञासा राखि नै रहनु भएको छ, र प्रतिपक्षी हुनुको नाताले तपाईँहरूको भूमिका के हो, तपाईँहरूले किन त्यसमाथि बोल्नु भएन भन्ने प्रश्न पनि हामीमाथि छ। नागरिकले हामीमाथि राखेका प्रश्नलाई हामीले संसद मार्फत सरकारमाथि राखेको मात्रै हो। के यो सरकार, यो संसदमा, अहिलेको पार्लियामेन्टमा 5 वर्षसम्म हामीले प्रधानमन्त्रीको आवाज सुन्न नपाउने हो भनेर हामीले प्रश्न गरेको हो, अरू केही पनि होइन। जहाँसम्म नियमावलीको धारा 38 को सवाल छ, त्यो धारा 38 मा के लेखिएको छ र नियमावलीका धेरै ठाउँहरूमा के लेखिएको हुन्छ भने, प्रधानमन्त्रीले वा निजले तोकेको व्यक्ति भन्ने प्रोभिजन चाहिँ किन राखिएको हुन्छ भने, कुनै असाधारण परिस्थिति हुन सक्छ, कहिलेकाहीँ प्रधानमन्त्री देश बाहिर हुने स्थिति हुन सक्छ, कहिलेकाहीँ बिरामी अस्वस्थ अवस्था हुन सक्छ, या अन्य त्यस्तो विशिष्ट कारण हुन सक्छ जसको कारणले प्रधानमन्त्रीले आफूले नभ्याएर आफ्नो काम गर्न कुनै प्रतिनिधि तोकिन्छ। किन भन्दा मलाई तोकेको काम गर्ने पहिलो दायित्व त मेरै हो नि त, मैले तपाईँलाई त्यो काम त्यति बेला तोक्छु जति बेला म कुनै कारणले असमर्थ हुन्छु। त्यसकारणले हामीले केही भनेका छैन, प्रधानमन्त्रीको असमर्थताको कारण दिनुहुन त भन्या त हो नि, हामीले नीति कार्यक्रम पेश गर्ने जिम्मा उहाँकै हो, र फेरि नीति कार्यक्रम पेश गर्ने कुरा मात्रै होइन, उहाँलाई दिनभरि बसेर त्यहाँ सुनिदिनुपर्छ पनि हामीले भनेका छैनौं। तर संसदमा नीति कार्यक्रममाथि उठेका प्रश्न नेपालको संसदीय इतिहासमा सबै प्रधानमन्त्रीले आफैले दिनुभएको छ, सबै प्रधानमन्त्रीले। त्यसकारणले अहिले पनि जनताले सुन्न पनि चाहनुभएको छ उहाँको आवाज, र हामीले त्यही आवाजलाई प्रतिनिधित्व गर्दै तपाईँले संसदमा सरकार प्रमुखका हैसियतले नीति कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिनुपर्छ भन्ने माग राख्नु सर्वथा संवैधानिक छ, न्यायिक छ, र संविधानको यही संविधानको धारा 76(10) स्पष्ट लेखिएको छ, सरकार प्रधानमन्त्री र मन्त्रीहरू संघीय संसदप्रति उत्तरदायी हुनेछन्, जवाफदेही हुनेछन्, र पार्लियामेन्ट भन्दा माथि सरकार हुँदैन, र संविधान भन्दा माथि राष्ट्रपति या सरकार प्रधानमन्त्री कोही पनि हुँदैन भन्ने कुरा चाहिँ हाम्रो संविधानमा छ। त्यसकारणले हामीले त्यही कुरालाई जनताको आवाजको रूपमा सदनमा उठाएका हौं।
1: जस्तो कि अहिले तपाईँले सदनमा प्रधानमन्त्रीले प्रश्नको जवाब दिनुपर्छ अर्थात नीति तथा कार्यक्रममाथिको उठेका विषयहरूमा जवाब दिनुपर्छ भन्दै गर्दाखेरि, हिजोको परम्परा त थियो नै, तर संसदीय अभ्यासमा हिजोको परम्परालाई अहिले निरन्तरता दिने या प्रधानमन्त्रीले तोकेको कुनै एउटा व्यक्तिले त्यसका जवाबको जवाफहरू दिनुहुन्छ भन्दै गर्दाखेरि विपक्षले चाहिँ यो राजनैतिक स्वार्थका लागि प्रश्न गर्दैछ या त राजनैतिक स्वार्थका लागि या त राजनैतिक दबावका लागि चाहिँ अहिलेको सरकारमाथि प्रश्न उठाइरहेछ भन्दै गर्दाखेरि एउटा विपक्षी दलको प्रमुख सचेतकको हिसाबले के भन्नुहुन्छ?
2: त्यो कुरा होइन, हामीलाई त हामीले नागरिकलाई हेर्ने हो, नागरिकले हामीलाई के भन्नुहुन्छ, नागरिकको प्रतिक्रिया के छ भन्ने कुरा हो। तपाईँलाई भनौँ म नागरिकको प्रतिक्रिया के थियो भने, जब राष्ट्रपति नीति कार्यक्रम वाचन गर्दै हुनुहुन्थ्यो, बीचमा अशोभनीय तरिकाले प्रधानमन्त्री जुरुक्को उठेर हिँड्नुभयो, मानव एकछिन केही जरूरी पर्यो होला, दुई मिनटको लागि बाहिर जानु होला भयो होला भन्ने हामीले सोच्यौं, र त्यही मेरा मोबाइलमा मेसेजहरू आएका थिए, संचार जगतका साथीहरूबाट नै आएका थिए, केही अन्य चासो राख्ने साथीहरूबाट नै आएका थिए, प्रधानमन्त्री राष्ट्रपति बोल्दै गर्दा तपाईँले नियमावती किन गर्नुभएन भन्ने जिज्ञासा नै आएको थियो। र हामीलाई के लाग्यो भने राष्ट्रपति बोलिराख्नु भएको छ, सभापति सभामुख बोलिराख्नु भएको होइन, त्यो बीचमा हामीले बोल्नु पनि फेरि शोभनीय हुँदैन, प्रधानमन्त्रीले एउटा अशोभनीय व्यवहार गर्नुभयो र फेरि हामीले त्यसलाई बढ़ाउँदै लान हुँदैन भनेर पनि हामीले धैर्यता साँचेकै हो। त्यसपछि उत्पन्न परिस्थिति के भयो भने उहाँले नीति कार्यक्रम टेबल गर्नुभयो, अब टेबल गर्दा बोल्ने नबोल्ने त्यसमा ठूलो कुरा भएन, त्यसमाथि पनि नागरिक स्तरबाट प्रधानमन्त्रीले किन नबोलिकन टेबल गरेको भन्ने कुरा पनि आयो, हामी त्यसमा पनि लागेनौ। त्यसपछि संसद के अरे सरकारवादी दलको बैठक भयो र त्यसका निर्णयहरू त्यहाँ भएका कुराहरू बाहिर आए, यो नीति कार्यक्रमको जवाफ पनि प्रधानमन्त्रीले नदिने, प्रधानमन्त्री तोकेको मन्त्रीले दिने भन्ने कुराहरू आए, र हेर्दै जाँदाखेरि प्रधानमन्त्री चाहिँ डमी हुने यो व्यवस्थाको यो सरकारको, र प्रधानमन्त्रीका नाममा कार्यक्रम चाहिँ सबै अरूले गर्ने, त्यो मात्रै होइन उहाँका विधेयकहरू यस अगाडिका पनि संसदमा अध्यादेशका चाहिँ पेश गर्ने कुराहरू कोही पनि प्रधानमन्त्रीले नगर्ने, कुनै कुरामा नि प्रधानमन्त्रीले नबोल्ने, र संविधानमा र कानूनमा भएको व्यवस्थालाई वकालत गरेर अगाडि बढ्ने हो भने, तपाईँलाई म उदाहरण दिन्छु, उहाँहरूले आठवटा अध्यादेश ल्याउनुभयो, संविधानमा अध्यादेश ल्याउने प्रोभिजन छ, कस्तो अवस्थामा ल्याउने भन्ने कुरा त्यो अहिले छोडौं। त्यसो भए कुनै पनि संसदको बैठक नराखेर अहिले करिब 40-45 विधेयक हामीले तयार गरेका छौं भन्ने कुरा सरकारबाट इन्फर्मल्ली आएको छ, सबै संविधानमा प्रोभिजन छ नि त, सबै विधेयक अध्यादेशबाट ल्याए भइहाल्यो, छलफल गर्नु नै परेन, आजको आजै पनि उहाँले कार्यान्वयन गर्न पाउनुभयो भनेपछि संविधानमा या कानूनी कुनै प्रोभिजनमा भएको बाध्यकारी व्यवस्थालाई टेकेर त्यो गर्न मिल्दैन, त्यसकारणले त्यो लजिकल छैन। र परम्पराको कुरा के छ भने, असल परम्परा त मान्नुपर्छ, हेर्नुहोस्, असल परम्परा इग्नोर गरेर जान मिल्दैन, त्यो असल परम्परा हो, नीति कार्यक्रमको ओनरसिप सरकारले लिने र नीति कार्यक्रममाथि सांसदहरूले उठाएको प्रश्नको जवाब सरकार प्रमुखले दिने, 275 सदस्यीय अथवा 334 सदस्यीय संघीय संसदका सांसदहरू जनताका प्रतिनिधि हुन्, नेपाली जनताबाट निर्वाचित भएर आएका प्रतिनिधि हुन्, उनीहरूले बोल्ने भावनाहरू नेपाली जनताका भावनाहरू, त्यसको जवाब चाहिँ प्रधानमन्त्रीले नै दिनुपर्छ, र नदिने हो भने के कारण हो, अस्वस्थता पढ्न नसक्ने हो कि, हो भने भन्नु पर्यो नि त, बोल्न नसक्ने हो कि, अथवा म देश बाहिर हुनुहुन्छ त, के हो त कारण, त्यो त चाहियो नि त। कति सजिलोको कुरा, प्रधानमन्त्री सिंहदरबारमा बस्ने, प्रधानमन्त्री आफ्नो निवासमा बसिराखिदिने, कहीँ पब्लिक फेस केही पनि गर्न नपर्ने, यो होइन नि त।
1: त्यसपछि विपक्षले अरूमा गरेको छैन, प्रधानमन्त्रीले जवाब दिन नसक्नुको कारण मात्रै
2: त्यो हो, कारण दिँदा पनि हुन्छ, कारण दिएर अहिले चाहिँ यसकारणले प्रधानमन्त्रीले जवाब दिन सक्नुहुन्न, तर आगामी दिनमा यो संसदलाई प्रधानमन्त्रीले सम्बोधन गर्नुहुन्छ भन्नु पर्दैन। तपाईँलाई म एउटा प्रश्न सोध्छु, अथवा जति पनि अहिले यो सुनिराख्नु भएको छ या प्रधानमन्त्रीको पक्षमा रहेको जनमत पनि छ नि त, उहाँलाई पनि म सोध्न चाहन्छु, यो पार्लियामेन्टबाट प्रधानमन्त्रीले नेपाली नागरिकलाई सम्बोधन गर्नु पर्दैन, यसको जवाफको मात्रै सवाल छैन, देशवासीका नाममा कुनै सम्बोधन हामीले सुन्न नपाउने, त्यसकारणले केही पनि नपाउने, प्रधानमन्त्रीको अभिव्यक्ति नै नआउने हो भने त देश प्रधानमन्त्रीले चलाइराखेका छ या प्रधानमन्त्रीलाई डमी बनाएर अरू कसैले चलाइराखेका छ, प्रश्न जिज्ञासा स्वाभाविक रूपमा उठ्छ।
1: जस्तो कि आजको दिनमा प्रधानमन्त्रीले संसदमा बोल्नुपर्छ पर्दैन भन्ने बीचमा धेरै त्यस्ता टिका टिप्पणीहरू पनि भएका छन्, प्रश्नहरू पनि उठेका छन्। अघि यहाँले भने जस्तो चाहिँ नीति तथा कार्यक्रम वाचन हुँदै गर्दाखेरि प्रधानमन्त्री बाहिर निस्किँदै गरेको विषय, त्यस पछाडि संसदमा विपक्षले उठाएका प्रश्नहरूमा नीति तथा कार्यक्रममाथि नै प्रधानमन्त्रीले दिनुपर्ने जवाबका विषयहरू उठ्दै गर्दाखेरि चाहिँ प्रमुख प्रतिपक्षीय दल नेपाली काँग्रेसले प्रधानमन्त्रीको जवाफको टुङ्गो नलाग्दासम्म सदन नबस्ने खालको अभिव्यक्तिहरू पनि दिइरहेछ। त्यसै गरी एमाले चाहिँ नीति तथा कार्यक्रम नै खारेज गर्नुपर्छ भनिरहेछ भने नेकपाको लाइन चाहिँ के हो खासमा?
2: नेकपाको लाइन यो नीति कार्यक्रममा सक्दाखेरि प्रधानमन्त्री टेबल गर्नुपर्थ्यो, सक्दाखेरि प्रधानमन्त्री बसेर सांसदहरूले उठाएका जिज्ञासाहरू उहाँले सुन्नु पर्थ्यो, दुइटै कुरा नसक्दाखेरि प्रधानमन्त्रीले आएर जवाफ दिने जिम्मेवारी चाहिँ बोक्नुपर्छ। हामी त्यो दुइटै सबै हुनुपर्छ भन्दैनौं, त्यसको कार्यकारी अन्य काममा पनि व्यस्तता हुन्छ, त्यसकारणले उहाँका प्रतिनिधिहरूले पनि त्यो रिपोर्ट गर्न सक्नुहुन्छ संसदमा उठेका सवालहरू, तर त्यसलाई सम्बोधन गर्ने त्यो नीति कार्यक्रममा उठेका सवालहरूको स्पष्टीकरण दिने, राम्रो पक्षहरूलाई समेट्ने, कमिटमेन्ट गर्ने र के गर्न खोजेको हो भन्ने कुरा सरकारको त्यसलाई थप क्लेरिफाई गर्ने काम चाहिँ प्रधानमन्त्रीकै मुखबाट हुनैपर्छ भन्ने नेकपाको हाम्रो अडान छ।
1: त्यसको लागि आजको संसद
2: हामी संसदमा छलफल निर्वाध हुन दिन्छौं। हिजो पनि हामीले भनेको हो, हामी विपक्षीकै साथीहरू उठिरहँदा पनि हामी बसिरहेकै थियौं, किनभने प्रधानमन्त्री भोलि नै जवाफ दिने भएको हुनाले भोलिको लागि आजको रोक्नु पर्दैन, आज छलफल हुँदा पनि हुन्छ र भोलि पनि भनेको आज पनि शुरूमा निर्वाध छलफल हुँदा हुन्छ र अन्तिममा जवाफ दिन प्रधानमन्त्री आउनु भएन भने र प्रधानमन्त्रीको प्रतिनिधि कुनै मन्त्रीले जवाफ दिने हो भने चाहिँ अहिलेसम्मको हाम्रो निर्णय हामी त्यो सुन्दैनौ, हामी प्रधानमन्त्रीकै मुखबाट सुन्न चाहन्छौँ।
1: बैठक बहिष्कार गर्नुहुन्छ या त
2: हामी प्रधानमन्त्रीलाई बोलाउनको लागि पहिला त हाउसमा उठेरै माग गर्छौं र हामी प्रधानमन्त्री नआएसम्म हाम्रो पोजिसन कायमै राख्छौं र सरकारसँग त विभिन्न टुल्सहरू त हुन्छ नै, सरकारले जबरजस्ती पनि गर्न सक्छ होइन, पास हो त्यतिकै भनिदिनु पनि सक्छ किन सरकारसँग त एब्सोल्युट मेजोरिटी छ, त्यस्तो बलजफ्ती गर्ने अवस्था आयो भने हामीले संसदलाई बहिष्कार पनि गर्न सक्छौं। यो सवालमा
1: कारणसहित आयो भने त्यसलाई समर्थन गर्न सकियो,
2: कारणसहित कारण भनेको जेन्युन कारण आउनु पर्यो, जेन्युन कारणसहित आयो भने त त्यसलाई अन्यथा लिने कुरा हुँदैन।
1: अब सरकारको नीति तथा कार्यक्रमतिर लागौं, खासमा अहिले सरकारले नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ र यो सदनमा छलफल पनि चलिरहेछ, यहाँले नीति तथा कार्यक्रममाथि आफ्नो विचार पनि राखिसक्नु भएको छ सदनमा, समग्र हेर्दाखेरि चाहिँ नेकपाले नीति तथा कार्यक्रमलाई कसरी लिएको छ? यसले अहिलेको चाहिँ तत्कालको जनमतलाई कदर गर्छ गर्दैन होइन, अहिले हामीले भोगिरहेका विभिन्न विषयहरू छन् ती विषयलाई सम्बोधन गर्छ गर्दैन, फेरि नीति तथा कार्यक्रम आउँदै गर्दाखेरि सबै कुरा यो बजेटमा समावेश हुन्छ भन्न पनि नसकेला, बजेटमा आउँदाखेरि केही परिमार्जन होला, केही थपगड होला, तर त्यो हुँदै गर्दाखेरि चाहिँ अहिलेको नीति तथा कार्यक्रमलाई तपाईँको पार्टीले कसरी लिन्छ र यसले चाहिँ जनताको समस्या सम्बोधन गर्छ गर्दैन?